0: चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
1: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुषाल।
2: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
4: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 9847826001।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
12: इन्डोस्कोपी सेवा,
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान, फोन नम्बर 0825607634 र 0825601638।
14: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू
14: सुगर रोग सम्बन्धी उपचार,
15: हर्मोन सम्बन्धी समस्याको उपचार,
14: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार।
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847828913 र 9805912871।
18: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
19: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
12: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
4: बाङ्गा टिङ्गा दाँत मिलाउने,
12: शल्यक्रिया गरेर दाँत निकाल्ने,
4: खाली ठाउँमा दाँत भर्ने,
12: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
4: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
12: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903050 र

0: थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
10: उपचार हुने रोगहरू
9: पायल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
10: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
9: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
10: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
9: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
10: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
9: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दान। सम्पर्क फोन नम्बर 98-686-61-694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
12: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
13: सीता, के भयो तिमीलाई? घुम्छेर बसेछौ
14: के हुनु नि?
13: बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
14: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
13: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।

0: एटीएन आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
0: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहाइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
2: अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै।
3: यदि तपाईलाई शरीर चिलाउने दाग, दुबी, पुरानो घाउ, डन्डीफोर, चाया पोतो, कपाल झर्ने समस्या, सोरायसिस, एलर्जी तथा फंगल संक्रमण, महिला तथा पुरूषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्।
2: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल एमबीबीएस एमडी नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेबाट सेवा प्रदान गर्दै आउनुभएका अनुभवी विशेषज्ञ।
3: प्रत्येक महिनाको पहिलो शनिबार बिहान 11 बजेदेखि बेलुका 6 बजेसम्म।
2: स्थान राधेकृष्ण लाइफ केयर फार्मेसी कोराही 15 तुलसीपुर चौक दाङ।
4: सम्पर्क मोबाइल नम्बर 9649488840 र 9802606961।
3: स्वास्थ्यमा लापरवाही होइन, समयमै विशेषज्ञको सल्लाह लिनुहोस्।
5: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
6: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
7: यस टाइम चेक का प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
8: सार्वजनिक ऋणको समावयाज भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पूर्वाधार, नयाँ रणनीति, 11 खर्बको ठेक्का लगाउने तयारी।
9: औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो। पुनरावलोकनको लागि दायर भएको रिट खारेज। उद्योगीहरूले 2079 देखिकै परिमार्जित भाडा दर तिर्नु पर्ने।
8: नेपाल छिर्नै लागेको मनसुनलाई पश्चिमी वायुले रोक्यो। अब चाँडै पश्चिमी वायु कमजोर हुने र मनसुन भित्रिने आकलन।
9: अमेरिकाले इरानमाथिको 9 सैनिक नाकाबन्दी हटायो। ट्रम्पले बाध्य भएर सम्झौता गरेको सर्वोच्च नेता खामेनीको टिप्पणी।
8: र विश्वकप फुटबलमा क्यानाडाको ऐतिहासिक जीत, बोस्नियालाई स्विजरल्याण्डले हराउँदा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
12: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
13: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
14: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: काया कैरनमा अब खबरको सिलसिला। सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पुगेको छ। भुक्तानी दायित्व निरन्तर बढ्दै गएका कारण यसअघिको सार्वजनिक ऋण तिर्नै सरकारले सार्वजनिक ऋण उठाउनु पर्ने भएको छ। अर्थमन्त्री सोडिम वाङलेले जेठ पन्ध्रमा प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको बजेटमा खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट 14.5 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट 61.74 अर्ब रहने उल्लेख गर्नु भएको छ। बाँकी 6.57 अर्ब 29 करोड़ रूपियाँको स्रोत भने ऋणलाई बनाउनु भएको छ। वैदेशिक ऋणबाट 2.47 अर्ब 28 करोड़ र आन्तरिक ऋणबाट 4.10 अर्ब रूपियाँ संकलन गर्ने लक्ष्य छ। अर्थविद दिल्लीराज खनाल भन्नुहुन्छ, विगतमा लिएको ठूलो परिमाणको ऋणको परिपक्वता अवधि पूरा हुन थालेको छ। यसले आउँदा दिनमा सरकारी ऋणको प्रभावकारी व्यवस्थापन र दिगोपनामा ठूलो समस्या आउँछ। यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठको भनाईमा आर्थिक वृद्धिदर र राजस्व संकलन बढ़ाउने हो भने आउँदा दिनमा ऋणको आकार घट्न सक्छ। यो विषय अहिले ऋण लिएको ऋण कति कुशल ढंगले परिचालन गरिन्छ र कति प्रतिफल लिन्छ भन्नेमा भर पर्छ भनेर भन्नुभएको खबर कान्तिपुरले छापेको छ।
8: यसैबीच सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति बनाएको छ। आउँदो आर्थिक वर्ष 2083-84 लागि सड़क पूर्वाधार तथा शहरी पूर्वाधारमा 2.86 अर्ब 48 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। तर सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति अपनाउँदै शहरी तथा सड़क निर्माणका लागि झण्डै 11.5 खर्ब रूपियाँको ठेक्का लगाउने तयारी गरेको छ। हरेक वर्ष ठेक्का लगाउँदा आधा समय प्रक्रियामै जाने र काम गर्न समय अपुग हुने भएकाले 3 वर्षको योजनासहित ठेक्काको तयारी गरेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधारतर्फ झण्डै 5 खर्ब रूपियाँ, शहरी पूर्वाधारतर्फ झण्डै 6.50 अर्ब रूपियाँ बराबरका आयोजना कार्यान्वयनमा लैजाने तयारी गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। नागरिक दैनिकमा खबर छ।
9: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट जमीन, भवन, पानी, बिजुली लगायतको बकेउता रकम नतिर्ने उद्योगहरूमा पानी तथा बिजुलीको लाइन काट्न शुरू गरेको छ। लिमिटेडले दुई दिन बुधबार र बिहिबार हिजो र अस्तिमा 10 वटा औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो। त्यसमध्ये बकेउता तिरेका 87 उद्योगमा हिजो पुनः लाइन जडान गरिएको छ। लिमिटेडले सम्बन्धित औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बकौता रकम बुझाउन 25 जेठमै सूचना जारी गरेको थियो। दिएको म्याच सकिएपछि अस्ति बुधबारदेखि लाइन काट्न शुरू गरिएको हो। 2080-24 चैतमा प्रमाणीकरण भएको उच्च अदालतको फैसलामा उद्योगीहरूले 2075 सालदेखि बढ़ेको भाड़ा उठाउनुपर्ने भनिएको थियो। तर त्यस विरूद्ध औद्योगिक क्षेत्रका उद्योग सर्वोच्च पुगेका थिए, जसमा चैत 12/2081 सर्वोच्चले 2075 साउनदेखि लागू हुने गरी पत्राचार गर्न खोज्नु कानून सम्मत र न्यायचित नहुने भएकाले उच्च अदालतको आदेश केही हदसम्म उल्टी भई परिमार्जन भाड़ा दर 2079 असार 22 देखि मात्रै लागू गर्न परमादेश दिएको थियो। सर्वोच्चको फैसला उप पुनरावलोकनका लागि लिमिटेड र लिमिटेडको सञ्चालक समितिको निर्णय चित्त नबुझेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ लगायतकाहरू पुनरावलोकन गरेका थिए। तर हिजो सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा, सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेको इजलासले पुनरावलोकनका लागि अनुमति दिएको छैन। अब यसअघि को सर्वोच्चको फैसलाले लागू हुने र व्यवसायीले 2079 देखिकै परिमार्जित भाड़ा दर तिर्नुपर्ने सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताउनु भएको खबर कान्तिपुरले छापेको छ।
8: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सहमतिबाटै नेतृत्व चयन गर्ने तयारी भएको छ। असार 7 गते पर्सीदेखि 9 गतेसम्म चितवनमा रासोपाको प्रथम महाधिवेशन हुन गइरहेको छ। पार्टीको पहिलो महाधिवेशन भएको र बाहिरबाट विभिन्न समूहहरू समायोजन भई पार्टी बनेका कारण सहमतिबाटै नेतृत्व चयन गर्ने शीर्ष नेताहरूको तयारी छ। महाधिवेशन अघि केही साथीहरू समायोजन प्रक्रियाबाट आउनु भएको छ। उहाँहरूलाई चुनावमा प्रतिस्पर्धा गरेर आउन सहज नहुन सक्छ। हिजोको सचिवालय बैठकमा सभापति रवि लामिछानेले भन्नुभएको थियो, त्यसैले सहमतिमा नै नेतृत्व छान्ने वातावरण बनाउनुपर्छ। यसअघि वरिष्ठ नेता बालेन्द्र शाहको टीमका साथै साझा विवेकशील पार्टी, खगेन्द्र सुनार र लक्ष्मण थारूको समूह रासोपामा समाहित भएको थियो। सहमति अनुसारै रवि लामिछाने पुनः सभापतिमा दोहोरिने लगभग निश्चित छ भने वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहनुभएका बालेन्द्र शाह नै हुनुहुनेछ। हिजोको सचिवालय बैठकले वरिष्ठ नेता पदलाई विधानमा समावेश गर्ने र केन्द्रीय समितिको आकार बढ़ाउने निर्णय समेत गरेको छ। वरिष्ठ नेताको पद थपिएसँगै केन्द्रीय पदाधिकारीको संख्या 19 सदस्यीय हुने भएको छ। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।
9: पूर्वी नेपाल नजिकैका पश्चिम बंगाल र आसपाससम्म आइपुगेको दक्षिण पश्चिम मनसुनी प्रणाली झण्डै डेढ़ हप्तादेखि हल्ट अर्थात रोकिएको छ। यसका कारण सरदर अवधिभन्दा छ दिन नागिसक्दा पनि नेपालमा मनसून भित्रिने छाँट छैन। कमजोर अवस्थामा रहेको मनसूनी प्रणाली नेपाल प्रवेश गर्न नसक्नुमा पश्चिमी वायु सक्रिय नै रहनु मुख्य कारण हो। मे महिनादेखि नै कमजोर हुनुपर्ने पश्चिम वायु अहिले जून मध्यसम्म पनि भारतको उत्तराखण्ड उत्तर प्रदेशसँगै नेपालमा सक्रिय नै छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक मदन सिग्देलले भन्नुभयो, मनसून आफैमा आसाम र पश्चिम बंगालमा सुस्त आएको छ। त्यसमाथि पश्चिमबाट पूर्वतिर हावा बाहिरिँदा रोकिन पुगेको छ। नेपालमा मनसून नभित्रिनुका कारण अरू पनि छन्। नेपाल र आसपासको क्षेत्रमा उच्च वायुमण्डलीय चाप सिर्जना भएको छ, जसका कारण हावा तलतिर थिचिएको छ। यसले बंगालको खाड़ीबाट आउने जल बाष्पयुक्त हावालाई माथि उठ्न र बादल बन्न दिइरहेको छैन। स्थानीय तापक्रम र न्यून चापको अभावले पनि मनसूनको बहाव तय गर्छ, तर पूर्वी नेपालमा मनसूनी वायुलाई तान्नका लागि जति न्यून चापको क्षेत्र विकसित हुनुपर्ने हो त्यो पर्याप्त मात्रामा हुन सकेको छैन। जल तथा मौसम विज्ञान विभागकी मौसमविद विनु महर्जनले पश्चिमी वायु अर्को हप्तासम्म कमजोर हुने आकलन रहेको बताउनुभयो। मनसून कहिले भित्रिन्छ भनेर यकिन भन्न सकिने अवस्था त छैन, तर अब विस्तारै पश्चिमी वायु कमजोर हुने देखिन्छ, त्यसपछि मनसून विस्तारै भित्रिन्छ मर्जनले भन्नुभएको छ। यसैबीच हिउँदपछि र वर्षा अघिको अवधिमा भने यस वर्ष नेपालमा अत्यधिक पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार 45 वर्ष अर्थात सन् 1990 रेकर्डलाई ब्रेक गर्दै यसपल्ट 339.7 मिलिमिटर वर्षा रेकर्ड भएको छ। काया कैरनमा पशुपालन र तरकारी खेतीमा सफल उद्यमी किसानको अनुभवसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ.
1: It's a goal! Teams are goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunhos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
2: Himstar
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीका लागि ऋण लिनुपर्ने अवस्थामा सरकार, पूर्वाधारमा नयाँ रणनीति, 11 खर्बको ठेक्का लगाउने तयारी, रासोपाको नेतृत्व, सहमतिमा नै चयन हुने, औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो, पुनरावलोकनको लागि दायर भएको रिट खारेज, उद्योगीहरूले 2079 देखिकै परिमार्जित भाडा दर तिर्नुपर्ने, नेपाल छिर्ने लागेको मनसुनलाई पश्चिमी वायुले रोक्यो लगायतका खबर प्रस्तुत गर्यौं.
2: अब कृषिका प्रसंग. नेपाली चिया भारतीय बजारमा जान कडाई भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै हिजोदेखि थप उद्योग बन्द भएका छन्. यसरी बन्द हुने उद्योगमा अर्ग्यानिक प्रमाणीकरण भएर तेस्रो देशमा चिया निर्यात गर्दै आएका उद्योग रहेका छन्. टी एलायन्स अफ नेपालमा टान, आबद्ध, इलाम, पाँच थर, कास्की र भोजपुरका समेत गरेर 16 उद्योग बन्द भएको टानका जीवन न्यौपानेले जानकारी दिनुभयो. इलाममा मात्रै 79 चिया उद्योग बन्द भएका छन्. यस्तै हिजोदेखि नै झापाका 30 उद्योग समेत बन्द भएका छन्. सरकारले चियाको सहज निकासी र वैदेशिक बजारको पहल नगरेसम्म उद्योग सञ्चालनमा नल्याउने चिया व्यवसायीहरूले बताएका छन्. सरकारलाई चिया निकासीको सहज व्यवस्था गर्न आग्रह गर्दै इलामका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र समेत व्यवसायीहरूले बुझाएका खबर आजको गोर्खा पत्रमा छ.
3: पंक्षीहरूमा देखा पर्दै आएको बर्ड फ्लू रोगको संक्रमण 10 जिल्लामा फैलिएको छ. मौसमी प्रभाव र जैविक सुरक्षामा सावधानी नअपनाउँदा बर्ड फ्लूको संक्रमण देखा परेको पशु सेवा विभागले जनाएको छ. विभागीय सूचना अधिकारी डाक्टर इन्दिरा शर्माले हाल 10 जिल्लामा देखिएको बर्ड फ्लू सरकारको नियन्त्रणमै रहेको बताउनुभयो. कुखुरामा देखा परेको बर्ड फ्लू रोग सरकारको नियन्त्रणमै छ, भयावह हुने गरी फैलिएको छैन. उहाँले भन्नुभयो, संक्रमण भएको पुष्टि हुनासाथ प्राविधिकहरू खटिएर नियन्त्रणका सबै कामहरू भइरहेका छन्. बर्ड फ्लू फैलिन नदिन संक्रमित क्षेत्रको आसपास रहेका जिउँदा कुखुरा, अण्डा, दाना र सुरीलाई तत्काल नष्ट गर्ने गरिएको छ. यसरी नष्ट गरिएको कुखुरा, अण्डा र दानाको क्षतिपूर्ति सरकारले उपलब्ध गराउने व्यवस्था छ. नष्ट गरिएको कुखुरा, अण्डा र दानाको प्रचलित बजार मूल्यको 80% रकम क्षतिपूर्ति बापत किसानलाई उपलब्ध गराउने सरकारले गरेको छ.
2: विगतमा जस्तै यस वर्ष पनि किसानले रासायनिक मल पाउन सकेका छैनन्. बर्खे खेती शुरू हुन थालेको बेला किसान मलको जोहोमा जुट्न बाध्य छन्. सरकारले भने रासायनिक मल पर्याप्त मात्रामा मौजदार भएको दावी गरेको छ. बर्खे धान र मकै बालीका लागि कृषकलाई मल अभाव भएको कृषक समूह महासंघ नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठले जानकारी दिनुभयो. अध्यक्ष श्रेष्ठका अनुसार देशभर अहिले मलको समस्या छ. सरकारले गोदाममा मल मौजदात छ भने पनि किसानले मल नपाइरहेको अवस्था छ. विशेष गरी मधेश, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै ठाउँमा यो समस्या चर्को रूपमा देखिएको श्रेष्ठको भनाइ छ. आजको कारोबारमा खबर छ.
3: कृषिका विभिन्न क्षेत्रमध्ये दूध उत्पादन र तरकारी खेती कमाईका लागि सम्भावनायुक्त क्षेत्रका रूपमा रहेका छन्. विगतमा निर्वाहमुखी पेसा मात्र गरेका कतिपय किसान अहिले यो क्षेत्रमा सफल उद्यमी बनेका उदाहरण छन्. यसैमध्येका एक हुनुहुन्छ काभ्रे धुलीखेलका उद्यमी हरिप्रसाद घुमागाई. गाई भैंसी पालेर दूध उत्पादन, डेरी व्यवसाय अनि सँगसँगै तरकारी खेतमा आत्मनिर्भर बन्न उहाँ सफल हुनुहुन्छ. थप जानकारी सहित मदन पौड्याल.
4: 68 सालमा चाहिँ एउटा गाईबाट सुरु गरेको, तपाईँको एक वर्षको दौड़मा चाहिँ एउटा, दुईटा, तीनटा त्यसरी जोड्दै जाँदाखेरि चाहिँ 10 गाई, 10 भैँसी जोड्न सफल भए.
5: काभ्रेको धुलीखेलमा रहेको सेतीदेवी कृषि फार्मका संचालक हरिप्रसाद हुमागाई, उमेरले उहाँ 62 वर्ष भइसक्नुभयो. 40-45 वर्षसम्मको युवा उमेरमा निर्वाहमुखी पेसा गरी गुजारा चलाएका उहाँले त्यसपछि कृषि फार्म खोल्नुभयो. एउटा गाईबाट शुरूआत गरेको दूध उत्पादनको काम अहिले व्यवसाय बनेको छ. शुरूमा 1.5 लाख रूपियाँको थोरै लगानी भए पनि अहिले दूध उत्पादन, डेरी, तथा तरकारी खेती गरी लगानी करोड़माथि पुगेको छ। उहाँ भन्नुहुन्छ, अहिले आमदानी पनि राम्रै छ, जीविकोपार्जनमा कुनै समस्या छैन।
4: किसानहरूलाई जीविकोपार्जन हुनेछ, त्यो दुई थरी भयो भने, एक थरी मात्रै भयो भने उसलाई गाह्रो पर्ने, दुधबाट सबै कुरो दुधबाट गर्दाखेरि नपुनी, अनि तरकारी भयो भने त त्यो जस्तो एउटा जाहिर खाने मान्छेले उबर टाइम पाए नै हुन्थ्यो नि, मलाई दुई चार घण्टा म त्यहाँ घरमा बच्चाहरू पढाउनलाई सहज हुन्थ्यो भन्ने कुरो, हरेक कुरामा सहजको लागि नि तरकारी एउटा उभरट्याङ भनौँ न।
5: आफूले गाई भैँसी पालेका उद्यमी किसान हुमा गाईले गाउँका अरूलाई पनि यो व्यवसायमा प्रोत्साहन गर्नुभएको छ, साथै उहाँलाई परिवारको पनि उत्तिकै सहयोग छ, अनि अरू छिमेकमा जसले पशुपालन गरेका छन् ती पशुको बीमा गर्ने, सामान्य रोग लाग्दा औषधि पुर्याउने, उत्पादन भएको दूध खरिद गर्ने र आफ्ना उपभोक्ता तथा धेरै भए काठमाडौँसम्म पनि दूध पुर्याउने काम भइरहेको छ। यसै गरी पेसामा लाग्न अरूलाई पनि उहाँको सल्लाह छ।
4: पेसामा लाग्नु पर्यो, एउटा मात्रै पाल्ने होइन, पाँच सातवटा पाल्नु पर्यो। त्यो भइसकेपछि किनभने ब्याङ्कले पनि पत्याउँछ, डेरीले नि पत्याउँछ, व्यवसाय रूपमा भयो भने सबै कुरो बच्चा पढाउनलाई नि सहज हुन्छ, आफूलाई बिहान बेलुका पनि सहज हुन्छ, भोलि बिरामी भयो भने उपचार गर्न पनि सहज हुन्छ।
5: उद्यमी किसानका अनुसार पशुपालन र तरकारी खेतीलाई सँगसँगै लैजानु कृषिमा आत्मनिर्भर बन्ने उत्कृष्ट तरिका हो। आफ्नै व्यवसाय गर्न चाहने र गरिरहेका उद्यमीलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्नेमा किसान हरिप्रसाद हुमा गाईको जोड छ।
4: अब अहिलेको सरकारले राम्रोसँग कृषिलाई अलिकति जोड दिएर, व्यवसायलाई अलिकति जोड दिएर गर्ने हो भने हरेक नेपाली विदेश जानु पर्दैन थियो, यी रोजगारी हुन्छ। मैले 10-20 जना रोजगारी दिन सकेँ भने अरूले देलान्, अरूले नै त्यो काम गर्लान्, त्यसरी गर्नुपर्छ भन्ने मेरो सुझाव छ।
3: पशुपालन र तरकारी खेतीमा सफल उद्यमी किसान तथा किसानलाई आवश्यक प्रविधि पुर्याउन नार्कले गरिदिएको प्रयासबारे केन्द्रित कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
7: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
6: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
6: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
8: नारायणी टेलर्स, चैत उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
9: सम्पर्क मोबाइल नम्बर 9822964264।
10: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
11: खुशीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
13: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
2: नेपालको शरणार्थी शिविर जेठ 18 भूटानको छामगाङ केन्द्रीय जेलको ढोका खुलेसँगै लामो सास फेर्नुभयो। रिहापछि भूटानी सुरक्षाकर्मीले उनीहरूलाई भारत भूटान सीमावर्ती जयगाउँमा पुर्याएका थिए। उनीहरूसँग साथमा एक एक थान टीभी र केही थान झुला झ्याम्टा थिए। विदाईका बेला चेतावनीको शैलीमा भनियो, अब सोझै नेपाल जानु, फेरि यता फर्क्यौ भने जेलमै कोचिन्छौ, दुवैले हुन्छ भन्ने संकेतमा टाउको हल्लाएर अन्तर्राष्ट्रिय गेट पार गर्दै जयगाउँ बजारतिर लागे। जेल प्रशासनले उनीहरूलाई 30,000 भारतीय रूपियाँ खर्च समेत दियो, तर रिहा गरिएको कुनै आधिकारिक प्रमाणपत्र भने दिएन। यही एउटा कागजको अभावले उनीहरूलाई यति बेला देश खोज्दै भौतारिन बाध्य पारेको छ। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुर्मान तामाङ र अस्तबहादुर राई नेपाल प्रवेश गर्न भारतको पानी ट्याङ्की नाकामा आइपुगे। दिनभरि सीमामा बसे तर पहिचान खुल्ने कुनै कागजात नभएकाले प्रवेश गर्न पाएनन्। देश खोज्दै भौतारी रहेका भूटानी राजबन्दी कान्तिपुर दैनिकमा खबर छ।
3: अब विदेशको खबर। अमेरिका र इरान बीच मध्य पूर्व युद्ध अन्त्य गर्ने सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको छ। यता इरानका सर्वोच्च नेता मुज्तबा खामेनीले सम्झौताप्रति आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै ट्रम्पले निराश भएर विभिन्न दबाव र प्रभाव प्रयोग गर्दै सम्झौता गराएको आरोप लगाउनु भएको छ। उहाँले भविष्यमा तेहरान र वाशिङटन बीच प्रत्यक्ष वार्ता हुने सम्भावना रहेको उल्लेख गर्दै त्यसले शत्रुको अडान स्वीकार गरिएको अर्थ नलाग्ने स्पष्ट पार्नु भएको छ। खामेनीको अभिव्यक्तिप्रति ट्रम्पले भने प्रतिक्रिया दिनुभएको छैन। अमेरिका र इरान सम्झौता 14 मुख्य बुन्दामा आधारित छन्, जसमा हर्मुज जलमार्ग सञ्चालन गर्ने, इरानले परमाणु हतियार विकास नगर्ने, इरानमा आर्थिक विकास कोष स्थापना गर्ने लगायतका छन्। दुवै पक्षले अधिकतम 60 दिनभित्र अन्तिम सम्झौता सम्पन्न गर्ने लक्ष्य राखेका छन्। ट्रम्प प्रशासनले गरेको सम्झौताको अमेरिकाभित्रै आलोचना भइरहेको छ। विशेष गरी इरानको पुननिर्माणका लागि ठूलो कोष स्थापना गर्ने प्रावधानलाई लिएर केही रिपब्लिकन नेताहरू असन्तुष्ट रहेका छन्।
2: अब खेल खबर। विश्वकप फुटबलमा क्यानाडाले समूह बीको दोस्रो खेलमा ऐतिहासिक जीत निकालेको छ। केही बेर अघि सम्पन्न खेलमा क्यानाडाले कतारलाई 6-0 गोल अन्तरले हराएको हो। क्यानाडाका लागि पहिलो हाफको 16 मिनटमा क्लाइल क्यारेनले पहिलो गोल गरे। 39 मिनटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु केही समय अघि मात्रै दोस्रो गोल गरेका थिए। पहिलो हाफमा कतार विरूद्ध क्यानाडाले 3-0 को अग्रता लियो। पहिलो हाफको 33 मिनटमा कतारका होमाम अहमदले रेड कार्ड पाएपछि कतार 10 जना खेलाड़ीमा सीमित भयो। खेलको 55 मिनटमा कतारका अर्का खेलाड़ी असीम ओमा मिदोलाई पनि रेफ्रीले रातो कार्ड दिए। कतार 9 खेलाड़ीमा सीमित रहयो। 63 मिनटमा लिया मिलरले क्यानाडाका लागि फेरि गोल थपे। खेलको 74 मिनटमा कतारले आत्मघाती गोल गर्दा स्कोर 5-0 पुग्यो। खेलको इन्जुरी समयमा जोनाथन डेभिडले गोल गर्दै घरेलु मैदानमा ह्याट्रिक बनाएका थिए। त्यसपछि क्यानाडा 6-0 विजयी भयो। जीतसँगै क्यानाडाले अंक तालिकामा 4 अंक जोडेको छ। गैराती नै समूह बीको खेलमा स्विजरल्याण्ड पहिलो जीतसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ भने समूह एमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन्। अमेरिकाको लस एन्जलसमा रहेको सोफा स्टेडियममा सम्पन्न खेलमा स्विजरल्याण्डले बोस्निया एन हर्ज गोविनालाई 4-1 गोल अन्तरले पराजित गर्यो। खेलको 74 मिनटमा जोहान भान्जाबीले गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए। 84 मिनटमा रूबेन बर्गास र 90 मिनटमा मान्जाबीले गोल गर्दै टोलीको अग्रता 3-0 पुर्याए। इन्जुरी समयमा एर्मिन महामिकले गोल फर्काए पनि अन्तिम समयमा प्राप्त पेनाल्टीलाई ग्रान्डिट जाकाले गोलमा परिणत गर्दै स्विजरल्याण्डलाई 4-1 को सहज जित दिलाएका छन्। यसअघि स्विजरल्याण्डले कतारसँग 1-1 को बराबरी खेलेको थियो। बोस्निया भने पहिलो खेलमा क्यानाडासँग 1-1 को बराबरीमा रोकिएको थियो। यस्तै आज बिहान सम्पन्न अर्को खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 को बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको 5 मिनटमै मिखाइल स्टेडलको गोलबाट चेक रिपब्लिकले अग्रता लिएको थियो, तर 81 मिनटमा प्राप्त पेनाल्टी अवसरलाई थिएबो मोनेकाले सदुपयोग गर्दै दक्षिण अफ्रिकाले 1-1 को बराबरी बनायो। बराबरीसँगै चेक रिपब्लिक र दक्षिण अफ्रिकाले प्रतियोगितामा पहिलो अंक बाँडेका छन्। विश्वकपमा आज बिहान 7:15 मेक्सिको ग्वाडालाहारा स्टेडियममा समूह एका मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। पश्चिम तराईका केही क्षेत्रमा गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँहरूमा तापक्रम बढ़दै गएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रहरूमा पनि तापक्रम बढ़ेको छ। गर्मीका कारण दैनिक जनजीवन प्रभावित बन्ने गरेको छ। पूर्व र मध्य भेगमा भने हल्कादेखि मध्यम वर्षा भएकाले तुलनात्मक रूपमा केही शीतल छ। कोशीका केही ठाउँमा राति पनि पानी परेको छ। आज कोशीसँगै बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका 1-2 ठाउँहरूमा समेत वर्षाको सम्भावना छ। विशेष गरी तराई क्षेत्रमा क्षेत्रमा गर्मी बढ़िरहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
2: एमालेले मिशन पार्टी जागरण 2083 विशेष राष्ट्रिय अभियान शुरू गरेको छ। गएको फागुन 21 चुनावमा अकल्पनीय धक्का बेहोरेको एमालेले पार्टीलाई पूर्व अवस्थामा फर्काएर निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने रणनीतिक लक्ष्य राखेर अभियान शुरू गरेको हो।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। अख्तियारले राणालाई 3 दिनभित्र बयानका लागि उपस्थित हुनु भन्दै बुढानीलो कण्ठको उहाँकै निवासमा सूचना टाँसेको छ। 3 दिनभित्र बयान दिन नआए कानून बमजिम कार्यवाही हुने सूचनामा उल्लेख छ। भदौ 23 र 24 नवयुवा विद्रोहका क्रममा खण्डहरमा परिणत निवासमा अख्तियारको टोलीले बुधबार सूचना टाँसेको हो।
2: नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिने तयारी गृह मन्त्रालयले गरेको छ। पोसाक खरिद अनियमितताका कारण विवादित बनेपछि प्रहरीलाई नगद नै दिने र उनीहरू स्वयंले खरिद गर्ने परिपाटी शुरू गर्न लागि हो।
3: सर्वोच्च अदालतले दोहोरो लालपूर्जा जारी हुँदैमा राज्यको स्वामित्व सकिएर व्यक्तिको स्वामित्व खड़ा हुने अवस्था नहुने व्याख्या गरेको छ।
2: नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले सक्रिय राजनीतिबाट विदा लिनुभएको छ। स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिजो उहाँले सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गर्नुभएको हो।
3: म्याग्दीको रघु गंगा गाउँपालिका आउँदो आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको छ।
2: जब जब प्राकृतिक विपत्तिका घटना बढ़छन् निरीक्षण र अनुगमनको बहानामा मन्त्रालयका कर्मचारी तथा मन्त्रीहरू हेलिकप्टर चढ़ेर घटनास्थल पुग्नु एउटा फेसन जस्तै बनेको थियो। विपद उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उद्धार कार्य सँगसँगै विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था मिलाउन भ्याइ नभ्याइ हुन्थ्यो। अब भने यसलाई बन्द गर्ने तयारी सरकारले गरेको खबर अन्नपूर्णमा छ।
3: ढाट्नु
2: भन्दा नबोल्नु बेस।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: सार्वजनिक ऋणको सामावेश भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार, पूर्वाधारमा नयाँ रणनीति, 11 खर्बको ठेक्का लगाउने तयारी।
3: औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो। पुनरावलोकनको लागि दायर भएको रिट खारेज। उद्योगीहरूले 2079 परिमार्जित भाडा दर तिर्नुपर्ने।
2: नेपाल छिर्नै लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो। अब चाँडै पश्चिमी वायु कमजोर हुने र मनसून भित्रिने आकलन।
3: अमेरिकाले इरानमाथिको 9 सैनिक नाकाबन्दी हटायो। ट्रम्पले बाध्य भएर सम्झौता गरेको सर्वोच्च नेता खामेनीको टिप्पणी।
2: र विश्वकप फुटबलमा क्यानाडाको ऐतिहासिक जीत। स्विजरल्याण्डले बोस्नियालाई हराउँदा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पूर्वाधार मन्त्रीले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भनेको भनाईसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एक ठेकेदार घरबाट बाहिर निस्कन लाग्दैछन्। खुट्टामा लगाउने ठूलो पट्टी बोकेकी उनकी श्रीमती ठेकेदार श्रीमानसँग भन्दैछिन्, ठेकेदारीको काम नगर्नु भन्दा मान्नु भएन, बाहिर हिँड्दा यो लाएर हिँड्ने गर्नु, फेरि सरकार आएर कुन बेला खुट्टा भाँच्छ। आजको काया कैरन सकिएको छ।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
14: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
15: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
16: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, खुराही दान। फोन नम्बर 0825-61-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
19: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
20: नेपाली जुत्ता घर
21: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
20: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
21: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
20: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
21: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
22: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
23: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
22: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
21: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
24: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
21: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-92-78-18-17 98-78-35-643।
25: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालु कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिकराम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: गरी तपाईहरूले चाहेको समयमा पनि हाम्रो कार्यक्रम डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पानी संरक्षण र मितिवेयी प्रयोगबारे लमहीमा उपभोक्ता जागरण कार्यक्रम सम्पन्न, दंगेश्वरणमा रहेको बुलबुले संरक्षण हुन सकेन।
0: गढ़वामा 1500 शैयाको अस्पताल निर्माणको काम अन्तिम चरणमा, हालसम्म 85% काम पूरा।
1: र संघीय सरकारद्वारा रोल्पाका स्थानीय तहलाई 3.34 अर्ब अनुदान।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नासा।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छन् युगबोध दैनिकबाट।
2: गर्मी सिजन यो बेलामा पानीको माग अत्याधिक हुन्छ, तर अनावश्यक पानीको प्रयोगले समेत अभाव हुने भएकाले पानीको मितव्यय प्रयोगलाई प्राथमिकतामा राख्न उपभोक्तालाई सचेत पारिएको छ। लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सञ्चालन गरेको सप्ताहव्यापी खानेपानी सुरक्षा तथा सरसफाई सचेतना अभियान उपभोक्ता जागरण सकिएको छ। अभियान अन्तर्गत विभिन्न टोल विकास संस्थामा पुगेर स्वच्छ खानेपानी, सरसफाई, पानीको मितव्यय प्रयोग, मुहान संरक्षण तथा पानीको सदुपयोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो। लम्हैमा 6500 धारा वितरण गरिएको छ। यो सिजनमा दैनिक 17 लाख लिटर खपत भइरहेको छ। जाडोमा पानी खपत दैनिक 14 लाख लिटर आसपासमा हुने गरेको छ। बढ़दो जनघनत्वका कारण पानीको माग बढ़दो छ। यही अवस्थामा पानीको स्रोतमाथि दबाव बढ़दो छ। उपभोक्तालाई यही सन्देश दिन र पानी सदुपयोग बारे जानकारी दिन जागरण अभियान चलाइएको हो। संस्थाका अध्यक्ष सनम कुमार पौडेलको अध्यक्षतामा सञ्चालन भएको अभियानको पहिलो दिन मजगाउँ टोल विकास संस्थामा कार्यक्रम गरिएको थियो। दोस्रो दिन जखेरा मुसन्डी टोल विकास संस्था, तेस्रो दिन भुएराथान टोल विकास संस्था, चौथो दिन भैसुकुमा टोल विकास संस्था, पाँचौं दिन पिपल बोरिङ टोल विकास संस्था, छैठौं दिन गोरक्षी टोल विकास संस्था, सातौं दिन लम्ही बजार टोल विकास संस्थामा कार्यक्रम सम्पन्न गरेको संस्थाले बताएको छ। अभियानका क्रममा खानेपानीका स्रोतहरूको संरक्षण, पानी प्रदूषण न्यूनीकरण, सुरक्षित पानीको प्रयोग, घर तथा समुदाय स्तरमा सरसफाई कायम राख्ने उपाय, बर्खा याममा पानीजन्य रोगबाट बस्ने उपाय तथा पानीको दिगो व्यवस्थापनका विषयमा जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीहरूलाई पानी सीमित प्राकृतिक स्रोत भएकाले यसको जथाभावी प्रयोग नगरी मितव्यय रूपमा प्रयोग उपयोग गर्न आग्रह गरिएको थियो। साथै खानेपानीको मुहान, जलाधार क्षेत्र तथा जलस्रोत संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड़ दिएको थियो। आजको नयाँ राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
1: 2057 साल असारमा घरमा सुतिरहेको समयमा तत्कालीन शाही सेनाबाट पक्राउ परे। माओवादीको आरोपमा पक्राउ परे पनि उनी पार्टीमा आबद्ध थिएनन्। सेनाले उनलाई जाजरकोट ब्यारेक पुर्यायो। त्यहाँ 3 दिनसम्म यातना दियो। नाङ्गै बनाएर निर्मम तरिकाले कुटपिट गर्यो। अपशब्द बोल्ने र संवेदनशील अंगहरूमा असह्य यातना दिएर छोडिदियो। यो अन्याय र अपमानले उनको मनमा प्रतिशोधको आगो बन्यो। घर फर्किएपछि सेनासँग बदला लिने संकल्पका साथ उनी तत्कालीन नेकपा माओवादीमा आबद्ध भएर जनयुद्धमा होमिए। पार्टीमा लागेको झण्डै 2 वर्षपछि 2060 सालमा पुनः पक्राउ परे। 4 दिन हिरासतमा राखेपछि उनलाई कारागार चलान गरियो, जहाँ उनले 90 दिनसम्म नारकीय जीवन बिताउनु पर्यो। त्यस अवधिमा उनीमाथि अमानवीय व्यवहार गरियो, भयानक यातना दिइयो। उत्तानो पारेर पाइपले शरीरका विभिन्न अंगमा निर्मम तरिकाले कुटपिट गर्ने, आँखा र गर्दनमा बिजुलीको करेन्ट लगाउने, विद्युतको नाङ्गो तारमा पिसाब फेर्न लगाउने, करेन्ट लगाइदिने जस्ता अमानवीय व्यवहारहरू भए। लिङ्गको टुप्पोमा पनि काटिदियो। त्यसका साथै हातका औंलाहरू सेनाले काटिदियो। उनी जस्तै दाङ 15 श्रीमान माओवादी पार्टीमा लागेकै कारण जीवनमा असह्य पीड़ा भोग्नु परेको छ। 10 वर्षीय सशस्त्र युद्धका समयमा उनको जीवनमा त्रास र काला दिनहरू धेरै थिए। श्रीमान माओवादीमा पार्टीमा लागेकै कारण दिन रात सेना र प्रहरी आएर उनलाई सताउने गर्थे। 2062 सालमा तिहारको टीकाको दिन उनको जीवनकै सबैभन्दा भयानक दिन बन्यो। श्रीमान खोज्दै आएका प्रहरीहरूले प्रहरीहरूको शिकार बनी उनी। श्रीमानलाई नभेटेपछि प्रहरीले उनलाई धम्क्याएर कुटपिट गर्नुका साथै हातपात समेत गरे। क्रूरताको सीमा त्यतिमा मात्र थामिएन। वर्दीधारी प्रहरीले उनीमाथि सामूहिक बलात्कार गरे र अमानवीय यातना दिए। त्यसपछि पनि प्रहरीहरू बारम्बार आउने र तेरो श्रीमान खोइ भन्दै यातना दिने क्रम रोकिएन। उनी श्रीमान माओवादीमै लागेका कारण प्रहरीबाट पटक पटक बलात्कृत हुनु पर्यो। पीड़ा मनमै छ, न्याय खोइ कता छ। द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आरके शीतलले यो खबर गोरक्षा दैनिकमा लेख्नु भएको छ।
2: दंगेश्वरन गाउँपालिका तीन चखौरा स्थित बुलबुली धार्मिक तथा सांस्कृतिक महत्व बोकेको स्थल भए पनि संरक्षणको अभावमा यसको अस्तित्व संकटमा पर्दै गएको स्थानीयले बताएका छन्। लामो समयदेखि स्थानीय समुदायको आस्था र विश्वासको केन्द्रका रूपमा परिचित यो स्थल आवश्यक संरक्षण प्रचार प्रसार र व्यवस्थापन नपाउँदा यसको महत्व क्रमशः घट्दै गएको हो। थारू सांस्कृतिक संग्रहालयसँगै सटेको पूर्व उत्तरतर्फ रहेको बुलबुली परम्परादेखि नै धार्मिक स्थलका रूपमा चिनिँदै आएको स्थानीय अगुवा तथा दंगेश्वरन गाउँपालिका तीन चखौराका कृष्ण चौधरीले बताउनुभयो। विभिन्न धार्मिक आस्था र जनविश्वाससँग जोड़िएको छ उहाँले भन्नुभयो। तर पनि सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा यसको संरक्षण हुन सकेको छैन। विशेष गरी माघ महिनामा बुलबुलेमा स्नान गर्ने परम्परा रहेको उहाँले बताउनुभयो। माघ एक गते दाङ सहित छिमेकी जिल्लाबाट श्रद्धालुहरू यहाँ स्नानका लागि आउने गर्छन्। माघ एक गते यहाँ स्नान गर्नेहरूको निकै भीड़ लाग्छ। स्नान गर्न पालो नै कोर्नुपर्ने अवस्था हुन्छ। चौधरीले भन्नुभयो, स्थानीय धार्मिक विश्वास अनुसार यस स्थलमा स्नान गरी श्रद्धापूर्वक पूजा आराधना गरेमा मनोकामना पूरा हुने तथा सन्तान नभएका दम्पतिले सन्तान प्राप्त गर्ने जनविश्वास रहेको उहाँले उल्लेख गर्नुभयो। यद्यपि यस्तो विश्वास स्थानीय धार्मिक परम्परा र जनआस्थामा आधारित रहेको उहाँले स्पष्ट पार्नु भएको छ। उहाँका अनुसार थारू समुदायका मानिसहरूले हरेक वर्ष यस स्थलमा पुगेर स्नान तथा पूजा गर्ने परम्परा आजसम्म निरन्तर कायम रहेको छ। आजको नयाँ राष्ट्रिय दैनिकमा सन्तोष दोहितले खबर लेख्नु भएको छ।
1: घोराई उपमहानगरपालिका नौ मुकुन डाँडामा असार पाँच गते अर्थात आजदेखि सात गतेसम्म संचालन हुने त्रिदिवसीय श्रीकृष्ण कथा सत्संग प्रवचन कार्यक्रमको तयारी प्रभावकारी बनाउन मूल आयोजक समिति गठन गरिएको छ। बैठकले कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन सातवटा उपसमिति गठन गर्दै सम्बन्धित व्यक्तिहरूलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ। गठित उपसमितिले सबै व्यवस्थित ढंगले काम गर्ने बताइएको छ। मुकुन डाँडामा आजदेखि त्रिदिवसीय श्रीकृष्ण कथा सत्संग प्रवचन आजको गणतन्त्र दैनिकबाट खबर लिएका छौं।
2: घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। उपमहानगरले धेरै जसो पुरानै कार्यक्रमलाई नीति तथा कार्यक्रममा निरन्तरता दिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गौरवका आयोजना अधुरा तथा क्रमागत योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने उल्लेख गरिएको छ। पूँजीगत बजेटको प्रभावकारी कार्यान्वयनका लागि आवधिक योजना मध्यकालीन खर्च संरचना तथा आयोजना बैंकलाई आधार बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। उपमहानगरपालिकाले पछिल्ला वर्षहरूमा नीति तथा कार्यक्रम ल्याउने तथा नीति तथा कार्यक्रमका लागि बजेट विनियोजन नगर्ने विनियोजन भएको बजेट कार्यान्वयन गर्ने लगायतका समस्या देखिएका छन्। यसै सन्दर्भमा रहेर हामीले आगामी वर्षको नीति तथा कार्यक्रम कस्तो आयो र नीति कार्यक्रम अनुसार किन बजेट विनियोजन हुन हुँदैन र भएको बजेट पनि किन कार्यान्वयन हुँदैन भनेर घोराई उपमहानगरपालिकाका उपप्रमुख कुमार डिसीलाई सोधेका छौं।
3: यसपटकको नीति तथा कार्यक्रम हाम्रा विगतलाई सम्बोधन गर्दै केही परिवर्तन पनि गरेका छौं हामीले। अब समग्रमा नीति तथा कार्यक्रम जनमुखी किसानमुखी समावेशी हिसाबले चाहिँ लिएका छौं हामीले र नीति जति लिएका छौं त्यही अनुसार फेरि हामीलाई बजेट पनि आवश्यकता पर्ने भएको हुनाले थोर थोरै सम्बोधन गर्ने पनि हामीले प्रयास गरेका छौं। अब नीतिको कुरा एकातिर बजेटको कुरा अर्कोतिर कार्यान्वयन पक्ष अर्कोतिर भए पनि राम्रो नहोला भनेर हामीले चाहिँ त्यसले गर्दाखेरि हामीले विशेष गरेर यसमा किसानमुखी भएर नीति बनाएका छौं। स्वास्थ्य र शिक्षा र हाम्रो यहाँको अहिलेको जल्दो बल्दो समस्या भनेको बिउ बिजन विशेष गरेर किसानै हो। मैले भन्नुपर्ने किसानमुखी नै हुनुपर्छ भन्ने
1: जस्तो किसानको हकमा धेरै नीतिहरू त बन्छन्
4: तर ती नीतिहरूलाई चाहिँ कार्यक्रमले सम्बोधन गरेको पाइँदैन. त्यो नीति र कार्यक्रम बजेटको तालमेल चाहिँ कसरी मिलाउनुहुन्छ?
3: नीति बनाउने, थोरै बजेट छुट्याउने, तर त्यो बजेट पनि कार्यान्वयन नगर्ने, यस्तो राम्रो हुँदैन भनेर यसपटक जस्तो नीति छ त्यही अनुसार हामीले बिउ वितरण गर्ने कार्यक्रम भयो, त्यसपछि विभिन्न अल्पसंख्यक लगायतकोलाई समटेर तालिम दिने, जनचेतनाका कार्यक्रमहरू गर्ने, विद्यालयहरूमा जनचेतनाका कार्यक्रमहरू गर्ने, अहिले हाम्रो कृत्रिम जलाशय भनेर घुराई चिनिएको छ, त्यो कृत्रिम जलाशयहरूमा हामीले चाहिँ विभिन्न रिसोर्टदेखि ल्याएर त्यो जलाशयलाई सदुपयोग गर्ने काम गर्ने, जमिनमा पानीमा माछा, जमिनमा जंगल र आकाशमा पंक्षी भन्ने लगायतका नीतिहरू हामीले लिएका छौं. त्यो स्वाभाविकै रूपले नीति राम्रो मान्नु पर्ने स्वाभाविकै छ, तर पनि त्यसमा बजेट पनि छुट्याएर कार्यान्वयन गरियो भने त्यति बेला भन्न सकिएला. अहिले त हाम्रो नीति हाम्रो राम्रो भन्नुभन्दा नि हाम्रो नीतिलाई जनताले कसरी लिनुहुन्छ, हामीसित भन्दा नि जनतासित इन्टरभ्यू ल्याउनुभयो भने जनताले हाम्रो नीति अध्ययन गर्नुभयो कि भएन, हाम्रो नीति अभ्यास गर्नुभयो कि भएन, हाम्रो नीति कुन ठिक कुन बेठिक भन्ने कुरा केही कुराहरू नगर सदस्यज्यूहरूले नगरसभाका सदस्यज्यूहरूले ल्याउनु होला, थपघट पनि गर्नुहोला भोलिको दिनमा. त्यसैले अहिले हामीले एउटा मैले भन्नै पर्ने कुरा के छ भन्दाखेरि हाम्रो कानूनको संग्रह थिएन, कानूनको संग्रह बनाउन थालेका छौं. नगरपालिकामा डकुमेन्ट्री चाहिँ एउटा जुडिसियल सिस्टमले डकुमेन्ट्री प्रष्ट थिएन, त्यो बनाउँदैछौ. त्यो डकुमेन्टमा यहाँ घुराईमा भएका पत्रकार, घुराईमा भएका राजनीति दल, यहाँ भएका किसानहरूले गर्ने उत्पादन, उद्योगीहरूले गर्ने उत्पादन, विद्यालयको अवस्था, स्वास्थ्य क्षेत्रको अवस्था, बाटोघाटो लगायतका कुराहरू छन्. अब हामीले चाहेको त ट्राफिकमा सीसी क्यामेरा राख्न पाए हुन्थ्यो, सहिद गेटमा सीसी क्यामेरा राख्न पाए हुन्थ्यो, टोयलेटहरू अझै सार्वजनिक टोयलेटहरू ठाउँ ठाउँमा अझै बनाउन सकिराखेका अवस्था छैन. त्यसले गर्दाखेरि केही कुरा हाम्रो अझै पनि राम्रो नीति ल्याएछु गराएछु भन्दा भन्दै पनि नीतिहरू अधुरा छन् भन्ने कुरा हामीले आफै पनि भन्न सक्छौ. त्यसले गर्दा नीति जीवनमा एउटैमा पूर्णता हुँदैन, त्यसले गर्दा अहिलेको आवश्यकताको नीति चाहिँ हामीले बनाएका छौ.
4: अहिले घुराईको महानगरपालिकाको यो उत्तरार्धतिर कार्यकालको उत्तरार्धतिर पनि हुनुहुन्छ तपाईँहरू, सम्भवत यस पछाडि चाहिँ अब तपाईँहरू नै आउनुहोला अथवा अर्को कार्यक्रम समिति आउला, चाहिँ जनप्रतिनिधिहरू आउनुहोला. तर यो बीचमा चाहिँ आएका नीतिहरूलाई कतिको कार्यान्वयनमा लगेको, कतिको बजेटले छोएको जस्तो लाग्छ?
3: बजेट त अब हामीले बनाउँदैछौँ, नीति बनाइसकेका छौँ, बजेट अब हामीले आठ गते पढ्छौ, त्यसपछि मात्रै मैले धेरै
4: योभन्दा अगाडिको
3: मूल्याङ्कन गर्दाखेरि अब अहिलेको जुन परिस्थितिले हामीलाई अलिक पछाडि धकल्यो, त्यो परिस्थितिका बावजुद पनि हामीले भने जस्तो काम गर्न सकेनौं. महँगीका कारण पनि ठेक्का टेन्डर र योजनाहरू ठेक्का टेन्डर जान सकेनन्, योजनाहरू उपभोक्ताले नै काम गर्न आँट गर्न सक्नु भएन, त्यसमा हामी पछाडि नै पर्यौं. सबैभन्दा ठूलो कुरो अहिले 7-8 वर्ष भइसक्यो हाम्रो नगरको भवन, त्यो भवन निर्माण गरेर आउने जनप्रतिनिधिलाई त्यो घरभित्र राम्ररी प्रवेश गराएर पद हस्तान्तरण गरेर जान पाए हुन्थ्यो भन्ने हाम्रो सोच छ. त्यसले गर्दाखेरि हामी त्यो भवनतिर लागेका छौं. नगरको 1500 हस्पिटल बनाउन थालेका छौं, त्यसलाई निर्माण गर्न पाए हुन्थ्यो भन्ने हाम्रो सोचाइ छ गत वर्षका. र यो वर्षलाको समस्या छ हाम्रो, वर्षला भन्ने बित्तिकै हामीले सबै माछा मासु हरेक चीजलाई ग्रेडिङ गर्ने, त्यसको चाहिँ ठाउँ ठाउँमा जसले जे लग्छ त्यसरी सेप एकदम सेप लाइन हिसाबले, जस्तै जाली लगाएर फोहोरलाई व्यवस्थापन गरेर हामीले केही भवनहरू बनाएका छौँ. त्यो भवन निर्माण गरेर परदेशले हस्तान्तर गरिसकेपछि र हाम्रो पनि केही लगानीबाट हामीले काम गर्न खोजिराखेका छौँ, त्यसलाई व्यवस्थित गरेर घोराईको मासु व्यवस्थापन, घोराईको नगरको भवनको व्यवस्थापन लगायतका कुराहरूमा व्यवस्थापन गर्न खोजिराखेका छौँ. हामीले जति सकेका छौँ त्यो गरेका छौँ, तर समय परिस्थिति र महँगीको कारण र त्यो जुन देशै जलिरहँदाखेरिको अवस्थाले गर्दा अलिक कमजोर चाहिँ भइएको छ. बिउ बिजन हाम्रो वितरण भयो, लोकल कुखुराहरू वितरण भयो, बाख्राहरू हामीले यो फोहोर व्यवस्थापन ल्यान्डिङ साइटमा हामीले बाख्रा पो र बंगुर वितरण गर्यौं, अहिले बाख्रा वितरण गर्यौं, त्यहाँ हामीले आयार्जनको तालिम दियौं, अनि स्कूलमा न्याय समितिको बारेमा जानकारी गरौं, यो विद्यालयहरूमा चाहिँ हामीले महिला बालबालिका सम्बन्धी लैङ्गिक हिंसाको बारेमा, बाल मैत्रीको बारेमा तालिम दियौं. अब किसानहरूका लागि अहिले माटो परीक्षण गर्ने कुरा, किसानलाई मल हाल्ने तरिकाका कुराहरूको अवेरनेस कार्यक्रमहरू गरिराखेका छौं. ताल तलैयाहरूमा फोहोरलाई व्यवस्थापन गर्नु, सिसा जन्ने चीजहरूलाई व्यवस्थापन गर्नु, सोतामा चिरौटामा खेतमा खोलामा कुलामा नफालिदिनुहोस्, बरू बाटेमा थुपारेर राखिदिनुहोस्, हामी बोक्न जान्छौं लगायतका अभियानहरू हामीले गरिरहेका छौँ। सकेको 79 यता हामीले भौतिक संरचना भन्दा पूर्वाधार विकासलाई भन्दा मानवीय र सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।
5: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
6: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
5: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
7: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
5: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
7: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
5: र मुखको स्वास्थ्यको सुधार।
8: सम्पर्क द इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-8563-218।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
15: इन्डोस्कोपी सेवा
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
10: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-563-509 र मोबाइल 98453-0653-23।
2: अब अन्य खबर प्रसंग, दाङको पुरानो लायन्स क्लबका रूपमा रहेको लायन्स क्लब अफ दाङको लाइन वर्ष 2026-27 लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। क्लबको अध्यक्षमा लोकबहादुर विष्ट निर्वाचित हुनुभएको छ।

0: निर्वाचित कार्य समितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा खबर छ।
1: देउखुरीको गढवामा 15 शैयाको अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको सहयोगमा गढवा गाउँपालिका 6 गढवामा 4 वर्ष अघि निर्माण शुरू भएको आधारभूत अस्पताल भवन निर्माणको करिब 85% काम पूरा भएको छ। चालू आर्थिक वर्ष 2082-83 अस्पताल भवन निर्माण काम सम्पन्न गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य अनुसार निर्माणको काम गरिए पनि बजेट अभावका कारण 15% काम बाँकी रहेको गढवा गाउँपालिकाका इन्जिनियर विनय कुमार यादवले बताउनुभयो। इन्जिनियर यादवका अनुसार अस्पताल भवन, पोस्टमार्टम भवन, कम्पाउण्डको गेट, प्लास्टरको काम भए पनि रंगरोगन, झ्यालढोका जडान, विद्युत वायरिङ तथा अन्य सजावटका काम बाँकी रहेका छन्। 15 शैया अस्पतालको निर्माण अन्तिम चरणमा आजको गोरक्षा दैनिकमा लीलाधर ओलीले यो खबर लेख्नु भएको छ।
0: नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गर्नुभएको छ। उहाँले स्वास्थ्य अवस्थाका कारण देखाउँदै पार्टीको सक्रिय भूमिकाबाट अलग भएको घोषणा गर्नुभएको छ। बिहिबार एक वक्तव्य जारी गर्दै नेता महराले आफू केही वर्ष यता एट्रोफी सम्बन्धी रोगबाट पीड़ित रहेको जानकारी दिनुभएको छ। उक्त रोगका कारण शरीरका नसाहरू र मांसपेशीहरू कर्मश खुम्चिँदै जाने समस्या देखिएको र नियमित उपचार थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेको उहाँले जानकारी दिनुभएको छ। आजका पत्र पत्रिकामा खबर छ।
1: घोराहीमा रहेको दाङ ड्रीम प्रपर्टी प्रालीले आफ्नो वार्षिक उत्सवका अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शारीरिक रूपमा अशक्त बालबालिकादेखि एक महिलालाई खाद्यान्नसँगै शैक्षिक सामग्री पनि सहयोग गरेको छ। तीन ठाउँमा उक्त सहयोग सामग्री दाङ ड्रीम प्रालीका संचालक शेखर छेत्रीको नेतृत्वमा र नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। कम्पनीले आफ्नो प्रथम वार्षिक उत्सवका अवसरमा बिहिबार घोराई उपमहानगरपालिका 4 गोगलीका शारीरिक रूपमा अपाङ्ग युवराज विकलाई व्हीलचेयर, खाद्यान्न, कपड़ा तथा उनको भाई बहिनीलाई कापी कलम सहयोग गरेको थियो। त्यसै गरी घोराई उपमहानगरपालिका 14 बालमन्दिरका विद्यालयमा अध्ययनरत 35 जना शारीरिक रूपमा अशक्त बाल बालिकाहरूलाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यालय परिसरमै पुगेर प्रालीले सहयोग सामग्री हस्तान्तरण गरेको हो। व्हीलचेयर र खाद्यान्न पाउँदा दुखीहरूको आँखामा खुशीको आँसु आजको गणतन्त्र दैनिकबाट खबर लिएका छौं।
0: तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य व्यवस्थापन महाशाखाको आयोजनामा लागू दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। नगर युवा परिषद तुलसीपुर उपमहानगरपालिकाको समन्वय तथा सहकारीमा सञ्चालित कार्यक्रम तुलसीपुरका विभिन्न विद्यालयहरूमा सञ्चालन गरिने तुलसीपुर नगर युवा परिषदका अध्यक्ष प्रकाश रावतले जानकारी दिनुभएको छ। आजको नागरिक राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
1: अब लागौं यिनै पत्रिकाहरूले छापेका लेख विचार सम्पादकीय र टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकमा परिवर्तनका लागि स्तम्भमा स्कूल नजिकको सरकार र शिक्षाका सवालहरू, जीत बहादुर शाहको विचार छापिएको छ। आवश्यकता राजनीतिकी असल राजनीतिज्ञको श्रीधर अधिकारीको विचार छापिएको छ भने अन्तर्राष्ट्रिय संकटबाट सिक्नुपर्ने रणनीतिक पाठ शीर्षकमा युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
0: यसै गरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा आगामी आर्थिक वर्षको बजेट अवसर र चुनौती पदम भण्डारीको विचार छापिएको छ। के हो राष्ट्रिय नीति? सुभाष न्यौपानेको विचार छ। युवा पलायन रोक्ने उपाय? शंकर प्रसाद गौतमको यो सामग्री छ भने रैथाने खाना प्रवर्धनका प्रयास गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
1: यसै गरी आजको गणतन्त्र दैनिकमा मौनता भित्रको प्रश्न, न्याय कहिले? आरके शीतलको विचार छापिएको छ। त्यसै गरेर रात्रिकालीन बजारको आवश्यकता र रैथाने खानाको महत्व सबिन प्रियासनको यो विचार छापिएको छ भने योग दिवसको महत्व शीर्षकमा सम्पादकीय छापिएको छ।
0: रो आजको रत्ति पोस्ट राष्ट्रिय दैनिकमा साहित्य निबन्ध बुद्धिको होलिडे उमेश रेग्मीको विचार छापिएको छ। क्षितिजको घाम कविता योगिन्द्र रेग्मीको कविता प्रकाशित छ भने अन्त्य हुनै पर्ने प्रेम लघुकथा डा

0: शैलेन्द्र सिद्देलको यो कविता लघुकथा प्रकाशित छ भने सड़कको रोदन कृष्ण घरावासीको यो कविता प्रकाशित छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
0: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार, नमस्कार।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98-4826873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
7: 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम सकिएसँगै विनियोजन विधेयक पारित भएको हो। त्यसअघि सभामुख डोल प्रसाद अर्यालले उक्त विधेयकमा का 2-11 दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। यस्तै सांसदहरूले विनियोजन शीर्षकमा राख्नु भएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2083 भएको शीर्षकगत छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले पद र शक्तिको दुरूपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वाससहित अस्थायी प्रकृतिको सम्पत्ति छानबिन आयोग 2083 गठन गरिएको स्पष्ट पार्नुभयो। उहाँले सम्पत्ति छानबिन आयोगको गठनले अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायको कार्याधिकारमा हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो। अर्थमन्त्री वाग्ले सरकारले नेपाली सेनालाई सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा नखटाएको भन्दै जोखिममुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको जानकारी गराउनुभयो। यस्तै निजी विद्यालयको करको सम्बन्धमा जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्ले बोझ नपर्ने गरी दीर्घकालीन हितका लागि मुलुकको अर्थतन्त्रलाई औपचारिकता र आधुनिकीकरण गर्ने गरी यो निर्णय गरिएको प्रश्न पार्नुभयो। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री सुदन गुरूङले वर्तमान सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको बताउनुभयो। गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखे यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढ़ाउने संकल्प गरेर अघि बढ़ेको उहाँले बताउनुभयो। गृहमन्त्री गुरूङले नागरिकले एउटै परिचय पत्रबाट एकीकृत रूपमा सेवा प्राप्त गर्ने विश्वासका साथ राष्ट्रिय परिचय पत्रलाई सबै प्रकारका सार्वजनिक सेवासँग पूर्ण रूपमा आबद्ध गरिने बताउनुभयो। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याइएको बताउनुभयो। उहाँले विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्न लागि र शिक्षकको क्षमता वृद्धिमा समेत रकम विनियोजन गरिएको बताउनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिश समितिको प्रक्रिया अघि बढ़ेको जानकारी गराउनुभयो। उहाँले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको प्रक्रियालाई यथाशीघ्र टुंगोमा पुर्याउन सरकारले उच्च प्राथमिकतामा राखेर र आयोग गठनका लागि सिफारिश समितिको प्रक्रिया अगाडि बढ़ेको बताउनुभयो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो। उहाँले नवप्रवर्तन मार्फत व्यवसायीकरण, औद्योगिकरण गरेर आर्थिक उपार्जन गर्न सकिने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको स्पष्ट पार्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डको रूपमा रहेको प्रसारण लाइन र सब स्टेशनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले संविधान परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रहेर सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव तयार गरेको जानकारी दिनुभयो। सचिवालय बैठकले महाधिवेशन अघि आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार भएको पाइएकाले संयमित हुन र पार्टीको निर्वाचन आचार संहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन दिएको छ। यस्तै बैठकमा सातै प्रदेशको अधिवेशनको समीक्षा गरिएको महामन्त्री बुर्लाकोटीले बताउनुभयो। राष्ट्रपतिले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरेको जानकारी दिनुहुँदै महामन्त्री बुर्लाकोटीले महाधिवेशनका लागि करिब 4 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो। यही असार 7 देखि 9 गतेसम्म चितवनमा हुने महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुने राष्ट्रपतिले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै एकीकृत राष्ट्रिय व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको बैठकमा गृहमन्त्री गुरूङले मनसूनजन्य विपद पूर्व तयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो।
5: गृह मन्त्रालय चाहिँ हरेक नारीको लागि परिवार भएर हामी उभिन चाहन्छौँ। एट द सेम टाइम हरेक नागरिकको सुरक्षामा सेवामा कुनै कमी नहोस्। पहिला जसरी डिजास्टरले हामी दुःख दियो, यसपालि त्यही अनुसारमा प्रतिशोध साँधेर चाहिँ म डिजास्टर रेस्पोन्ड गर्ने चाहिँ मेरो योजनामा आएको। हामी नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्न सक्छ नि त। यसपालि चाहिँ हामी पञ्चायतमा कुनै बाढी पहिरो आइदिइहालेको खण्डमा पहिरो हटाउनको लागि उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ र पट्टि लाइन मिनिस्ट्रीले चाहिँ तुरन्त हामीले रेस्पोन्ड गर्ने हिसाबले बाटो बनाउने हिसाबले त्यो अनुसार एउटा एप डेभलप गरेका छौँ।
7: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनासँग चिनिया कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। मन्त्रालयमा हिजो भएको भेटमा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवावेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताउनुभयो। सो अवसरमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड़ दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदिई नागरिकका आकांक्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कानून संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझ शक्तिशाली र आत्मनिर्भर बनाई किसान मैत्री नीति तथा कार्यक्रम ल्याइने बताउनु भएको छ। ललितपुर स्थित बोर्डमा हिजो दुग्ध व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री चौधरीले दूधको उत्पादन, लागत र बजारलाई दृष्टिगत गरी समय समयमा मूल्य निर्धारण गर्ने, दुग्धजन्य पदार्थ नकिन्ने र समयमा भुक्तानी नदिने व्यवसायीलाई कार्यवाही गर्ने पक्षमा सरकार रहेको बताउनुभयो। अब रिपोर्ट। पछिल्लो समय निकै चर्चाको विषय बनेको संघीय निजामती विधेयक राय संकलनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ। प्राप्त सुझावहरूकै आधारमा परिमार्जनको क्रममा रहेको निजामती विधेयक आवश्यक प्रक्रिया पुर्याएर अघि बढ़ाइने मन्त्रालयले जनाएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
8: मुलुकको प्रमुख प्रशासन हाक्ने निजामती सेवालाई थप आधुनिक र समयानुकूल बनाउन सरकारले संघीय निजामती विधेयक तयार पारेको छ। सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै युवाहरूको नेतृत्वमा भएको आन्दोलनको जगमा बनेको युवा नेतृत्वको सरकारले ल्याउन लागेको विधेयकले देशको कर्मचारी तन्त्रको पनि पुनर्संरचना हुने आशा गरिएको छ। त्यसो त नयाँ विधेयकले कर्मचारीहरूको सेवामा अवसर र सुरक्षाका नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा पनि गरिएको छ। सरकारले विधेयक मार्फत सार्वजनिक सेवालाई व्यावसायिक दक्ष सूचना प्रविधि मैत्री बनाउन खोजेको छ। विधेयक कानून मन्त्रालयमा छलफलमा रहेको बताउनुहुन्छ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव विनोद कुमार भट्टराई।
9: विधेयक प्राप्त हुने बित्तिकै विधायन ऐन 2081ले चाहिँ त्यो ऐन सँगसँगै नियमावली बनाउनु पर्ने विषय पनि त्यसको मसौदा सँगसँगै पेश गर्नुपर्छ भन्छ। त्यो ऐनको प्रावधान कार्यान्वयन गर्न त त्यसको व्याख्यात्मक टिप्पणी लगायतका विषयहरू चाहिँ आवश्यक पर्छ। यसो यहाँबाट सहमति दिनलाई भनेर हामीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको, त्यो विवरण प्राप्त भइ नसकेको अवस्था छ।
8: विधेयकको मस्यौदामा अनिवार्य अवकाशका लागि 60 वर्ष उमेर कायम गरिएको छ। तर ऐन प्रारम्भ भएको आर्थिक वर्षमा 58 वर्ष उमेर पूरा हुने कर्मचारीले यो उमेर पूरा भएपछि र दोस्रो आर्थिक वर्षमा 58 वर्ष उमेर पूरा हुनेले 59 वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने मस्यौदामा उल्लेख छ। सरकारको नीति अनुसार नै ऐन कानून बनाइने हुँदा कुनै पनि कर्मचारीलाई अप्ठ्यारो पर्ने गरी निर्णय नहुने सहसचिव भट्टराई बताउनुहुन्छ।
9: यो विधेयकमा प्रत्येक मान्छेले आफ्नो अनुहार हेर्छ, यसले मलाई फाइदा गर्छ कि घाटा गर्छ भन्ने छ। बजारमा हल्ला आए अनुसार 30-55%ले अवकाश हुने मान्छेलाई मलाई यसरी सरकारले पठाउन आँटो भन्ने पर्या होला। त्यो हिँडेपछि म मुखैमा बोल्छु बढुवा खान्छु भनेर खुसी हुने मान्छे अर्को होला होइन। अब त्यो सरकारको नीति हो, सरकारले 30-55% ल्याउन पनि पाउँछ, 20-50% ल्याउन पनि पाउँछ। ऐन बमोजिमको सुविधा कर्मचारीले नपाउने भन्ने हुँदैन। सरकारले निर्मम रूपले चाहिँ अभिभावक विहीन जस्तो पार्ने गरेको निर्णय गर्दैन भन्ने मेरो विश्वास हो।
8: व्यवस्थापिका र कार्यपालिकाको नेतृत्वमा युवा पुस्ताको उल्लेखनीय उपस्थिति रहेकाले सरकारले निजामती सेवामा समेत सोही नीति लागू गर्न खोजेको छ। नयाँ कानून बन्ने भएपछि आजभोलि प्रत्येक सरकारी कार्यालयमा कार्यरत नयाँ र पुराना कर्मचारीहरू आफ्नै चिन्ता चासो र उत्साहमा देखिन्छन्। हाल चर्चामा रहेको 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि मध्ये कुनै एक पूरा गरेका कर्मचारीलाई अवकाश दिने प्रावधान विधेयक संसदबाट पारित नभएसम्म यसै हुन्छ भन्ने अवस्था नरहेको बताउनुहुन्छ सहसचिव भट्टराई।
9: अब विधेयक चाहिँ मेच्योर भएर संसदमा पुग्ने बेलामा के आउँछ, त्यसपछि चाहिँ संसदबाट पारित हुन पनि लामो प्रक्रिया छ। अहिले चाहिँ लडाईमा गएको सिपाहीले बन्दुक हाने जस्तो ऐन आउँदैन, त्यसो हुँदा हात्तिन जरुरी छैन। कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पूरा गरिराख्दाखेरि ऐनले मार्का पर्ने गरी त राज्यले कल्पना गर्नै सक्दैन।
8: सरकारले बजेट मार्फत कर्मचारी तन्त्रलाई चुस्त दुरुस्त बनाउन चाहेकाले असार मसान्त भित्रै विधेयक ल्याई ठूलो संख्यामा कर्मचारी अवकाश गराउन चाहेको चर्चा भइरहेको छ। संसदमा झन्नै 2/3 बहुमत रहेको सरकारले चाहे अनुसार नै विधेयक अघि बढ़ने अनुमान गर्न सकिए पनि पारित भएर आउने व्यवस्थाका लागि भने केही समय कुर्नु पर्नेछ। यसोदा अधिकारी रेडियो नेपाल काठमाडौँ।
7: बाँकी समाचार। सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा उक्त सेवा शुरू गरेको हो। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेशन क्यूआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत बुदा नम्बर 2 विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्यूआर कोड सहितको राष्ट्रिय परिचय पत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने उल्लेख थियो। भूमि र प्रकृतिको पूजा गर्ने मगर समुदायको चाड भूमि पर्व रूकुम पूर्व र रूकुम पश्चिममा धूमधामका साथ मनाइँदैछ। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
10: रूकुमका मगर समुदायहरूले आफ्नै पहिरनमा बाजा गाजा सहित लेखमा पोगी वन देवतालाई पूजा गरेर नाच शुरू गर्ने गरिन्छ। हरेक दिन बाजा गाजा सहित मगर समुदायका व्यक्तिहरू भूमि नाचमा सहभागी हुने गर्दछन्। भूमि देवतालाई पूजा गरे अनिष्ट नहुने, बाली नाली सप्रिने जनविश्वास मगर समुदायमा रहँदै आएको छ। लाङ्गाली सेवा समाज रुकुमका अध्यक्ष राजकुमार पुन:
11: सबभन्दा आफ्नो चिरीबेटी दाजु भाइ माइती सबै भेला भएर रङ रमाइलो गर्ने त्यही नै हो र फेरि विश्वास भूमि देवतालाई पुजेपछि बाढी पहिरो आन्न सुविकाल हुन्छ, अनिकाल हुन्न, रङ्गमय वातावरणमै सधैँभरि राम्रो वातावरण सिर्जना हुन्छ भन्ने पुर्खाहरूबाट हामीले पाएका छौँ, टिच लाउँदै आएका छौँ।
10: रुकुम पश्चिम सदरमुकाममा बसोबास गर्ने मगर समुदायहरू आफ्नो परम्परागत पहिरनमा सजिएर खलङ्गाको शहीद मैदानमा जम्मा भई एक आपसमा रमाइलो गर्दै भूमि नाच नाच्ने गर्दछन्। परम्परागत रूपमा चल्दै आएको सांस्कृतिक पर्वमा रम्न पाएकोमा नयाँ पुस्ताका युवा युवतीहरू पनि खुसी देखिन्छन्।
12: यति रमाइलो हुँदो रहेछ, आफ्नो कल्चरलाई एकदम प्राउड फिल हुने,
13: पहिलाको कल्चरलाई यसरी निरन्तरता दिने भनेर सानो बालबच्चादेखि लिएर वृद्धाश्रम सबैले रमाइलो गर्ने गर्छ।
10: धेरै जसो स्थानमा भूमि पर्वको अवसर पारी मेला प्रतियोगिता खेलकुद लगायतका विभिन्न कार्यक्रमहरू आयोजन समेत गर्ने गरिएको छ। भूमि पर्व मनाउन घर बाहिर भएकाहरू पनि त्यसबेला घर आउने गर्दछन्। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
7: रूपन्देहीको बुटोलबाट अभौतिक मुद्रा क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको आरोपमा 6 चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपालमा कानूनले निषेध गरेको क्रिप्टो करेन्सी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका मध्ये 43 हु गाङ, 45 ली सुआन हेई, 36 सुन हुई, 35 झाओ क्युचेन, 31 सियाङ जियासुन र 45 ली बिन रहेका जनाएको छ। यातायात व्यवस्था कार्यालय नेपालगंजबाट प्रहरीले हिजो 2 चिकित्सक सहित 5 पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले सवारी चालक अनुमति पत्र लिन तथा सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्ति मार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिपोर्ट दिनुपर्नेमा 200 रूपियाँ लिई निरोगिताको प्रमाण पत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युद्ध अन्त्य गर्ने अमेरिका इरान सम्झौता लागू भएपछि अमेरिकाले इरानमाथिको 9 सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको छ। केही अमेरिकी युद्धपोतहरू भने अझै क्षेत्रमै रहने जनाइएको छ। सम्झौतापछि इरानका सर्वोच्च नेता मोस्तबा खामेनीले आफूले फरक मत राखे पनि सम्झौतालाई अनुमोदन गरेको बताउनुभयो। उहाँले राष्ट्रपति मसूद पेजिस्कियनले इरानी जनताको अधिकार रक्षा गर्ने आश्वासन दिएपछि प्रक्रिया अघि बढ़ेको उल्लेख गर्नुभयो। खामेनीले ट्रम्पले विभिन्न दबाव सृजना गरेर सम्झौता गराएको आरोप पनि लगाउनुभयो। सम्झौतामा होर्मुज जलमार्ग पुनः खोल्ने, इरानले परमाणु हतियार नबनाउने प्रतिबद्धता र 300 अर्ब डलरको पुननिर्माण तथा आर्थिक विकास कोष स्थापना गर्ने विषय समावेश छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौता कार्यान्वयनमा आएको र थप प्राविधिक वार्ता स्विजरल्याण्डमा हुने बताउनुभयो। तर अमेरिकी रिपब्लिकन सांसद बिल क्यासिडीले सम्झौतालाई अहिलेसम्मकै खराब विदेश नीति भन्दै आलोचना गर्नु भएको छ। इजरायली मन्त्रीहरू इतामार बिन गुएर र बेजालेल स्मोट्रिसले पनि सम्झौताको विरोध गर्नु भएको छ। अब आर्थिक समाचार।
14: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको भाडा सम्बन्धी विवादको अन्तिम कानूनी निरूपण नहुँदासम्म उद्योगमा विद्युत लाइन नकाट्न आग्रह गरेको छ। अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै परिसंघले बिहिबार एक विज्ञप्ति जारी गरी उद्योगलाई निर्वाध संचालनका लागि सहयोग र सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो। सर्वोच्च अदालतको फैसला अनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेको र अन्य उद्योगले महसुल तिर्न खोजिरहेको जनाउँदै परिसंघले बक्यौता तिर्ने समय थप गर्न अनुरोध पनि गरेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत जेठ 25 गते एक सूचना जारी गरी 7 बक्यौता बुझाउन उद्योगहरूलाई निर्देशन दिएको थियो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापत 300 भन्दा बढ़ी उद्योगले करिब 88 करोड़ रूपियाँ बक्यौता तिर्न बाँकी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। सर्वोच्चबाट सो विवादको अन्तिम निरूपण नहुँदासम्म औद्योगिक क्षेत्रभित्रका कुनै पनि उद्योगमा विद्युत लाइन नकाट्न र काटिएका उद्योगलाई पुनः जोड्न परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
16: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: हिराले खाएको दाँत निकाल्ने,
18: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
17: खाली ठाउँमा दाँत राख्ने,
18: दाँतको जरीदेखि उपचार गर्ने,
17: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
18: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
19: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
20: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53। आया मम्मी मम्मी दाँत दुख्यो
21: मम्मी मेरो दाँत भङ्गो आयो साथीहरु सधैं जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
22: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
23: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
21: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
23: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
16: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
24: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
25: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
26: सम्पर्क फोन नम्बर 0825902222
21: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
27: महासेवन जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
28: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
27: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ
29: शुद्ध महका लागि कहाँ जाने त
30: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
29: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
31: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
32: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
31: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
33: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
34: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु उक्र लौ खबर सुने
35: सक्कुजे लौ खबर सुने
34: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म
35: आप बिराम पर्ल से बिरुवा तरक लाग डान से बाहर जाइनि पर्ना
34: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरवागक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
35: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेरके बा
34: ओपीडी सेवा भर्ना सेवा
35: सक्कु मेरिक ऑपरेशन सेवा
34: आईसीयू सेवा रेडियोलॉजी सेवा
35: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
34: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका वडा नंबर 3 बर्गदुआ दाङ संपर्क फोन नंबर 97090065225
35: 082591101
34: 591102
35: 082591103
34: 591104 591105
36: सीता के भो तिमलाई गुम्सेर बसेछौ
37: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
36: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
37: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनी हाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
0: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
0: शिशु क्लिनिक फर्टिलिटी दिपीचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
3: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
2: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
3: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
3: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9847826001।
4: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिदाङमा।
5: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हात खुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
4: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
5: सम्पर्क मोबाइल नम्बर 9857744722 9857735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
7: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
6: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
7: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
6: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
7: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विपिसोक दाङ। सम्पर्क फोन नम्बर 9686161694।

0: मध्य पश्चिम FM 91.4 MHz।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः सांसद र संसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले CIN ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर 1 निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिस।
2: यहाँलाई हार्दिक धन्यवाद छ।
1: अहिले पछिल्लो समयमा धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि, चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस्, केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ। यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ?
2: यो परिस्थिति अनुसार अगाडि बढेको, स्वाभाविक होइन। परिस्थिति जे माग्यो त्यही काम गर्नु पर्यो। हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जनताका जल्द बल्द समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ।
1: यो हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ, अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसे आप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो?
2: म कहिले पनि कुनै विषय म तयारी गर्दिन, म सोतै जान्छु होइन। त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु।
1: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ, जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो, तर यो सचिवालयमा पर्यो हजुर, सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ। तपाईँको चाहिँ कस्तो खालको छ?
2: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो। एकल फोनमा म फोन उठाइदिन्छु, आफै उठाउँछु। मैले म मन्त्री हुँदा पनि हिजो पिएसए कसैलाई दिन, मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो।
1: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ?
2: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त, तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो। जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन होइन, त्यसले गर्दा जनता त खुसी हुँदैन रिसन्स, उनको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैनौ, तर म सुनिदिने काम गर्छु, त्यसमा पनि एउटा आधार हो मेरो।
1: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको हो कि विकास निर्माण फलाना झैझगडा यस्ता कुराहरू बढी आउने गर्छ?
2: जनता होइन, अनेकौं किसिमका समस्या हुन्छ नि त, समाजमा भएका घटनाहरू होइन, आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि, त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि म उठाइदिन्छु।
1: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि, राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ नि भन्दा
2: आम लोकले, आम जनता
1: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा बाहिरबाट
2: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ।
1: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
2: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
1: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दिने अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
2: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै हो होइन, त्यो विधिलाई पक्रेर यो सदन चलाउनुपर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ। जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
1: अनि अहिले अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलि बढ़ी छ अहिले दिनौ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेका छ, प्रधानमन्त्री आउनुपर्छ भनेर भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नु भयो। यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
2: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ। हामीले के भन्यौँ भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफलमै भाग लिनुपर्छ, यसकारणले भाग लिनुपर्छ। जनताका जल्दा बल्दा थुप्रै समस्या छन् नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौं, आन्दोलनलाई पनि जारी राखौं। जुन किसिमको सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियता को सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, हामीले भनेको छौं रेकर्ड पनि हटाउनुपर्छ हामीले भनिरहेको छौं, यो भनिरहेको वखतमा तर बजेट बारेमा छलफल गरिएन सकिएन भनेदेखि जनताले चुनिएको प्रतिनिधिले जनताको निम्ति काम गर्न पर्यो भने दुईटैको लागि अगाडि लैजाउँ भन्ने हामी अगाडि बढिरहेछौँ।
1: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनुहुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले?
2: सदन सार्वजनिक हो, उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन्, किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो होइन, त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण त हामी त्यो पर्खिरहेका छौँ।
1: तर प्रकाश मन्त्रीले त भन्नै सक्नुभयो त, उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन, यो भन्न खोजेको दश गजा क्षेत्रको वरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर,
2: त्यो उहाँको कुरो हो, उहाँले दिएको अभिव्यक्ति तपाईँहरूलाई पनि थाहा छ कि छैन, सब आम नेपाली जनतालाई थाहा छ नि त, हामीले यति भन्यौं, अब गल्ती नै हो भने उहाँले चाहिँ अब सदनमा आएर बोल्दा कुन ठूलो कुरो भयो त भएन नि।
1: तर जस्तो रासोपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटक पटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन? जानुभएको छैन। तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक तर्फबाट?
2: अहिले हाम्रो सामान्य प्रधानमन्त्री बालेन्द्र शाह कसको कमानमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या, अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरी राख्नु भएको छैन भनेन, पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन होइन, तर चिज हो मलाई के लाग्छ रवि लामिछानेले यसो भन्नुभयो जस्तो मलाई लागेको छैन।
1: तपाईँहरूको संकेत चाहिँ उहाँको आफ्नै स्वस्फूर्त धारणा होइन कि भन्नेमा?
2: अब कसरी उहाँले भन्नुभयो त सदनमा आएर उहाँले बताउनु होला नि त, हामीले पर्खिनुपर्छ धैर्य गर्नुपर्छ थाहा भइहाल्छ।
1: अनि अहिले जुन खालको बहस संसदमा चलिराख्दाखेरि शुरूमा त तपाईँहरूले प्रधानमन्त्रीले बोल्नु भएन बोल्नु भएन बोल्नु भएन बोल्नुहोस् बोल्नुहोस् बोल्नुहोस् भन्नुभयो, अनि आएर बोल्नुभयो, प्रश्न उत्तर एकाएक हुन गयो होइन, अब त्यो खालको हिसाबले आगामी दिनमा फेरि प्रधानमन्त्री बेला बेलामा बोलिराख्नुपर्छ भनेर त्यो तपाईँहरूको माग निरन्तर रहिराख्ने हो कि एक प्रकारको त्यो झस्को जस्तो चाहिँ भयो सांसदहरूलाई?
2: होइन त हामीले भन्दा नियमावली बोलेको चिज हो नि त, नियमावली बोलेको चिज हो, कानुनमा भएको विधिमा भएको होइन,
1: सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको
2: प्रश्न उत्तरको कार्यक्रम भयो नि त, उहाँ कति बेला आउनुहुन्छ के गर्नुहुन्छ आफ्नो ठाउँमा छ, तर उहाँ प्रधानमन्त्री भइसकेपछि जनताले को भावना जुन सदस्यहरूले चाहिँ प्रतिनिधि सदस्यहरूले प्रकट गर्छ नि त्यसलाई त उहाँले सम्बोधन गर्नै पर्यो नि।
1: अनि विगतमा पनि तपाईँले मन्त्रीको रूपमा सांसदको रूपमा भएर काम गरिराखेको अवस्थालाई हेर्ने हो भने सांसदसँगको प्रधानमन्त्रीको प्रश्नोत्तरमा हामीले के सुधार गर्न सक्यौं भने विवाद पनि हुँदैन र नबोल्ने पनि हुँदैन, त्यो संवाद चलिराख्छ भन्ने लाग्छ?
2: त्यो सम्वाद चलाइराख्नुपर्छ नि,
1: पहिले चाहिँ लिखित रूपमै दुई दिन तीन दिन अगाडि बुझाउनुपर्छ, त्यो खालको ठिक हो
2: त्यो? त्यो विधिमा के छ भने सदस्यले कुन कुन प्रश्न गर्ने भन्ने सन्दर्भमा तयार गर्ने होइन, तयार गरेर त्यो प्रधानमन्त्रीका सचिवलाई पठाउने अनि प्रधानमन्त्रीले आज जवाब दिने चलन थियो,
1: त्यो गर्दाखेरि फेरि बनावटी हुने पनि डर हुन्थ्यो कि हुँदैन?
2: त्यो चाहिँ अभ्यास र प्रथा थियो होइन, अब अहिले यसलाई परिमार्जित गर्नुपर्छ भन्ने पनि छैन, तर जनताले उठाएका सवालहरू प्रतिनिधि सभाका सदस्य मान्यहरूले राखेको कुराहरूको बारेमा संवाद छलफल गर्नुपर्छ, त्यसको जवाब प्रधानमन्त्रीले दिनुपर्छ
1: मौखिक रूपमा कि लिखित रूपमा?
2: त्यो चाहिँ चलन चल्ती चाहिँ मौखिकमै छ,
1: लिखितमा पनि थियो नि दुई तीन दिन अगाडि,
2: त्यो चाहिँ यसो त्यो चाहिँ के जवाब दिने चाहिँ मौखिक रूपमै हो होइन, प्रश्न गर्ने चाहिँ लिखित रूपमा थियो,
1: त्यसलाई निरन्तर गर्यो भने यसो विवाद हुँदैन भन्ने तपाईँहरूको सुझाव?
2: त्यस्तो मलाई के लाग्छ भने नि अब प्रधानमन्त्रीलाई सधैँ त मान्यहरूले भेट्ने छलफल गर्ने अवसर हुँदैन नि त, जनताका थुप्रै समस्याहरू त आइरहेको बेलामा अनि सात सात दिनमा गर्दा उपयुक्त हुन्छ भन्ने मान्यतामा हामीले त्यही गरेको थियो पहिलाको प्रथा अभ्यास, अब त्यसलाई निरन्तर गर्दै त्यही राम्रो हुन्छ।
1: अब बजेटको कुरा गरौं, बजेट हुन त अब विपक्षी दल भएको कारणले एकदम राम्रो भनिदिनुभयो भने तपाईँलाई पार्टीगत रूपमा अथवा संगठनको हिसाबले पनि गाह्रो अप्ठ्यारो पर्ने होला, एउटा सांसदको रूपमा र पूर्व मन्त्रीको रूपमा हेर्दाखेरि यसको सबल र दुर्बल पक्षहरू के छन् मानिस?
2: पहिलो कुरो चाहिँ ठिकलाई ठिक बेठिकलाई बेठिक भन्ने मेरो आदर बानी छैन
1: तपाईँ भन्नुहुन्छ
2: म भन्छु एकदम
1: त्यसो भए अहिलेको आगामी आर्थिक वर्षको के छ स्थिति
2: यस्तो क्या फागुन 21 निर्वाचनले राजसपालाई 5 वर्ष तिमी शासन गर भनेर म्यान्डेट दियो अनि रान्ती रूपमा पनि उमेरको रूपमा क्रमभङ्ग त भएको हो नि त क्रमभङ्ग हो तर त्यो चिज चाहिँ नयाँ आयो तर सबै चिज उहाँले नयाँ भने बजेट चाहिँ नयाँ आएन
1: पुरानै जस्ताको त्यस्तै
2: बजेट नयाँ आएन तपाईँ सुन त
1: भनेको छेउटुपो केही नयाँ भएन कि
2: तपाईँ जस्तै नि अहिले समस्या कहाँ छ भनेदेखि जनताको घरमा चुलो बलबलेन महत्वपूर्ण हो जनताको छोराछोरीले स्कुल जान पाए पाएन महत्वपूर्ण कुरो हो नि त होइन अनि मजदुरले चाहिँ तातो घाममा गिटी कुरिरहेछन् उसको बारेमा के सम्बोधन भयो अनि सयौं सयौं युवाहरू चाहिँ अहिले विदेशमा गइरहेछन् नेपालमा रोजगारको व्यवस्था सिर्जना कसरी गर्ने अनि देशव्यापी रूपमा अहिले चाहिँ ठूलो समस्या बाधा र आतंक छ यसको सम्बोधन कसरी गर्ने होइन यस्तो थुप्रै चिजहरू छन् यसलाई सम्बोधन गर्ने पर्ने कुरो नयाँ हुनु पर्थ्यो त्यो देखिएन त्यो देखिएन त्यो नदेखिएको कारणबाट मलाई के लाग्छ भने हामीले गरिबी कसरी घटाउने जनताको जुन इन्कम कसरी बढाउने होइन भन्ने सन्दर्भ होइन त कंक्रिट रूपमा आउनु पर्थ्यो त कंक्रिट रूपमा देखिँदैन त्यसले गर्दाखेरि मलाई के लाग्छ भने जुन बाहिर हल्ला छ नि त बाहिर त विशाल बाँसुरी बजाएछ हेर्नुहोस् त्यो बाँसुरी बजेको ट्युन मिलेको छैन
1: राम्रो कुरा चाहिँ के छ बजेटमा
2: राम्रो कुरो त मलाई के लाग्छ भने उहाँहरूले मेहनत गर्नुभयो होला होइन छलफल गर्नुभयो होला होइन मेरो ले अध्ययन गर्दाखेरि राम्रो कुरो केही देखिन पहिलाकै कुराहरू छन्
1: धनकुटा क्षेत्रको लागि चाहिँ बजेटले के के कुरा उल्लेख गरेछ
2: पहिलो कुरो चाहिँ धनकुटामा मैले के भनेको थिएँ नि हामीलाई निर्वाचन जितिसकेपछि सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले हामीलाई डाक्नु भएको थियो उहाँले के भन्नुभएको थियो भने तत्कालका समस्याहरू के के छन् त्यसलाई कसरी समाधान गर्ने दीर्घकालीन रूपमा गर्नुपर्ने के के काम छ भन्नुहोस् भनेर उहाँहरूले हामीलाई भन्नुभएको र मैले धेरै अधुरो योजना छन् ती योजना पहिलो कुरो पूरा गरौं त्यसपछि दीर्घकालीन योजना गरौं भनेर हामीले यही निवेदन गर्यौं उहाँले यति मात्रै भन्नुभयो त्यस बेला यसपट्टि बाँकी रहेको योजनाहरू सम्पन्न गर्ने रहने होइन अरू राष्ट्रिय गौरवको योजनाहरू अर्कोचोटि गर्ने यसरी सुसारण काम गर्छु उहाँले भन्नुभएको थियो क्या तर त्यो देखिएन धनकुटामा के छ भने सबभन्दा चाहिँ जनताको इन्कम होइन आमदानी इन्कम बेमौसमी तरकारीहरू मलाई लाग्छ बंगलादेश डाइरेक्ट चाहिँ 2 अरब 3 अरबको जान्छ नि
1: बंगलादेश
2: जान्छ क्या
1: धनकुटाबाट
2: सिलगढी हुँदैन त्यसको बारेमा मैले के भनेको थिएँ भने सिप भण्डार बनाऊ ठुल्ठुलो
1: सिप भण्डार
2: बनाऊ
1: सिसान केन्द्रको लागि
2: बनाऊ त्यहाँ तरकारीहरू जम्मा गर्छ अनि त्यस पछाडि स्थानीय तहले त्यसलाई चाहिँ किनबेच गर्ने किन्ने अनि त्यसले बजारको व्यवस्थाकरण गर्ने त्यो बाटो जाँदा उपयुक्त हुन्छ किसानको बारेमा पनि त्यो पनि देखिँदैन अनि अर्को कुरो के छ भने एभोकाडको राजधानी धनकुटा हो एभोकाड चाहिँ प्रशस्ती भन्छ राम्रो भन्छ त्यहाँबाट धेरै ठाउँमा जान्छ देशहरूमा जान्छ त्यसलाई पनि सिप भण्डार बनाऊ होइन प्रशोधन केन्द्र होइन बनाऊ भने त्यो पनि देखिन्न अनि योजनाहरूको सहलमा सडकहरू थुप्रै छन् त ती सडकहरूलाई पनि बनाउने पैसा प्रशस्ती हुनुपर्छ भनेको थियो त्यो पनि देखिन्न अनि स्वास्थ्य चौकीहरू होइन त्यो पनि काम गऱ्यो भने त्यस्तो प्राप्त बजेट देखिन्न त्यसले गर्दाखेरि मैले हिजो पनि के भनेको छु भने यो बजेटलाई पुनर्लेखन गर्ने हो कि धनकुटा जिल्लालाई कसरी सम्बोधन गर्ने एउटा वातावरण बनाउनको निम्ति मैले अपिल गरेको छु मैले निवेदन गरेको छु
1: तपाईँको कुरा सुन्दा त धनकुटाको विषयमा त बजेटमा केही उल्लेखै छैन जस्तो मात्रै सुन्यो
2: होइन केही परेको छ
1: त्यो परेको कुरा पनि भन्नु पर्यो
2: त्यो परेको भनेको 5 करोड 3 करोडको के अर्थ यस्तो नि त्यहाँ राष्ट्रिय गौरवको योजना छ कि हाम्रो 5 वटा जस्तै के भनेदेखि भेरेटादेखि रविरा लागि जाने त निरन्तर हो नि त अनि चतरादेखि अलङ्क जङ्गल जाने चतरादेखि लेगुवा जाने अनि मध्य पहाड़ीको चाहिँ के छ भने झापादेखि बैतडी जाने छ नि त त्यो चाहिँ के बसन्त त्यो त राष्ट्रिय गौरव योजनाहरू त्यो त पढ्दै आएको चिज हो नयाँ चिज चाहिँ मैले भन्न खोजेको
1: अनि अर्को भनेको अहिले धेरै चर्चा यो अहिले चर्चा अलि बढी पूर्वतिरको सांसद कोशीको सांसदको कारणले भएको होला समस्या फेरि पश्चिमसम्म हो यो जुन वन्यजन्तु र मानव बीचको द्वन्द विशेष गरी बाँदरको विषय पनि यसमा चाहिँ तपाईँले आफ्नो निर्वाचन क्षेत्रको त्यहाँ धनकुटाका हरेक सांसद जो निर्वाचित हुनुभयो चुनावको बेलामा बाँदर अथवा वन्यजन्तुको आक्रमणबाट बचाइदिन्छु भनेर भनेको छ अनि कतिको बचाउन सकियो अथवा सकिएन
2: मैले जनता बीचमा जाँदाखेरि पहिलो समस्या बाँदरको समस्या हो। बाँदरको कारणले गर्दाखेरि हामीले दाल भात तरकारी खान पाएन, हामीले उत्पादन गरेको सब्जी खान पाएन, हामीले उत्पादन गरेको फलफूल खान पाएन भन्न पहिलो उहाँहरूको माग थियो। त्यो मागलाई मैले पूरा गरिदिन्छु भनेको छु, म सम्बोधन हुन्छ भन्छु। त्यसैले मैले सदनमा पनि भनिसके, धेरैचोटि कुरा उठाइसकेको छु, अरू मान्यजीहरूले नि कुरा उठाउनु भएको छ। हामी के चाहन्छौ भने बाँदर नियन्त्रण भएन भने गाउँमा पहाड़मा मान्छे कोही बस्दैन, धमधम बसाइ जाने कुरो चलिरहेको छ। अब अहिले के समस्या छ भने गेटिस लिएर हिँड्न पर्ने हुन्छ नि, गुलेल लिएर हिँड्न पर्ने, अनि थाल छुटाउनु पर्ने, अनि कहीँ जानुपर्ने मान्छे खोजेर बाली रुङ्न लाउनु पर्ने, एकदम किसानहरूको बाँदरको कारणले बिजोग छ। त्यसैले हामीले भने बाँदर ठुलो कि मान्छे ठुलो त, हामीले मान्छेको ज्यान पहिला बचाउने कि बाँदरको भन्ने सन्दर्भमा यसलाई द्वन्द्व त नभनौँ, यो चलिरहेको छ। म के भन्न चाहन्छु भने यहीँबाट बाँदर नियन्त्रण हुन्छ, यसमा दुविधा छैन। यसका प्रकृति कसरी जाने भन्ने
1: हो, तपाईँबाट यो कुरा सुन्न चाहन्छौ कि यसको अब कसरी नियन्त्रण गर्ने, यसको पक्कै पनि तपाईँले पनि केही पूर्व मन्त्री अथवा पूर्व सांसद भइसकेको कारणले पनि केही न केही त तपाईँको मनमा होला नि त, कसरी हुन्छ यो सम्भव?
2: अब यसको विकल्पहरू थुप्रै छ। एउटा विकल्प भनेको चाहिँ अब स्थानीय तहहरूमा ठुल्ठूलो खोर बनाइदिने होइन,
1: बाँदरको खोर
2: बनाउने होइन, कानुन बनाएर होइन त्यहाँ राख्ने, अब त्यसलाई चाहिँ खाने चिजहरू उपलब्ध गराइदिने,
1: भनेको छोपेर लगेर त्यहाँ खोरमा राख्नु पर्यो,
2: राखिदिने। एउटा त्यो पनि पर्छ, अर्को त्यो चाहिँ भ्याक्सिटो मिलाइदिने होइन,
1: सुई लगाउने
2: त्यो पनि हुन्छ। अनि अर्को जनतालाई के एउटा प्रत्येक हामी एक एउटा पाल्छौँ पनि भनेको छ नि, पाल्छौँ पनि त्यो पनि भनेको छन्, त्यो पाल्ने पनि एउटा हुन्छ। अर्को कुरो अरू देशमा बिक्रीबाट गर्ने चलन पछि त्यसको कानुन के छ होइन, त्यो पनि गर्न सकिन्छ। अर्को कुरो अब जनताको बाली नाली नष्ट गर्ने, जनतालाई भोकै बनाउने बाँदरलाई जनताले चाहिँ प्रतिकार गर्न पाउनुपर्छ भन्ने मान्यता छ,
1: त्यो भनेको मार्न पाउनुपर्छ भन्ने,
2: त्यता नजाने प्रतिकार गर्नुपर्छ दरोडाले, त्यसमा जे पनि हुन सक्ने,
1: प्रतिकार गर्दा त अब
2: जे पनि हुन सक्ने भयो।
1: अनि अर्को कुरा, जस्तो अघि तपाईँले धनकुटाबाट तरकारी फलफूल निर्यात भएको कुरा पनि सुनाउनु भयो, अनि धनकुटाको तरकारी फलफूलहरू देशका अरू विभिन्न शहरमा पुगेको बारेमा हामीलाई पनि त्यो साझा खबरमा रिपोर्टहरू प्रसारण प्राप्त भयो, धनकुटाबाट हामीले त्यो गरि नै राखेका छौं। अब त्यो उत्पादन, त्यहाँको उत्पादनलाई बजारसम्म पुर्याउनको लागि सबभन्दा ठूलो हात सांसदको हो कि स्थानीय सरकारको हो कि अथवा संघीय सरकारको हो, कसले अझ बढी भूमिका खेल्नुपर्छ?
2: हामीले पहल प्रयत्न गर्ने हो, त्यसमा संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरेर त्यसको व्यवस्थापन गर्ने हो।
1: अहिलेसम्म नेकपा एमाले पनि पटक पटक सरकारमा पुग्यो, तपाईँ आफै मन्त्रीमा पनि रहनुभयो, सांसद पनि रहनुभयो, विगतमा कति काम भइसक्यो, कति बाँकी छ अब यसको लागि?
2: अब पहिलो कुरो, धनकुटाका जनता हामी जनप्रतिनिधि भइराख्दाखेरि 17% गरिब थियो क्या,
1: कति वर्ष अगाडिको कुरा,
2: आजभन्दा 9-10 वर्ष अगाडि गरेन,
1: 17% गरिबी त्यतिखेर थियो
2: भने अहिले हामीले चाहिँ गरिबी चाहिँ मलाई लाग्छ 5% नै छैन, जनताको चुलो सबैको चुलो बल छैन, गरिबी छैन जुन, अनि जनताको इन्कम चाहिँ हिजो चाहिँ थोरै थियो नि त, अहिले जनताको गुजीमा होइन अलिक पैसा बढेको छ, इन्कम बढ्यो, अनि जनताको खाना लाउनको निम्ति नि समस्या छैन, त्यो समस्या नहुने वातावरण चाहिँ हामी जुन दिन जनप्रति भयो नि त्यो दिनदेखि हामीले राम्रो ढङ्गको धनकुटा जिल्लाको बारे राम्रो ढङ्गको नीति बनायौं, राम्रो ढङ्गले त्यसलाई व्यवहारी बनायौं, अनि त्यहाँका जनप्रतिनिधि राम्रो काम गर्नुभयो स्थानीय तहले, अनि प्रदेशले पनि राम्रो भूमिका निर्वाह गर्यो, हामीले पनि राम्रो भूमिका निर्वाह गरेको राम्रा, अब धनकुटाको जनता खुसी छ, हामीबाट बेखुसी छैन, त्यसैले गर्दा धनकुटा जनताले सधैँभरि हाम्रो पार्टी नेकपा एमालेलाई अभिमत जाहेर गरिरहेको छ।
1: त्यो भनेको एमाले गर्दा भयो कि अथवा सरकारको अरू संरचना, अरू गैर एमालेको सरकारको कारणले पनि, अथवा अरू मन्त्री अथवा अहिलेको सरकारले पनि त्यसमा केही न केही भूमिका खेलिराखेको?
2: अब लगातारमा प्रदेश र संघमा हाम्रै पार्टीको प्रतिनिधि छ, हामीले पनि पहल गर्यौं, प्रयत्न गर्यौं, र स्थानीय तह पनि हाम्रै धेरै छ होइन, यसले गर्दाखेरि हाम्रो पार्टीको पनि महत्वपूर्ण भूमिका छ, महत्व भूमिकाको साथै जनप्रतिनिधि खेलेको भूमिका, र जसको सरकार भयो नि सरकार हो नि त, एमाले काँग्रेस र माओवादीको सरकार हुँदाखेरि सरकारले पनि एक ढंगले हाम्रो कारणबाट सहजैसँगले काम गर्ने वातावरण बनाऊ।
1: अनि जहिले कुनै न कुनै बेलामा सरकारमा गइराख्ने पार्टी अथवा सरकारमा पुगिराख्ने नेतृत्व लगभग झन्डै झन्डै पाँच वर्षको लागि अब अहिलेको पछिको अवस्थामा के हुन्छ थाहा छैन तर अहिले भन्दाखेरि त पाँच वर्ष त आराम विश्राम गर्नुपर्ने अवस्था आयो नेता कार्यकर्ताको रूपमा चाहिँ कतिको छटपटी अथवा त्यस्तो न्यास्रो जस्तो महसुस हुँदो रहेछ कि कस्तो हुँदो रहेछ मानिस
2: मलाई चाहिँ ठिकै लाग्छ म चाहिँ कस्तो छ
1: तपाईँ चाहिँ खुसी हुनुहुन्छ पार्टी सरकारमा बस्नु नपरेको
2: मलाई चाहिँ कस्तो लाग्छ भने नि अब जनताको दिएको म्यान्डेटलाई हामीले तलमाथि गर्नु हुँदैन नि जनताले के भन तिमी प्रतिपक्षमा बस शासन गर्न नयाँ पार्टीलाई देऊ भनिसकेपछि यसो मैले टिकट टिप्पणी गर्नपर्ने केही जरुरी छैन जसले जनताको भारी मत लिएर जित्यो उसले राम्रो ढंगले मुलुकमा सुशासन विकास निर्माण आर्थिक समृद्धि होइन विदेशसँग कुटनीति र भाइचारक सम्बन्ध रोजगारको व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ
1: अनि अहिले संसदमा तपाईँले अलि अथवा प्रतिपक्षी दलका सांसदले आलोचना सरकारको बढ़ी गरेर देख्दाखेरि चाहिँ मन्त्रीहरूसँग अथवा सत्तापक्षीय सांसदसँग सम्बन्ध कस्तो छ होला यिनीहरू अनौपचारिक रूपमा कस्तो गर्छन् होला भन्ने धेरैको चासो जिज्ञासा हुन्छ अनौपचारिक रूपमा कस्तो हुन्छ साँच्चीकै सरकारका मन्त्रीसँग कहिलेकाहीँ प्रधानमन्त्री होला अथवा सांसदहरूसँग
2: हामीले यति मात्रै भनेको पीच बाटो छ तपाईँहरू पीच बाटोमा गाडी कुदाउनुहोस् कालनाकुली नहिँड्नुहोस् भन्न हामीले सरकारलाई सजग गराउन चाहेको मेरो त सबै मान्यहरूसँग सबैसँग राम्रै रिलेसन छ
1: यो अभिव्यक्ति दिएका कारणले व्यक्तिगत रूपमा संवाद चलिराखेको अथवा बोलचालै बन्द भएको स्थिति त्यस्तो केही त
2: होइन हिजो जुन ढंगले मैले कुरो उठाएँ नि त सदनमा होइन अहिले चाहिँ हामीले नियम मिस्ने हुँदैन नियमलाई तलमाथि नगरौँ हामीले बनाएको भनिसकेपछि धेरै राज्यसभाको मान्यहरूले मलाई बधाई र शुभकामना दिनुभयो तपाईँले सरकारलाई ठिक ट्याक बनाउनुपर्छ उहाँले भन्नुभएको छ
1: तपाईँले कता कता होइन अब त राष्ट्रपतिले साथीभाइहरूले बोलाइरहेका छन् भनेर तपाईँले अभिव्यक्ति दिएको हो कि अथवा कुन सांसदले दिएको सुनिराखेको थियो
2: मैले त त्यस्तो छैन म त एमाले पार्टीको मान्छे होइन त्यस्तो किन हो र जनताले चुनाएको त सूर्य सिन्हा भट्टराई मैले त भनेको छैन कसैले भनेको हल्ला होला त्यस्तो होइन होला
1: अनि मन्त्री प्रधानमन्त्रीसँग पनि कहिले काहीँ अनौपचारिक भेट हुन्छ यो संसदमा प्रतिपक्ष र विपक्षी बाहेक
2: उहाँले एकचोटि डाक्नु भएको थियो गयौँ होइन
1: त्यही सुरुमा सांसदहरूलाई भेट्न खोज्दाखेरि
2: अनि अस्ति सदनमा त आएको बेला त भेट हुन्छ
1: प्रधानमन्त्रीसँग पनि हुन्छ त्यतिखेर चाहिँ के भन्नुहुन्छ यसरी तपाईँले नबोल्दै हुन्थ्यो भन्ने खालको त्यस्तो कुनै अभिव्यक्तिहरू
2: होइन त लोकतन्त्रमा बोल्ने त काम स्वाभाविक हो नि यसलाई कुन ठुलो कुरो मान्नु पर्यो उहाँ रमाइलो मान्छे हो होइन ठिकै छ व्यवहार राम्रै गर्नु
1: अनि संसदीय समितिहरूमा सक्रियताको विषयलाई लिएर तपाईँको पहिलेको पनि त्यो अनुभव तपाईँले नजिकबाट त्यो अवलोकन गर्नुभएको कारणले अहिलेका संसदीय समितिहरू बाहिर हेर्दाखेरि कहिलेकाहीँ समितिहरू पनि सक्रिय हुन सकेनन् कि भन्ने पनि छ प्रतिपक्षी दलको बुझाइ के हो संसदीय समितिको सक्रियताबारे
2: अब यसको बारे मेरो ढिकी धेरै टिकट टिप्पणी गर्नु मन छैन होइन तर व्यक्ति पनि महत्वपूर्ण रोल हुँदो रहेछ क्या अलिक परिपक्व नभएका साथीहरू हुनुहुन्छ त्यसले गर्दा जुन ढङ्गले गाइड गरेर लानुपर्ने नि त्यो लान सक्नु भएको छैन यसलाई सचाउने सुधार्ने कुराहरू उहाँले गरिराख्नु भएको छ
1: सभापतिको रूपमा भनेको उहाँहरूको
2: सभापति नै महत्वपूर्ण भूमिका हो नि त मूल नेतृत्व हो नि त
1: भनेको उहाँहरूको अलिक परिपक्वता अथवा
2: छैन
1: छैन
2: छैन कमजोरी
1: अनि यसमा विपक्षी दलहरूको सांसदहरूको भूमिका के हुन्छ
2: अन्त हिजो यो पूर्वाधार समितिको केन्द्रीय मिटिङै स्थगित गराउनु भयो साथीहरूले होइन अनि हामीले त
1: तपाईँ चाहिँ पूर्वाधार विकास समिति
2: मैले तपाईँलाई पहिला पनि मेरो सुन्नुभएको छ कि मैले पहिला नै उहाँहरूलाई चाहिँ विधिको बारेमा समिति कसरी सञ्चालन गर्ने बारेमा मैले पहिल्यै उहाँहरूलाई भनेको नि त सल्लाह सुझाव दिएको मिटिङमै
1: अहिले पनि मानव बैठक स्थगित भयो भने के कसो कारणले मैले केही सहयोग गर्न सक्छु कि अनुभवको आधारमा भनेर तपाईँ आफै पनि त अगाडि सर्नुपर्छ होला नि समितिलाई सक्छ
2: अहिले परिस्थिति तयार भएपछि त म गर्छु मेरो भूमिका महत्वपूर्ण हुन्छ
1: अहिले परिस्थिति तयार भइसकेको छैन
2: होइन यो हामी बजेटमा छल्काउँछौँ नि त
1: बजेट बारेको छलफल सकेपछि चाहिँ अब समितितर्फ तपाईँको फेरि प्रस्तुति त्यहाँ देख्न पाइने
2: पाइन्छ
1: अनि समितिलाई विगतको कस्तो भयो भने झन्डै 80% समितिको निर्देशन पालना भएन भनेर हामीले पटक पटक भनिराख्नु पर्यो अब सुध्रिन्छ कि अथवा अझ स्थिति बिग्रेला के लाग्छ तपाईँलाई
2: यो दोबाटोमा छ
1: भन्नाले
2: दोबाटो भनेको नि सब सब्रिने कि बिग्रिने दोबाटोमा उभिएको छ अब यसले यात्रा ओह्रालो गर्छ कि उकालो गर्छ तेर्सो गर्छ यात्रा
1: त्यसलाई के कुराले निर्धारण गर्ने हो
2: गर्छ त्यो उन्द्रोमा भर पर्ने चिज हो नि त अब राम्रै ढङ्गले सबले चाहिँ जुन हुन्छ नि त तेर्सो बाटो हिँड्यो भने होइन राम्रै हो अब उहाँले पेलपाल गरेर उकालोको यात्रा हिँड्नु भने बेठिक हो होइन यो उकालै जान सक्छ चढ्न सक्दैन ओह्रालो उहाँले कमजोरी गर्ने ओह्रालो पनि लाग्न सक्छ।
1: यदि सरकारमा रहेको पार्टीको सांसदको संख्या बढ्दै गर्दाखेरि समितिमा विपक्षी दलका सांसदहरूको विचार अथवा भूमिका त्यो दबाइने त्यस्तो खालको डर हुन्छ कि हुँदैन, अथवा तपाईँहरू त्यसरी डराइराख्नु भएको छ कि छैन?
2: त्यत्रो जनताले भारी मत दिएर पठाएर उहाँको प्रतिनिधि गर्न आइसकेपछि डराउनु पर्ने, कोहीसँग झुक्नु पर्ने, कोहीसँग शिर निर्णु पर्ने कुनै जरुरी छैन।
1: तर समितिमा त फेरि अल्पमत र बहुमतको कुरा आउँदा त फेरि विपक्षीको पुग्दैन।
2: यस्तो ठिक कुरालाई हामी उठाइराख्ने होइन, हामी विधिमै चल्ने लोकतन्त्र मान्ने भएको कारणबाट मलाई के लाग्छ भने उहाँले पनि विवेक पुर्याएर निर्णय गर्नुहुन्छ।

0: इन्डियामा नै शङ्क हेर्नु त कति प्रभावकारी छ। एकजना सांसदलाई कति सरकारले सेवा सुन्छ, हाम्रो देशमा केही छैन। काम धेरै छ, भारी बोकाएको छ, होइन। अब कानुन पनि बनाउनु पर्ने, विकास निर्माण पनि गर्नुपर्ने, जनता कहीँ बिरामी भने हस्पिटल नै पुग्नै पर्ने, कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
1: भनेको सचिवालय स्वकीय सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न सिद्धार्थ।
0: सुन्नुहोस्, त्यो भएको हुँदाखेरि मलाई के लाग्छ, स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ।
1: कतिजना त्यो चाहियो सांसदलाई?
0: सुन्न, किनभने उसले कानुन बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न, डकुमेन्टहरू चाहिन्छ नि चाहिन्छ नि। सकेसम्म मलाई त किन दुई तिनजना दिनुपर्छ भन्नु लाग्छ,
1: एकजना
0: दिनुभयो। उसले चाहिँ अस्ति काट्यो नि, निरन्तर थियो नि। अहिले के छ भने उसले कानुनको बारेमा जान्नु पर्यो, उसले अरू देशको बारेमा ज्ञान जान्नु पर्यो, होइन। चान्सुनी कुरा होइन नि, होइन, जनताले चिन्नु त्यो देखिन्न, त्यो दिनुपर्छ भन्ने मान्यता मेरो छ।
1: कति एकजना अहिले दिँदै दिँदै आएको पहिलेको एकजनाको अभ्यासलाई अझ बढाउनु पर्छ भने
0: बढाउनुपर्छ भन्ने छ।
1: अनि यसमा स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो?
0: यो कामको बाँडफाँड हो कि, जस्तै एकजनाले मात्रै भ्याएन भने नै उसले होइन उसले सहयोग गर्छ, होइन, त्यो नभएको अन्त कसरी?
1: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि।
0: विज्ञ केलाई भन्ने?
1: अलिक कानुन सानुन जानेको बुझेको पढेको हो कि अथवा के हो?
0: होइन, जनता त भन्नु, जनताले चुनेर आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि, त्यो कानुन पढ्ने सर्टिफिकेट लिएको होला आफ्नो ठाउँमा, होइन। यो विज्ञको बारेमा चाहिँ म एकदम उच्छु क्या,
1: तर फेरि सोधिएको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त,
0: अनि दायरा छ नि, त्यसको त विधि छ नि त, बिए पास गरेको हुनुपर्छ भन्छ, आफन्त हुनुहुन्न भन्ने छ नि त। त्यो त बाहिर हल्ला भयो क्या, मिडियामा जस्तै हल्ला हुन्छ नि त, श्रीमती राख राख भन्छ त्यसै आमा। अनि के भनेदेखि नपढेको मान्छे, नपढेको मान्छे बेच्ने निस्किहाल्छ नि, बिए पास अनिवार्य भनेछ। यो चाहिँ बाहिरको हल्लाको कुरो हो कि, यस्तो हल्लामा हामी लाग्नुहुन्न, तर आवश्यक छ। एउटा संसदको क्षमता वृद्धि गर्ने, एउटा शक्तिशाली बनाउनु त सहीहरू चाहियो नि, चाहियो नि त।
1: अनि त्यो स्वकीय राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो?
0: होइन, त सरकार पहिला थियो उसले काटो, किन निवेदन पर्यो त? उहाँहरूलाई पनि आवश्यक छ, आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छ नि त, बढी छ नि त उनीहरूको,
1: भनेपछि स्वकीयको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भने तपाईँलाई लाग्छ?
0: उनीहरूलाई उकुस मुकुस छ क्या, कति बेला विश्वर हुन्छ थाहा भएन, उकुस मुकुस छ।
1: समयको लागि, कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ मानिस।
0: तपाईँलाई धेरै धन्यवाद छ, अवसर दिनुभयो।
1: आजलाई संवाद श्रृंखला हेलो सांसदको अन्त्यमा आइपुगेका छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईसँग हामीले उहाँसँग कुराकानी गर्यौं, र अर्को संवाद श्रृंखला हेलो सांसदको अर्को श्रृंखलामा अर्को सांसद र व्यक्ति विषयको बारेमा संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
2: यो दाँत दुखेर मर्नु भयो,
3: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
2: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन,
3: जात पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
2: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
3: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
4: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
5: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
6: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
8: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
5: सम्पर्क फोन नम्बर 082-5-63-027,
8: 98-41-68-46-46।
5: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
9: मध्यपश्चिम चाङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। पश्चिम तराईका केही क्षेत्रमा गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँहरूमा तापक्रम बढ़दै गएको हो। त्यस्तै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रहरूमा पनि तापक्रम बढ़ेको छ। गर्मीका कारण दैनिक जनजीवन प्रभावित बन्ने गरेको छ। पूर्व र मध्य भेगमा भने हल्कादेखि मध्यम वर्षा भएकाले तुलनात्मक रूपमा शीतल छ। कोशीका केही ठाउँमा राति पानी परेको छ। आज कोशीसँगै बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा पनि वर्षा र हिमपात हुन सक्ने महाशाखाले बताएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा समेत वर्षाको सम्भावना छ। विशेष गरी तराई क्षेत्रमा गर्मी बढ़िरहेकाले सतर्कता अपनाउन महाशाखाको आग्रह रहेको छ। औद्योगिक क्षेत्रका उद्योगीहरूसँग बढ़ी भाड़ा असुल्ने सरकारको प्रयासले सर्वोच्च अदालतले रोक लगाएको छ। 10 औद्योगिक क्षेत्रमा देखिएको भाड़ा विवादको सवालमा सर्वोच्च अदालतले सरकारको तर्फबाट माग गरिएको पुनरावलोकन अस्वीकार गरेको हो। यो सँगै बहुत प्रभावी अर्थात विगतको मितिदेखि लागू हुने गरी भाड़ा दर लगाएर सरकारले गरेको निर्णय अनुसारको भाड़ा उद्योगीले तिर्न नपर्ने भएको छ। यसअघि सरकारी स्वामित्वको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बहुत प्रभावी रूपमा बढ़ाएको भाड़ा असुल्न खोजेको थियो। त्यस्तो कार्य गर्न नमिल्ने फैसला सर्वोच्चले यसअघि नै गरिसकेको भए पनि कम्पनीले पुनरावलोकन गरिपाऊ भन्दै सर्वोच्चमा फेरि निवेदन दिएको थियो। सर्वोच्चले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दायर गरेको पुनरावलोकनको खारिज गरेको हो। अब औद्योगिक क्षेत्रका उद्योगीहरूले 2079 सालदेखिको मात्रै बढ़ेको भाड़ा तिर्नुपर्ने भएको छ। हिजो सर्वोच्चका न्यायाधीश विनोद शर्मा, सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेको इजलासले यससँगै सर्वोच्चले दिएको आदेशको हकमा माग गरिएको पुनरावलोकनलाई अनुमति नदिने निर्णय गरेको हो। यससँगै जेठ 25 गते सरकारले 7 दिनभित्र बक्यौदा तिर्न निर्देशन गरेको थियो। 7 दिनको अवधिमा बक्यौदा नतिरेका उद्योगीहरूको क्रमशः विद्युत र पानीको लाइन काट्न शुरू गरेको बेला सर्वोच्चले पुनरावलोकनलाई अनुमति नदिने निर्णय गरेको हो। सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा यो सेवा शुरू गरेको विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन क्यूआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त भएका नागरिकले नाम, जन्म मिति र नागरिकता जारी मिति पेश गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले बताएको छ। कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट प्रिन्ट गरिएको फोटो सहितको राष्ट्रिय परिचय नम्बरको निस्सा हेरी सेवा प्रवाह गर्ने गरेकोमा अब कार्डमा रहेको क्यूआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निस्सामा रहेका विवरण रुजु गरी सेवा प्रवाह गर्न विभागले आग्रह गरेको छ। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नुभएको विनियोजन विधेयक 2083लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। त्यसअघि सभामुख डोल प्रसाद अरियालले विधेयकका 2-11 दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। सांसदहरू कृपाराम राणा, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, निता घतानी, परशुराम तामाङ, अर्जुन कुमार कार्की, नरेन्द्र कुमार केरुङ, रमेश कुमार मल्ल, साजिदा खातुन सिद्दिकी, युवराज दुलाल, यशुदा कुमारी बराल, गुरूप्रसाद बराल, मोहम्मद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञ बहादुर बुगटी, एन बहादुर महर, पुष्पराज कडेल र पद्मा कुमारी अरियाले विनियोजन शीर्षकमा राख्नुभएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो। अर्थमन्त्री डाक्टर वाग्लेले गत जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्नुभएको थियो।
लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो 11 महिनामा आन्तरिक राजस्व संकलनमा सुधार देखिएको छ। प्रदेश सरकारले गत जेठ 25 गतेसम्म 5,14,04,00,000 आन्तरिक राजस्व संकलन गरेको हो। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 12% बढ़ी हो। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा प्रस्तुत गर्नुभएको आर्थिक विवरण अनुसार सोही अवधिसम्म प्रदेश संचित कोषमा 26,57,77,00,000 दाखिला भएको छ। संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाट र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकम सो कोषमा समावेश हुने व्यवस्था छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा हालसम्म 17,47,82,00,000 खर्च गरेको जनाएको छ। यो कुल विनियोजित बजेटको 44.85% हो। उक्त खर्च मध्ये 10,11,09,00,000 पूँजीगत तथा 7,36,73,00,000 चालू तर्फ रहेको मन्त्रालयले जनाएको छ। प्रदेश सरकारका अनुसार स्थानीय तहलाई वित्तीय हस्तान्तरण अन्तर्गत 1,93,23,00,000 उपलब्ध गराइएको मध्ये 56.42% खर्च भइसकेको छ। प्रदेश गौरवको आयोजनाका रूपमा रहेको प्रदेश राजधानी व्यवस्थापन तथा निर्माण कार्यक्रम अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ। उक्त आयोजनाको भौतिक प्रगति 7% तथा वित्तीय प्रगति 95.58% पुगेको छ। निर्माण सम्पन्न प्रशासनिक भवनबाट गत वैशाख 21 गतेदेखि सेवा सञ्चालन भइरहेको छ। मन्त्री कार्कीका अनुसार चालू आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धि दर 2.87% रहेको अनुमान गरिएको छ। कृषि क्षेत्रमा अपेक्षित वृद्धि हुन नसक्दा तथा आयात यातायात संचार र व्यापार क्षेत्रको विस्तार सुस्त हुँदा आर्थिक वृद्धि दर प्रभावित भएको प्रदेश सरकारले स्पष्ट गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ़दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ। लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी 2083 को हिजो बुटोलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विशेष गरी मानवीय त्रुटि, लापरवाही र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढ़िरहेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि विशेष योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने बताउनु भएको हो। उहाँले सड़क सुरक्षा र सुरक्षित यात्रालाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक व्यवस्थापनमा सुधार, सड़क पूर्वाधारको स्तर उन्नति तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भएको छ। मुख्यमन्त्री आचार्यले सड़क दुर्घटनाले ठूलो मानवीय तथा आर्थिक क्षति पुर्याउने भएकाले यसको रोकथामका लागि दीर्घकालीन तथा परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। अवस्थ बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा आर्टमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: होइन भाइला लखर लखर कहाँ हिँडिस्
2: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
1: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
2: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
2: ल ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
2: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
4: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ
5: डाक्टरद्वारा दिइने सेवाहरू
4: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
5: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
4: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
5: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
4: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
5: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 9844967487
6: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने
7: मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
8: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
7: यौन उत्तेजना नहुने
8: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
7: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
8: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
9: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार समय बिहान 11 बजेदेखि
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847597193 र 9818909028
10: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
9: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
10: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
9: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
10: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
9: छालामा बाघहरू आउने कपाल झर्ने
10: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
9: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
10: बारम्बार गर्भपतन भएमा
9: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
10: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
9: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
10: बिना कारण शरीरको तौल घटेमा
9: ढाड दुखेमा, कम्मर दुखेमा,
10: गाउट तथा युरिक एसिड को समस्या,
9: बारम्बार आँखा रातो भएमा,
10: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
9: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
10: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
9: लामो समयदेखि छाला कडा भएमा,
10: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
9: युवा अवस्थामा पक्षघात भएमा,
10: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
9: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
10: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
9: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
10: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
9: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: फोन नम्बर 0825916077,
10: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: हामी जन्मदात नै शिकारी हुँ शिकारी
2: पुरै टाइलेट मलाई चाहियो
3: VFX सिनेमाज कोराही दश नारायणपुर सौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक
4: साथ।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
6: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्र बिछुली लिन आउँछु।
5: लाली बजार, रामिज्यू।
7: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है माम।
8: के टेन्सन लिएर
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
11: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई, 14 नयाँ बजार, दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
12: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
13: यसपालि
14: भनेको दुध उत्पादनमा त सरकारले पनि किसानका लागि केही भर्थे गरेको अवस्था छ, तपाईँहरूको पहुँचमा छ कि छैन, पाउनु भएको छ कि छैन?
13: यो दुधको बोनस चाहिँ सबै किसानले पाएको छ, सबैले। 100 लिटर चाहिँ छाकमा बेच्नेले नि पाएको छ, 2 लिटर छाकमा बेच्नेले नि पाएको छ।
14: त्यो कस्तो छ प्रावधान?
13: त्यो राम्रै भनौँ न, अब अहिलेसम्म, अब अहिले अहिले यो सालसम्म पाए, आगामी पाउँदैन नपाउँदैन, अब त्यो त आगामी त अब हेर्नु बाँकी नै छ।
14: नयाँ बजेट,
13: नयाँ बजेट काट्ने, अब त्यो चाहिँ अहिलेसम्म लिइसके किसानहरूले। मेरो पनि आयो 30-40 हजार, 1 रुपियाँले कति आउनु, 1 रुपियाँले 40-50
14: भनेको लगानी गर्दाखेरि 2-3 करोड़सम्मको चाहिँ लगानी, तपाईँले हिसाब ऋण धन सहितका कुरा गर्नुभयो। दैनिक आय
13: आम्दानी भने यस्तो यस्तो, अब यो खास गरी किनभने
14: तपाईँ जस्तै अरू लाग्न चाहिँ
13: लाग्न चाहने, अब यो व्यवसाय चाहिँ कस्तो हुनु छ भने तपाईँको प्रष्ट भन्नुपर्छ, किनभने आम्दानी चाहिँ लुकाउने होइन, अनि खर्च पनि लुकाउने मान्छे त्यो राम्रो हुँदैन, किनभने आम्दानी नि देखाउने खर्च पनि देखाउने हो भने त्यो राम्रो हुन्छ नि त। अब हाम्रो आम्दानी चाहिँ कस्तो भने तपाईँको, अब दुधबाट चाहिँ आफ्नै फर्मबाट चाहिँ महिनाको 3-4 लाख रुपियाँ हुन्छ। अब हामी 2 जना बाउ छोरा खट्ने, बुहारी खट्ने, भनिसकेपछि 2 लाख रुपियाँ त्यो पशुलाई लगानी गरेर, उसलाई 3 लाख लगानी गरौँ भने त 1 लाख रुपियाँ त आयो नि हामीलाई तलब, 3 दिन 3 दिन 3 दिन महिनाको 30 हजार त आयो नि तलब,
14: 3 जनाको हिसाबमा
13: 1 लाख त आयो नि। हो त्यस्तै गरी तपाईँको दुध बिक्री हुँदाखेरि चाहिँ हामीले 18 रुपियाँ 19 रुपियाँ 18 रुपियाँ भनौँ न 18.5 शुभ आरम्भमा 18 बेचिएको छ। त्यो पसलमा चाहिँ दैनिक बिहान बेलुका बेच्दाखेरि चाहिँ हामीले 19 रुपियाँमा पनि बेचेको छ। कुनैमा 2 रुपियाँ प्रति लिटरमा हुन्छ होइन, फाइटमा 500 आयो भने 10 रुपियाँ भयो नि लिटरको भयो होइन, अनि कुनैमा 18 रुपियाँ नै बेचिया छ होइन। त्यसबाट अलिअलि आय आर्जन हुन्छ, हामीलाई मेकअप गर्छ, हाम्रो फटेको गाडी चलाएको छन् तेल हाल्नु पऱ्यो, दुनियाँभर बिरामी हुन्छ, पशुहरू आफै बिरामी हुन्छ। अनि त्यो किसानलाई चाहिने सामान यदि जम्मै दिँदा नि तपाईँको चाहिँ सैकडा 1% हामीले फाइदा गऱ्यौँ भने उसले 1000 सामान लिएर जाँदाखेरि नि 10 रुपियाँ, 10,000 सामान लिएर जाँदा 100 रुपियाँ होइन, 1,00,000 सामान लिएर जाँदाखेरि 1,000 त भयो नि दैनिक हो। त्यसरी जोडिने जान्छ हामीहरूको फाइदा, थोर थोरैमा धेरै हुने हेर्नुहोस् है। अनि त्यसरी म्यानेजमेन्ट गरेर चाहिँ सबै पारिवारिक बिहान बेलुकाको गुजारा चलिरहेको छ। यही
14: भनेको ती पालिएका पशु वस्तु चाहिँ उन्नत जातकै गाई छन् कि के छ?
13: भैँसी जम्मै मलिसी हुन्, गाई चाहिँ तपाईँको जर्सीमा क्रस भएको।
14: कसरी छ अब तिनको चाहिँ प्रतिदिन पाउने उत्पादन, के खुवाए धेरै हुन्छ, के खुवाउन सक्दा राम्रो हुन्छ, नसक्दा चाहिँ कस्तो हुन्छ, अब मौसमले के फरक पार्छ?
13: अब त्यो उत्पादन चाहिँ कस्तो हुन्छ भने कुनै गाईले चाहिँ 2 वर्षसम्म दुध दिने हुन्छन् हेर्नुहोस् है।
14: एक बेत भइसकेपछि
13: 2 वर्षसम्म अनि बाली जाने 6-7 महिना दुध दिने हुन्छ, त्यसले धेरै फाइदा निकाल्छ। अनि कुनै गाई चाहिँ तपाईँको बिहाको 1 महिना 2 महिना 6 महिनामा बाली गइहाल्छ। अब दुधको उत्पादन चाहिँ हामीले जस्तो खुराई खुवाउन सक्यो त्यस्तै उनले दिने हो होइन, हामी जस्तो
14: खान्छ। त्यसरी
13: दाना गोटी दाना खुवाइन्छ, अनि पिना खुवाइन्छ, मकैको पिठो अनिवार्य हुन्छ, अनि ढुटो
14: हरियो घाँस
13: हुन्छ, हामीहरूको मकै घाँस हुन्छ, अनि डाले घाँस हुन्छ, पिरपिरे घाँस हुन्छ, सबै हिजाब चाहिँ हरियो अनिवार्य हुन्छ। अब घरमा भ्याइएन भने खेताला लाएर नि काटेर घाँसमा चाहिँ एकदम बढी जोड दिन्छौँ हामी परालमा भन्दा। पराल चाहिँ हामी यहाँ भक्तपुरबाट लिएर जान्छौँ, हाम्रो परालको सिजनमा झनै 50 लाखको पराल किन्छौँ हामी
14: किसानलाई,
13: किसानलाई शुद्ध किनिदिनु पर्ने हुन्छ
14: आफ्ना किसानलाई जो तपाईँले संरक्षण गरिराख्नु भएको छ तपाईँहरूसँग हुनुहुन्छ।
13: अब त्यहाँ चाहिँ ठुलो फर्म गरेका किसानहरू चाहिँ अब उहाँहरूलाई चाहिँ अब एउटी टिपले हुँदैन, 10 टिप 15 टिप पराल चाहिने हुन्छ, हामीले त्याग गर्नुपर्छ।
14: उनीहरूलाई
13: बेलैमा साझेदारी भएन भने त कामै छैन नि। उहाँहरूलाई पीडा परेको पीडा चाहिँ मलाई नै पर्यायो भनेर चाहिँ हामीले चाहिँ गर्नुपर्छ। किसानलाई धेरै माया गर्नुपर्छ किसानलाई।
14: तपाईँले बोराले चाहिँ अब तपाईँहरूसँग जोडिएका किसानहरूको बाली वस्तु पशु चौपाया बिरामी हुँदाखेरि चाहिँ सहयोग गर्ने कुरा जोड्नुभयो, उहाँलाई त्यो ज्ञान कसरी आयो अथवा के छ यो यो
13: छोराको? मैले किसानलाई कडनौ लगाएँ, न तिरोस् न उसकै पैसा हो कमाएको कहाँ हो, त्यति ज्ञानी उसलाई सहयोग गर्नुपर्छ। त्यो किसान आपदमा परेको छ भने उसलाई कसरी उद्धार गर्ने हो, उसले गर्ने कर्तव्य गर्ने, भोलि तिरोस् नतिरोस् त्यो सरकारको विषय हो। उसलाई उद्धार भइसकेपछि त ऊ त अटोमेटिक ज्ञानी भइहाल्छ नि।
14: त्यो त सरकारले पनि सम्बन्धित कृषिका निकायहरूले पनि किसानलाई हेर्नुपर्ने
13: छैन छैन त्यो विषयमा त। अब त्यसै त सरकारले अब अहिलेसम्म चाहिँ भनौँ भने अब सरकारलाई गाली गरिराख्दो हुन्छ है, हजुर ज्ञानी म ज्ञानी, हजुर बुद्धिजीवी म बुद्धिजीवी मात्रै भएर भने निकायको मान्छे बुद्धिजीवी हुनु पर्यो कि ज्ञानी हुनु पर्यो। त्यो किसानको पीर मर्का बुद्धि चाहिँ निकायको मान्छेले चाहिँ ओहो यो किसानलाई त साह्रै मर्का परेको छ, केही न केही चाहिँ मैले नेपाल सरकारको तलब खाएर केही न केही चाहिँ गर्नुपर्छ है भनेर उहाँहरूले भन्ने चाहिँ अब यो नेपालमा यो छैन, यो कहिले होला, अब कुन बेला जन्मेला यो नेपाललाई चाहिँ सिङ्गापुर भने चाहिँ नेपाललाई राम्रो बनाउने त्यतिकै राम्रो छ नेपाल।
14: जे होस् किसानलाई चाहिँ
13: माया चाहियो मा अब केही न केही अब अहिलेको सरकारले गर लाग्यो भन्ने आशमा छौँ हामी। अब हेरौँ अब यो दिवस हेर्दै जाँदा थाहा होला होइन, तैपनि अझै पनि नेपालमा चाहिँ त्यस्तो मान्छे जन्मे छैन, जन्मिनु बाँकी नै छ।
14: तपाईँ व्यवसाय किसान हरिप्रसाद हुमागाई जस्तो तपाईँ जस्तो चाहिँ किसानहरू अरू पनि हुनुहुन्छ जिल्ला बाहिर, काभ्रेको कुरा फरक रह्यो, दुध उत्पादनकै एउटा क्षेत्र हो, चितवन त्यस्तै क्षेत्र हो, देशभर अरू यसै गरी किसानहरू लाग्नु भएको छ, उहाँहरूलाई केही तपाईँलाई भन्न लागेको अथवा केही छ कि?
13: किसानले चाहिँ दुध बेचेको ठाउँमा त्यो ठेकेदार होस्, त्यो डेरी होस्, त्यो पसल होस्, त्यसलाई धेरै माया गर्नुपर्छ किसानले चाहिँ। त्यो दुध लिने चाहिँ अथवा त्यो पसले अथवा ठेकेदार डेरी मास्टर भन्छ नि हाम्रो चाहिँ, पहिला डेरी मास्टर, पहिला बच्चा पढाउने मास्टर भन्थे, अहिले दुध भन्नेलाई मास्टर पनि भनिन्छ, उसले त्यो किसानलाई धेरै माया गर्नुपर्छ। किनभने त्यो एउटा गाई मरेर चाहिँ भोलि गएर चाहिँ त्यही एउटा गाईको चाहिँ जीविकोपार्जन भएको छ, उसको बोटै सिद्धियो भने त्यो त भोकै मर्ने भयो नि, त्यसलाई फेरि अर्को गाई किनिदिने उसले गर्थ्यो भने फेरि अर्को दिन दुईटै दिन दिने जीविकोपार्जन चाहिँ बनाएरै छोड्नुपर्छ त्यो व्यवसाय गर्ने मान्छेले। त्यो चाहिँ हाम्रो डेरीमा चाहिँ त्यो सिस्टम छ, अरूले पनि गरून् हेरी, किनभने त्यो डेरीमा चाहिँ दुध बेचेर चाहिँ धेरै सहयोग गर्छ डेरी माछाले, भोलि गएर चाहिँ नतिरे नि हुन्छ भनौँ भने त्यो डेरी माछा नि टुङ्गिन्छ, त्यो किसान पनि भोकै हुन्छ होइन। माया चाहिँ दुईजनाले बराबर हुनुपर्छ,
14: इमान्दारी
13: त छोड्नु हुँदैन ल, इमान्दारी त पेसामा लाग्नु पर्यो, एउटा मात्रै पाल्ने होइन, पाँच सातवटा पाल्नु पर्यो। त्यो भइसकेपछि किनभने ब्याङ्कले पनि पत्याउँछ, डेरीले नि पत्याउँछ, व्यवसाय रूपमा भयो भने सबै कुरो बच्चा पढाउनलाई नि सहज हुन्छ, आफूलाई बिहान बेलुका पनि सहज हुन्छ, भोलि बिरामी भयो भने उपचार गर्न पनि सहज हुन्छ।
14: हो अब बर्खा लाग्दैछ, कतिपय अवस्थामा चाहिँ बर्खामा दुध धेरै हुने, त्यसपछि चाहिँ बजारको चाहिँ समस्या हुने, पहिला जुन समस्याहरू थिए अब चाहिँ के त्यस्तो अवस्था होला कि नहोला,
13: अब अब
14: छ कि छैन,
13: अब त्यो चाहिँ अब हेर्न बाँकी नै छ, किनभने राज्यको नीति अब पोहोर चाहिँ होल्डे भयो दुध पोखे, अब यसपालि चाहिँ अब हामीले हेर्न बाँकी नै छ। अब हेरौँ अब बजारमा पोहोर किनभने तपाईँको त्यो एउटा रोग आइदियो नि त नि, लम्फी सम्फी दुध बिकेन खाइदिएन, अब त्यो लम्फीले गर्दा चाहिँ हामीलाई नि लम्फी लाग्ने हो कि भन्ने चाहिँ दुध किनेर खानेहरूको चाहिँ त्यो महसुस भयो। अब अहिले चाहिँ सरकारले अलिकति दुध चाहिँ ढुक्क साथले खानुहोस्, मही खानुहोस्, चिसो नखानुहोस्, कोक नखानुहोस्, स्वास्थ्यको लागि हानिकारक छ। अब मही नै खाइदिनु भयो भने त हाम्रो दुध बिक्री गयो नि, अथवा त खाइदिनै भएन नि, मही खाइदिए सहरमा बहिनीहरूले भन्दा दुध बिक्री गयो नि, दही फिटेर मही बनाउने होइन, किनभने हामीले उत्पादन गरेको चिज चाहिँ दुधबाट चाहिँ दही भन्छ, दहीबाट मही भन्छ, मही मात्रै चाहिँ बिक्री भइदियो भने नि होल्डै हुँदैन तपाईँ हामीले सबैले मही खाइदिनु पर्यो, दुध त परै जास।
4: उहाँ हुनुहुन्थ्यो काभ्रेको धुलीखेलमा रहेको सेतीदेवी कृषि फार्मका संचालक एवं उद्यमी किसान हरिप्रसाद हुमागाई। अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। किसानलाई आवश्यक प्रविधि पुर्याउन नार्कले गरिरहेको प्रयासबारे कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
15: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
15: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
15: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
15: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
15: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
15: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
15: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
16: हेलो पिंकी
17: बोल दिन
16: एलईडी टीवी किन्न जाने
17: जान्न
16: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन
17: जान्न
16: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
17: जान्न
16: किन
17: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
16: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
17: पाइने भएर त जान लाग्यो नि
16: हो र कहाँ
17: भन्दिन के
16: साथै भन्दिनौ
17: आई लभ यू पिंकुली भनेको
16: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
17: बन्जारे इलेक्ट्रोनिक घोराईदाङ
16: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
18: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
17: बन्जारे इलेक्ट्रोनिक घोराईदाङ
16: फोन नम्बर
17: 082-562-452
16: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
19: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बंद जीव दुखे आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
16: खुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड खुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: फाइदा पुऱ्याउँछ, हाम्रो चाहिँ मेन उद्देश्य नै हो।
3: हो, तपाईँले भने जस्तै विज्ञ वैज्ञानिकहरू त अब नार्कसँगै हुनुहुन्छ, किसानहरूलाई चाहिँ कसरी समेट्नुभयो, कसरी जोड्नुभयो?
2: ए, हाम्रो चाहिँ किसानलाई जोड्नको लागि कस्तो छ भन्दा नि, अब देशभरिको किसानलाई जोड्नको लागि अलिकति अब समस्या नै हुँदो रहेछ। कस्तो भन्दा विज्ञलाई चाहिँ बोलाउन सजिलो, कार्यालयमा अब चिठी पठायो आयो, तर अब किसान समेट्ने क्रममा हामीले कसरी समेटियो भन्दा पहिल्यैदेखिबाट हामीसँग जोडिएका किसानहरू, किन भन्दा नेपाल कृषि अनुसन्धान परिषद या राष्ट्रिय वायु अनुसन्धान केन्द्रले अब किसानसँग हामी पुग्छौं योभन्दा अगाडि पनि, किन हाम्रो अब किसानलाई समेटेर हामीले तालिम गरिरहेका हुन्छौं, नयाँ प्रविधिहरूको हामीले त्यहाँ प्रचार प्रसार गरेका हुन्छौं। त्यो प्रचार प्रसार गर्ने माध्यम भनेको कुनै पनि प्रविधिलाई प्रदर्शन गरिएको हुन्छ, कुनै पनि बिउ चाहिँ वितरण गरिएको हुन्छ, कुनै पनि हामीले गरेका तालिममा किसानहरूलाई पहिलेदेखि बोलाइएको हुन्छ। यो समग्रमा हामीसँग जोडिएका कृषक प्लस हामीले चाहिँ नेपाल सरकारका अब गाउँपालिका अब तपाईँको भनौँ न यो कृषि विकास कार्यालयबाट पनि उहाँहरूसँग समन्वय गरेर उहाँहरूले चाहिँ उद्यमी किसान चाहिँ पहिचान गर्ने, र अर्कोतर्फ हाम्रै चाहिँ नेपाल कृषि अनुसन्धान अन्तर्गतका विभिन्न कृषि अनुसन्धान केन्द्रहरू, जस्तै अब राष्ट्रिय मकैबारी अनुसन्धान केन्द्र हुनसक्छ, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम हुनसक्छ, यहाँबाट चाहिँ उहाँहरूले सिफारिस गरेका उद्यमी किसानहरूलाई नै हामीले चाहिँ यसमा बढी यो समेट्न खोजेको हो। र त्यसमा पनि हाम्रो अर्को चाहिँ पाटो के रह्यो भन्दा नि, अब यसमा सकेसम्म सबै क्षेत्रका कृषकहरू परुन्, जस्तै धानको पर्न सक्छ, धान गहुँ मकै गाई भैँसी पशुपन्छी माछा सबै किसान च्याउ सबै किसानलाई चाहिँ अब समेट्ने हिसाबले चाहिँ हामीसँग पहिलेदेखिबाट चाहिँ जोडिएका किसान प्लस अब विभिन्न स्तरबाट चाहिँ अब सिफारिसको आधारमा चाहिँ हामीले ल्याएको छ।
3: हो, तपाईँहरूले उद्यमी किसान भनेर जोड्नु भएको छ, यसको पनि उद्देश्य केही छ कि अथवा?
2: यसो अब उद्यमी किसान भन्नुको अर्थ के छ, जो किसान अलिकति कृषिको क्षेत्रमा पशुको क्षेत्रमा व्यावसायिक रूपमा चाहिँ लागिरहनु भएको छ, त्यस्तो किसानलाई हामीले बढी चाहिँ अब छनौट गर्न खोजेको हो, ताकि अब उहाँहरूबाट उहाँको चाहिँ सरी अनुभव पनि हामीले लिने भइयो, र भविष्यमा कृषि भनेको के हो भन्दा नि एउटा सामान्य निर्वाहमुखी भन्दा पनि व्यावसायिकमुखी चाहिँ गराउन खोज्ने हिसाबले यस्ता किसानहरूलाई ल्याइयो भने अझ बढी चाहिँ प्रभावकारी हुन्छ कि भन्ने एउटा हिसाबले पनि हामीले उद्यमी किसान चोइस गर्यो।
3: हो, तपाईँहरूले जो छनौट गर्नुभयो किसानहरू चाहिँ विभिन्न क्षेत्रगत हिसाबले हुनुभयो, पशुपालनको तपाईँले भन्नुभयो, खाद्यान्न बाली तर्फका चाहिँ उद्यमी किसान भनेर भन्नुभयो, च्याउ भन्नुभयो, नगदे बालीका फलफूलका त्यस्तै किसानहरू समेटेको चाहिँ तपाईँले चर्चा गर्नुभयो, खास गरी उहाँहरूबाट अन्तर्क्रिया कार्यक्रममा चाहिँ कस्ता कस्ता कुराहरू चाहिँ आए त?
2: ए, उहाँहरूबाट चाहिँ आएको कुराहरूमा जस्तै अब फलफुलको मा आउने हो भने अब फलफुलको अब यो विशेषत धेरै चाहिँ आएको कुराहरू भने किवीको कुराहरू भयो, ड्रागन फ्रुटका कुराहरू आएर यो फलफुल तरकारीमा प्रायः जसो रोग र किराको समस्याहरू उहाँहरूलाई सबभन्दा बढी यो रोग र किराको समस्या हुँदो रहेछ एउटा। अर्को कुरो अब यो जातको छनौटका कुराहरू बढी आए, त्यसपछि यो बिउका कुराहरू आयो, अब गुणस्तरीय बिउ चाहिँ हुनुपर्ने जस्ता कुराहरू देखियो भने, अन्त धान गहुँ मकैमा पनि यस्तै रोग किराका नै अब बढी, र अहिले आएर विशेष त यो पछिल्लो दिनमा चाहिँ यो हाम्रो धानमा लाग्ने यो नेक ब्लास्टका कुराहरू पनि कुन त्यहाँ अब अन्तर्क्रिया भयो भने, त्यस्तै अब माछामा चाहिँ माछाका दानाका कुराहरू चाहिँ बढी, अनि त्यस्तै गरेर अरू यो पशुपालनमा चाहिँ प्रायः अब रोग नै होइन रोग भयो, अब त्यसको अब दुधका कुराहरू होइन यस्तै यस्तै कुराहरूमा चाहिँ प्रायः यो प्राविधिक कुराहरू नै उहाँहरूले आफूले भोगिरहेका चाहिँ प्रायः जसो अब प्राविधिक समस्याका कुराहरू, कहीँ अब बिउका अब गुणस्तरीय कुराहरू यस्तै यस्तै एउटा अब सामान्य चाहिँ होइन उत्पादनमा असर पर्ने कुराहरू नै बढी आए चाहिँ।
3: तपाईँले भने जस्तै धेरै जसो समस्याका चुनौतीका किसानले चाहिँ दुःख नै गर्नुपर्ने जस्ता चाहिँ कुराहरू धेरै आए भनेर भन्नुभयो, कतिपय त उद्यमी किसानहरूले राम्रो पनि गरेको सुनिन्छ, त्यसतर्फको चाहिँ चर्चा परिचर्चा अथवा त्यस्ता चाहिँ अनुभव साटा
2: एकदम भयो, त्यो चाहिँ अब उहाँहरूले उद्यमी किसानहरूले चाहिँ अब आफ्नो चाहिँ यो पेसामा भएका सफलताका कुराहरू पनि उहाँले सुनाउनु भयो, त्यो मध्येमा एउटा अब यो माछाको कुरा सुनियो सबभन्दा बढी होइन, जस्तै अब रेनबो ट्राउट माछा जुन हाम्रो गण्डकी यो ट्राउट फार्म छ त्यहाँको एउटा सुनियो भने, त्यस्तै गरेर च्याउको हाम्रो चाहिँ यो नवलप्रासीबाट आउनुभएको एउटा वृहत रूपमा व्यावसायिक रूपमा उहाँले चाहिँ च्याउ खेती गर्नुभएको रहेछ, यी कुराहरू पनि हामीले पायौं। त्यस्तै गरेर मकैमा जुन यो राष्ट्रिय मकै बारी अनुसन्धान कार्यक्रमबाट अब सञ्चालित हुने जुन चितवनको माडीका एकजना मकैका चाहिँ एकदम व्यवसायिक किसान उहाँले आफ्नो मकैको बिउको व्यापारका कुरादेखि लिएर होइन मकै कार्यक्रमसँग गरेका कुराहरू पनि एकदम साटासाट गर्नुभयो। र हामीले चाहिँ अब बोलाएको किसानहरूमा प्रायः धेरै किसिमको त्यस्तै आलु किसानहरू हेर्नु भने काभ्रेबाट आउने हाम्रो चाहिँ यस्ता किसान हुनुहुन्छ कि उहाँ आलुको उहाँ आफै तन्तु प्रजन प्रयोगशाला पनि खोल्नु भएको छ र देशभरि 700-800 टन आलु बिउ उत्पादन गरेर हो र देशभरिका चाहिँ विभिन्न क्षेत्रमा चाहिँ अब वितरण गर्नुभएको। त्यस्तै गरेर यो अब तरकारीको कुरा गर्ने हो भने गोलेमेडाको बिउ बृहत रूपमा उत्पादन गर्ने गोलेमेडाको बिउ अनि तपाईँको अब यो गोलमेडाको चाहिँ कार्यक्रम गर्ने थारा नगरपालिकाका किसानहरू पनि आउनु भएको थियो। उहाँहरूले पनि यो गोलमेडाको बिउदेखि लिएर टनेलमा छ नि तपाईँको अब 50-60 टनेल एकैजनालाई उत्पादन गर्ने किसानहरू। त्यस्तै गरेर काभ्रे किसानहरू हुनुहुन्छ उहाँले वृहत रूपमा यो आलुको व्यवसायी किसान त्यस्तै काँक्रोको गोलमेडाको किसानहरू भनेपछि हामीले बोलाएका किसानहरू एकदम व्यावसायिक रूपमा उहाँले आफ्नो पेसाहरू सञ्चालन गरेका किसानहरूले नि हामीले अब बोलाएका थियौँ र उहाँहरूले आफ्ना सफलताका कथादेखि लिएर सफलताको कथा हुनुमै केही उहाँहरूले चाहिँ भोग्नु परेका समस्याहरू पनि उहाँहरूले हामीसँग सेयर गर्नुभयो र त्यसको चाहिँ भनौँ न अब त्यो समाधानका उपायहरू हाम्रो विज्ञबाट यथासक्दो दिने काम भयो।
3: हामीसँग कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराई। उहाँले भने जस्तै हामीले पनि सेतीदेवी कृषि फार्म धुलीखेलमा रहेको काभ्रे धुलीखेलमा रहेको जुन फार्मका चाहिँ प्रमुख हरिप्रसाद हुमागाईसँग चाहिँ कृषि विशेष कार्यक्रममै हामीले चर्चा परिचर्चा उहाँको चाहिँ पशुपालन सँगसँगै तरकारी व्यवसायको चाहिँ अहिले भइरहेको प्रगति र त्यहीँ देखिने चुनौतीहरू पनि केन्द्रित रहेर चाहिँ कुराकानी चर्चा गर्यौं जोड्यौं। यसरी चाहिँ कार्यक्रमहरू भइरहेका छन् विगतमा चाहिँ अलि धेरै यसरी किसानसँग जोडिनु पर्नेमा चाहिँ जोडिन नसकेको भनेर चाहिँ किसानहरूले पनि गुनासो गर्नुहुन्छ। तपाईँहरूलाई त्यस्तो अनुभूति छ कि छैन अथवा यो कतिको चाहिँ उहाँहरूको गुनासो जायज छ?
2: यो गुनासो चाहिँ केही हदसम्म जायज नै हो किन भन्दा जति चाहिँ नेपाल कृषि अनुसन्धान परिषदबाट विकसित भएका प्रविधिहरू छन् ती प्रविधिहरू अब उहाँहरूको अनुसार चाहिँ कृषकसँग नपुगेकै हो जति चाहिँ पुग्नुपर्ने थियो त्यो नपुगेको हो। र यसमा के छ भन्दा नि यो कृषि हाम्रो चाहिँ पहिलेदेखिको यो नेपालको कृषिको सिस्टम कस्तो भयो भन्दा नि कृषिको अनुसन्धान गर्ने नार्कले हो र अनुसन्धान गरेका प्रविधिहरू चाहिँ हाम्रो यो डिपार्टमेन्ट अफ एग्रिकल्चर जुन कृषि विभागबाट प्रविधिहरू चाहिँ किसानसम्म पुर्याउनु पर्ने एउटा पाटो भयो। त्यसमा हाम्रो र उहाँको समन्वयमा थोरै कमी नै हो पहिलेदेखि आएको कुरा नै हो यो चाहिँ भनौँ न यो अब नेसनल लेभलमा नै कुरा उठेको कुरा हो र अहिले आएर फेरि नार्कमा के छ भन्दा नि अलिकति एउटा नयाँ सिस्टमबाट हामी चाहिँ गएका छौँ किन भन्दा नेपाल कृषि अनुसन्धान यो परिषदमा कृषि अनुसन्धान तथा प्रविधि प्रवर्तन कार्यक्रम भन्ने छ यो एउटा अलग प्रोजेक्ट हो। यो प्रोजेक्ट नेपालभरि करिब यो कृषि अनुसन्धानका 22 चाहिँ अफिसहरूमा लागू भएको छ सम्पूर्ण चाहिँ कमोडिटी कार्यक्रम त्यसपछि कृषि अनुसन्धान निर्देशालय र राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र र हाम्रो कार्यक्रम त्यसमा के छ भन्दा नि यो कृषिको प्रविधिलाई कसरी प्रचार प्रसार गर्ने कसरी प्रवर्धन गर्ने कसरी कृषक सामु चाहिँ पुर्याउने भन्ने कार्यक्रम पनि हो। त्यसमा हामीले के गरेका छौँ भन्दा नि एउटा तालिमको कार्यक्रम गरिरहेका छौँ हामीले विभिन्न गाउँपालिकाहरूमा नगरपालिकाहरूमा हाम्रा चाहिँ तालिमका कार्यक्रमहरू हामीले लिएर गर्छौँ र अर्को चाहिँ कृषकहरूलाई यो भ्रमण कृषक भ्रमण गराएका छन् भनेको विभिन्न प्रविधिहरूको कहाँ कहाँ प्रदर्शन भइरहेछ कृषि अनुसन्धान केन्द्र निजी फार्महरू त्यस्तै गरेर यो कृषि विभागका फार्महरूमा पनि हामीले चाहिँ भ्रमण गराउने किसानहरूलाई त्यहाँ गएर यो प्रविधि छ भनेर देखाउने त्यहाँ अब क्लासहरू लिने सबै काम पनि भएको छ भने अर्को कुरो हामीले चाहिँ नाकले निकालेका प्रविधिहरू जस्तै अब यो विभिन्न धान गहुँ मकैका बिउहरू वितरण गर्ने नयाँ जातका जसलाई उभन्ज त्यो मिनी किटहरू वितरण चाहिँ गरेर किसानहरूलाई के भयो भन्दा अब नाकले यो जात निकालेको रहेछ यो जात तपाईँलाई राम्रो लाग्छ कि लाग्दैन लगाइसकेपछि लायो भने यही जात नै अनुसरण गर्नु पर्यो भनेर यो पनि हामीले यस्ता कार्यक्रमहरू पनि हामीले अब गरिरहेका छौँ भनेपछि कसरी भन्दा हाम्रो चाहिँ अहिले यो कार्यक्रम कस्तो छ भन्दा नि अनुसन्धान मात्र नभएर अब हामीहरू प्रचार प्रसारमा पनि हाम्रो पनि रोल हुन सक्छ है हामीले पनि गर्नुपर्छ भनेर हामी चाहिँ लागेका छौँ।
3: यसरी कामहरू भइरहँदाखेरि किसानहरूका गुनासा आफ्नो पक्षमा छन् खास गरी राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र आफैको कुरा गर्ने हो भने समस्याहरू के छन् चुनौतीहरू के छन् र राम्रा पक्ष पनि छन् भने
2: यस्तो छ अब यो राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र भनेको लगभग 1995 सन् त्यस देख्नु पर्यो राष्ट्रिय वायु अनुसन्धान केन्द्र चाहिँ काम गरि नै रहेको छ र यसको चाहिँ मेन उद्देश्य भनेको कस्तो भन्दा नि अहिले आएर राष्ट्रिय वायु अनुसन्धान केन्द्रले हाम्रो नेपालभरि हामीसँग 112 आउटी साइटहरू छ वायु अनुसन्धान स्थलहरू त्यो वायु अनुसन्धान स्थलको अनुगमन गर्ने समन्वय गर्ने र हामीले के छ भन्दा प्रविधि प्रचार प्रसारमा चाहिँ हाम्रो पनि आफ्नो हिसाबको चाहिँ अरूसँग यो समन्वय गरेर प्रविधि प्रचार प्रसारमा यसले चाहिँ सहयोग गर्ने काम हो र अहिले फेरि म्यान्डेट के छ भन्दा नि आफ्नो प्रविधिहरू राष्ट्रिय धान बाहिरले आफै नै प्रचार प्रसार गर्न सक्छ मकै बाहिरले आफै नै प्रचार प्रसार गर्न सक्छ भने सबैलाई प्रचार प्रसार गर्ने चाहिँ म्यान्डेट छ र अर्को हाम्रो चाहिँ अर्को चाहिँ मेन उद्देश्य पनि यो कस्तो भन्दा राष्ट्रिय स्तरका गोष्ठीहरू हामीले सञ्चालन गर्ने जस्तै राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठक राष्ट्रिय वायु अनुसन्धान केन्द्रले आयोजना गर्छ र देशभरिको तपाईँको गाउँ लेभलबाट आएका प्रदेश लेभलबाट आएका समस्याहरू यहाँ सम्पूर्ण समस्याहरूको बारेमा छलफल हुन्छ र राष्ट्रिय स्तरमा अब नयाँ अनुसन्धान के गर्नुपर्छ भनेर त्यो गोष्ठी चाहिँ हामीले चाहिँ गर्छौँ र त्यहाँबाट चाहिँ अब केमा अनुसन्धान गर्ने त नागरिक भन्ने कुरो हामीले यो सिफारिस गर्ने काम गर्छौँ राष्ट्रिय स्तरका कार्यक्रमहरू भए तालिमहरू भए अनुगमनहरू भए हाम्रो चाहिँ जुन प्रचार प्रसारका कामहरू छ यो चाहिँ गरि नै रहेछ र अहिले आएर पछिल्लो तपाईँले भन्नुभयो यहाँ समस्या के छ भन्दा एउटा मेन समस्या भनेको मेन पावरको वैज्ञानिकहरू कोही पनि हुनुहुन्न अहिले सूर्य हुनु भएको छ जनशक्तिको एकदम कमी र अर्को मेन कमी भनेको यसको प्रोपर म्यान्डेट पनि छैन अहिले आएर कार्यक्षेत्र के हो त अहिले हेर्ने भन्दा भन्दै पहिला कस्तो कस्तो भन्दा म्यान्डेट तालिमको म्यान्डेट थियो योभन्दा अगाडि होइन तालिम चाहिँ राष्ट्रिय वायु अनुसन्धान केन्द्रले गर्छ आवासीय तालिमहरू गर्छ अहिले आएर यसलाई तालिमको म्यान्डेट छैन यो कार्यक्रम छैन भनेपछि अब समस्याहरू भनेको थियो जनशक्तिका कुरा म्यान्डेटका कुरा कार्यक्षेत्रका कुरा होइन यिनै हुन् समस्या
3: भनेको अरू निकायमा जे जस्ता समस्याहरू देखिन्छन् ती समस्या त छँदैछन् थप चाहिँ तपाईँको चाहिँ क्लियर म्यान्डेट चाहिँ एउटा चाहिँ अभाव छ भनेर भन्नुभयो भनेपछि अझै वृहत बनाएर अझै म्यान्डेट अनुसार चाहिँ अगाडि बढ्ने उद्देश्य चाहिँ छ
2: त्यो चाहिँ एकदम यसलाई अब क्लियर म्यान्डेट नागरिक बनाउनु पर्यो होइन उद्देश्यहरू अब राख्नु पर्यो र हामीले चाहिँ अब नारबाट कार्यक्षेत्र आएपछि नयाँ जनशक्ति आएपछि अब विशेष त के हो भन्दा राष्ट्रिय वायु अनुसन्धान केन्द्रको विशेष त के हो भन्दा देशभरिका वायु अनुसन्धान स्थललाई एकदम सबलीकरण गर्ने त्यसलाई स्ट्रङ बनाउने र तपाईँको अब हामीले चाहिँ जुन नारबाट निस्केका विभिन्न प्रविधिहरू हुन्छन् विभिन्न तपाईँको अब अनुसन्धानका चाहिँ प्रतिफल हुन्छन् तिनलाई कसकैसम्म बढी रूपमा कसरी चाहिँ कृषक समक्ष पुर्याएर उहाँहरूको उत्पादन उत्पादकको चाहिँ बढाएर खाद्य सुरक्षामा टेवा दिने काम त हाम्रो उद्देश्य नै हो त्यसमा हामी लाग्छौँ
3: हो भनेपछि किसान संघको अन्तर्क्रियामा कुराहरू आए भनेर भन्नुभयो किसानहरूले सके छ महिनामा एकपटक नसके पनि वर्षको एकपटक यस्ता तालिमहरू गोष्ठीहरू हुन् गरून् हुनुपर्छ भन्ने जस्तो चाहिँ चाहना पनि राखेको पाइयो यसतर्फ केही छ त
2: यसमा यसमा चाहिँ मेरो एकदम यो सकारात्मक छ यसमा चाहिँ यो टिप्पणी किनभने हामीले अब यो एकचोटि मात्र नभएर अब वर्षमा दुई पटक यस्ता गर्न सकियो भने यसबाट चाहिँ बढी लाभ लिन सकिन्छ त्यसको लागि अलिकति कन्सर्न्ट अब रिसोर्सको पनि कन्सर्न्ट छ होइन हामीले अब रिसोर्स अनुसार नै काम गर्ने हो र मेरो अर्को सुझाव चाहिँ के छ भन्दा नि यसमा हामीले पनि गर्छौँ अझ यस्ता कार्यक्रमहरू प्रदेशमा जस्तै कृषि अनुसन्धान निर्देशालयले यस्ता कृषि कृषक वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम राख्ने र आफ्नो प्रदेशभरिया किसानलाई बोलाउने
3: आवश्यकता पर्दो रहेछ
2: जस्तै तपाईँको अर्को प्रदेशले आफ्ना प्रदेशभरिका किसानहरूलाई बोलाइयो भने धेरैभन्दा धेरै बढी किसानहरू समेट्न सकिन्छ तर केन्द्रीय स्तरमा गर्दा के हुन्छ भन्दा देशभरि छ पूर्व मेचीदेखि लिएर पश्चिम महाकालीसम्मका हुने यो किसानहरू समेट्न गाह्रो हुन्छ
3: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय वायु अनुसन्धान केन्द्र नार्कका चाहिँ प्रमुख डाक्टर प्रकाश भट्टराई विशेष गरी राष्ट्रिय वायु अनुसन्धान केन्द्रले हालै गरेको उद्यमी किसान र कृषि वैज्ञानिक बीचको अन्तर्क्रिया किसानबाट आएका कुरा र अब समेट्न सक्ने प्रयासबारे केन्द्रित रहेर यो कृषि विशेष कार्यक्रममा हामीले कुराकानी जोडिरहेका छौं तपाईँले प्रादेशिक सरकारले चाहिँ गर्नुपर्ने एउटा क्षेत्रलाई चाहिँ जोड्नुभयो खास गरी तपाईँहरूले गरेका काम र किसानले पाउनुपर्ने कामको एउटा समन्वयको तह हेर्ने भने पालिकाहरू छन् 753 पालिकाले गर्नुपर्ने त्यो एउटा सहजीकरणको पाटो पनि छ तपाईँले पालिकाहरूतर्फ हेरेर के भन्न सकिन्छ अथवा गर्नुपर्ने के छ
2: यस्तो छ अब पालिकाहरूसँग त हामी जोडिनै पर्छ होइन अब अहिले आएको छ यो स्थानीय सरकार भयो प्रदेश सरकार भयो यो केन्द्रीय सरकारबाट अब जानियो भने हामीले गर्ने चाहिँ कार्यक्रमहरू आएर अहिले के छ भन्दा नेपाल कृषि अनुसन्धान परिषदमा एउटा के चाहिँ हामीले चाहिँ एउटा ऊ गरेका छौँ भन्दा प्रत्येक कार्यालयले कम्ती हामी 10 गाउँपालिकासँग चाहिँ जोडिनुपर्छ, 10 गाउँपालिकामा कार्यक्रम लानुपर्छ भन्दा हाम्रा माथिबाट निर्देशनै छ होइन। र हामीले के गरिरहेका छौँ अहिले पनि जति हामीले कार्यक्रम गरेका छौँ अहिले यो आउटरिचले हामीले पालिकामै गरेका छौँ, जस्तै तालिम गर्दा हामीले यो तपाईँको पनौती गाउँपालिकामा गऱ्यौँ, बनेपामा गऱ्यौँ, धुलीखेलमा गऱ्यौँ, गल्छी गाउँपालिकामा गरिरहेका छौँ। हामी त करिब करिब भन्ने हो भने वर्षमा 1500 गाउँपालिकासँग हामी जोडिरहेछौँ। अब कुरो के छ भन्दा यहाँमा जोडिएर भएन, परदेश छ। हाम्रोमा के छ भन्दा कृषि अनुसन्धान निर्देशालय भन्ने परदेशको एउटा अनुसन्धान केन्द्र छ, त्यहाँबाट यस्ता कार्यक्रमहरू छ नि उसले पनि पालिकासँग जोडिने, यस्ता कृषक वैज्ञानिक अन्तर्क्रिया उहाँहरूले राख्ने र आफ्ना प्रदेशभरिका चाहिँ किसानहरूलाई समेटेर चाहिँ राखियो भने बढी हुन्छ, इफेक्टिभ हुन्छ के हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराई। अन्तर्क्रिया कार्यक्रममा किसानले खेती तथा पशुपालनमा भोगिरहेका समस्या, उत्पादन लागत, रोग किरा व्यवस्थापन, बजार पहुँच तथा जलवायुजन्य चुनौतीबारे साझा समस्या राखेका थिए। साथै किसानका लागि प्रविधि विकास भइरहेको तर पहुँच पुग्न नसकेको गुनासो पनि छ। गुनासोपछि नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठ,
4: हाम्रो वैज्ञानिक र हाम्रो उद्यमी किसानहरूको बीचको जुन अन्तर्क्रिया छ यसको मुख्य उद्देश्य चाहिँ हामीले के अहिलेसम्म विकास गर्यौं भन्ने कुराको पनि जानकारी दिनु हो, र अर्को कुरा महत्वपूर्ण कुरा उद्यमी किसानहरूको आवश्यकता के हो त्यस सम्बन्धी अब हामीले गर्नुपर्ने आगामी दिशामा गर्नुपर्ने अनुसन्धान के विषयमा हामीले गर्नुपर्छ त भन्ने कुरा एक आपसमा जान्नु, एक आपसमा बढी कुरामा छलफलमा गएर खास आवश्यकता के हो। हामीले गर्ने अनुसन्धान भनेकै उद्यमी, अब पहिला त हामी निर्वाहमुखी कृषिमा अप्नाउँथ्यौँ, अहिले हामीहरूको व्यावसायिक रूपबाट जुन कृषक यहाँले गरिरहनु भएको छ उद्यमीहरूको लागि नै हाम्रो मेजर टार्गेट हो। उद्यमी भन्ना साथै हामीले के बुझ्नु पर्यो त भन्दाखेरि तपाईँले आफ्नो ठूलो लगानी गर्नुभएको छ कृषिमा र यसमा ठूलो जोखिम पनि छ। कृषि अरू पेसा भन्दा यो कृषि गर्ने उद्यम चाहिँ धेरै जोखिमयुक्त छ। एउटा अघि सुनिहाल्नुभयो हामीहरूको जलवायु परिवर्तनको, कहिले बढी पानी पर्छ, कहिले हाम्रो खडेरी पर्छ, कहिले बढी अतिवृष्टि हुन्छ, त्यसको जोखिम छ। अनि त्यसै अघि मुख्य यहाँ छलफलको विषय जोखिमको विषय रोग किराको यहाँ देख्यो, त्यसको पनि ठूलो जोखिम छ। अर्को ठूलो जोखिम बजारको छ, बजारमा हामीहरू साना उद्यमीहरूले कसरी हामीहरूको यो व्यवसायलाई फाइदाजनक रूपबाट अगाडि बढ्ने भन्ने कुरा यो जोखिम छ। र अर्को कुरा नयाँ प्रविधि, किन भन्दाखेरि परम्परागत रूपबाट त भइआएको थियो, व्यावसायिक रूपबाट गर्नको लागि नयाँ प्रविधिमा यहाँहरू उत्सुक भएर नै यो यस्तो किसिमको अन्तर्क्रिया हामीहरूले अब पनि हामीहरूको निरन्तर वर्षको 2 हामीले गर्ने जुन यहाँहरूको डिमान्ड छ त्यसलाई हामीहरूले अब आगामीमा हामीले प्रयास गर्नेछौँ। नेपालमा कृषि अनुसन्धानको धेरै वर्ष अगाडि हामी सुरु गर्यौं र यस 2048 नेपाल कृषि अनुसन्धान परिषद एन स्थापना भएपछि मुख्यतया यो संस्थाको काम चाहिँ कृषि अनुसन्धानमा विशेष गर्ने र विशेष गरेर तपाईँ जस्तै उद्यमीहरूको के समस्या छ त्यो समस्यालाई समाधान गर्नको लागि अध्ययन गर्ने, अनुसन्धान गर्ने र साथसाथै नेपाल सरकारलाई उपयुक्त नीति को लागि पनि सुझाव दिने कतिपय नीतिगत कुराहरू पनि उठेको थियो र एकदमै महत्वपूर्ण नीतिगत कुराहरूमा पनि हामीहरूले हामीसँग अलरेडी एउटा नीति कृषि नीति अनुसन्धानको राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्र छ त्यो नीतिहरूमा पनि हामीहरूले काम गरेर नेपाल सरकारलाई जुन मुख्य नीतिगत ब्यारियरहरू छ त्यसलाई चाहिँ हामीहरूले एड्रेस गर्छौँ। मुख्यतया हामीहरूले 4-5 महत्वपूर्ण कुरामा हामीहरूले काम गरिरहेका छौँ। एउटा महत्वपूर्ण कुरा चाहिँ हामीले खाद्य सुरक्षा, अहिले हामीहरूले पहिला हामीहरू सबै खाद्यान्नमा हामी आत्मनिर्भर थियौँ, आत्मनिर्भर बन्नुपर्छ हामी, हाम्रो देश खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्छ भन्ने हिसाबबाट हामीले मुख्य बालीहरू धान, गहुँ, मकै, आलु यी बालीहरूमा हामी अनुसन्धान गरिरहेका छौँ। यसको उत्पादकत्व अभिवृद्धि गरेर हामी यी बालीहरूमा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुराहरूमा हामी अगाडि बढ़िरहेका छौँ। अर्को चाहिँ हामीहरूले कतिपय हामीहरूले आयात गरिरहेका छौँ, यो जुन आयातलाई प्रतिस्थापन गर्नलाई के गर्न सकिन्छ स्थानीय रूपबाट नै, अब जस्तै फलफुलको कुरा, अहिले विशेष गरेर हामीहरूको अण्डा मासुमा अलमोस्ट हामीहरूको आत्मनिर्भर जस्तै हामी बनिसकेका छौँ भने अब फलफुल तरकारी यिनीहरूमा पनि हामीहरू आयातलाई हामीले प्रतिस्थापन गर्ने हो त्यसमा हामी काम गरिरहेका छौँ। र अर्को अहिले तत्कालो समस्या चाहिँ यो जलवायु परिवर्तनबाट हाम्रो कृषिलाई असर परेको छ। जलवायु परिवर्तनले गर्दाखेरि सबै सेक्टरमा यसपालि अब आउने हाम्रो मनसुन हामीहरूको एकदमै ड्राई सुक्खा हुने छ भनेर हामीले छ त्यसको लागि तयारी हामीहरू कुन कुन प्रविधि उपयुक्त प्रविधि हुन्छ त यो हामीहरूको सुक्खामा झेल्न सक्ने नेपालमा विशेष गरेर यो धान खेतीमा सुक्खामा झेल्न सक्ने के प्रविधि हुन्छ त्यसमा हामीहरू काम गरिरहेका छौँ। र एउटा महत्वपूर्ण कुरा अघि पनि हाम्रो कतिपय उद्यमीज्यूहरूले महसुस गर्नुभएको के हो भन्दाखेरि अनुसन्धानबाट विकास भएको प्रविधिहरू कृषक स्तरसम्म पुगे।
5: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
6: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू
7: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
5: अनुहार हड्डी भाँचिएको जोड्ने,
7: दाँतको एक्सरे सेवा,
5: सामान्य तथा जटिल दाँत निकाल्ने,
7: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
5: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
7: मेसिनबाट जरेदेखि दाँत फरिने,
5: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
7: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
5: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
7: साथै
6: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
7: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
8: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082562707।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
9: नोट अत्याधुनिक सेवा सहित 500 ml को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
7: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229554555।
11: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
10: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू
10: टाउको नसा मन

0: राई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847728893 र 9805912871।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
3: सीता के भयो तिमीलाई, घुम्सेर बसेछु
4: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
3: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
7: होइन, कसलाई के भयो?
8: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
7: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
8: ल ल, एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान, समय र पैसा बर्बाद भएको।
7: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
8: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825991101 र मोबाइल नम्बर 9709065255।
9: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
10: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाह्र टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
11: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 0825960023, 9478718617 र 9478735643।
13: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 9 बजेको छ।

आफूले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने भएको छ। आफूले पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौता अनुसार सेवा सुविधा प्राप्त भए नभएको सुनिश्चित गर्नुपर्ने भएको हो। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै विदेशमा कार्यरत नेपाली श्रमिकको अवस्था नियमित अनुगमन गर्न भनेको छ। विभागले विदेशमा कार्यरत नेपाली श्रमिकबाट तलब सेवा सुविधा, सुरक्षित आवास तथा श्रम अधिकार सम्बन्धी विभिन्न गुनासो प्राप्त भइरहेका कारण श्रमिकको हकहित र सुरक्षाको प्रभावकारी संरक्षणका लागि नयाँ व्यवस्था लागू गरिएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त निर्देशनका आधारमा इजाजत प्राप्त म्यान पावर कम्पनीहरूले पठाएका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्न विभागले भनेको छ। सूचना अनुसार अब म्यान पावर कम्पनीहरूले आफूले विदेश पठाएका प्रत्येक व्यक्ति तथा समूहका श्रमिकको अवस्थाबारे अनिवार्य रूपमा नियमित अनुगमन गर्नुपर्नेछ। त्यसै गरी प्रत्येक महिनामा प्रत्येक समूहबाट कम्तीमा 5-10 जना श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी तलब सेवा सुविधा, आवास, कार्य वातावरण तथा रोजगार सम्झौताका शर्तहरूको कार्यान्वयन अवस्थाबारे जानकारी संकलन गर्नुपर्ने व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालय नेपालगंजबाट प्रहरी दुई चिकित्सक सहित 5 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले सवारी चालक अनुमति प्राप्त अनुमति पत्र लिन तथा सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्ति मार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिपोर्ट दिनुपर्नेमा 200 लिई निरोगिताको प्रमाण पत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरेको जानकारी दिनुभएको छ। उहाँले अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सक सहित बिचौलियाको नाम गोप्य राखेको उल्लेख गर्दै उनीहरूले नियम उल्लंघन गरेको बताउनु भएको छ। प्रहरले 200 लिएर सो निरोगिताको प्रमाण पत्र वितरण भएको सूचना पाएपछि जिल्लाबाट प्रहरी टोली परिचालन गरी निरोगिता र निगरानी र अवलोकन गर्ने क्रममा कैफियत भेटिएकाले उनीहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ। औद्योगिक क्षेत्रका उद्योगीहरूसँग बढ़ी भाड़ा असुल्ने सरकारको प्रयासलाई सर्वोच्च अदालतले रोक लगाएको छ। 10 वटा औद्योगिक क्षेत्रमा देखिएको भाड़ा विवादको सवालमा सर्वोच्च अदालतले सरकारको तर्फबाट माग गरिएको पुनरावलोकन अस्वीकार गरेको हो। यो सँगै भूत प्रभावी अर्थात विगतको मितिदेखि लागू हुने गरी भाड़ा दर लगाएर सरकारले गरेको निर्णय अनुसारको भाड़ा उद्योगीले तिर्नु नपर्ने भएको छ। यसअघि सरकारी स्वामित्वको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भूत प्रभावी रूपमा बढ़ाएको भाड़ा असुल्न खोजेको थियो। त्यस्तो कार्य गर्न नमिल्ने फैसला सर्वोच्चले यसअघि नै गरिसकेको भए पनि कम्पनीले पुनरावलोकन गरिपाउ भन्दै सर्वोच्चमा फेरि निवेदन दिएको थियो। र सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा यो सेवा शुरू गरेको हो। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन क्यूआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त भएका नागरिकले नाम, जन्म मिति र नागरिकता जारी मिति पेश गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले बताएको छ। कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट प्रिन्ट गरिएको फोटो सहितको राष्ट्रिय परिचय नम्बरको निस्ता हेरी सेवा प्रवाह गर्ने गरेकोमा अब कार्डमा रहेको क्यूआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निस्तामा रहेको विवरण रुजु गरी सेवा प्रवाह गर्न विभागले आग्रह गरेको छ। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। म्यानपार व्यवसायहरूले अबदेखि

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली दिविसा रोड खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते।
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: साइकल चलेर
9: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
9: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: साइकल स्टोर पुरानो राप्तीहरू रोड खोराही दाङ,
11: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98-477-9770
12: र 98-578-30-689।
13: खुसीको खबर।
14: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिचिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
13: हाम्रा विशेषताहरू:
15: आधुनिक प्रयोगशाला,
13: अत्याधुनिक सर्वेक्षण उपकरण,
15: अनुभवी प्रशिक्षक,
13: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
15: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
13: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
15: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
13: आजै रजना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
13: सम्पर्क फोन नम्बर 082-562-204।
14: सम्पर्क मोबाइल नम्बर 98-578-30-672 र 98-699-64-848।
16: रजना टेक्निकल कलेज, गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
17: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
18: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
17: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
18: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस।
17: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ, सम्पर्क फोन नम्बर 082-5590-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
20: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
21: उपचार हुने रोगहरू
20: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
21: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
20: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
21: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
20: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
21: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
20: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 98-686-61-694।
22: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
23: बिमा गराउन जाँदैछु।
22: बिमा किन गर्नु पर्यो सर? बिमा
23: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
22: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
23: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
22: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
24: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
22: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
23: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
22: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
25: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-5591-501 वा 071-5591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
26: होइन माइला, लखर लखर कहाँ हिनिस्?
27: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
26: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
27: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
26: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
27: ल ल काका गइहाले म।
0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
27: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजोनाइज प्रविधि प्रस्तुत राप्ती अंचलक पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

छकत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड प्रो यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: मह सेवन दीर्घ जीवन
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही सोह्र सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही सोह्र सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848204040।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916670,
1: मोबाइल नम्बर 98578443123। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
3: मध्य पश्चिम चाँड च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कक्षा 12 को नतिजा सार्वजनिक भएको छ। आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको प्रवक्ता जयन्ती सत्याले जानकारी दिनुभएको छ। गत वैशाख 14 देखि 27 गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा 4,18,008 जना परीक्षार्थी सहभागी भएका थिए, जसमा 5,339 विद्यालयका नियमिततर्फ 3,32,178 विद्यार्थीले परीक्षा दिएका हुन्। त्यसमा 1,72,012 छात्र र 1,60,137 छात्रा र अन्य 290 जना थिए। देशभर 1,420 र जापानमा एक समेत गरी कुल 1,421 परीक्षा केन्द्र रहेको थियो। सबैभन्दा बढी काठमाडौँमा 161 र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा एक एक

0: मात्र निर्धारण गरिएको थियो। स्वास्थ्य सर्वेक्षण अनुसार शिशु जन्मेदेखि पूरा अवधिसम्म पूर्ण स्तनपान गराउनेमा कर्णाली प्रदेश अगाडि देखिएको छ। कर्णाली प्रदेशमा पूर्ण अर्थात छ महिनासम्म स्तनपान गराउनेको संख्या 74% रहेको छ। कर्णालीसँगै सुदूरपश्चिम प्रदेशमा पनि 74% रहेको छ भने अन्य प्रदेशमा कम रहेको छ। स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका पोषण विज्ञ लीला विक्रम थापाले सर्वेक्षणका क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशमा 74% पूर्ण स्तनपान गराउने गरेको पाइएको बताउनुभयो। सबैभन्दा कम लुम्बिनी प्रदेशमा 36, बागमतीमा 43, कोशीमा 53, गण्डकीमा 64 र मधेसमा 65% रहेको छ। उहाँका अनुसार शिशुको वृद्धि विकासका लागि 6 महिनासम्म पूर्ण स्तनपान गराउनु पर्नेमा अन्य प्रदेशको तुलनामा कर्णाली र सुदूरपश्चिमको अवस्था राम्रो देखिएको छ। यस्तै दूधदानीबाट दूध खुवाउनेमा सबैभन्दा कम कर्णाली प्रदेश रहेको छ। सबैभन्दा धेरै दूधदानीबाट दूध खुवाउनेमा बागमती प्रदेश रहेको छ, यहाँ 43% रहेको छ। त्यसपछि गण्डकीमा 27, कोशीमा 25, लुम्बिनीमा 24, सुदूरपश्चिममा 15 र मधेसमा 22% रहेको छ। उहाँले नेपालभर करिब 12% शिशुलाई दूधदानीबाट दूध खुवाउने गरेको पाइएको बताउनु भएको छ। म्यानमार व्यवसायहरूले अबदेखि आफूले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने भएको छ। आफूले पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौता अनुसार सेवा सुविधा प्राप्त भए नभएको सुनिश्चित गर्नुपर्ने भएको हो। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै विदेशमा कार्यरत नेपाली श्रमिकको अवस्था नियमित अनुगमन गर्न भनेको छ। विभागले विदेशमा कार्यरत नेपाली श्रमिकबाट तलब, सेवा सुविधा, सुरक्षित आवास तथा श्रम अधिकार सम्बन्धी विभिन्न गुनासो प्राप्त भइरहेका कारण श्रमिकको हकहित र सुरक्षाको प्रभावकारी संरक्षणका लागि नयाँ व्यवस्था लागू गरिएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त निर्देशनका आधारमा इजाजत प्राप्त म्यानमार कम्पनीहरूले पठाएका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्न विभागले भनेको छ। र यातायात व्यवस्था कार्यालय नेपालगंजबाट प्रहरीले 2 चिकित्सक सहित 5 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले सवारी चालक अनुमति पत्र लिन तथा सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्ति मार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिपोर्ट दिनुपर्नेमा 200 लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ। उहाँले अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सक सहित बिचौलियाको नाम गोपी राखीको उल्लेख गर्दै उनीहरूले नियम उल्लंघन गरेको बताउनु भएको छ। अवस्थ बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
2: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
3: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847। 082-590-847।
6: होइन भाइला, लखर लखर कहाँ हिनेस्?
7: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
10: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना, 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
11: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
11: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
11: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।
13: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू, ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्, रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
11: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
15: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-582-23, 98478-18-617 र 98478-35-643।

0: खेलामा तपाईसँग सँगै रहेर यो यात्रालाई अगाडि बढाउन म उपस्थित छु र आज मेरो साथमा विशेष गरी नेपाली साङ्गीतिक आकाशमा एउटा लामो उडान भर्नुभएको छ. विगत 2.5 दशक अगाडिदेखि यो क्षेत्रमा निरन्तर रूपमा सक्रिय रहनु भएको छ, क्रियाशील रहनु भएको छ र यो क्षेत्रलाई गीत संगीतको माध्यमबाट निरन्तरता दिइरहनुभएका एकजना लोकप्रिय गायक जसले सबै खालका गीतहरू गाउनु भएको छ, विशेष गरी लोकपप होस् अथवा आधुनिक होस् अथवा लोकदोहोरी गीत किन नहोस् अथवा आधुनिक होस् अथवा लोकदोहोरी गीत किन नहोस् सबै खालका गीत र अझ भन्नुपर्दा पर्व विशेषका गीतहरूमा पनि आजका हाम्रो अतिथिलाई हामीले प्राप्त गर्न सक्छौ र आज मसँग हुनुहुन्छ चर्चित लोकदोहोरी गायक सबैले मन मुटुमा राख्नुभएका रामचन्द्र काफले हुनुहुन्छ. यतिखेर अब म ढिला गर्दिन, सबैभन्दा पहिला म यहाँलाई स्वागत गर्न चाहन्छु.
1: थ्याङ्क यू चन्द्र सर.
0: आराम हुनुहुन्छ?
1: फाइन, आराम छु.
0: के छ न यहाँ अब साङ्गीतिक माहौलकै कुरा हो, हामी साङ्गीतिक क्षेत्रमा भइसकेपछि होइन,
1: हो नि.
0: अब एकपछि अर्का गीतहरू रामचन्द्र काफलेको आवाजमा बजारमा छन् र अहिले पनि भर्खरै बजारमा आइरहेका छन् र अर्को कुरा हामी असारको मेलोमा छौं होइन, असारको बेला अनि असार भन्ने बित्तिकै अब असारे भाका पनि निकालौं भन्ने सोचमा हुनुहुन्छ र मलाई लाग्छ सम्भवतः अडियो पनि तयार भइसकेको अवस्था छ, यो अब असारे गीत पनि आउँदैछ, अब प्रतीक्षा गरौं हामीले यही हप्ता गीत सुन्न पाउँछौ. सुनाउनुहोस् न, अहिले पछिल्लो समय यो क्षेत्रको अलिकति अपडेट हुन्छ नि?
1: हजुर,
0: के छ
1: भनिहाल्नुभयो, अहिले असारे गीत चाहिँ भर्खरै मात्रै रेकर्ड भएर यो मिक्सिङको तयारी मिक्सिङ भइसकेको छ, हिजो फाइन मिक्सिङ भइसकेको छ, सुटिङ चाहिँ अब आज गर्ने कुरा थियो. अब अलिकति त्यही त हो नि, यो अहिले रोपाई फेरि कस्तो हुँदो रहेछ भने अब असार 15 रोपाई भन्छौ, यो काठमाडौँको यो काठे क्षेत्र अब अहिले सुटिङको लागि त नजिकै हेर्नु पर्यो नि त, खर्चको हिसाबले आर्थिक हिसाबले पनि, त्यो भएर हाम्रो यहाँ रेबल क्रिएसनको ओनर हुनुहुन्छ गगन प्रधान दाई,
0: ओम प्रधान
1: गगन प्रधान हुनुहुन्छ, उहाँ ले अब त्यो यता वरिपरि गर्ने भनेर चाहिँ त्यहाँ सुटिङ हन्टिङको लागि गर्नु भएर चाहिँ सबै रोपाई भइसकेर चाहिँ एरिया अनि घरहरू पनि
0: एरियाहरूको कुरा भनेको बेलामा पानी पर्दिएन,
1: पानी पर्दिएन, पानी पनि यस्तो छ, पानी त अब अहिले यहाँ यो एरियामा त कति नै खेत छ र कति हुन्छ र त्यहाँ अब
0: पानी पर्दाको
1: बोरिङ सोरिङ गरेर के गरेर गर्दो रहेछन् होइन, अब इनारकै पानीले पनि पुग्ने होला होइन, खेतै जमिनै छैन अलिअलि भएको, यसो टाकर टाकेर प्लटिङ गरेर बाँकी भएको ठाउँहरू त हो नि होइन,
0: सबै कंक्रिटको सहर
1: बनिसकेको छ, तैपनि यो साँखु एरियातिर यतातिर अलिअलि जमिनहरू थियो, त्यो सबै रोपाई भइसकेको अवस्था रहेछ,
0: त्यस कारण राम्रो ठाउँ भेट्न सकिएन.
1: त्रिशुलीतिर चाहिँ मैले मलाई लाग्छ त्रिशुलीतिर जाने कुरा थियो, मेरो सल्लाह चाहिँ त्रिशुली जानुहोस् भनेर भनेको थिएँ मैले, त्यतिर चाहिँ नुवाकोटकै धरिसी त्यहाँ गर्ने भन्ने कुराले गर्दाखेरि अलिक ढिलो भइरहेको छ, यही हो अहिलेको नयाँ काम चाहिँ यही भइरहेको छ, घरमा अब आफ्नै कामहरू पनि गरिरहेको हुन्छु, एउटा लुटु पुटु भन्ने गीत छ मेरो अलिकति रोइला रोइला बेसमा, त्यस्तो खालि एउटा बेस मात्रै रोइला बेस हो तर अलिकति मोडर्नाइज गरिएको छ, डान्सिङ प्याटर्नको गीत चाहिँ आज फिनिसिङ हुँदैछ, हाम्रो पवन राणा भाटजीले चाहिँ यसलाई एरेन्ज गर्नुभएको छ, मेरो संगीत हो, शब्द चाहिँ सागर काफले मेरो भतिजले गरेको छ, ऊ पनि स्याङ्जाली ब्लड भएको र उसलाई चाहिँ त्यो टुक्का सुक्का छ स्याङ्जालीको एउटा हुन्छ नि त, त्यो लोकमा पनि तपाईँको अलिक स्याङ्जाली पारा अलिक बेग्लै हुन्छ, छेडछाड पनि अलिक नोकझोक पनि फरक हुन्छ नि त, अनि त्यो आवाज भनेर नि मैले उहाँलाई चाहिँ शब्द लेख्न दिएको थिएँ, त्यसपछि हाम्रो यसलाई चाहिँ संगीत चाहिँ हाम्रो पुष्कर पन्त दाई हुनुहुन्छ, अमेरिका बस्नुहुन्छ, उहाँले गरिदिनु भएको छ, उहाँ पनि अब उतै बेल्टको मान्छे भएको भएर राम्रो चिज बनाएको छ,
0: आज जे होस् सबै कुराहरू तयारी अवस्थामा छ,
1: काम चाहिँ म दैनिक रूपमा काम मेरो भइ नै रहन्छ, अब अहिले अपडेट न्यू अपडेट चाहिँ
0: यिनै हुन्. सँगै अब केही दिन अगाडि भूमिका गिरीसँग गाउनु भएको एउटा गीत पनि अहिले चर्चामा छ,
1: चर्चामा छ त्यो पनि, त्यसको पनि अब
0: टिकटक
1: बनाउने कामहरू
0: भइरहेछ, मैले पनि रेडियो मार्फत रामचन्द्र काफले र भूमिका गिरीको आवाजमा रहेको त्यो गीतलाईदेखि लिएर अन्य गीतहरू त बजाइ नै रहेका छौ, अहिले तत्काल यो इन्द्रणी सुहाउँदो भएको हिसाबले पनि दैनिक जसो बजि नै रहेछ होइन, अनि यो दैनिक जसो गीत बजाइरहँदा मलाई याद आयो आज एकदम पुरानो मित्र लामो समयदेखि, सँगै एउटा किस्सा पनि छ, 62-63 जब जनआन्दोलन भयो त्यो जनआन्दोलन भइसकेपछि देशमा हामीले एउटा गीत पनि हाम्रा साथीभाइ बीच सहकारी गर्ने मौका मिलेको थियो त्यो बेलामा होइन वैशाली त्रिसठीमा एउटा शान्ति सम्झौता भन्ने गीत पनि हामीले त्यो बेलामा गरेको
1: शान्ति सम्झौता हुँदै गर्दाखेरि समय सापेक्षित गीत
0: निकालेका थियौँ त्यो बेला त्यो भनेदेखि त्योभन्दा अगाडिदेखि साङ्गीतिक क्षेत्रमा यता रामचन्द्र गाउने हामी रेडियो मार्फत गीत बजाउने रेडियो कुनै समय रेडियोबाट गीत बजाइसकेपछि कलाकार पनि चल्थे स्रष्टा सर्जक पनि चल्ने समय थियो नि त होइन फिजिकल मार्केटको बेलामा त्यो बेलादेखिको सहकार्य अनि कुराकानी गरौं गरौं भन्ने सधैँ लाग्ने कहिले समय नमिल्ने कहिले के हुने यी यावत कारणले चाहिँ हामीले त्यति मजासँग यसरी बस्न पाएका थिएनौं अनि यो गीत बजाइरहँदा मैले एक हप्ता अगाडिदेखि सोचिरहेको थिएँ पक्कै पनि यो पालि चाहिँ म रेडियो कार्यक्रम इन्द्रणीमा रामचन्द्रसँग नै गफ गर्छु भन्ने सोचेको थिएँ त्यही सिलसिलामा आज हाम्रो यसरी रेडियो काठमाडौँको स्टुडियोमा भेट भयो र यो यात्रा पनि हाम्रो अगाडि बढ़िसकेका छ. अब यतिखेर हामी नयाँ गीतहरू त यहाँले भनिसक्नु भएको छ धेरै नै छन् कति कामका सिलसिलामा काम सम्पादन भइरहेका छन् कति आउने क्रम जारी छ कति आइरहेको छ यो एउटा लामो समयखण्ड यात्रा गर्दै गर्दा अलिकति हामी त्यो बेला जुन बेला रामचन्द्र यो क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्थ्यो एउटा नेपाली गीत संगीतको क्षेत्रमा केही गरौं भन्ने हुटुटी थियो त्यही हुटुटीले यो क्षेत्रलाई अगाडि बढायो.
1: हुटुटी अहिले पनि छ
0: होइन भन्न खोजे त्यो बेलाको हुटुटी र अहिलेको हुटुटीमा उस्तै नै देख्छु म चाहिँ
1: त्योभन्दा बढी
0: अझै बढी छ
1: बढी हुनु पनि
0: ठ्याक्क दुई दशक अगाडिको समय यो क्षेत्रमा प्रवेश गर्दै गर्दाका पलहरू अलिअलि सम्झौ न त्यो बेला सम्झना हुन्छ नि त त्यो बेला अब अहिले डिजिटल बजारमा छौं त्यो बेला फिजिकल मार्केट एउटा गीत रेडियोमा रामचन्द्र काफले भन्न चलिसकेपछि पछाडि फर्कनुपर्ने अवस्था पनि थिएन होइन कम्पनीले गीत निकाल्न बोलाउँथे
1: हजुर
0: आफैले लगानी गर्छ पर्छ भन्ने पनि थिएन तर आज त आफूले लगानी गर्दा नि गीत भने जस्तो हुँदैन कि अलिकति सम्झना गर्नुपर्दा त्यो समयदेखि यहाँसम्म आइपुग्दाखेरि सम्झनुहुन्छ
1: यो चाहिँ वास्तवमा नेपाली संगीत बजारमा त्यस्तो प्रोफेसनलिजमको सुधार चाहिँ केही पनि भएको छैन
0: होइन
1: जिउको त्यो नै छ होइन अब हामीले
0: भाषणमा त ठुल्ठुला कुरा आउँछ नि त
1: त्यस्तो अब त्यो छोडिदिनुहोस् अब त्यो भाषण त गर्नेले गर्छन् अब फाइदा लिने लिइरहेछन् त्यो व्यक्तिगत एक दुईजनाले फाइदा लिइरह होला अब त्यो आफ्नो स्वार्थ परिवृत्ति भइरहेछ तर खासै सुधार चाहिँ मैले भने नि व्यवस्थापन बजार व्यवस्थापनदेखि लिएर कलाकारले पाउनुपर्ने हक अधिकारका कुराहरू भए अब जस्तो अब त्यसमा सेन्सरको कुराहरू आउँछ कुन कलाकारले गाउन पाउने नपाउने एउटा चाहिँ मापदण्ड हुनु पर्यो होइन अब नपाउने भन्ने त केही पनि भएन तर एउटा प्रोफेसनल हुनको लागि होइन त्यसलाई चाहिँ बजारलाई अब त्यसलाई व्यवस्थापन गर्नको लागि एउटा म्यानेजमेन्ट देशकै एउटा संगीतको म्यानेजमेन्ट कसले गर्ने त होइन त्यो एउटा म्यानेजमेन्ट चाहिँ हुनुपर्छ कि जसले चाहिँ त्यसलाई चाहिँ एउटा चाहिँ निर्धारण गर्न सकोस् होइन सही कलाकार चाहिँ मर्न नपरोस् सही कलाकारले काम गरेर उसले मेहनत गर्न सकोस् सही सही मान्छे कलाकारहरूले चाहिँ त्यो बीच चाहिँ एउटा कम्पिटिसन होस् त्यसले चाहिँ अझ चाहिँ तपाईँको प्रोग्रेसमा संगीतको नेपाली गीत संगीतको चाहिँ उत्थानको निमित्त होइन अब त्यसलाई अझ संसारभरि चाहिँ परिचित गराउनको लागि गर्नुपर्ने अब कति कामहरू छन् नि त जुन कुरामा कम्पिटिसन भयो भने नै तपाईँले राम्रो गर्नुभयो तपाईँभन्दा म बेटर गर्छु भन्ने खालको ममा उत्साह आउँछ र अनि मैले अझ तपाईँकोभन्दा बेटर गर्न खोज्छु होइन अनि त्यसपछि चाहिँ के हुन्छ भने राम्रो चिजहरू निस्किँदै जान्छ कि त्यस्तो खालको पोलिसीहरू भनौँ न यो क्षेत्रमा म्युजिकको क्षेत्रमा चाहिँ खासै त्यस्तो केही पनि छैन केही पनि देखिएन पनि होइन म सुरुदेखि नै अब भनौँ न 25 वर्षको अन्तराल 25-26 वर्ष भयो म व्यवसाय रूपबाट
0: साङ्गीतिक क्षेत्रमा
1: आएको अब किन आएको किन आएँ भन्ने कुरा पनि मलाई अब त्यो कुराहरू पनि नसोद्धा हुन्छ किनभने अब मैले गीत संगीतमा चाहिँ शास्त्रीय संगीत सिक्छु भनेर चाहिँ खास होइन यसरी दिन बित्तिकै आएँ आइसकेपछि पनि अब यहाँ अब कलेजमा अब जुन किसिमको इन्भाइरोमेन्ट हुनुपर्ने थियो होइन मैले सात कक्षादेखि नै सारेगामा पदनिसा जाने हो सुने हो मलाई ईश्वरी काफ्रे दाई हुनुहुन्थ्यो उहाँले अलिकति अलिक ज्ञान चितवनमै पनि उहाँले उहाँबाट चाहिँ औपचारिक भनौँ न सामान्य बेसको बेसिक कुराहरू चाहिँ उहाँबाट पनि सिकिसकेका थिएँ मैले हार्मोनियम पहिले बजाउँथेँ गाउँथे गीतहरू सबै नारायण गोपालदेखि लिएर चलेका गीतहरू लोकगीतदेखि लिएर सबै गाउन सक्ने भइसकेका थिएँ गीत ताल सबै थाहा थियो अनि आएर जुन किसिमको मैले एक्सपेक्ट गरेका थिएँ म अब संगीत सिकेर यस्तो ठूलो मान्छे बन्छु अथवा चाहिँ भनौँ न नेपाली गीत संगीतमा यस्तो गर्न सक्छु भन्ने म आफैले ओभर कन्फिडेन्ट के म्युजिकल विद्यार्थीमा कस्तो हुन्छ संगीत नसिक्दाखेरि त झन् ओभर कन्फिडेन्ट हुन्छ नि त होइन म जस्तो कोही छैन भन्ने पनि हुन्थ्यो अनि त्यो खालको चाहिँ उत्साह लिएर आएको थिएँ इन्भाइरोमेन्ट नै रहन्छ कलेजदेखि नै मैले
0: पाएँ, कस्तो दिक्क लाग्ने है,
1: दिक्क लाग्यो, फ्रस्ट्रेटेड भएँ म त्यहीँ नै। अनि त्यसपछि धन्न मैले चाहिँ त्यहाँ चाहिँ चन्दन कुमार श्रेष्ठ भन्ने गुरु पाएँ, उहाँले उहाँ पनि अलि झोकी स्वभावको हुनुहुन्छ होइन, उहाँले चाहिँ कलेजै ऊ गरिदिनु भयो कि, राजीनामा दिनुभयो। अनि राम्रो टिचर त्यही एकजना हुनुहुन्छ, उहाँले नि छोडिदिएपछि त कलेज के पढ्ने, सर्टिफिकेटको लागि मात्र पढ्ने जस्तो भयो, अत्यन्त अर्थ रहेन, मैले जे चिज उद्देश्यले राखेँ त्यो चिज पाउने त भएन,
0: देखिएन
1: देखिएन नभएपछि सरले नै एउटा चाहिँ गान्धर्व भन्ने विद्यालय खोल्नु हो, अनि त्यहीँ गएर पढियो। त्यहाँ पनि खास कस्तो भने अब त्यो कुराहरू नभन्दा बेटर हुन्छ, त्यहाँ पनि म अलिक फ्रस्ट्रेटेड
0: होइन। कहिलेकाहीँ कस्तो हुन्छ भने यहाँहरूले जुन एउटा योगदान यो क्षेत्रलाई दिनुभएको छ, यसले राज्यले अझै पनि चिन्न सकेको छैन, यहाँभित्र अथवा विभिन्न संघ संस्थामा रहेर नेतृत्व गर्नेहरूले पनि सही कलाकार को हो, कसले कति भूमिका निर्वाह गरेको छ भन्ने कुराहरू नबुझ्दाको अवस्थामा यी कुराहरू बोल्नु पर्यो,
1: बुझ्दै बुझ्दैन। यस्तो हुन्छ, संगीतमा के हुन्छ भन्दाखेरि भावना जोडिएको हुन्छ, सम्बन्ध
0: सुख दुःख रोदन हाँस्न
1: विश्वास हुन्छ कि, जस्तो तपाईँले मलाई गीत दिइराख्दाखेरि यो चीज चाहिँ रामचन्द्र काफ्लेले चाहिँ यसले न्याय दिएर गाउन सक्छ भन्ने एउटा विश्वासमा माथि तपाईँले गर्नुभएको हुन्छ कि, होइन त्यो विश्वासलाई मैले पूर्ण रूपमा चाहिँ एफोर्ड गर्ने हो कि, त्यो चिज त्यसलाई मैले न्याय दिएर चाहिँ भनौँ तपाईँको त्यो फ्रेमलाई मैले न्याय दिएर गर्नु चाहिँ मेरो चाहिँ
0: कर्तव्य
1: उपलब्धि हो पनि हो, मेरो लागि चाहिँ मेरो कर्तव्य पनि भयो होइन। त्यसकारण त्यो मैले त्यो प्रति सुरुमा त त्यो एउटा विश्वास कस्तो एउटा सामिप्यता हुन्छ होइन, एउटा दिँदै गर्दाखेरिको, तर भोलि विचारमा कस्तो हुन्छ नि, अब त्यो चिज चल्यो, चलेपछि तपाईँलाई पनि फाइदा हुन्छ, मलाई पनि फाइदा हुन्छ, तपाईँ एउटा मानव नयाँ एउटा कलाकार एउटा संगीतकार हुनुहुन्छ भने त्यसले संगीतकारको नेपाली गीत संगीतमा संगीतकारको एउटा नाम परिचित गराउनमा एउटा रोल पनि त खेल्छ नि होइन, तपाईँ त्यसपछि चर्चित संगीतकार बन्नुहुन्छ होला, मेरै माध्यमबाट बन्न सक्नुहुन्छ होला होइन, बने पनि त धेरै होइन, यस्तै यस्तै उदाहरणहरू छन् धेरै नयाँ कलाकारहरू नयाँ के अरे संगीतकारहरू चाहिँ सुरुमा मलाई गाउन लाएर पनि स्थापित संगीतकार हुनुभएका धेरै मान्छेहरू हुनुहुन्छ कि।
0: अब मैले प्रसङ्ग जोड्दै थिएँ, कुनै समय एउटा यस्तो दबदबा थियो कि रामचन्द्र काफ्ले गीत गाइसकेपछि त्यो गीत चर्चामा हुन्छ, त्यो गीत चल्छ, र त्यो एउटा समय पनि आयो नि, त त्यो समय आयो, त्यो समय आइसकेपछि पनि आज यो क्षेत्रलाई अगाडि बढाउनको लागि त्यो बेलामा रामचन्द्र काफ्लेको नाम दाम त्यो बेलामा सबै कमाउनु भयो नि त होइन, र त आज रामचन्द्र काफ्ले भनेर दुनियाँले माया गरेको छ नि त, र यहाँको निरन्तरतामा साथ दिइरहेको अवस्था आम श्रोता दर्शकले छ नि त होइन, भनेपछि
1: दर्शकसँग त कुनै गुनासो छैन, दर्शकले त संगीतकारलाई कलाकारलाई सबैलाई एकै नाचको माया गर्ने हो कि। कमजोरी के छ भन्दाखेरि हामी भित्रै छ कि, जस्तो मैले एउटा अनुभव भने अहिले 26 वर्षको अन्तरालमा आउँदाखेरिको अहिलेको फेजसम्म आउँदाखेरिको चाहिँ एउटा एकदम चाहिँ एउटा भन के छ त भन्नु भयो नि मार्केट, यही कारणले जस्तो तपाईँ र मेरैमै बोल्चाली छैन, तपाईँ किन त्यो गीतबाट पैसा आउन थाले, धन आर्जन आउन थालेपछि तपाईँलाई लोभ लाग्न थाल्छ, पैसाको मुख कालो हुन्छ, सबै कुरा त्यो सम्बन्ध विश्वास सबै कुरा गुम्छ फेरि, अनि तपाईँले मलाई चाहिँ कुनै पनि कुरा ल मानौ यसो मिलेर एउटा काम गरौँ न भन्दाखेरि तँलाई म किनिदिने नि
0: होइन, अगाडि ठिक्क पार्ने हुन्छ भने पछाडि गइसकेपछि यो त यस्तो हो नि उनी यस्तो हो नि भन्ने एउटा खुट्टा ताने प्रवृत्ति
1: एकदमै छ। जस्तो अहिले बजार बिग्रिनुको मुख्य कारण के भन्दाखेरि जसले त्यो कुरा जानेका छन् बुझेका छन् उनीहरूले बुझाइरहेछ कि। जस्तो एउटा संगीतकारले ऊ ट्रस्ट गरेर जब एउटा गायकलाई दिइसकेपछि उसको नामबाट जब उसले एउटा न्याय दिएर गाइसकेपछि ऊ संगीतकार भइरहँदाखेरि ल ऊ चर्चामा आइसके संगीतकार अहिले कस्तो के देख्नुहुन्छ बजारभरि संगीतकारले मात्रै गीत गाएको तपाईँले पाउनुहुन्छ। कमसे कम यदि संगीतकारले गीत गाएर हुन्थ्यो भने त्यो गायकले किन गाउन लाग्यो पहिला किन गाउन लगाइयो संगीतकार हुनु भनेको संगीतकार हुनु भनेको नै सुरमा गायक बन्ने भनेर आएको सपना हुन्छ त्यस नचलेपछि संगीतकार हुने हो कि बिग्दैन त टोन चल्नु पर्यो सबै कुरा हुन्छ। मैले के देखाएको छु भने यो भन्छ नि मान्छेले सङ्गीत यो अस्त व्यस्त हुनुको कारण चाहिँ जसले जे गरे पनि भएको छ क्या त्यसले नेपाली भयो चल्न त चल्छ नि। तपाईँले गर्नु सम्झित बाद दाईले पनि गीत गाएर चलिरहेको होइन त अच्छा लेकिन पनि चलेकै तर त्यो ठाउँमा उदित नारायण झा हुँदाखेरिको अच्छा लेकिन कस्तो हुन्छ र सम्झित दाईले गाउँदा कस्तो हुन्छ
0: होइन
1: चल्न त चल्यो तर त्यसलाई त्यो स्वरको मूल्याङ्कन गर्ने हो भने त्यहाँनिर यदि सायद भनौँ न उदित दाईलाई गाउन लाउँदै गर्दाखेरिको आवाज कस्तो हुन्थ्यो होला भन्ने तपाईँले इमेजिन गर्न सक्नुहुन्छ कि कस्तो हुन्थ्यो नि होइन अब उदित नारायणले गाउनु र होइन संगीतकार स्वयंले गाउनुमा त आकाश जमिन फरक हुन्छ नि, चल्न त श्रोताले सुनिदिन्छ।
0: यहाँले भने जस्तै अब
1: कस्तो सुन्ने कस्तो सुनाउने के गर्ने भन्ने कुरा चाहिँ हामी यो यो भित्रै छ नि, हामी भित्रैका जुन जसले गर्नुपर्ने हो तिनीहरूले नै केयरलेस गरिरहेको छ अनि मन लाग्दैछ कि कसैले कसैलाई के मतलब छैन, यो इन्डस्ट्री नै यति हल्का भइरहेको छ कि त्यो हल्का दिनु हल्का हुनुहुन्न भन्ने मेरो मान्यता
0: हो। तपाईँहरू जस्ता एउटा चाहिँ यो क्षेत्रलाई सफल उडानका साथमा अगाडि बढाउँदै गर्दा अवतरण पनि सफल रूपमा गराउनु पर्छ भन्ने हो, तर बीचमा दुर्घटना भइदिन्छ कि
1: भइदिन्छ
0: कारणले दुर्घटना भइदिन्छ।
1: यसको फाइदा त जानेकाले बुझेकाले भित्र त्यो गर्न सक्नेले जस्तो अब भनौँ न आर्थिक रूपमा चाहिँ कम्पनी केही कम्पनीहरू छन् जसले चाहिँ मनाज्ञ अरू कम्पनी भन्दा म्युजिक कम्पनीबाट चाहिँ पैसा कमाएको पनि त उदाहरणहरू छन् नि, कसरी कमाइरहेको छ होइन, आइपिओ समेत बिक्री चाहिँ गर्न सक्ने अवस्थामा संगीत उद्योग चाहिँ मतलब कम्पनी पुगेको छ भने कसै कोही त्यति धनी हुने कोही गरिब भएर मिर्गोलाई पनि डायलिसिस गर्न नसक्ने स्थिति हुने, यो त फरक
0: नेपालको परिवेशमा यो चाँडो विकास यो संसार र संगीत क्षेत्र भयो, तर यसले जति फड्को मार्नुपर्ने थियो जुन एउटा गीत चलिसकेपछि हामी अन्य देशहरूलाई हेरौँ न, अन्य मुलुकहरूमा एउटा कलाकार अथवा एउटा सिंगर बन्न आइसकेपछि उसको गायकीपन बिकिसकेपछि उसलाई पछाडि फर्किनु पर्दैन कि, तर हाम्रो देशमा चाहिँ जति गीत चले पनि ऊ जुन अवस्थामा थियो त्यो अवस्था उठ्न सक्ने अवस्था भइदिएन कि, यहाँ किनभनेदेखि यहाँ सही मापदण्ड बन्न सकेन, संगीत विकास बोर्डहरू चाहिँ खुल्न सकेनन्, यहाँ चाहिँ व्यक्तिगत रूपमा व्यक्तिहरू हावी भए जसका कारणले
1: सबै चिज छ नेपालमा कानूनी हिसाबबाट हुनुपर्ने सबै छ, रोयल्टी समाज छ होइन जसले सम्पूर्ण कलाकारको चाहिँ रोयल्टी निर्धारण गरेर व्यक्तिमा पुर्याउने जिम्मेवारी लिएको एउटा संस्था
0: पनि छ,
1: आज होस् भएको पनि 15-20 वर्षै भइसक्यो होला सुरु भएको पनि, त्यसको म संस्थापक सदस्य पनि हुँ कि मलाई थाहा छ होइन, तर के भइरहेको छ त्यो दुरूपयोग भइरहेको छ क्या यहाँनिर, जस्तो तपाईँले मैले अहिलेसम्म तपाईँले नडाँडिकन भन्नुपर्दाखेरि संगीत रोयल्टी सङ्घबाट मैले 200 रुपियाँ पाएको छु अहिलेसम्म, 200 नियोजित हो।
0: मतलब यो संगीत रोयल्टीको कुरा गर्दै गर्दा रामचन्द्रजी तपाईँ आफै संस्थापक सदस्य त्यो बेलामा हुनुहुन्थ्यो होइन, त्यो बेलामा सोचियो देशमा अब रोयल्टी विकास भयो अब कलाकारहरूले बाँच्न सक्छन् भन्ने हिसाबले नै तपाईँ संस्थापक सदस्यमा म बस्न राजी भन्न बस्नु भयो नि त, तर आज 2 दशक पार त्यो संस्थाले गर्दै गर्दा पनि कलाकारको हालत जिउको त्यही छ कि, माथि उठ्नै सकेन। यहाँले भन्नुभयो नि हो मलाई यो रामचन्द्रको जस्तो धेरै गुनासोहरू आउँछन्, केही समय अगाडि रोयल्टी वितरण भयो भन्ने कुरा आयो होइन, प्रज्ञा भवन कमलादीमा ठूलो कार्यक्रम तामझामका साथमा पनि गरियो, अब कलाकारलाई बैंक खातामा पैसा आउँछ अब पहिला जस्तो दुःख छैन भन्ने कुराहरूको चर्का भाषणबाजी पनि गरियो, अब पत्ताउने बाहिर सुन्ने दर्शक श्रोताले त ओहो कलाकारले त मनज्ञ आमदानी गरे होला, रोयल्टी अहिले वितरण छ, रेडियोबाट नै रोयल्टी उठाएको छ, यातायातबाट नै रोयल्टी उठाउन थालेको छ, विभिन्न क्लबहरूबाट रोयल्टी उठाउन थालेको छ, अब जहाँ जहाँ गीत संगीतहरू प्रयोग हुन्छन् ती ठाउँहरूबाट रोयल्टी आउँछ, आइसकेपछि कलाकारले मनज्ञ प्राप्त गर्ने
1: रोयल्टी सर कुरा गर्ने रोयल्टी आएको छ कि सम्बन्धित निकायबाट सबै चिज चाहिँ अब सबै अब सोर्स
0: दर्शकलाई त्यो परेको छ नि त, तपाईँका गीत मन पराउने तपाईँका गीत हेरिदिँदाखेरि त त्यहाँ रोयल्टी बढेको छ नि त, एउटा श्रोता अथवा एउटा दर्शकले रामचन्द्र काफ्लेले गाउनु भएको गीत हेर्दै गर्दा त त्यो रोयल्टी उहाँले हेर्दा बढो नि बढेन र,
1: जस्तो अहिले त युट्युबबाट भनौँ न
0: डिजिटल प्लेटफर्मबाट कुरा गर्दै
1: आइरहेछ,
0: अहिलेको बजार भनेको त डिजिटल प्लेटफर्म नै हो न, हिजो जस्तो क्यासेटको चक्का बेचेर साइन गरेर हामीले हजारौंका संख्यामा
1: के छ भन्दाखेरि अब यो अब अहिले त यो साङ्गीतिक भयो होइन, तर ठिकै छ यो पनि हुनुपर्छ के छ र होइन, अनि हुँदै नहुने कति मिठा कुरा मात्रै गरिन्छ नि होइन, कहिले काहीँ त अब यसो अलिकति मान्छेले मान्छेले पनि
0: प्राप्त गर्नुभयो रामचन्द्र काफ्ले जस्तो कलाकारले भने एउटा भर्खरै आउँदै गरेको कलाकार राम्रो सिर्जना छ गीत चलेको छ भने उसले कति प्राप्त गर्यो होला कि,
1: होइन यस्तो छ कि सर्जकसम्म त त्यो पुगेकै छैन हेर्नुहोस् होइन, अब यो बीचमा बिचौलियाहरूले नि खास छ होइन, को बिचौलिया हो भनेर मैले नाम भन्न मिल्दैन होइन, तर अब को को छन् त्यहाँ अब तिनै हुन् भन्नु पर्यो होइन, जसले म गर्छु संगीतमा म यो गर्छु होइन, म यो एक वर्षभित्रै चाहिँ म यो जिम्मेवारी रूपमा चाहिँ म वहन गर्न सक्छु भनेर त्यो संस्थाभित्र जो जो चाहिँ बोर्डमा आउनु भएको छ उहाँहरूको कर्तव्य हो होइन, भइरहेछ के भन्दाखेरि उल्टो ऋण लिएर
0: एमएसएसएनमा अहिले सुरक्षा अधिकारी
1: हुनुहुन्छ, अब उहाँहरूले उल्टो ऋण लिएर चाहिँ होइन अमेरिका भने यो विश्व ब्याङ्कसँगै ऋण लिएर चाहिँ कति भनौँ न लाखौँ चाहिँ डलर चाहिँ ऋण लिएर होइन सकाइसकेको अवस्था छ होइन। अब उल्टो हामी ऋणी छौँ जहाँ चाहिँ झन् धनी हुनुपर्ने होइन, यत्रो पैसा उठिरहेको छ होइन, भनौँ न अरू सोर्सबाट हामीले ल्याउन नसके पनि डिजिटल सोर्सबाट त रोयल्टी आइरहेको छ, जस्तो भोइस अफ नेपाल भयो, नेपाल आइडल भयो, विभिन्न तपाईँको चाहिँ प्लेटफर्मबाट आउनुपर्ने कुराहरूबाट जुन रियुज गर्दाखेरि चाहिँ एमआरसिएसनले अहिले पैसा लिइरहेको छ कि आइरहन्छ नि। यी चिजहरू प्रत्यक्ष के हामीले पाछौँ त, हामीले त मैले मेरै गीतहरू फेवातालमा साइनीदेखि लिएर कति गीतहरू त गाएँ नि त होइन, मैले एक रुपियाँ पनि रोयल्टी पाएन तर त्यहाँ पैसा जाँदो रहेछ
0: खोइ त हामीलाई, भनेपछि त्यहाँ बिचौलिया नै खाइदिए होइन,
1: खाए त भन्नु पर्यो अहिलेसम्म आएन,
0: जसले नेतृत्व गरिरहेको छ जसले ठुल्ठुला भाषण गरिरहेको
1: कति आएछ के गर्छ हामीलाई पनि त हिसाब ल्याउनु पर्यो नि त,
0: उनीहरूले ती पैसा खाइदिएकै अवस्था हो, नत्र भने कलाकारले पाउनु पर्थ्यो नि त होइन, 200 रुपियाँ हात थापेर रोयल्टी मेरो भनेर बस्नुपर्ने अवस्था आउँदैन थियो होला नि रामचन्द्रजी। पक्कै पनि आज हामीसँग गायक रामचन्द्र काफ्रे हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गरिरहेका छौं। मेचीदेखि महाकालीसम्मका 120 भन्दा बढी रेडियो स्टेशनबाट यो इन्द्रणीको श्रृंखलालाई लाइभ तपाईँले रेडियोमा सुनिरहनु भएको छ, अनि सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं, टिकटक लाइभमा छौं, नेपाली पात्र हाम्रो पात्र लगायतका विभिन्न प्लेटफर्म मार्फत सुन्दै गर्दा हामीलाई पूर्व मेचीदेखि पश्चिम महाकाली अनि घरदेशदेखि परदेशसम्मका साथीहरूले यो बसाईलाई एउटा महत्वपूर्ण बसाईका रूपमा हेरिरहनु भएको छ। आज अलिकति गीतसहितका बारेमा चर्चा परिचर्चा त छ, सँगसँगै केही बहस जस्तो पनि भइरहेको छ, किनभने त्यो हुन जरुरी पनि छ। हेर्नुहोस् त, कलाकारका नाममा खुलेका विभिन्न संघ संस्थाहरू छन्, नेतृत्व गरिरहेका छन्, त्यहाँबाट रोयल्टीहरू उठिरहेको छ, डिजिटल प्लेटफर्म मार्फत चाहिँ विश्वभरिबाट चाहिँ रोयल्टीहरू संकलन भइरहेको छ, तर कलाकारको हातमा अहिलेसम्म राम्रोसँग पैसा पर्न सकेको अवस्था छैन। हो, पाउनुभयो कि भन्दा पाउनुभयो, कति पाउनुभयो भन्दा रामचन्द्रजीले भने जस्तै 200 रुपियाँ पाउनुभयो होइन, यो खालका चाहिँ घटनाहरू भइरहेका छन्। अब यसका लागि राज्य स्तरबाट को कलाकारले कति गीत गइसकेपछि त्यसले कति रोयल्टी पायो भन्ने कुरा चाहिँ स्पष्ट रूपमा जनमानसलाई थाहा हुनु पर्यो होइन, यदि त्यो यदि थाहा हुन पाएन भनेदेखि होला रामचन्द्र काफ्रे अहिले भन्नुभयो नि मैले 200 प्राप्त गरेँ त्यो रोयल्टी भन्दै गर्दा, तपाईँलाई लाग्थ्यो होला रामचन्द्रजीले 2 लाख पाउनुभयो होला भन्ने त बाँड्दै गर्दा हुन सक्छ कि।
1: यस्तो गीत गाउने बेला पैसा लिइसकेका छ, म त एउटा फ्रिलान्सरको हिसाबमा पनि त गीतहरू गाएँ नि त
0: होइन, आफ्नो नाम छ त्यो गाउनु
1: उसलाई जरुरी के छ र उसले त्यो नभन्ने किन के
0: होला,
1: मेरो के हुन्छ भने
0: गायकले पनि पाउँछ, सङ्गीतकारले पनि पाउँछ, गीतकारले पनि पाउँछ, त्यो कम्पनीले त्यो पाउँछ भने किन
1: होइन, यो मैले समग्र रूपमा सबैलाईको लागि बोल्या, किनभने हाम्रो काम भने त गीत गाउने हो, पैसा लिने अब गाएँ सकियो होइन, तर कति यो 25 वर्षको अन्तरालमा मान्छेहरू कति शोषित भइरहेका छन्, अनप्रोफेसनलिजम मान्छेहरूको चाहिँ भनौँ न, तपाईँ एउटा गीतकार हुँदै गर्दाखेरि तपाईँले पैसा लगानी गर्नुहुन्छ अनि 2टा गीत गर्नुहुन्छ तपाईँले छोडिदिनुहुन्छ होइन, अब यहाँ अनप्रोफेसनल मान्छेहरू धेरै छन् कि, जस्तो म आफै प्रोफेसनल मान्छे हो, मैले म्युजिकमा पैसा लगानी गर्न डराउँछु, किन भन्दाखेरि त्यो पैसा रिटर्न हुन गाह्रो हुन्छ नि त।
0: तर त्यही समय अगाडि फर्किँदाखेरि यहाँले बोल्दै हुनुहुन्छ, मैले कुरा काटिहालेँ, जस्तै कुनै समय क्यासेटको समयमा क्यासेट बेचेर त राम्रो इन्कम भयो, त्यो बेलामा कलाकारले देश काठमाडौँमा घर घरलेरी जोडे एउटा चाहिँ भयो भन्ने कुराहरू त्यो बेला थियो, तर त्यो समय जस्तो आज चाहिँ अलिक कम छ भन्ने कुराहरू छ कि के छ, तपाईँ त त्यही बेलादेखि यो क्षेत्रमा अगाडि बढ्नुभएको
1: होइन, अहिले झन् अहिले झन् राम्रो छ अहिले, किनभने तपाईँको बीचमा त क्यासेटमा त बरु यति गयो भनेर ढाँट्न मिल्थ्यो होला, के गर्न मिल्थ्यो होला, अहिले त तपाईँको सबै कुरा हेर्न मिल्छ होइन, डाटाहरू सबै हेरौँ न भन्दाखेरि तपाईँले व्यवस्थापन गरिरहनु भएको छ, तपाईँले चिज देखाउन सक्नुहुन्छ, मलाई मैले चाहेँ भने तपाईँले देखाउनु पर्ने हुन्छ, कसैले कसैले लुकाउने ठाउँै छैन होइन, कमाइ त अहिले राम्रो हुनेको त पहिलाको भन्दा अहिले झन् धेरै राम्रो छ नि होइन, म आफै अहिले प्रोड्युसर भएर पनि काम गरिरहेको छु, जस्तो हुनु पनि त खासमै त्यो होइन, कहिले काहीँ हराइन्छ कहिले हराए जस्तो पनि हुन्छ होइन, कहिले काहीँ रामचन्द्र हराए क्या भन्ने खालको त हो, कता कता हराए जस्तो पनि
0: हुन्छ।
1: र अब अहिले आएर फेरि आएको छु होइन, त्यो आउने जाने भइरहेको हुन्छ, कहिले काहीँ गीत चल्यो भने बोलाइरहन्छन्, अब गीत चलेन भने फेरि बोलाउँदैनन् पत्याउँदैनन् होइन,
0: यो कुराहरू भयो।
1: अहिले चाहिँ स्टिल अहिले चाहिँ म के गरेको छु भने मेरो आफ्नै कम्पनी भने मतलब आफ्नै युट्युब च्यानल आफ्नै अडियो प्लेटफर्म खोलेर मैले आफैले गरेका सिर्जनाहरू अहिले राखेको छु, म अनवरत रूपमा राख्नेछु।
0: राम श्रोता तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ, तपाईँ रामचन्द्र काफ्लेको असाध्यै फ्यान हुनुहुन्छ, रामचन्द्र काफ्लेले स्वरबद्ध गर्नुभएका गीतहरू सुन्नुहुन्छ होइन, त्यसो हो भने तपाईँले रामचन्द्र काफ्ले युट्युब च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ र रामचन्द्र काफ्लेसँग जोडिन सक्नुहुन्छ, अनि रामचन्द्र काफ्लेले के गरिरहेका रहेछन् भन्ने कुरा चाहिँ मजाले हेर्न पाइन्छ नि त होइन, यो पनि म यहाँ साथीहरूलाई जानकारी गराउन चाहन्छु। अब यतिखेर म त्यही पुरानो दिनमा अलिकति जान चाहन्छु, जुन बेलामा काठमाडौँ आउँदै गर्दाखेरि एउटा सपना गीत गाउने सबै कुरा यहाँले त भनिसक्नु भएको छ, संगीत सिक्दै गर्दाखेरिको अवस्था अथवा त्योभन्दा अगाडि जुन तपाईँले आफैले भन्नुभयो म आफै बजाउँथे होइन, यी यावत कुराहरू थियो, गाउने कुरा सधैँ छ। काठमाडौँ आइसकेपछि जिन्दगीमा पहिलोचोटि रेकर्डेड गीत यहाँको कुन चाहिँ थियो, कति साथीहरूलाई थाहा नहुन सक्छ त्यही भएर सोधेँ मैले।
1: फर्स्ट रेकर्डेड चाहिँ गीत हो तर त्यो खासै चले चाहिँ
0: जे भयो
1: चलेन होइन, त्यो चाहिँ रहर रहरमा गरे भन्नुपर्छ होइन, सङ्गीत सिक्दै गर्दाखेरि पनि गाएको हो त्यो, सिने साउन्ड स्टुडियोमा पहिलोचोटि रेकर्ड गरे मेरो भोइस
0: कुन थियो
1: स्टुडियोमा चाहिँ, त्यो त अब खासै चल्दै चलेन बजारमै आएन भन्दा
0: हितैको
1: माया भन्ने थियो,
0: हितैको माया भेटियो बाटैमा घुम्न जाउँ भन्दा लाज मान्छे साथैमा लजाउने बानी आई माईको साथैमा लजाउने बानी आई माईको जातैमा नजाउ

0: यो गीत थियो होइन राम्रो गीत यो गीत
1: थियो अब यो खासै कसै नयाँ कलाकारलाई अब कम्पनीमा
0: त्यसपछिको यात्रा कुन कम्पनीबाट आएको थियो
1: कम्पनीले नै नलिएर तपाईँको लगभग चार पाँच वर्ष जस्तो थन्किएर ड्याड चाहिँ ड्याडमा उम्रेको
0: होइन त्यसपछि भगवान दाईको आफ्नै म्युजिक विभिन्न ठाउँमा खोजिन्थ्यो नि रिबेल क्रिएसन
1: त्यो चाहिँ मैले यस्तो गरेँ त्यो गीत चाहिँ म चलिसकेपछि लाठीचार्जहरू यिनीहरू गीत व्यापक चर्चा भएपछि चाहिँ अनि गीत माग्ने क्रममा त्यो खै कसलाई दिएछ
0: रेकर्ड भयो तर पछि निक्लियो
1: होइन होइन होइन रेकर्ड त पहिल्यै भयो अनि गीत माग्ने क्रममा राख्नु तपाईँको त सिर्जनाहरू सबै राम्रा हुन्छन् भनेर माग्दाखेरि मैले कसलाई दिए जस्तो लाग्छ निकाले कि निकाले थाहा भयो
0: त्यो बेलामा रामचन्द्र काफ्ले भन्दा स्थापित बनाउने पहिलो गीत कुन थियो रामचन्द्रको जीवनमा
1: त्यो स्थापित हुने चाहिँ
0: हो कि त्योभन्दा अगाडि अरू थियो
1: सुरुमा त यस्तो छ सुरुमा मेरो आफ्नो चाहिँ म जुनेली रेकर्डिङ स्टुडियोमा रेकर्ड गर्ने क्रममा मलाई रमेश अधिकारी दाईले एउटा दोहोरी ताटनको गीत थियो अनि म चाहिँ अब भाइ लोकगीत गाउन आउँछ भन्दाखेरि किन नआउँ दाई आइहाल्छ नि भने मैले अनि त्यसपछि त्यहाँ ठोकिएँ
0: पहिलो
1: अस्तलामा दाई हुनुहुन्छ अस्तलामा अनि त्यसपछि पदम बुढा मगर दुईजना मिलेर स्टुडियो खोल्नु भएको रहेछ
0: पदम
1: जुनेलीमा त्यसपछि त्यहाँ पुगिसकेपछि त्यो गीत लोकगीत गाएँ मैले त्यो आवाज सुनेपछि उहाँहरूले मलाई एउटा गीतको अफर गर्नुभयो कि अनि त्यहाँ के अरे फुलबुट्टे रुमालमा भन्ने गीत थियो अर्जुन थापा भन्ने सर हाम्रो गोर्खाको हुनुहुन्छ उहाँको गीत गाएको त्यो चल्यो हाम्रो कृष्णदेव कोटाको थियो नि
0: म्युजिक कम्पनी
1: म्युजिक कम्पनीबाट निकालेको थियो उहाँले नि भाइ ल नयाँ भाइ छ उसलाई गाउन लाउँदा हुन्छ भनिसकेपछि अनि त्यो चाहिँ अलिकति रिकमेन्ड चाहिँ मलाई अष्ट दाईले गर्नुभयो त्यतिखेर होइन यो भाइले गर्छ गर्छ यसको यो आवाज राम्रो छ जे पनि गर्न सक्ने मान्छे हो यो भनेर त्यसै दाईले सुरेश दाईको एउटा गीत पनि कम्पोज गरेको थियो त्यो एउटा टेली सिरियलको गीत थियो त्यो पनि मलाई गाउन दिनुभयो उहाँले यस्ता गीतहरू चाहिँ उहाँले चाहिँ चलेन नचलेन गाउन लाउनुभयो फ्याट त्यो चाहिँ फुलबुट्टेहरू मालमा चल्यो त्यसपछि उहाँले अब त्यो अर्जुनसँग जोडिएर कामहरू त्यतिकै पेन्डिङ भएको काम चाहिँ मलाई गाउन लाउनुभयो त्यसपछि त्यो एउटा के गीत चाहिँ शिला क्यासेट गर्दाखेरि अठार उन्नाइस इन्द्रजी सिदाईकोबाट चाहिँ गर्दाखेरि अठार उन्नाइस हजार चाहिँ हेलो सरिता हाय बबिता भन्ने गीत थियो कि हो त्यो चाहिँ अलिअलि चलिसकेपछि त्यो क्यासेट चाहिँ अब अलि बढी बेचेको चाहिँ हाम्रो हिरा केसीजीहरूले बागलुङमा बेच्नु भएको रहेछ उहाँले अर्जुनजीलाई चाहिँ एउटा अफर स्वरूप चाहिँ ल यस्तै एल्बम गर्ने भने चाहिँ म अलिक पैसा दिन्छु तपाईँहरूलाई सजिलो पनि बनाइदिन्छु भनेर मन किरानी भन्ने एल्बमको चाहिँ हामीले परिकल्पना गऱ्यौं त्यसपछि के अरे हाम्रो अष्ट लामा र बुढाजी के हाम्रो सुनिल बुढा मगर
0: सुनिल
1: बुढा मगर चाहिँ छुट्टिनु भयो र एभरेस्ट कि के स्टुडियो अनि त्यसपछि उहाँले मलाई दुईटा गीत चाहिँ उहाँले गर्नुभयो अनि अर्जुनजीको दुई तिनवटा गीत थियो त्यसपछि पाँचवटा गीत हो मैले गाउने मौका पाएँ चौतारी समूह भनेर राखेको थिएँ अनि त्यसमा चाहिँ मनकिरानी हिन्चुलीमा घाम लागे धौलागिरी यस्तै यस्तै गीतहरू थिए त्यो निकै मनकिरानी भन्ने एल्बमै चले चलिसकेपछि रामचन्द्र काफले त्यसपछि चाहिँ पपुलर
0: भएको लाठीचार्ज कुन बेला थियो
1: लाठीचार्ज त्यसपछि हो त्यो हिट भइसकेपछि एक वर्षपछि
0: लाठीचार्ज
1: 60-61 हारेको त्यस्तो लाग्छ मलाई
0: ठिक छ मैले ठ्याक्क अहिले त्यो बेला अनुभव गरेँ
1: 60-60
0: नगर भन्ने गीत चाहिँ हामीले रेडियोमा बजाएकै हो होइन
1: हजुर हजुर
0: रेडियोमा बजाइयो ओहो रामसँग
1: 60-61 हो यो हाम्रो सेरोफेरोमै छ हिट भएको
0: त्यसपछि त्यो समयले लगभग तपाईँको फिजिकल मार्केटको बेलामा चाहिँ रामचन्द्रले
1: हजुर
0: टक्क राज गरेकै बेला हो त्यो
1: होइन त्यसपछि गीतहरू रेकर्डिङ गर्ने आयो मैले चाहिँ अब कस्तो भने अलिकति पैसाको अभाव पनि थियो त्यतिखेर विद्यार्थी जीवन होइन अनि अब रेडियोमा जाहिर खान्थे मैले पनि अलिअलि त्यो त्यतिखेर यसो
0: कार्यक्रम
1: पनि अलिअलि चलाएन जे पनि गर्नुपर्ने हुन्थ्यो एजिसी 95 एफएममा डेढ वर्ष कति काम गरेँ अरे त्यसपछि त्यहाँ नै खाजा खिच चलान जे पनि
0: गर्नुपर्ने
1: एजिसी 95 एफएममा
0: कार्यक्रम
1: पनि अलिअलि चलान जे पनि गर्नुपर्ने एजिसी 95 एफएममा डेढ दुई वर्ष कति काम गरेँ अरे त्यसपछि त्यहाँ नै खाजा खिचक त्यो मलाई त्यति मन कलाकार मलाई मनदेखि
0: आजै थाहा पाएँ होइन सायद हामी त्यो बेलामा रेडियो छिरेकै रहन्छौँ जस्तो लाग्यो
1: बाध्यताले गरेका चिजहरू हुन्थे अब त्यो रहर त त्यतिर छँदै थिएन गीत सङ्गीतमै थियो
0: कार्यक्रम चलाइयो त्यो बेलामा
1: मैले सबै यस्तो थियो
0: यही नै भन्ने
1: यो नै भन्ने थिएन कार्यक्रम चाहिँ मैले प्रकाश दाईहरूले नै मलाई त्यहाँ लानुभयो हो अनि त्यहाँ चाहिँ मैले यस्तो प्रोडक्सन असिस्टेन्टको काम गरेको थिएँ कि अनि त्यसपछि अनि प्रोडक्सन असिस्टेन्ट काम गर्दाखेरि यसो बोल्ने भने सुरु सुरुमा त म डराउँथे पनि होइन
0: दीपक समीरहरू भेट्नुहुन्थ्यो
1: सबै त्यसपछि कार्यक्रमहरू सबै चलाउन थाले कार्यक्रम चलाउने अब त्यहाँ गर्नुपर्ने काम सम्पूर्ण टेक्निसियन पनि भए के गरे नि त्यहाँ सबै चिज गरे
0: ती किस्ताहरू पनि रमाइलो थिए होइन एज बिसी आरुबारीमा थियो आरुबारीसम्म आउनु पर्थ्यो अब भनेको समयमा यात्रा गर्नलाई असहज थियो त्यहाँनेरि भनेको बेलामा सवारी साधन जाँदैनथे गाह्रो थियो नि होइन
1: मध्य उपत्यका जान्थ्यो
0: मध्य उपत्यका एउटा बस जान्थ्यो आरुबारीसम्म होइन त्यसपछि खुत्रुकोहरूले अलिकति मासतिर गयो ट्याक्कै एलबिसी भनेपछि फेरि त्यो बेलामा एफएमको स्थान बेग्लै थियो नि त म रेडियो कार्यक्रम चलाउँछु म चाहिँ प्रस्तोता भन्दाखेरि छुट्टै मजा आउँथ्यो
1: त्यतिखेर चाहिँ लोकगीतहरू हामीले नै चलाउने जस पाँच दिनको कार्यक्रममा पाँचै ठाउँ
0: सन्दीप सापकोटाहरू थिए त्यो बेला
1: हो पाँचै ठाउँको चाहिँ लोकगीत बजाउँथ्यो कि त्यतिखेर सन्दीपजीले लोकगीतको कार्यक्रमै चलाउनु हुँदैन थियो
0: अझै
1: सन्दीपजीले त त्यो कार्यक्रमको क्रेज देखेपछि बल्ल उहाँले लोकगीत ए लोकगीतमा पनि राम्रो रहेछ
0: व्यवसाय गर्नु पर्यो
1: सन्दीप त मान्छे हिरो टाइपको स्टाइलिस मान्छे बोडी पनि त्यस्तै होइन अब सबै कुरा भएको मोडर्न प्रोग्राम चलाउनुहुन्थ्यो कि पप टाइपको यस्तो यस्तो प्रोग्राम चलाउनुहुन्थ्यो
0: ठिक छ अनि
1: त्यही त्यस्तो हुन्थ्यो होइन त्यो बेला चाहिँ हामीले यो लोकको शैली भन्ने एउटा कार्यक्रम थियो त्यसको सम्पूर्ण जिम्मा मैले लोकको चाहिँ प्याटर्नहरू हुन्छ नि काठे गीतदेखि लिएर पश्चिमी गीतदेखि लिएर तपाईँको पूर्वेली गीतहरू सबै मैले त्यो डिपार्ट चाहिँ त्यो मलाई उहाँले जिम्मा लाउनुहुन्थ्यो म गीत सङ्गीतको त अलिकति ऊ पनि थियो नि त नलेजको कारणले गर्दाखेरि कुन क्याटेगोरीको गीत हो सबै कुरा मैले छुट्याइदिन्थेँ अनि त्यो भाग लगाएर प्रत्येक कार्यक्रम चाहिँ प्रत्येक दिन फरक फरक लोकगीतहरू बस्थ्यो हामीले त्यो प्रायोरिटी नै दिएर लोककोशेली कार्यक्रम सुपर हिट भयो प्रोग्राम चाहिँ अनि त्यो बेलादेखि नै खास वास्तव भने अब के अरे हाम्रो ससुरालीमा भन्ने गीतहरू यिनीहरू हामीले यति
0: बढी पूर्वका कलाकारहरूसँग भयो जस्तो लाग्छ
1: मिडिया हाइप गरेकै दोहोरीले मिडिया हाइप गरेकै लोककोशेलीबाट हो भनेको मतलब एजेन्सीबाट एजेन्सीले प्रायोरिटी नै दियो कि लोकगीतलाई
0: होइन मलाई सम्झना मलाई याद के छ भने जब एचबीसीमा त्यो लोकदोहोरीको क्रेज देखिएपछि त्यहाँ सञ्चालन कार्यक्रम सञ्चालन कार्यक्रम सञ्चालन गरेको हामी चाहिँ त्यो बेला मेरो भर्खर पसल थियो त्यो बेलामा तत्कालीन समयमा घरमा बसेपछि काम के हो भने रेडियो सुन्ने कलाकारहरूको अनि त्यसपछि प्रस्तुताहरूका अनि मलाई नै हुटुटी झाक्थ्यो म पनि बहु बन्न पाए हुन्थ्यो भन्ने थियो त्यसको सेरोफेरोमा म साथीबाट रेडियो सिटी 98.8 भर्खरै स्थापना भएको थियो सन्देश कुमार खड्कासँग भेट भइसकेपछि म चाहिँ यो क्षेत्रमा स्विच भए यतापट्टि आएँ भनौ न अनि यसरी भनौँ त म पनि एउटा चाहिँ अहिले संचार माध्यममा जुन छु म घरमा बसेर पसलमा बसेर त्यो रेडियो नसुनेको भए सायद आज संचारकर्मी हुने थिएन होला होइन त्यो एउटा सुन्दै गइसकेपछि भर्खर क्याम्पस पढिन्थ्यो होइन रामचन्द्र राईको गीत त्यो बेलामा सुनिन्थ्यो म भन्दा धेरै अगाडिदेखि गीत गाइरहनु भएको हिसाबले अनि मलाई लाग्छ फुलबुट्टी गीतहरू त्यो बेलामा म यो क्षेत्रमा नआउँदै घरमा बसेर रेडियो सुन्थ्यो होला जस्तो ओहो रामचन्द्र काफ्ले भने जस्तो हामीलाई लाग्थ्यो नि त पछि
1: सहकारी
0: अनि यसो 22-23 वर्षको यात्रा त मैले पनि रेडियोमा बिताएँ नि त भनेको
1: हजुर हो नि
0: रामचन्द्रको गीत आउँदै गर्दा 2-3 वर्ष त मैले गीत सुनेको रहेछु नि त सायद नसुनेको भएदेखि मैले यो अहिले भन्न सक्ने अथवा पछि न हो हामीले गीत चलिसकेपछि न रेडियोमा काम गर्दै गर्दा ओहो रामचन्द्र काफे भनेर हाम्रो सन्देश खड्काले अन्तर्वार्तामा बोलाएको मलाई याद छ कि
1: होइन
0: त्यसपछि म त्यो बेलामा अब सन्देशले एउटै रेडियोमा दुईजनाले किन अन्तर्वार्ता लिने सन्देशले चाहिँ कलाकारको अन्तर्वार्ता लिने म चाहिँ रेडियोमा कार्यक्रम चलाउने गीत बजाउने भन्ने हामीले यसरी छुट्याएका थियौं जब 68 सालमा सन्देश अमेरिका गयो त्यसपछि अब सन्देशको ठाउँको कार्यक्रम त मैले लिनु पर्यो नि त अन्तर्वार्ता भन्दाखेरि अनि त्यसपछि मैले अन्तर्वार्ता कार्यक्रमहरू शुरू गरेको यसरी नै हाम्रो यात्रा चाहिँ अगाडि बढेको आज साँच्चीकै मिठा रमाइला कुराहरू भइरहेको छ अब अलिकति साङ्गीतिक कुरा गरौं अब अहिले आएका गीतहरू पनि धेरै छन् त्यो बेलाका गीतहरू पनि धेरै छन् आम श्रोताले आज कुरैकानी बढी भयो एउटा गीत सुन्न पाए हुन्थ्यो भन्ने पनि कतिलाई लागेको होला होइन यतिखेर एउटा गीत सुनौ जस्तो लाग्यो
1: के सुनौ
0: रामचन्द्रलाई एउटा मनपर्ने आफ्नो गीत मध्ये एउटा गाउँ थोरै त्यसपछि हामी गीत सुनाउँछौ तयारी अवस्थामा छ टेक्निकल सपोर्टमा इच्छा हुनुहुन्छ
1: मेरो यो अलि बीचमा एउटा गीत निकालेको थियो मेरै च्यानलबाट लाखौं लाख पटक सानो टुक्रा गाइदिन्छु तपाईँहरूले सुन्नु भएको छैन भने मेरो च्यानलमा गएर सुन्न सक्नुहुन्छ प्रचार पनि त गर्नु
0: पर्यो
1: लाखौं लाख पटक

दुखे रहे रे, लाखों लाख पटक तिमी।

0: मलाई हेर्न दियो मलाई अझै हेर्न दियो लाखौं लाख पटक
1: भनेपछि यो गीत अहिले रामचन्द्र काफले युट्युब च्यानलबाट हेर्न पाइन्छ
2: सुन्न पाइन्छ यो चाहिँ अलिक डिफरेन्ट तरिकाले गाएँ मैले अब अलिकति माथि छ हाईमा
1: स्केल अलिकति हाई छ अब अलिकति अब साङ्गीतिक कुराकानी गर्दै अगाडि बढ्दै गर्दा समय बितेको पत्तै भएन आज धेरै अलिकति बहस जस्तो पनि कार्यक्रम बन्यो यो हुन पनि जरुरी थियो आम श्रोता दर्शकले अलिकति यो बजारका बारेमा अलिकति विज्ञता हासिल गरेका लामो समयदेखि यात्रा गरेका कलाकारबाट थाहा पाउँदाखेरि त्यो एउटा विश्वसनीयता हुन्छ यो क्षेत्रमा के छ कस्तो भइरहेछ भन्ने कुरा चाहिँ यहाँले प्रत्यक्ष राखिदिँदा धेरैलाई त्यो एक किसिमको यस्तो रहेछ भन्ने पनि लाग्यो त्यो थाहा पाउन जरुरी छ कि त्यसले पनि यी कुराहरू हामी गरिरहेका छौँ अब यहाँको परिवार साङ्गीतिक माहौल छ है विशेष गरी
3: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा
4: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मंडी नजिक र प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ
5: एक हप्ता देखि यो दाँत दुखेको दुखी छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
6: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
5: डाक्टरद्वारा दिइने सेवाहरू
7: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
5: बाङ्गा टिङ्गा दाँत मिलाउने
7: शल्यक्रिया गरेर दाँत निकाल्ने
5: खाली ठाउँमा दाँत भर्ने
7: दुखेको दाँतलाई नदुखाई जडैबाट निकालिने
5: मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
7: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: सेतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
1: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
0: हड्डी खिएको नसा चाटिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
0: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छाडसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बल्लाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलको सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही डाल।
4: सम्पर्क मोबाइल नम्बर 98577 71 546।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498 87 741।
8: मध्यपश्चिम जान यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। थारू समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ। नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन्। नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्न सकेमा मात्रै यो संरक्षण हुन सक्ने थारू अगुवा खुशीराम चौधरीले बताउनुभयो। थारू समुदायले पूजा आजासहित विभिन्न शुभकारी विवाहमा दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन छ। थारू अगुवा रूपलाल चौधरीका अनुसार कुनै औपचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ढकियाको प्रयोग गर्ने गरिन्छ। दाङमा थारू समुदायको बाहुल्यता रहेको जिल्ला भए पनि यहाँका थारू समुदायले ढकिया बुन्न छोडेको उहाँको भनाइ छ। उहाँले ढकियालाई दाङको चिन्हका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। ढकिया निर्माण सम्बन्धी तालिम, व्यावसायिक उत्पादनका लागि आर्थिक सहयोग, बजारीकरण लगायत क्षेत्रमा स्थानीय सरकार र अन्य सरकार भएका निकायले समन्वय गरी युवा पुस्तामा यसप्रति आकर्षण बढ़ाउनु पर्नेमा चौधरीले जोड़ दिनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको। बोर्डका अनुसार नियमित तर्फ 69.75% विद्यार्थी उत्तीर्ण

भएका छन्। यस पटक नियमिततर्फ 3,32,241 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका छन्। यस्तै आंशिकतर्फ 85,929 जना विद्यार्थीले परीक्षा दिएकोमा 36,420 जना उत्तीर्ण भएका छन्। नियमित र आंशिक तर्फ गरी 4,18,170 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,68,190 जना उत्तीर्ण भएका छन्। 40 जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको वेबसाइटमा लगइन गरेर हेर्न सकिन्छ। साथै एसएमएसमा एनईबी टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी 1600 म्यासेज पठाएर पनि हेर्न सकिन्छ। नेपाल टेलिकमको 1601 नम्बरमा डायल गरेर वा 8160 पनि नतिजा थाहा पाउन सकिने बोर्डले बताएको छ। स्वास्थ्य सर्वेक्षण अनुसार शिशु जन्मिएदेखि पूरा अवधिसम्म पूर्ण स्तनपान गराउनेमा कर्णाली प्रदेश अगाडि देखिएको छ। कर्णाली प्रदेशमा पूर्ण अर्थात 6 महिनासम्म स्तनपान गराउनेको संख्या 74% रहेको छ। कर्णालीसँगै सुदूरपश्चिम प्रदेशमा पनि 74% रहेको छ भने अन्य प्रदेशमा कम रहेको छ। स्वास्थ्य मन्त्रालयको परिवारको स्वास्थ्य महाशाखाका पोषण विज्ञ लीला विक्रम थापाले सर्वेक्षणका क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशमा 74% पूर्ण स्तनपान गराउने गरेको पाइएको बताउनु भएको छ। सबैभन्दा कम लुम्बिनी प्रदेशमा 36, बागमतीमा 43, कोशीमा 53, गण्डकीमा 64 र मधेसमा 65% रहेको छ। र म्यान पावर व्यवसायहरूले अबदेखि आफूले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने भएको छ। आफूले पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौता अनुसार सेवा सुविधा प्राप्त भए नभएको सुनिश्चित गर्नुपर्ने भएको हो। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै विदेशमा कार्यरत नेपाली श्रमिकको अवस्था नियमित अनुगमन गर्न भनेको छ। विभागले विदेशमा कार्यरत नेपाली श्रमिकबाट तलब सेवा सुविधा सुरक्षित आवास तथा श्रम अधिकार सम्बन्धी विभिन्न गुनासो प्राप्त भइरहेका कारण श्रमिकको हकित र सुरक्षाको प्रभावकारी संरक्षणका लागि नयाँ व्यवस्था लागू गरिएको जनाएको छ। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको, मोडर्न दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि। तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, कुनै कुरो बुझ्दैनौ? दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5563-775।
2: सम्पर्क नम्बर 98-4-76-8-73।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
5: सम्पर्कलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि काम भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65-225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
8: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
9: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
10: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
9: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
10: यौन उत्तेजना नहुने,
9: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
10: मिर्गी, डिप्रेसन, एङ्जाइटी र अल्जाइमर,
9: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
11: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
10: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
11: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98189-98।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
12: कार्यक्रमहरू:
13: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
12: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
5: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज, गोराई 16, सानी अम्बापुर, सरादाङ।
14: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328
13: र 98578-37255।
15: यो दाँत दुखेर आइ
6: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन?
15: अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको होइन?
6: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
15: आफू यहाँ देखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
6: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
16: हप्ताको सातौं दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
17: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
18: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
20: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घुराई दान।
21: सम्पर्क फोन नम्बर 082-5363-027,
22: 98-41-68-46।
21: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
23: सीता के हो तिमीलाई? घुम्छु अरे बेसी छु
24: के हुनु नि? बिहे भएको छ, छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
23: के कुरा गर्छु तिमीले? हाम्रै घुराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै अत्यार हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
24: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
25: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
26: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
25: शिशु क्लिनिक फर्टिलिटी बिचे खोरहाइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-5572।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।

0: 6.9 को शानदार डिस्प्ले AI powered camera 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार
1: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने छालामा दागहरू आउने कपाल झर्ने शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा ढाड दुखेमा कम्मर दुखेमा गाउट तथा युरिक एसिडको समस्या बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सोरियासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा सबै समस्याको समाधान हुन्छ आउनुहोस् बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ फोन नम्बर 0825-91-670 मोबाइल नम्बर 98578-43-173 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
2: आवाज हिनको आवाज बोल्ने

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

गर बोज गर सीमा अब जी डोज भर न्यू किसको मन मा कसै प्रति छैन डर स्ट्रीट मा छ मजा बोलिन्छ घर यो एज को दोस्त सिक्स टेक मद होस् प्रपोज गर्न उडल्छ जोस पढ्दै खोस खोस चोक को क्याफे होस् या क्याम्पसको वर्ड।

बुढोले नदिए मनी लक कोर्नु पर्छ पिक पकेट गर्नु पर्छ अनि डोज गर्नु पर्छ धुवामा उठ्छ एक ग्राम सुगर टन झुपा नकोटिक छैन जोस जागर फुर्सद छैन हेर द ब्लडी बुक्स नेट सब गर च्याट गर जिउमा दियो हुक बडीको हेयर सेभ गर हेडको गर ब्रुस मिररमा हेर्दा नेकमा छ यो वान पिस लकेट प्याडेड पेन्ट हाउस इन ब्याक पकेट मुजा भित्र नाइफ एक्साइटेड छ लाइफ ब्युटी छेउ घरमा अ न्युली म्यारिड वाइफ म यस्तो छु म त्यस्तो छु जस्तो सुकै भए पनि दामी छु चारैतिर म नामी छु ताल परेमा रामी छु म यस्तो छु म त्यस्तो छु जस्तो सुकै भए पनि दामी छु चारैतिर म नामी छु ताल परेमा रामी छु।

0: परेमा हरामी छु किनकि यस्तो छु म त्यस्तो छु जस्तो सुके भए पनि दामी छु चारतिर म नामी छु तापरमा हरामी छु
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हार जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन बिलिभर अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 85 सालबाट सेवा दिँदै आएको बङ्गाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तरतर्फ, निलञ्चकबाट दक्षिणतर्फ, गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ, बिरामी भए गोर्खा हस्पिटल दाङ। फोन नम्बर टिप्नुहोस् 082-5383-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नसा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
4: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
3: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5383-684 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: बायोनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुपर मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो

0: सही सवाली
1: होइन भाइलाई
2: लखर लखर कहाँ हिँडिस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
1: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
5: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9848987141

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाँड च्याक यति बेला मध्याह्नको 12 बजेको छ।

रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कक्षा 12 को नतिजा सार्वजनिक, नियमित तर्फ झण्डै 70% विद्यार्थी उत्तीर्ण। स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचनाको तयारी शुरू, चालू आर्थिक वर्षमा 1,11,00,000,000,000 रूपैयाँ बक्यौता। सुनको भाव एकै दिन 10,500 रूपैयाँले घट्यो, तोलाको 2,86,700 रूपैयाँमा कारोबार। इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार, मध्य पूर्वमा शान्ति कायम हुनेमा आशंका। र विश्वकप फुटबलमा मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो, अमेरिका र अस्ट्रेलिया बीचको खेल आज राति। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमित तर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमित तर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका छन्। यसै गरी आंशिक तर्फ 85,929 जना विद्यार्थीले परीक्षा दिएकोमा 36,420 जना उत्तीर्ण भएका छन्। नियमित र आंशिक तर्फ गरी 4,18,170 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,68,190 जना उत्तीर्ण भएका छन्। 40 जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। परीक्षा भएको 35 दिनमै नतिजा कक्षा 12 को नतिजा आएको हो। नतिजा राष्ट्रिय परीक्षा बोर्डको result.neb.gov.np वा नेपाल टेलिकमको neb.ntc.net.np मा लगइन गरेर हेर्न सकिन्छ। साथै SMS बाट NEB टाइप गरेर स्पेस दिएर सिम्बोल नम्बर राखी 16

0: मा मेसेज पठाएर पनि हेर्न सकिन्छ। नेपाल टेलिकमको 1601 नम्बरमा डायल गरेर वा *1601# पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ। सरकारले भुक्तानी लगायतका समस्या झेलिरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने काम शुरू गरेको छ। पहिलो चरणमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारी सहित स्वास्थ्य कर्मी तथा अधिकारीसँग बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, आवश्यक वर्गको पहुँचमा पुर्याउने र बीमाको दावी रकम भुक्तानीलाई समस्या रहित बनाउने उपायबारे छलफल गरेको छ। सिंहदरबारमा हिजो भएको छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सरकारले बीमा कार्यक्रमको पुनर्संरचना र यसलाई आर्थिक भारको विषय बन्न नदिनका लागि गृह कार्य गरिरहेको जानकारी दिनुभएको छ। बीमा कार्यक्रम वार्षिक 6.75 अर्ब रूपियाँ घाटामा छ। हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,97,200 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव समग्रमा 11,500 रूपियाँले घटेको छ। सोमबार 1 गते सुनको भाव 5,000 बढ़ेर तोलाको 2,98,200 रूपियाँमा कारोबार भएको थियो। यसै गरी मंगलबार 300 रूपियाँले बढ़ेको थियो भने बुधबार 1,200 र बिहीबार 100 रूपियाँले घटेको थियो। आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 305 रूपियाँले घटेर तोलाको 4,640 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,945 रूपियाँ रहेको थियो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जको हिरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ़ेर 313 पुगेको छ। संरक्षण कार्यक्रम शुरू भएको करिब 1.5 दशकपछि कृष्णसारको संख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ़दो संख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। निकुञ्जको पछिल्लो तथ्याङ्क अनुसार कृष्णसारका वयस्क भाले 81, अर्धवयस्क भाले 20, वयस्क पोथी 102, अर्धवयस्क पोथी 26 र लिंग पहिचान हुन बाँकी 84 पाठापाठी रहेका निकुञ्जका सूचना अधिकारी पुरूषोत्तम वाग्लेले जानकारी दिनु भयो। वहाँका अनुसार संरक्षण कार्यक्रमको सफलतासँगै कृष्णसारको संख्या पनि निरन्तर बढ़िरहेको छ। वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार शुक्लाफाटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट भाले पोथीको सन्तुलित अनुपात मिलाएर चितवनमा कृष्णसार पुनर्स्थापना गर्ने तयारी भइरहेको छ। निकुञ्जको हिरापुर फाटामा अहिले 58.8 हेक्टर क्षेत्रफलमा तारबार लगाएर कृष्णसार संरक्षण गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दादुराको उच्च जोखिम रहेको जिल्लामा खोप अभियान चल्दै रासायनिक मलमा कालो बजारी नियन्त्रण गर्न सरकारको पहल लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-99 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एसिन्जेल हामीले कक्षा 12 को नतिजा सार्वजनिक स्वास्थ्य बीमा कार्यक्रम पुनः संरचनाको तयारी शुरू लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेका जिल्लामा दादुरा विरूद्धको खोप अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले दादुरा देखिएका 9 जिल्लामा दादुरा महामारी प्रतिकारी खोप अभियान सञ्चालन गरिरहेको हो। जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहा दादुरा महामारी प्रतिकारी खोप अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। अभियान यही हप्तासम्म सञ्चालन हुनेछ। यसै गरी सर्लाहीमा यसअघि खोप अभियान सञ्चालन गरिसकेको छ भने अछाम र दैलेखमा 2 जनामा मात्र दादुरा देखिएकाले तत्काल खोप अभियान सञ्चालन गर्न नपरेको खोप शाखा प्रमुख डाक्टर गौतमले बताउनुभयो। दादुरा अत्यन्तै संक्रामक रोग हो। एकजना संक्रमित व्यक्तिले 18 जनासम्मलाई संक्रमण सार्न सक्दछ। त्यसैले संक्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बाल बालिका तथा समुदायलाई सुरक्षित बनाउ प्रयास गरिरहेको खोप शाखा प्रमुख डाक्टर गौतमले बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ। मन्त्रालयले मल सम्बन्धी गुनासो उजुरी तथा जानकारी संकलनका लागि 97000991113 नम्बर तोकेको जनाएको छ। यो नम्बरमा किसान तथा सरकारवालाले बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म सम्पर्क गरी मल अभाव, कालोबजारी, कृत्रिम अभाव सृजना, वितरणमा अनियमितता लगायतका विषयमा जानकारी दिन सक्नेछन्। मल सम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले क्यूआर कोड मार्फत पनि उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेको छ। थारू समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ। नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन्। नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्न सकेमा मात्रै यो संरक्षण हुन सक्ने थारू अगुवा खुशीराम चौधरीले बताउनुभयो। थारू समुदायले पूजा आजासहित विभिन्न शुभ कार्य, विवाहमा दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन छ। थारू अगुवा रूपलाल चौधरीका अनुसार कुनै औपचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ढकियाको प्रयोग गर्ने गरिन्छ। अब विदेशको खबर। इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ। अमेरिका इरान बीच युद्ध रोक्ने सम्झौता पश्चात पनि इजरायलले सेना फिर्ता गर्न अस्वीकार गरेको हो। उत्तरी इजरायलमा रहेको रूट 60 को पुनः उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहुले इजरायलले उत्तर क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था पुनर्स्थापित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको इजरायली संचार माध्यमहरूले जनाएका छन्। यसका लागि दक्षिणी लेबनानमा एक सुरक्षा क्षेत्र कायम राख्न आवश्यक रहेको र त्यहाँबाट पछि नहट्ने अडान लिनुभएको छ। इजरायलले लेबनानको सरकारी सेनालाई पनि चेतावनी दिँदै सुरक्षा क्षेत्र आसपास गरिने कुनै पनि गतिविधि आफ्नो सेनासँग समन्वय गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्व बीच भएको शान्ति सम्झौतामा लेबनान सहित विभिन्न मोर्चाहरूमा लड़ाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। अब खेल खबर। विश्वकप फुटबलमा घरेलु टोली मेक्सिकोले महत्वपूर्ण जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान भएको समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा पुग्ने पहिलो टोली बनेको छ। खेलको दोस्रो हाफमा मेक्सिकोका लुइस रोमोले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। गोल नै खेलको एकमात्र तथा निर्णायक साबित भयो। बिहान भ्यानकुभर रंगशालामा सम्पन्न खेलमा क्यानाडाले कतारलाई पराजित गर्दै महत्वपूर्ण जीत हासिल गरेको छ। क्यानाडाले कतारलाई 6-0 गोलले पराजित गरेको छ। गैराती अमेरिकाको सोफाई स्टेडियममा सम्पन्न खेलमा स्विजरल्याण्डले बोस्निया एण्ड हर्जगोभिनालाई 4-1 गोल अन्तरले पराजित गर्यो। यसै गरी चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। विश्वकपमा आज राति नेपाली समय अनुसार पाउने 1 बजे अमेरिकाको सियाटल रंगशालामा अमेरिका र अस्ट्रेलिया खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कक्षा 12 को नतिजा सार्वजनिक, नियमित तर्फ झण्डै 70% विद्यार्थी उत्तीर्ण। स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचनाको तयारी शुरू, चालू आर्थिक वर्षमा 1,11,00,000,000,000 रूपियाँ बक्यौता। सुनको भाव एकै दिन 10,500 रूपियाँले घट्यो, तोलाको 2,86,700 रूपियाँमा कारोबार। इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार, मध्य पूर्वमा शान्ति कायम हुनेमा आशंका। र विश्वकप फुटबलमा मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो, अमेरिका र अस्ट्रेलिया बीचको खेल आज राति। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ఇలాంటి థుక్లు సార్ మేఘ ఆత్మ తపారు సుందేలు సార్ రేడియో మధ్యపశ్చిమ మధ్యపశ్చిమ
1: नोबेल मेडिकल कलेज विराटनगर अनुभव प्राप्त वरिष्ठ फिजिशियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इंटरनेशनल हॉस्पिटल प्राली घोराही दांग
2: डाक्टर अभ्यास पोखरेल द्वारा दिने सेवा मेडिकल आईसीयू लगायत सुगर प्रेसर थायराइड को चेकजा तथा उपचार सेवा
3: छाती मुटु दम क्षयरोग संबंधी बिरामी को चेकजा तथा उपचार
2: मृगौला र कलेजु संबंधी दीर्घकालीन रोग चेकजा तथा उपचार
3: डेंगू मलेरिया निमोनिया टाइफाइड साथी विभिन्न रोग चेकजा तथा उपचार सेवा
2: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई ब्रान्च फोन नम्बर 082-5562-218
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
9: हार्जोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
12: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138
13: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन् एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
14: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
13: डाक्टरद्वारा दिइने सेवाहरू
14: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
13: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
14: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
13: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
14: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
15: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
3: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5940-410 मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871
16: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ
17: भर्ना खुल्यो
18: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
17: कार्यक्रमहरू
18: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
17: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
19: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
20: फोन नम्बर 082-5562-601 98-578-3590 98-578-3184 98512 3328
21: र 98578 37255।

टेस्टिङ प्रोग्राम 3 दिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082568054 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 568-54 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेरो पनि दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 9847268673।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: Vianetco, buy one, get one free offer. Ma, 3 महिनाको 125 Mbps internet. 2700 मा खरिद गर्दा, free internet package. नया जडानको लागि gift गर्ने मौका. सफल referral मा, आफ्नो लागि 1 महिना free internet. Vianet, अब सबै connected.
1: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम. यदि तपाईं पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ.

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम स्टेशन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेस इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजत्ता मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घुराही दान, जीवज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिङ्की,
5: बोल्दिन।
4: एलइडी टिभी किन नजाने?
5: जान्न।
4: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र,
5: भन्दिन के?
4: सत्य भन्दिन।
5: आई लभ यु पिङ्कुली भनेको
4: हो एसी कुलर।

0: डाक्टर सुबोध कुमार शर्मा द्वारा दैनिक रूपमा सिभिल फर्मा खोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
0: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858783060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला चाहिँ बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
5: मध्य पश्चिम ट्रान्ड च्याक यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। प्युठानको नौ बहिनी गाउँपालिका छ लुङलेकमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय 51 वर्षीय मतबहादुर केसी रहनु भएको छ। उहाँ गुल्मीबाट घर फर्किने क्रममा गोरेटो बाटोबाट करिब 150 मिटर तल रहेको घोप्टे भीरमा लडेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो। स्थानीय वडा सदस्य अमर बहादुर केसीले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि इलाका प्रहरी कार्यालय लुङ बहाने र जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी घटनास्थल पुगेको थियो। घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिनुभयो। बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रबाट दुई दिनको अन्तरालमा ठूलो परिमाणको लागू औषध ब्राउन सुगर सहित 5 जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुर र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजको संयुक्त टोलीले विभिन्न स्थानमा चेक जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका 3 सुतैयामा चेक जाँचका क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका 1 घर भई हाल बैजनाथ 2 बस्ने 26 वर्षीय समीर शाही र भारतको बहराइच जिल्ला रूपैडियाका 43 वर्षीय गोपी निसारलाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट शुद्ध तौल 28 ग्राम 20 मिलिग्राम ब्राउन सुगर बरामद भएको छ भने दुवैजना विरूद्ध लागू औषध सम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट 10 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो। उहाँका अनुसार सोही प्रकारले कोहलपुर नगरपालिका 11 गोल पार्कबाट दैलेख नारायण नगरपालिका 1 पुरानो बजारकी 33 वर्षीय मनकुमारी खड्का पक्राउ पर्नु भएको छ। उहाँको साथबाट 2 ग्राम 500 मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। उहाँलाई अदालतबाट 7 दिनको म्याद थप गरी अनुसन्धान अघि बढ़ाइएको प्रहरी प्रवक्ता राठौरको भनाई छ। यसै गरी कोहलपुर नगरपालिका 6 शिव मन्दिर क्षेत्रमा चेक जाँचका क्रममा स्थानीय 28 वर्षीय कृष्ण कुमार थारू र 22 वर्षीय प्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट 1 ग्राम 260 मिलिग्राम ब्राउन सुगर बरामद भएको

सहले जनाएको छ। दुवैजना विरूद्ध लागू औषध सम्बन्धी कसूरमा 10 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। 2 दिनको अवधिमा कोहलपुर र बैजनाथ क्षेत्रमा ब्राउन सुगर सहित 5 जना पक्राउ परेसँगै लागू औषध नियन्त्रण अभियानलाई प्रहरीले थप तीव्र बनाएको बाँकी प्रहरीका प्रवक्ता राठौरले बताउनुभयो। उहाँले बाँकी प्रहरीले लागू औषध ओसार पसार तथा कारोबारमा संलग्न व्यक्तिमाथि निगरानी बढ़ाइएको र अनुसन्धानलाई पनि तीव्र पारेको जनाउनु भएको छ। थारू समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ। नयाँ पुस्ताले ढकिया बुन्ने पेशा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन्। नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्न सके मात्र यो संरक्षण हुन सक्ने थारू अगुवा खुशीराम चौधरीले बताउनुभयो। थारू समुदायले आज पूजा सहित विभिन्न शुभकार्य विवाहमा दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन छ। थारू अगुवा रूपलाल चौधरीका अनुसार कुनै औपचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ढकियाको प्रयोग गर्ने गरिन्छ। दाङमा थारू समुदायको बाहुल्यता रहेको जिल्ला भए पनि यहाँका थारू समुदायले ढकिया बुन्न छाडेको उहाँको भनाइ छ। उहाँले ढकियालाई दाङको चिनोका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। ढकिया निर्माण सम्बन्धी तालिम, व्यावसायिक उत्पादनका लागि आर्थिक सहयोग, बजारीकरण लगायत क्षेत्रमा स्थानीय सरकार र अन्य सरकार भएका निकायले समन्वय गरी युवा पुस्तामा यसप्रति आकर्षण बढ़ाउनु पर्नेमा चौधरीले जोड़ दिनुभएको छ। युवा पुस्ताको सहभागिता ढकिया संरक्षण गर्दै स्वरोजगारका अवसर सिर्जना गर्न सकिने उहाँको भनाइ छ। र स्वास्थ्य सर्वेक्षण अनुसार शिशु जन्मदेखि पूरा अवधिसम्म पूर्ण स्तनपान गराउनेमा कर्णाली प्रदेश अगाडि देखिएको छ। कर्णाली प्रदेशका पूर्ण अर्थात 6 महिनासम्म स्तनपान गराउनेको संख्या 75% रहेको छ। कर्णालीसँगै सुदूरपश्चिम प्रदेशमा पनि 74% रहेको छ भने अन्य प्रदेशमा कम रहेको छ। स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखा पोषण विज्ञ लीला विक्रम थापाले सर्वेक्षणका क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशमा 74% पूर्ण स्तनपान गराउने गरेको बताइएको छ। सबैभन्दा कम लुम्बिनी प्रदेशमा 36, बागमतीमा 43, कोशीमा 53, गण्डकीमा 64 र मधेसमा 65% रहेको छ। उहाँका अनुसार शिशुको वृद्धि विकासका लागि 6 महिनासम्म पूर्ण स्तनपान गराउनु पर्नेमा अन्य प्रदेशको तुलनामा कर्णाली र सुदूरपश्चिमको अवस्था राम्रो देखिएको छ। यस्तै दूधदानीबाट दूध खुवाउनेमा सबैभन्दा कम कर्णाली प्रदेश रहेको छ। सबैभन्दा धेरै दूधदानीबाट दूध खुवाउनेमा बागमती प्रदेश रहेको छ। यहाँ 43% त्यसपछि गण्डकीमा 27, कोशीमा 25, लुम्बिनीमा 24, सुदूरपश्चिममा 15 र मधेसमा 22% रहेको छ। उहाँले देशभर करिब 12% शिशुलाई दूधदानीबाट दूध खुवाउने गरेको पाइएको बताउनु भएको छ। हवस् त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: रेडियो
1: नमस्ते दयन हजुर, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने। साइकल
4: चढेर के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: साइकल स्टोर पुरानो राप्तीहरु रोड खोराही दाम
7: प्रोपराइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 3 6 8 9।

0: Rhythm me,
1: Let's go. 6.9 inch standard display, AI powered camera, 3 years warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitna barambar.
2: भर्ना खुल्यो
3: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
2: हाम्रा विशेषताहरू
3: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
2: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
3: शान्त तथा पारिवारिक वातावरण भएको
2: सेर्याम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
3: तिहार सुसारको राम्रो व्यवस्था भएको
2: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
3: घरको जस्तै माया पाउने
4: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
5: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
4: सम्पर्क फोन नम्बर 082-5563-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलको सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
7: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली हुराही दाङ
7: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546

यही है इरादा सनम अपना, बहके न उठ के कदम अपना, यही है इरादा सनम।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरु छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082563479
3: मोबाइल नम्बर 98494667487।
5: हामी जन्मदात
0: VFX सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
7: छोरी यहाँ दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
8: नाटक खेलिराखेर मैले के पाउँछ?
9: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र आई एम जित बहादुर।

पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pasupatiicare.com।

0: मात्र रेट छ पत्र नो इट लाइक प्रो राशिथा पा फ्रम टू एन्ड प्रो छ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: मध्यपश्चिम ट्रान्ज्याक्ट यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। घोराई उपमहानगरपालिका 15 परिवार नियोजन चोक नजिक केक संसारको आज उद्घाटन गरिएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनार तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ लगायतले संयुक्त रूपमा केक संचालन संसारको उद्घाटन गर्नुभएको हो। विगत 10 वर्षदेखि संचालनमा रहेको घोराही डेरी बेकर्सले आफ्नो नयाँ शाखाका रूपमा केक संसार संचालनमा ल्याएको हो। उद्घाटन कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले पछिल्लो समय युवाहरू विदेश पलायन हुने क्रम बढ़िरहेका बेला स्वदेशमै लगानी गरेर नयाँ व्यवसाय शुरू गर्नु प्रेरणादायी कार्य भएको बताउनुभयो। उहाँले व्यवसाय सफल बनाउन गुणस्तर, स्वच्छता र ग्राहकको विश्वास सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउँदै खाद्य सामग्री उत्पादन तथा बिक्रीमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। केक संचारका संचालक सनम शर्माले उद्घाटनको अवसरमा असार महिनाभर केकमा 30% तथा अन्य सामग्रीमा 10% छूट प्रदान गरिने जानकारी दिनुभयो। उहाँले ग्राहकको आवश्यकता र माग अनुसार विभिन्न प्रकारका केक, बेकरी परिकार, कफी तथा चियाका परिकारहरू उपलब्ध गराइने बताउनुभयो। साथै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषय मध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। ग्रेड वृद्धि परीक्षामा सहभागी हुन विद्यार्थीले यही असार 19 गते 800 रूपियाँ शुल्क बोर्डको खातामा बुझाइसक्नुपर्नेछ। यो अवधिभित्र शुल्क बुझाउन छूट भएकाले असार 26 गते भित्र विलम्ब शुल्क सहित 1600 रूपियाँ बुझाई सम्बन्धित विद्यालय मार्फत अनलाइन भुक्तानीको भाउचर वा प्रमाणित प्रतिलिपि सहित बोर्डको कार्यालयमा आवेदन फारम बुझाउनु पर्नेछ। कक्षा 12 परीक्षाफल आज सार्वजनिक भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमिततर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएकोमा 2,61,770 जना उत्तीर्ण भएका छन्। प्राप्त नतिजा प्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाइ आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ।

सरकारले मुक्त कमैया घोषणा गरेको करिब 2.5 दशक बितिसक्दा पनि प्राप्त जग्गाको पूर्ण भोगाधिकार नपाउँदा बाँकेका मुक्त कमैया पीड़ित बनेका छन्। न्यायिक उपचारको खोजीमा अदालत पुगेका उनीहरूले समयमै सुनवाई र निर्णय हुन नसक्दा थप शास्ति भोग्नु परेको बताएका छन्। तत्कालीन सरकारले 2057 साल साउन 2 गते कमैया मुक्त घोषणा गरेको थियो। त्यसपछि पुनर्स्थापना तथा जीविकोपार्जनका लागि घरवासको व्यवस्था उपलब्ध गराउने निर्णय अनुसार 2058 सालमा जग्गा वितरण गरिएको थियो। सरकारले कम्तीमा 10 वर्षसम्म जग्गा बेचबिखन हक हस्तान्तरण दितो वा दान दातबे गर्न नपाइने व्यवस्था गरेको थियो, तर उक्त अवधि समाप्त भएको लामो समय बितिसक्दा समेत मुक्त कमैयाले आफ्नो नाममा रहेको जग्गाको पूर्ण सम्पत्तिक अधिकार उपभोग गर्न नपाएको गुनासो गरेका छन्। यस विषयमा पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनवाई नभएपछि उनीहरू कानूनी उपचारमा जान बाध्य भएका हुन्। कोहलपुर नगरपालिका 2 मुक्तिनगरका मुक्त कमैया अगुवा अगणीय थारूले सुकुम्बासी भूमिहीन तथा मुक्त कमैयाले कानून अनुसार घरवास र जग्गाको पूर्ण अधिकार पाउनुपर्ने माग राख्दै विभिन्न निकायमा ज्ञापन पत्र, निवेदन तथा अनुरोध पत्र बुझाए पनि समस्या समाधान नभएको बताउनु भएको छ। र प्युठानको नौ बहिनी गाउँपालिका 6 लुङलेकमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय 51 वर्षीय मतबहादुर केसी रहनु भएको छ। उहाँ गुल्मीबाट घर फर्किने क्रममा गोरेटो बाटोबाट करिब 150 मिटर तल खसेको 150 मिटर तल रहेको घोप्टे भीरमा लडेर मृत्यु अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो। स्थानीय वडा सदस्य अमर बहादुर केसीले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि इलाका प्रहरी कार्यालय लुङ बाहानी र जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी घटनास्थल पुगेको थियो। घटनाको कारण खोल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिनुभयो। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपाइप वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, डिबिस रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: मह सेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
6: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
5: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
7: शुद्ध महका लागि कहाँ जाने त?
8: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
7: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
9: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
10: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440।
9: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
13: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: सेवाहरू: ठुला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झम्झमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
16: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन,
17: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-5-62-23-98-78-18-617 र 98-78-35-643।

0: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ, सर्जन फिजिसियन हार जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन बिरिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धित सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 85 सालबाट सेवा दिँदै आएको दमाली जनताले गोर्खा अस्पताल पाएको, रतनपुर चोकबाट उत्तरतर्फ, मिलनचोकबाट दक्षिणतर्फ, गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाल बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-5904-66, 98-29-81-50-53।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त
2: के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने
2: सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
4: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
5: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
6: सम्पर्क मोबाइल नम्बर 9822964264
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
8: होइन कसलाई के भयो
9: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियु चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
8: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियुहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
9: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियु सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको
8: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियु बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियु सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
9: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
10: खुशीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
13: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
12: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
13: हड्डी चुहिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
12: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
13: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
12: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय

0: हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै यात्रा हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घुराईको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको सपाईको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी हितुचो खोरहाइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848 2572

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम जांच चेक। यति बेला दिउँसोको 3 बजेको छ।
2: अमेरिकी ब्राजिलका नेमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने, ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर सोनी बुवागले गरेको प्रस्ताव सर्वसहमतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनुभएका विषयलाई स्पष्ट गर्दै अर्थमन्त्री डाक्टर बुवागले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने बताउनुभयो। अर्थमन्त्री बुवागले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्यायसहितको उदार अर्थतन्त्र सुदृढ़ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनु भएको छ। उहाँले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनु भएको छ। अर्थमन्त्री वाग्रेले सार्वजनिक वित्तको सिद्धान्त अनुसार करका विभिन्न स्रोतहरूबाट संकलित रकम संचित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकता अनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्रेले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि इयर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनुभयो। शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाएको जानकारी दिनुभयो। यसका साथै मध्यमवर्गीय परिवारलाई राहत दिन 25,000 रूपियाँसम्मको शिक्षा खर्चलाई कर कटी गर्न सकिने सुविधा दिएको उहाँको भनाई छ। विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने समय आएको बताउनुभयो। विद्युत महसूलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाएको अर्थमन्त्रीको दावी छ। यस्तै पूँजी बजारमा अहिले देखिएको उतार चढ़ावको सम्बन्धमा अर्थमन्त्री वाग्लेले विगतका केही अनियमिततामाथि भइरहेको छानबिनका कारण लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको विश्लेषण गर्नुभयो। सरकारले विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय आज सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। पछिल्लो निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया सरकारले रद्द गरेको छ। गएको जेठ 19 बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरिएको छ। समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद नेउपाने, पदमनिधि सोती र डाक्टर रिहाना श्रेष्ठ नियुक्त हुनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते

0: अनिवार्य अंग्रेजी एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र दुई विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषय मध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा दुई विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। कक्षा 12 को परीक्षाफल आज सार्वजनिक गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमिततर्फ 69.75 र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमिततर्फ यस वर्ष 3,32,241 र आंशिकतर्फ 85,929 गरी कुल 4,18,179 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ 2,31,770 र आंशिकतर्फ 36,420 गरी कुल 2,68,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। एसियाली विकास बैंक एडीबीले नेपालमा नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जनाभन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्यधिक चाप बढ़दै गइरहेको धेरैजसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर आर्नो कोसवाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ। राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्मतर्फ गरी विभिन्न 8 विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 उत्कृष्ट चलचित्र घोषित भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले 3 विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले प्राप्त गर्नुभएको छ। यो फिल्मबाट मिरूना मगर उत्कृष्ट अभिनेत्री घोषित हासिल गर्नुभयो। उत्कृष्ट अभिनेताको पुरस्कार परान फिल्मबाट वरिष्ठ अभिनेता निरसाले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पदकथातर्फको पुरस्कार परानले जितेको छ। उत्कृष्ट छायांकनको पुरस्कार कोसेडुङ्गाले पाउँदा उत्कृष्ट पुरस्कार पनि कोसेडुङ्गा फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। उहाँलाई 3,75,000 नगद सहित सम्मान गरिएको हो। अब विदेशको खबर। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधिमण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरानबीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय भएको थियो। मन्त्रालयका अनुसार बर्गेनस्टकमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज आफू तयार रहेको जनाएको छ। यो वार्तालाई भर्खरै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलको रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द्व अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः संचालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहमा छलफल छिट्टै शुरू गर्ने तयारी भइरहेको छ। अब खेल खबर। ब्राजीलका स्टार फरवार्ड नेइमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोटपूर्ण रूपमा निको नभएका कारण नेइमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजीलका लागि सबैभन्दा धेरै 69 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेइमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेइमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सके रहेका छैनन्। समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजीलले भोलि बिहान हैटीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाले डेफिया रंगशालामा बिहान 6:15 शुरू हुनेछ। ब्राजीलले पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वाग्लेको भनाई। विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक। परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने। एडीबीद्वारा 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत। नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति वार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई। र ब्राजीलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने। ब्राजीलले भोलि बिहान हैटीसँग खेल्दै।

0: 94.4 मेगाहर्ट्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको। मोडर्न दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि। तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, कुनै कुरो बुझ्दैनौ? दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-565-775।
2: सम्पर्क नम्बर 98-478-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
4: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
8: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेक जाँच तथा उपचार सेवा,
9: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
8: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
9: डेंगु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
8: अन्य विशेषज्ञ सेवाहरू,
9: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
10: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
8: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई ब्रान्च। फोन नम्बर 082-565-218।
11: आया, मम्मी मम्मी दाँत दुख्यो।
12: मम्मी मेरो दाँत बङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
13: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
14: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
12: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा।
14: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
15: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
4: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
3: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 082-595-222।
12: रोड सुटी, पुकार, खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिमा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
15: MBBS MD न्यूरोसाइकाट्रिक टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सडक विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू
4: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
15: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
4: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
6: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
4: चार रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
10: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
16: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
17: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ
18: एक हप्तादेखि यो दाँत दुखेको देखिछ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
10: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
19: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
19: बाङ्गाटिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
19: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
19: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123
20: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
21: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
10: हाम्रा सेवाहरू
21: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती दम निमोनिया खोकी छेरो
21: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
10: मधुमेह सुगर मृगौला रोग
21: पिसाब पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
21: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
10: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
21: युरिक एसिड बाघ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
21: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
21: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
10: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
21: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
10: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001

नमस्कार, आवाज सिंह का आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिमी फिल्म 91.4 MHz को आफ्नो प्रस्तुति रेडियो कार्यक्रम लेग्मिसीको फाकामा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेग्मिसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब 4 बजेसम्म रेडियो मध्य पश्चिमी फिल्म 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा दोहोरी संगीतको संघालो रेडियो कार्यक्रम लेग्मिसीको फाका फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज पनि हामी शुक्रबार श्रृंखलामा छौं। तपाईँकै रोजाईको फाका बजाउने श्रृंखलामा छौ। आफूलाई मन परेको लोक फाका आजको श्रृंखलामा चाहिँ प्रश्न पाउनुहुनेछ 082-5608-54 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। सम्बन्धी कार्यक्रमको शुभारम्भ गर्छौ यो निकै नै मिठो सांगीतिक आवाजबाट।

0: अह एकदमै मिठो गीत परको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु। म कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ पारेको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार। टेलिफोनको साथी नमस्कार।
1: हजुर नमस्ते।
0: नमस्कार।
1: त्यो थान स्वर्गद्वार नगरपालिका दुई गैरीको बारे जीवन साङ्गीतिक मगर भन्नुपर्छ है।
0: जीवन साङ्गीतिक मगर है।
1: हजुर
0: जीवनजी सन्चै हुनुहुन्छ नि?
1: सन्चै आरेम छ भन्नुभयो। हजुर पनि सन्चै आरेम हुनुहुन्छ।
0: एकदम हामी पनि सन्चै छौँ नि। अनि के गर्दै हुनुहुन्छ हाम्रो जीवनजीले?
1: यति बेला हजुर हाम्रो कार्यक्रम सुनेर बसिराख्यो।
0: प्रोग्राम सुनेर बसिराख्नु भएको छ है। नास्ता खानुभयो?
1: हजुर नास्ता खाइसक्यो। अघि पछि सानो काम छ भन्नुभयो।
0: ठिक छ, काम पनि गर्नु पर्यो नि है। हामीलाई पनि सुनिराख्नु भएको छ, खुसी लाग्छ। आज कुन गीत रच्नुहुन्छ?
1: परेवाको जोडी भन्ने सुन्नुहोला।
0: परेवाको जोडी है?
1: हजुर।
0: ओके, एकछिन पछाडि हामी पक्कै पनि बजाउनेछौँ। आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस्।
1: सर्वनाथ सम्झन्छु र परिवर्तनमा दाइले सम्झन्छु र सल्यान दालमा गाउँ पारेमा नेता गति रोलीगरीको गाउँपालिका चार पारामा बालिक मगर रोलीगरी गाउँपालिका एक मेरोमा मौसम मगर रोल्पा तिर पनि साथमा रहनुभएका सुजन ओली स्वर्गुदार नगरपालिका नौमा रहनुभएका विकास मगर ठाकुर मगर र सुन्दर मगर नगर रेणु लेखबेसी सुनेर बस्नु भएको सम्पूर्ण सम्झँदै जान्छु। नमस्ते।
0: हस्टियो नमस्कार। सम्झिनु भएको थियो प्युठानबाट जीवन साङ्गीतिक मगर फन्दै हुनुहुन्थ्यो। परेवाको जोडी भन्ने बोलको गीत चाहिँ रोजाइमा पार्नु भएको छ। यदि हजुरलाई पनि मनपर्छ भने 082-5854-54 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ समर्थन जनाउनका लागि। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकै साथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज पनि हामी शुक्रबार श्रृंखलामा छौ। नितान्त हजुरहरूकी रोजाईको फाका चाहिँ हामीले प्रस्तुत गर्नेछौ। आफूलाई मन परेको लोक फाका चाहिँ हजुरहरूले रोज्न सक्नुहुनेछ। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, सुस्थ हुनुहुन्छ होला। सुनिरहेको साथीहरूले जोडिन सक्नुहुनेछ है। तपाईँकै रोजाईको फाका सुन्न चाहनुहुन्छ भने सो यति बेला चाहिँ जीवन साङ्गीतिक मगरको रोजाईमा परेको फाका चाहिँ प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

0: एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। जीवन सांगीतिक मगरको रोजाइमा परेको परेवाको जोडी भन्ने बोलको गीत प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा छौं। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी, बाँकी साथ तपाईँको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
1: नमस्कार नमस्कार हजुर, के छ खबर हजुर?
0: नमस्ते नमस्कार, एकदम सन्चै आरामै छौँ हजुर। कसो नाम?
1: पुरानै खाते है, कृष्ण चौधरी भन्ने
0: मान्छे। कृष्ण चौधरी आउनुभयो है?
1: हजुर हजुर, नाटक भयो कि नै?
0: एकदम हाम्रो भइसक्यो हजुरको। भयो
1: भएको छैन, सँगै खामला भने पर्खिरहेको छु के।
0: हामीले खाइसक्यौँ है।
1: एक्लै एक्लै खानुभयो फेरि?
0: तपाईँले कहिले पनि बोलाउनु भएन, सुहास गरेर बस्दा बस्दा म थाकिसके है। ठिक छ, सन्चै आराम हुनुहुँदो रहेछ, खुसी लाग्यो। अनि के गर्दै हुनुहुन्छ?
1: नास्ता खाएर अब गोठालोतिर जाने।
0: ठिक छ, धेरै भैँसी पाल्नु भएको छ?
1: हजुर दुईटा छन्।
0: ल ठिक छ, राम्रोसँग ख्याल गर्नु होला भैँसीको, प्लस आफ्नो पनि। गर्मी छ, आज कुन गीत रोज्नुहुन्छ?
1: झरी झरी मुटु भित्र बसेको मान्छेलाई बिर्सौँ कसरी भन्ने रोजेको छ
0: है त।
1: हजुर
0: ओके, एकछिन पछाडि हामी पक्कै पनि बजाउनेछु, आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस् है।
1: ल ओके सर, हुन्छ हजुरलाई सम्झाउँछु। अनि मेरो चार छोरी बुढीलाई, अनि मेरो कान्छी सालीलाई, अनि जसले लेखबेसी भाका सुनिरहनु भएको छ उहाँ सम्पूलाई, र मलाई कृष्ण चौधरी भनेर चिने चिने साथीलाई छुट्टिन्छ है। र नमस्ते सम्झै छुट्टिन।
0: अस्ति नमस्कार र सम्झिनु फाको कृष्ण चौधरी खुराईबाट फोन देख्नुहुन्थ्यो। यो झरी बोलको गीत चाहिँ रोजाइमा पार्नु भएको छ। हजुरले समर्थन जनाउन चाहनुहुन्छ भने 82560 8056 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। हामीले फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज पनि हामी शुक्रबार श्रृंखलामा छौ। नितान्त हजुरहरूकै रोजाईको फाका चाहिँ हामीले प्रस्तुत गरिरहेका छौ। लोक फाका चाहिँ आजको श्रृंखलामा चाहिँ हजुरहरूले चाहिँ रोज्न पाउनुहुनेछ। यति बेला कृष्ण चौधरीको रोजाईमा परेको ए झरी बोलको गीत चाहिँ प्रस्तुत गर्छु, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

0: ए झरी बोलको गीत चाहिँ हामीले प्रस्तुत गरेका थियौं। कृष्ण चौधरीको रोजाईमा परेको यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लगभगको फाकामा। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्रीवासबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डाकी। बाँकी साथ तपाईँहरूको छ यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं। नमस्कार।
1: हजुर नमस्कार।
0: नमस्कार, शुभ नाम?
1: गर्दी छेत्री भरेटेनबाट।
0: गजरदी सन्चै हुनुहुन्छ नि?
1: हजुर हजुर।
0: अनि के गर्दै हुनुहुन्छ?
1: के गर्ने, यस्तो गर्मी छ, गर्मीमा के गर्न सकिन्छ र केही गर्न सकिन्न।
0: गाह्रो छ है आजभोलिको गर्मीले सताइरह।
1: हजुर
0: ठिक छ, आफ्नो ख्याल गर्नु होला। अन्तिम चरणमा आउनु भएको छ, कुन गीत रोज्नुहुन्छ?
1: अनि घाँसी काटो खोले दोबाना भन्ने सम्झना भण्डारीको गीत रोजेको छु। के अरे,
0: घाँसी काट्ने खोली दोबाना है?
1: हजुर हजुर।
0: ओके, एकछिन पछाडि हामी बके पनि बजाउनेछौ, आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस् है।
1: सर्वप्रथम त मित्र भाइको धनी हजुरलाई
0: धन्यवाद,
1: अनि प्रदीप बाबुलाई, हल मन्त्री पश्चिम सबैलाई, साथीहरूमा आज कसैको पनि नाम ल्यान्न, गर्वेश्वरमा ओली छेत्री भएर जो जसले चिन्नुहुन्छ सबैलाई मिठो माया सम्झना गर्दै सम्झौँ सुत्नु।
0: हजुर यो नमस्कार, सम्झिनु भएको थियो कचरो सिमो ओली छेत्री खुराईबाट फोन देख्नुहुन्थ्यो। घाँसै काट्ने खोली दोबाना भन्ने बोलको गीत चाहिँ रोजाईमा पार्नु भएको छ। अब भने तपाईँको माझबाट छुटेर जाने बेला भइसकेको छ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाई सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता सुनाएर आफूलाई मन परेको गीतहरू रोजाईमा पार्नुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीले पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: साइकल स्टोर पुरानो राष्ट्र रोड खोराही दाग
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 78 27 977
8: र 98 5 78 30 6 8 9।
9: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 98-578-32-819
13: र 98-578-32-223।
14: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
15: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
14: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आकृति, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
12: फोन नम्बर 082-563-479।
8: मोबाइल नम्बर 98-494-67-487।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
17: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढामगरको नमस्कार। 6 दिनपछि बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित भएको छ। आज बसेको बैठकले 4 वटा अध्यादेश स्वीकृत गरेको छ। यससँगै सभामुख डोलप्रसाद अर्यालले बैठक अर्को असार 11 गते बिहान 11 बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि 8 वटा अध्यादेश ल्याएको थियो। ती अध्यादेशहरू अधिवेशन शुरू भएकै दिन गत 28 वैशाखमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये 4 वटा अध्यादेश आज प्रतिनिधि सभाले स्वीकृत गरेको हो। संसदको अधिवेशन नरहेका बेला सरकारको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न भनेको अध्यादेश ल्याएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सम्पत्ति शुद्धिकरण मनी लन्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश सहकारी पहिलो संशोधन अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्न भनेको अध्यादेश पनि त्यसै बेला आएको थियो। यसमध्ये सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश आज प्रतिनिधि सभाबाट स्वीकृत भएको हो। यो सँगै अब यी 4 वटै अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ। सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। सरकारले संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदल 2082 कार्यावधि आगामी 2083 असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ। यसै गरी सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोग 2052 प्रतिवेदन कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। बैठकले सिन्धुपाल्चोक निवासी रमेश कुमार धितालाई लेखापान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको छ। दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग आबद्ध मुलुकबीच निकासी हुने वस्तुको भन्सारमा पूर्व जानकारी प्राप्त गर्ने सम्बन्धी समझदारी पत्रलाई सरकारले स्वीकृत गरेको छ। उक्त दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न भन्सार विभागका महानिर्देशकलाई अख्तियारी प्रदान गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको छ। उहाँका अनुसार मध्य भोटिकुसी जलविद्युत आयोजनाले प्रयोग गरेको वन क्षेत्रको जग्गा बापत उपलब्ध गराउनु पर्ने सट्टा भर्ना जग्गाको समयसीमा थप गर्न बैठकले स्वीकृत प्रदान गरेको छ। नेपाली सेनातर्फ एकजना सहायक रथीलाई उपरथी दर्जामा बढ़ुवा गर्ने निर्णय गरेको छ। यसका साथै अवकाश हुनु पूर्व एकजना महासेनानीलाई सहायक रथी र एकजना सहायक रथीलाई उपरथी दर्जामा मानार्थ बढ़ुवा गर्ने निर्णय समेत मन्त्री परिषदले गरेको छ। घोराई उपमहानगरपालिका 15 स्थित परिवार नियोजन चोक नजिक आज केक संसारको उद्घाटन गरिएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनार तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ लगायतले संयुक्त रूपमा केक संसारको उद्घाटन गर्नुभएको हो। विगत 10 वर्षदेखि सञ्चालनमा रहेको घोराई डेयरी बेकर्सले आफ्नो नयाँ शाखाका रूपमा केक संसार सञ्चालनमा ल्याएको हो। उद्घाटन कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका वसन्त जोशीले पछिल्लो समय युवाहरू विदेश पलायन हुने क्रम बढ़िरहेका बेला स्वदेशमै लगानी गरेर नयाँ व्यवसाय शुरू गर्नु प्रेरणादायी कार्य भएको बताउनुभयो। उहाँले युवाहरूले आफ्नै ठाउँमा सम्भावना खोज्दै उद्यमशीलता मार्फत रोजगारी सिर्जना गर्न सक्ने उल्लेख गर्नुभयो। अध्यक्ष जोशीले व्यवसाय सफल बनाउन गुणस्तर स्वच्छता र ग्राहकको विश्वास सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउँदै खाद्य सामग्री उत्पादन तथा बिक्रीमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। केक संसारका संचालक सनम शर्माले उद्घाटनको अवसरमा असार महिनाभर केकमा 30% तथा अन्य सामग्रीमा 10% छूट प्रदान गरिने जानकारी दिनुभयो। उहाँले ग्राहकको आवश्यकता र माग अनुसार विभिन्न प्रकारका केक बेकरी परिकार कफी तथा चियाका

परिकारहरू उपलब्ध गराइने बताउनुभयो। साथै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको उहाँको भनाई थियो। र राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी 1 विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषय मध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरे बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थीले यो परीक्षामा सामेल हुन पाउनेछन्। ग्रेड वृद्धि परीक्षामा सहभागी हुन विद्यार्थीले यही असार 19 गते 800 रूपियाँ शुल्क बोर्डको खातामा बुझाइसक्नु पर्नेछ। यो अवधिभित्र शुल्क बुझाउन छूट भएकाले असार 26 गतेभित्र विलम्ब शुल्क सहित 1600 रूपियाँ बुझाई सम्बन्धित विद्यालय मार्फत अनलाइन भुक्तानीको भाउचर वा प्रमाणित प्रतिलिपि सहित बोर्डको कार्यालयमा आवेदन फारम बुझाउनु पर्नेछ। कक्षा 12 को परीक्षाफल आज सार्वजनिक भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमित तर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमित तर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका छन्। प्राप्त नतिजा प्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्छ। हवस् त अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगा हर्ट्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50% सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली हुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98577175046

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर हतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 082-591-670
2: मोबाइल नम्बर 98-578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
3: कार्यक्रमहरू
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
5: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
7: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 98-512-32-328
4: र 98-578-37-255

0: प्रेक्षकत्रो नो इट लाइक प्रो राशिता पाव फ्रॉम टू एंड फ्रॉम सबसे यसमा हाम्रो पात्रो
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: ओया मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइ रहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।

0: हाल्नु लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
1: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
2: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
3: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
5: नमस्ते दाई भाउजू होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको
6: नमस्ते नमस्ते
7: कता हिँड्नु नि बाबु बजारतिर नि
8: अङ्कल मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने
5: के गर्ने बाबु छोराले साइकल साइकल भनेर हैरान पारेको छ न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
9: लौ हेर किन नहुनु दाई हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
5: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जान
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही दाग
12: प्रोप्राइटर दीपक श्रेष्ठ सम्पर्क मोबाइल 9847827977
13: र 9558386689

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड
1: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आचिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082594400

राम राम सन्जेक 5 बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिक राम चौधरी हार्दिक स्वागत बा। थारू समुदायको पहिचानको रूपमूलक ढकिया लोप हुना अवस्थामा पुगल बा। लौह पुस्ता से ढकिया बुन्ना पेसा नियपनाइबेर लोप हुना अवस्थामा पुग्लक जानकार हो कुरो बटी छ। लौह पुस्ता हन ढकियाको महत्व बुझाकन निर्माण करतर्फ प्रेरित कर सेक्ता सेकेल यी संरक्षण हुइसक्ना थारू अगुवा खुशीराम चौधरी बतवा राख्ल। थारू समुदाय सी पूजा आजा सहित विभिन्न शुभ कार्य भजमन दाइजो तथा मृत्युवरणका बेला दानको रूपमा ढकिया देना चलन बा। थारू अगुवा रूपलाल चौधरीको अनुसार कौन औपचारिक कार्यक्रम हुलसे फिर स्वागत कला ढकियाको प्रयोग गर्न कर्जिठा। दाङमा थारू समुदायको बाहुल्यता रलक जिल्ला हुलसे फिर यहाँका थारू समुदायसे ढकिया बुन्ना छोरलक उहाँका काही बाटिन। उहाँसे ढकिया हान दाङको चिनोको रूपमा विकास गर पर्ना बटवा राख्ल। ढकिया निर्माण सम्बन्धी तालिम व्यावसायिक उत्पादन कला आर्थिक सहयोग बजारीकरण लगायतको क्षेत्रमा स्थानीय सरकार हो अन्य सरकारवाला हुलक निकायसे समन्वय गरिकन युवा पुस्तामा यी प्रति आकर्षण बढाइपर्नामा जोड़ चौधरी दे राख्ल। युवा पुस्ताको सहभागितामा ढकिया संरक्षण गर्न स्वरोजगारको अवसर सृजना गर सिक्जिना उहाँको काही रहलहिन्। कोराई उपमहानगरपालिका 15 परिवार नियोजन चोक लघु आज केक संसारक उद्घाटन करगिल बा। दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनवार तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ लगायतले संयुक्त रूपमा केक संसारक उद्घाटन गर्लक हुइट। विगत 10 वर्षसे संचालनमा अरलक कोराई डेरी बेकर्स आफ्नो लघु शाखाको रूपमा केक संसार संचालन अनलक हो। उद्घाटन कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीसे पाछक समय युवाहरूको विदेश पलायन हुनाक्रम बहरतिर ब्याला स्वदेशमा जो लगानी गरिकन लघु व्यवसाय शुरू गर्न प्रेरणादायी कार्य हुलक बटवा राख्ल। उहाँसे युवाहरूको नक्सा आफ्नो ठाउँमा सम्भावना खोज्दी उद्यमशीलता मार्फत रोजगारी सृजना गर सिक्न उल्लेख गरिराख्ल। अध्यक्ष जोशीसे व्यवसाय सफल बनाएकोलाई गुणस्तर स्वच्छता तथा ग्राहकको विश्वास सकुनिसे महत्वपूर्ण पक्ष हुलक बटुती खाद्य सामग्री उत्पादन ओ बिक्रीमा विशेष ध्यान दिए आग्रह गरिराख्ल। केक संसारको संचालक सनम शर्मासे उद्घाटन अवसरमा असार महिनाभर केक 30% तथा अन्य सामग्रीमा 10% छूट प्रदान गर्जिना जानकारी दिइराख्ल। उहाँसे ग्राहकका आवश्यकता वा माग अनुसार विभिन्न प्रकारका केक बेकरी परिकार कफी तथा चियाका परिकार उपलब्ध गराजिना बटुवा राख्ल। उस्ताको ग्राहकहरूका गुणस्तरीय सेवा प्रदान गर अपनाउँको प्रतिबद्ध रलक उहाँको काही रहलहिन्। सरकारसे वैशाखको जेठ महिनामा विभिन्न मितिमा बैसलक मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गरिराखल। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसे आज पत्रकार सम्मेलन मार्फत बैठकको निर्णय सार्वजनिक गर्लक हुइट। वैशाखमा बैसलक 9 ओ जेठमा बैसलक 6 कैकन 15 बैठकको निर्णय एक फेरा सार्वजनिक गर्लक हो। पाछक निर्णय अनुसार सरकारसे राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिश समितिसे कर्लक 6 प्रक्रिया रद्द गरिराखल। गैलक जेठ 19 गते बैसलक मन्त्री परिषद बैठकसे यही सहकारी समितिसे कर्लक सक्कु प्रक्रिया रद्द गर्दी लघु छनौट प्रक्रिया अगाडि बढाएकोलाई स्वीकृति प्रदान गर्लक सरकारका प्रवक्ता पोखरेल जानकारी दिइराख्ल। सरकारसे संविधान संशोधनका बहस पत्र तयार पर्न कार्यदलको अवधि थप गर्नसे सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नसम्मको निर्णय गरिराखल। सरकारसे भूमि समस्या समाधान समितिका अध्यक्ष सहित सदस्य नियुक्त गरिराखल। समितिका अध्यक्ष पद्मा बलभद्र वास्तुला तथा सदस्यमा अमीर प्रसाद न्युपानी, पद्मनिधि सोती, डाक्टर रेहना श्रेष्ठ नियुक्त हौरल। 6 दिन पाछा बैसना कैकन प्रतिनिधि सभा बैठक स्थगित हो रहल। आज बैसलक बैठकसे 4 अध्यादेश स्वीकृत गरिराखल। यी सँग सभामुख डुलप्रसाद अर्यालका औरा

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाल,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 78 27 977
8: र 98 5 78 30 6 8 9।
9: नेपाली जुत्ता घर,
10: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
10: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाल।
10: सम्पर्क मोबाइल नम्बर 98 5 77 71 546।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि द्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँकिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा दागहरू आउने, कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916770,
2: मोबाइल नम्बर 98578343123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
4: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: को हो यो केटा?

0: प्रेक्षकत्र नो इट लाइक प्रो राशिका पाव फ्रम टू लाइन प्रसाद यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी भूभित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6383 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू,
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
20: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
18: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: ना कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू,
6: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क सुवर्ण मेडिकल हल, बोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98438-30153 र 98649-41944।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
22: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
23: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
24: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
23: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
24: यौन उत्तेजना नहुने,
23: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
24: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
23: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
25: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
26: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
25: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-28-89-08।
27: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
28: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
27: हाम्रा विशेषताहरू:
28: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
27: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
28: शान्त तथा पारिवारिक वातावरण भएको,
27: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
28: तिहार सुसारको राम्रो व्यवस्था भएको,
27: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
28: घरको जस्तै माया पाउने,
26: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
29: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
26: सम्पर्क फोन नम्बर 082-65-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-35-183।
30: खुसीको खबर।
31: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
30: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
32: होइन, कसलाई के भयो?
33: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
32: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
33: ल ल, एम्बुलेन्सलाई घुराही, गोगली, भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान, समय र पैसा बर्बाद भएको।
32: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
33: सम्पर्क संजीवनी टीचिंग हॉस्पिटल घोराही बरगदुआ दांग संपर्क फोन नंबर 082-591-101 र मोबाइल नंबर 97-090-65-255
3: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
4: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
3: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
8: हाम्रा सेवाहरू
7: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गना हुने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001
8: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
10: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
8: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
10: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
8: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
8: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
8: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-498-87-741

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: बजारीकरणमा छैन चासो।
1: गढवा गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक लमही नगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षमा 25 मुद्दाको टुङ्गो लगायो, 11 मुद्दा विचाराधीन अवस्थामा।
0: थारू समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा नयाँ पुस्तालाई प्रेरित गर्नुपर्नेमा जोड।
1: र 6 दिनका लागि प्रतिनिधि सभा बैठक स्थगित, 4 अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत।
0: अब खबर विस्तारमा।
1: दाङमा साना लगानीमा सञ्चालन भएका उद्योग तथा व्यवसायले उत्पादन भन्दा उत्पादित सामग्रीको बजारीकरणमा बढ़ी समस्या भोग्नु परेको बताएका छन्। घोराई उपमहानगरपालिका उद्योग तथा व्यवसाय प्रवर्धन शाखाले आज आयोजना गरेको बजारीकरण तथा वित्तीय सेवामा पहुँच विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी उद्यमी तथा व्यवसायीले स्थानीय स्रोत साधनको उपयोग गरी उत्पादन बढ़ाउन सकिने सम्भावना रहे पनि बजार व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका हुन्। कार्यक्रममा अल्लो धागा तथा कब्जा व्यवसाय झुला डाँगीले उत्पादन गर्न सहज भए पनि बिक्री वितरण र बजार विस्तारमा कठिनाई भइरहेको बताउनुभयो। घोराई स्थित युनिक अल्लो ढागो गार्मेन्टकी सञ्चालिका डाँगीले अल्लो गार्मेन्ट अल्लो ढागोसँगै तयारी पोसाक उत्पादन गर्दै आएको उल्लेख गर्दै उत्पादित सामग्री बिक्री तथा मेला महोत्सवसम्म पुर्याउन समेत विभिन्न झन्झट बेहोर्नु परेको गुनासो गर्नुभयो। ड्रागन फ्रूट व्यवसायी शोभाराम डाँगीले कृषि क्षेत्रमा लगानीको राम्रो सम्भावना भए पनि कृषि उद्यमलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक बन्न नसकेको बताउनुभयो। योजनाबद्ध रूपमा लगानी गरेमा कृषि क्षेत्रमा डुब्ने जोखिम कम हुने उहाँको भनाई थियो। तरकारी व्यवसायी मनराज घरतीले कृषि क्षेत्र उत्पादन आमदानीको आधार बन्दै गए पनि आवश्यक समयमा मल बिउ लगायतका कृषि सामग्री नपाउँदा किसान समस्यामा पर्ने गरेको बताउँदै उत्पादन बढ़ेपछि बजार अभावका कारण बिक्रीमा समेत कठिनाई हुने गरेको उहाँको भनाई थियो। कार्यक्रमका प्रमुख अतिथि तथा घोराई उपमहानगरपालिका नगर प्रमुख नरूलाल चौधरीले साना उद्योग तथा उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्धन र बजारीकरणका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उपप्रमुख हुमा कुमारी डीसीले स्थानीय सरकारले नागरिक उद्यमशील बनाउन सिप विकास तालिम तथा व्यवसाय प्रवर्धनका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उत्पादनसँगै बजार विस्तारमा व्यवसायी स्वयंले पनि लगानी र पहल बढ़ाउनु पर्ने उहाँको भनाई थियो। आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर 7 अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव विकास ओली, किसान नारायण बुढा मगर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा घोराई उपमहानगरपालिकाको उद्योग तथा व्यवसाय क्षेत्रको अवस्था र प्रवर्धनका लागि गरिएका गतिविधि बारे जानकारी समेत गराइएको थियो।
0: लमही नगरपालिकाको न्यायिक समितिले गरेका कामहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। न्यायिक समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी चालू आर्थिक वर्षमा 25 मुद्दाको टुंगो लगाइएको र 11 मुद्दा विचाराधीन अवस्थामा रहेको जानकारी गराइएको छ। लमही नगर उपप्रमुख तथा न्यायिक समिति प्रमुख लक्ष्मी योगीले न्यायिक समितिमा आएका मुद्दामा दुवै पक्षलाई मिलाएर विवादको समाधान गर्ने गरेको बताउनुभयो। पालिकामा मिल्न चाहने मुद्दालाई पालिकामै मिलाउने र पालिकामा मिल्न नचाहने र जटिल प्रकृतिका विवादलाई न्यायिक समितिले अदालत पठाउने गरेको पनि न्यायिक समिति प्रमुख योगीले बताउनुभयो। उहाँका अनुसार चालू आर्थिक वर्षमा लमही नगरपालिकाको न्यायिक समितिले 3 मुद्दालाई अदालत पठाएको छ। कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएको भन्दै स्थानीय सरकारले कसैलाई काखा र पाखा नगरी समान व्यवहार गरेको बताउनुभयो। पालिकामा रहेको सीमित स्रोत साधनका कारण नागरिकका धेरैभन्दा धेरै इच्छा चाहना पूरा गर्न नसकेको भन्दै जनताका आधारभूत समस्या समाधानका लागि भने स्थानीय सरकार तत्पर रहेको बताउनुभयो। न्यायिक समितिका सदस्य केशव अधिकारीले विषयवस्तुमाथि प्रवेश गराउँदै शुरू भएको पत्रकार सम्मेलनको सहजीकरण पत्रकार प्रिया स्मृति गजमेरले गर्नुभएको थियो।
1: दाङ देउखरीको गढवा गाउँपालिकाको गाउँसभाको 19 अधिवेशन अन्तर्गत आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। गाउँपालिका अध्यक्ष एम नारायण शर्मा

0: ले गाउँ सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि शिक्षा स्वास्थ्य रोजगार पूर्वाधार विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो। नीति तथा कार्यक्रममा स्थानीय स्रोत साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै समृद्ध गढ़वा निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ भने गाउँपालिकाले आगामी वर्ष कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा सुनिश्चितता, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, युवालाई स्वरोजगार तथा उद्यमशीलतामा जोड़ दिने नीति अवलम्बन गर्ने जनाएको छ। गाउँपालिकाले कृषि उत्पादनमा आधुनिकीकरण, व्यावसायीकरण तथा बजार व्यवस्थापनमा जोड़ दिँदै कृषकको आय स्तर वृद्धि गर्ने योजना अघि सारेको छ। शिक्षा क्षेत्रमा विद्यालयको गुणस्तर अभिवृद्धि, प्रविधि मैत्री शिक्षण सिकाई तथा मानव पूँजी विकासमा लगानी बढ़ाइने नीति लिएको छ। त्यस्तै स्वास्थ्य तथा पोषण क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्य, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्ग लक्षित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। यस्तै गरी गाउँपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएको छ।
1: थारू समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ। नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन्। नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्न सकेमा मात्रै यो संरक्षण हुन सक्ने थारू अगुवा खुशीराम चौधरीले बताउनुभयो। थारू समुदायले पूजा आजा सहित विभिन्न शुभ कार्य, विवाहमा दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन छ। थारू अगुवा रूपलाल चौधरीका अनुसार कुनै औपचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ढकियाको प्रयोग गर्ने गरिन्छ। दाङमा थारू समुदायको बाहुल्यता रहेको जिल्ला भए पनि यहाँका थारू समुदायले ढकिया बुन्न छाडेको उहाँको भनाइ छ। उहाँले ढकियालाई दाङको चिनोका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। ढकिया निर्माण सम्बन्धी तालिम, व्यावसायिक उत्पादनका लागि आर्थिक सहयोग, बजारीकरण लगायत क्षेत्रमा स्थानीय सरकार र अन्य सरोकार भएका निकायले समन्वय गरी युवा पुस्तामा यसप्रति आकर्षण बढ़ाउनु पर्नेमा चौधरीले जोड़ दिनुभएको छ। युवा पुस्ताको सहभागितामा ढकिया संरक्षण गर्दै स्वरोजगारका अवसर सिर्जना गर्न सकिने पनि उहाँको भनाइ छ।
0: मध्यपश्चिम खबरमा अब कुराकानीको पालो। चालू आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी छ। संघ सरकार र प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् भने असार 10 गतेसम्म आगामी वर्षका लागि बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाका कारण यतिबेला स्थानीय तहहरू बजेटको तयारीमा लागेका छन्। दाङका 10 स्थानीय तह मध्ये कतिले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् भने कतिले नीति तथा कार्यक्रम र बजेट एकै दिन ल्याउने गरी तयारी गरिरहेका छन्। गत भदौमा भएको जेएनजी आन्दोलन र त्यसपछिको बढ़दो महँगीका कारण चालू आर्थिक वर्षमा स्थानीय तहहरूले पूँजीगत खर्च बढ़ाउन सकेका छैनन्। यसै सन्दर्भमा रहेर आज हामीले दाङ जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा रहेको दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीलाई चालू आर्थिक वर्ष कस्तो रह्यो र आगामी वर्षको बजेटको तयारी के कसरी गर्दै हुनुहुन्छ भनेर सोधेका छौं।
2: यसमा हाम्रो जमिसन गाउँपालिकाको हरेक क्षेत्रमा, चाहे शिक्षा क्षेत्र होस्, स्वास्थ्य क्षेत्र होस्, सामाजिक विकास क्षेत्र होस्, कृषि क्षेत्र, संस्कृति सम्वर्धन र संरक्षण गर्ने क्षेत्र होस्, हरेक क्षेत्रमा हामीले लेख्ने काम गरेको जस्तो लाग्छ। आगामी वर्षमा हामीले यसैलाई प्राथमिकता दिएर जुन हामी निर्वाचित भएर आयौं, आउँदैखेरि हामीले महत्वपूर्ण एउटा कार्यक्रम ल्याएका थियौँ, त्यो छोरी सम्मानलाई पनि पूर्ण नेतृत्व दिँदै, छोकरी सम्मान कार्यक्रमलाई पनि हामीले प्राथमिकता दिँदै अगाडि बढ्नेछौँ। र किसानको हितको लागि हामीले अहिलेको अवस्थामा हाम्रो नेपाल सरकारले अरबौं रुपियाँ रासायनिक मलमा अनुदान दिइरहेको छ, त्यसलाई न्यूनीकरण गर्नको लागि, त्यसलाई सपोर्ट गर्नको लागि हामीले प्राङ्गारिक मलमा महत्वपूर्ण भूमिका किसानहरूलाई खेल्नको लागि हामीले आर्थिक सहयोग पनि गरेका छौँ। जसले गर्दाखेरि प्राङ्गारिक मल उत्पादन गर्यो भनेपछि एउटा कुरा त देशको व्यवहार पनि कम हुन्छ, र अर्को कुरा रासायनिक मल र कीटनाशक औषधिको प्रयोगले गर्दाखेरि अहिले समाजमा क्यान्सर जस्तो प्राणघातक रोगहरूले रोग फैलिरहेको छ, त्यसलाई पनि न्यूनीकरण गर्ने उद्देश्यका साथ कम्पोस्ट मल, गनेउला मल बनाउनको लागि हामी भूमिसन गाउँपालिकाले किसानलाई धेरै प्राथमिकता दिइरहेको कुरा छ। र स्वास्थ्य क्षेत्रको विषयमा दङिसन गाउँपालिकाको एउटा आधारभूत अस्पताल बागरमा रहेको छ। 1500 अस्पताल हो, अहिले 500 हामी सञ्चालन गरिरहेका छौँ, जसमा हामीले डाक्टर विशेषज्ञ ल्याएर विशेषज्ञद्वारा शल्यक्रिया शुरू गर्ने हाम्रो कार्यक्रम रहेको छ। पोषण मैत्री पालिका बनाउने पनि हाम्रो मुख्य एजेन्डा रहेको कुरा पनि म यहाँहरूलाई जानकारी दिन चाहन्छु।
1: चालु आर्थिक वर्षको खर्चको अवस्था चाहिँ, पुँजीगत खर्चको अवस्था चाहिँ कस्तो रह्यो अध्यक्षज्यू?
2: पुँजीगत खर्चको अवस्था हाम्रो एकदमै न्यून रह्यो, अहिलेको विडम्बना भन्नुपर्छ हामीले। अहिलेको परिप्रेक्ष्यमा देशमा अत्यधिक महँगी भएको कारणले गर्दाखेरि जिल्ला दरले भन्दा यो अहिलेको बजारको भाव धेरै फरक भएको कारणले गर्दाखेरि यहाँका उपभोक्ताहरूले काम गर्नको लागि सम्झौतै गर्न नआएको अवस्था र ठेकेदारहरूले टेन्डर गरिसकेपछि पनि ठेकेदारहरूलाई हामीले अहिले एकदमै रिक्वेस्ट गर्नुपर्ने अवस्था। अहिले भर्खरै 5 करोडको एउटा ठेक्का खुलेको छ हाम्रो, त्यो 5 करोडको ठेक्का चालु गर्नको लागि त्यही ठेकेदारलाई फिल्डमा बोलाएर जसरी रेकर्ड गर्नुहोस् पैसाको व्यवस्थापन हामी गर्छौँ, तपाईँलाई बेसीको व्यवस्थापन गर्छौँ भनेर उहाँलाई रिक्वेस्ट गरेर हामी आएका छौँ। यसले गर्दाखेरि अहिलेको अवस्थामा अत्यन्त अब अहिले आजको मितिसम्म भनियो भनेपछि लगभग 26% 27% मात्रै खर्च भएको अवस्था रहेको छ।
1: आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको एकदमै तयारीमा पनि हुनुहुन्छ तपाईँहरू, आउँदो आगामी वर्षका लागि चाहिँ बजेट कस्तो बनाउँदै हुनुहुन्छ, त्यो बजेटका लागि स्रोतहरूको व्यवस्थापन चाहिँ कहाँ कहाँबाट जुटाउँदै हुनुहुन्छ?
2: स्रोतको व्यवस्थापन भन्दाखेरि हाम्रो आन्तरिक स्रोत एकदमै न्यून रहेको छ, दमिसन गाउँपालिका यो एउटा सानो पालिका पनि हो, त्यस कारणले गर्दाखेरि हाम्रो करोडको हाराहारीमा मात्रै आन्तरिक स्रोत रहेको छ। अनि त जम्मै अनुदानकै कुरो छ, विशेष अनुदानहरू भयो, समग्रत अनुदानहरू भयो, सलामीकरण भयो, यो संघबाट र प्रदेशबाट आउने जुन अनुदानहरू छ यसैबाट नै हामीले सञ्चालन गरिरहेका छौँ र अन्य चाहिँ केही पनि छैन।
1: आउँदो बजेट बनाउँदाखेरि तपाईँहरूको मुख्य प्राथमिकताका क्षेत्रहरू चाहिँ त्यो बजेटले कसरी सम्बोधन गर्छ, कुन कुन क्षेत्रलाई चाहिँ प्राथमिकता दिएर तपाईँहरू बजेट विनियोजन गर्दै हुनुहुन्छ?
2: दमिसन गाउँपालिका भनेको किसानहरूको पालिका हो, यहाँ हाम्रो बजार छैन, अन्य उद्योग धन्दाहरू पनि छैन। विशेष गरेर हामीले किसानहरूको लागि यो सिँचाइको सुविधाको लागि हामीहरूले दमिसन गाउँपालिका एउटा यो सरुई गङ्गा दबाई नदीको तटमा रहेको पालिका भएको कारणले गर्दाखेरि त्यहाँ सानो ट्युबवेलहरू राम्रोसँग सफल भएका छन्। त्यसैले गर्दाखेरि त्यसलाई सानो रकमले पनि हुने भएको कारणले गर्दाखेरि ती ठाउँहरूमा हामी सानो ट्युबवेलहरू प्रदान गरेर बिजुलीको पोल तार लगेर ट्रान्सफर्मरहरू प्रदान गरेर जुन किसानले अत्यन्त न्यून शुल्कमा युनिटको 2 रुपियाँ मात्रै महसुल लाग्ने गरी किसानलाई राहत होस् भनेर हामीले यसरी किसानको हितको लागि सेलो ट्युबवेलहरू निर्माण गरेका छौँ र हामीहरूले बिउ पुँजीको कार्यक्रमहरू पनि ल्याएका छौँ। किसानहरूलाई धानको बिउमा 50%, आलु गहुँको बिउहरूमा 50% अनि कृषि यन्त्रहरूको पनि 50% अनुदानकै हिसाबले हामीले अगाडि बढेका छौँ। दमिसन गाउँपालिकामा रहेको एउटा आधारभूत अस्पताललाई हामीहरूले फार्मेसी सेवा सञ्चालन गरेर सेक्रेटरी डाक्टरद्वारा शल्यक्रिया गर्ने हाम्रो नीतिका साथ अगाडि बढाइरहेका छौँ र शिक्षा क्षेत्रमा पनि अहिलेको यो कम्पिटिसनको बेलामा, प्रतिस्पर्धाको बेलामा संस्थागत विद्यालयहरूले विद्यार्थीहरूलाई तानी गएको अवस्था छ, त्यसबाट हामी रोक्नको लागि छात्रवृत्तिको व्यवस्था पनि गरेका छौँ, यो प्राविधिक शिक्षा पढ्नेहरूको लागि छात्रवृत्तिको व्यवस्था गरेका छौँ, विद्यार्थीहरूलाई सामुदायिक विद्यालयमै पढाएर राम्रो शिक्षा दिने उद्देश्यका साथ हामी अगाडि बढेको कुरा पनि म यहाँलाई जानकारी दिन चाहन्छु।
1: अन्त्यमा जाँदा जाँदै अब 4 वर्ष बितिसक्यो, 1 वर्षको कार्यकाल छ, सम्भवतः अर्को बजेट बनाउन पाइन्छ कि पाइँदैन त्यो पछाडिको नै कुरा भयो। दङ्गीसरण गाउँपालिकाको अध्यक्ष शम्भुगिरी हुँदाखेरि यो चाहिँ सम्झन लायकको काम गरे है भन्ने चाहिँ के छाप छोड्दै हुनुहुन्छ तपाईँ?
2: यसमा के छ भन्दाखेरि हरियाली प्रबन्धनलाई हामीले प्रायोरिटी दिएका छौँ, सडकको किनारहरूमा बिरुवाहरू रोप्ने लाई प्राथमिकता दिएका छौँ र सातैवटा वडामा 4 वर्षको कार्यकाल अन्त्य भइसकेको छ, बाँकी 1 वर्षको कार्यकालमा पनि सातैवटा वडामा 1-1 बाटोहरूलाई हामीले सरोन्नति गरेर कालो पत्रे बिस्तारै गरिरहेका छौँ। यो नितान्त पालिकाको बजेट मात्रै भएको कारणले गर्दाखेरि समग्र थोरै प्रदेशबाट मात्रै आउने भएको कारणले गर्दाखेरि यसलाई पुरा गर्न सकिरहेका छैनौँ। यहाँ विद्यालयहरू पनि भौतिक पूर्वाधारहरू विद्यालयहरूका एकदमै जीर्ण थिए, त्यस कारणले गर्दाखेरि यहाँ रहेका विद्यालयहरूका भौतिक पूर्वाधारहरू, हाम्रो भवनहरू, यहाँका आइटी सम्बन्धी सम्पूर्ण उपकरणहरू, फर्निचरहरू सम्पूर्ण हामीले व्यवस्थापन गरेका छौँ। त्यो विद्यार्थीहरूलाई आकर्षित गर्ने खालको व्यवस्थापन हामीले गरेका छौँ।
1: अब बाँकी प्रसंगहरू। घोराई उपमहानगरपालिका 15 परिवार नियोजन चोक नजिक आज केक संसारको उद्घाटन गरिएको छ। धान जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनार तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ लगायतले संयुक्त रूपमा केक संसार पसलको उद्घाटन गर्नुभएको हो। विगत 10 वर्षदेखि संचालनमा रहेको घोराही डेरी बेकर्स ले आफ्नो नयाँ शाखाका रूपमा केक संसार सञ्चालनमा ल्याएको हो। उद्घाटन कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले पछिल्लो समय युवाहरू विदेश पलायन हुने क्रम बढ़िरहेका बेला स्वदेशमै लगानी गरेर नयाँ व्यवसाय शुरू गर्नु प्रेरणादायी कार्य भएको बताउनुभयो। उहाँले युवाहरूले आफ्नै ठाउँमा सम्भावना खोज्दै उद्यमशीलता मार्फत रोजगारी सिर्जना गर्न सक्ने उल्लेख गर्नुभयो। अध्यक्ष जोशीले व्यवसाय सफल बनाउन गुणस्तर, स्वच्छता र ग्राहकको विश्वास सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउँदै खाद्य सामग्री उत्पादन तथा बिक्रीमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। केक संसारका संचालक सनम शर्माले उद्घाटनको अवसरमा असार महिनाभर केकमा 30% र अन्य सामग्रीमा 10% छूट प्रदान गरिने जानकारी गराउनु भएको थियो। उहाँले ग्राहकको आवश्यकता र माग अनुसार विभिन्न प्रकारका केक, बेकरी परिकार, कफी तथा चियाका परिकारहरू उपलब्ध गराइने बताउनुभयो। साथै उहाँ ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको पनि उहाँको भनाइ थियो।
0: सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। वैशाखमा बसेका 9 र जेठमा बसेका 6 गरी 15 बैठकको निर्णय एकैपटक सार्वजनिक गरिएको हो।
1: 6 दिनपछि बस्ने गरेर प्रतिनिधि सभा बैठक स्थगित भएको छ। आज बसेको बैठकले 4 अध्यादेश स्वीकृत गरेको छ। यससँगै सभामुख डोल प्रसाद अर्यालले अर्को बैठक असार 11 गते बिहान 5:11 बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि 8 अध्यादेश ल्याएको थियो। ती अध्यादेशहरू अधिवेशन शुरू भएकै दिन गत वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। त्यसमध्ये 4 अध्यादेश आज प्रतिनिधि सभाले स्वीकृत गरेको छ। संसदको अधिवेशन नरहेका बेला सरकारले संवैधानिक परिषद, काम कर्तव्य र अधिकार तथा कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न भनेको अध्यादेश ल्याएको थियो।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधि मण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरानबीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय भएको थियो। मन्त्रालयका अनुसार बगेन स्टकमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई भर्खरै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलका रूपमा हेरिएको थियो।
1: मध्यपश्चिम खबरमा अब खेल खबर। ब्राजिलका स्टार फरवर्ड नेइमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेइमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेइमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेइमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सकेका छैनन्। समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान 6:15 बजे हैटीसँग खेल्दैछ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 36.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय खोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 49% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
0: दाङमा साना लगानीमा सञ्चालन भएका उद्योगी व्यवसायलाई बजारीकरणमा समस्या, स्थानीय सरकारलाई बजारीकरणमा छैन चासो।
1: गढवा गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक। लमही नगरपालिकाको न्यायिक समितिले चालू आर्थिक वर्षमा 25 मुद्दाको टुंगो लगायो, 11 मुद्दा विचाराधीन अवस्थामा।
0: थारू समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा नयाँ पुस्तालाई प्रेरित गर्नुपर्नेमा जोड।
1: र 6 दिनका लागि प्रतिनिधि सभा बैठक स्थगित, 4 अध्यादेश स्वीकृत।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मीहरू, प्राविधिक मित्र अमृता डाङ्गी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर सेती
0: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइनु भएर त जान लाग्यो नि।
1: हो र कहाँ?
2: भन्दिन के?
1: सत्य भन्दिनौ।
2: आई लभ यू पिंकुली भनेको।
1: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
5: गाडीले राखेर मैले के पाउँछु?
3: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
5: जित बहादुर
6: कोई भी रिश्ता जब नया होता है ना, एक्साइटिंग होता है, क्योंकि वो नया होता है।
3: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल
6: टू।
3: एक पटक अवश्य हेर्नुहोस्।
7: हामी जन्मजात नै सिकारी हौ, सिकारी।
8: पुरै दैलेख मलाई चाहियो।
9: भिएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
10: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
9: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।

0: Hango.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
2: आया आया मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
6: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902।
3: चुरोट चुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
9: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
10: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
9: हुलासले बनाउँदैछ परिवार एक साथ।
11: सीता के भयो तिमीलाई? गुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
15: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहिदान, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहिदाङमा खुल्यो।
16: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोब्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
15: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने,
16: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
15: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
16: छालामा दागहरू आउने, कपाल झर्ने,
15: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
16: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
15: बारम्बार गर्भपतन भएमा,
16: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
15: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
16: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
15: बिना कारण शरीरको तौल घटेमा,
16: ढाड दुखेमा, कम्मर दुखेमा,
15: गाउट तथा युरिक एसिडको समस्या,
16: बारम्बार आँखा रातो भएमा,
15: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
16: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
15: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
16: लामो समयदेखि छाला कडा भएमा,
15: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
16: युवा अवस्थामा पक्षघात भएमा,
15: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
16: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
15: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
16: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
15: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
16: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: फोन नम्बर 0825916770।
15: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
16: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
16: कार्यक्रमहरू:
14: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
16: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
0: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
17: फोन नम्बर 0825562601, 98578-35990, 98578-31684, 98512-32328
14: र 98578-37255।
18: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धानपछि आविष्कार भएको रुघाखोकी, नाकबन्दा, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर, हस्पिटल रोड, गुराहीदान। फोन नम्बर 0825612010। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
4: वरिष्ठ हार्ट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
4: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोड्ने सम्बन्धी अपरेशन सेवा।
6: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भयो भने
2: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
10: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
11: बिमा गराउन जाँदैछु
10: बिमा किन गर्नु पर्यो सर बिमा
11: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
10: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
11: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
10: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
12: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
10: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
11: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
10: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
13: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071551

0: 91501 वा 071-5512 मा सम्पर्क गर्नु हुन अनुरोध छ।
1: सुने खबर जीवन साथी असल पाकी छौरे खुशी छौरे सुखी छौरे।
2: नमस्ते, म गीतकार संगीतकार राजकुमार बगर, तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।

0: नमस्ते, म रामकृष्ण काल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिटाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858783560। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
3: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तरपट्टि, थारू गल्ली, घुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 9857771546। खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: यसै उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिटीभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
4: हाम्रा विशेषताहरू:
6: आधुनिक प्रयोगशाला,
4: अत्याधुनिक सर्वेक्षण उपकरण,
6: अनुभवी प्रशिक्षक,
4: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
6: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
4: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
6: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
4: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
4: सम्पर्क फोन नम्बर 0825602004।
5: सम्पर्क मोबाइल नम्बर 9858730672 र 9699964848।
7: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
8: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
9: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्ध कपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
10: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
9: यौन उत्तेजना नहुने,
10: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
9: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
10: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
4: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9818980828। होइन, के भयो दाई, किन झुक्लाएर बस्नु भएको?
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
12: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
13: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको, राम्रो पैसा कमाइरहेछले।
12: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट सुन्न सकिन्छ। सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हित विपरीत गरिएका व्यवस्थामाथि पुनर्विचार गर्न सरकारसँग सांसदहरूको माग। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पारित। वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाद्वारा स्वीकृत
1: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: सरकारले मनोमानी गरेको भन्दै विपक्षीको विरोध। सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत। नेपाल धितो बोर्डको रिक्त अध्यक्ष पदमा गोपाल प्रसाद भट्टराई नियुक्त।
2: नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने।
0: सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि। कम्तीमा 2 साताका लागि बन्द। कृषि मन्त्रालयले 10 वर्षसम्म प्रवाह गरेको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न समिति गठन।
3: मन्त्रालयको मन्त्रीस्तरीय निर्णय गरेर पत्री दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ।
0: इजरायलको हवाई आक्रमणबाट दक्षिण लेबनानमा 18 जनाको मृत्यु। फिफा विश्वकप समूह एमा मेक्सिकोद्वारा नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल। राति अमेरिका र अस्ट्रेलियाको खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वास्थ्य र शिक्षा सेवा प्रवाहका आधारमा सरकारको मूल्यांकन गर्ने गरिन्छ। मानव विकासका सूचकांक राज्यले लगानी गरेको स्थितिको आधारमा मूल्यांकन गर्ने चलन विश्वभरि रहेको छ। शिक्षकहरू, चिकित्सकहरू र पेशाकर्मीहरू दलीय राजनीतिमा लागेर उत्पन्न भएको लामो समस्या समाधानका लागि केही समय लाग्ने देखिन्छ। शिक्षा र चिकित्सा सेवाको सहजता र गुणस्तर बढ़ाउन सकेमा मात्र सरकारले सफलता प्राप्त गरेको देखिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले 10 वर्षसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्ने भएको छ। कृषि वन तथा जलवायु मन्त्रालयले आर्थिक वर्ष 2072-73 हालसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको हो। सहसचिव बद्री प्रसाद दाहालको संयोजकतामा गठित कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरूपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गरिएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। मन्त्रालयका सूचना अधिकारी डाक्टर मणिरत्न अर्यालले सीआईएनसँग भन्नुभयो,
3: कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्पेसली यो विगतको 10 वर्षमा भएको अनुदानमा केही चाहिँ मोटिभेसनका फ्याक्टरहरू पनि हुन सक्छन्, केही दुरूपयोगका फ्याक्टर पनि हुन सक्छन् भनेर विभिन्न मिडियामा आइरहेको कुराहरूलाई सम्बोधन गर्नको लागि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पत्री दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ। यसलाई 6 महिना अवधिको समय अवधि दिएर बीचमा पनि रिपोर्टिङ गर्ने गरेर त्यो अनुदानलाई के कसरी लान सकिन्छ, के कुन कुन वेबाट गयो भने अझै छिट्टी हुन सक्छ भन्ने पाटो, त्यसपछि अब कुन मोडालिटीहरू चाहिँ अनसक्सेसफुल हुन सक्छ, कुन मोडल चाहिँ सक्सेसफुल हुन सक्छ, भविष्यमा कुन ट्र्याकबाट जाने भन्ने सन्दर्भमा चाहिँ यो कमिटी गठन गरिएको छ। अहिलेको सन्दर्भमा यति नै जस्ट कमिटी फर्मेसन मात्रै भएको छ, बाँकी चाहिँ अब आगामी दिनमा यो कमिटीले काम पनि गर्दै जान्छ, रिपोर्ट पनि गर्दै जान्छ, त्यसको आधारमा 6 महिना अवधिपछि रिपोर्ट पनि पब्लिकेसन गर्छ।
5: कार्यदलले कार्यादेशमा पुराना प्रतिवेदन समावेश समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समेत समावेश गरिएको छ। कार्यदलले कम्तीमा 1 महिनामा 2 पटक वा आवश्यकता अनुसार त्यसभन्दा बढ़ी पटक मन्त्रालयका सचिव समक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेश गर्नुपर्नेछ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएका 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो। 4 अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव अस्वीकृत अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अध्यादेश निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
1: अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
5: गत वैशाखमा संसद अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो। वैशाख 28 गते संसद अधिवेशन शुरू भएको पहिलो दिन ती अध्यादेश प्रतिनिधि सभामा पेश भएका थिए। त्यसअघि बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी विद्यालयमा लगाइएको करबारे स्पष्ट पार्नुभएको थियो। उहाँले सामुदायिक विद्यालयमा कुनै कर लगाइएको छैन भने निजी विद्यालयमा हाल 3% कर मात्र लागू गरिएको बताउनुभयो।
6: अब शिक्षामा लगाइएको कर सामुदायिक स्कूलहरूमा यो होइन, निजी स्कूलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ। तर 25,000 आफ्ना बाल बालिकाहरूका लागि निजी स्कूलमै गरिएको 25,000 रूपियाँसम्मको खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको छ। वर्षमा 10,00,000 आमदानी भएका नेपाली नागरिकहरूलाई करको दायरामा राखिएको छैन। इन्कम ट्याक्स फ्री, यो असाध्यै क्रान्तिकारी कदम, त्यसबाट लाखौं बचत भइरहेको छ। यता 5,000 रूपियाँ खर्च गर्नेले 150 रूपियाँ तिर्ला, तर यता लाखौं छूट दिइराखिएको छ कर तिर्न नपर्ने।
5: वहाँले अभिभावकलाई राहत दिने उद्देश्यले निजी विद्यालयमा बालबालिकाको शिक्षामा वार्षिक 25,000 रूपियाँसम्म खर्च गरे बाबत कर छूटको व्यवस्था गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले वार्षिक 10,00,000 रूपियाँसम्म आमदानी गर्ने नागरिकलाई आयकरको दायरामा नल्याइएको उल्लेख गर्दै यसलाई सरकारको महत्वपूर्ण र सुधारमुखी कदमको रूपमा प्रस्तुत गर्नुभयो। यता कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरीद प्रक्रियामा देखिएका जटिलता हटाउन तत्काल आवश्यक भएकाले सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेश ल्याउनु परेको बताउनुभयो।
7: सभामुख महोदयको अनुमतिले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबू ओलीले सरकारले ल्याएको आर्थिक विधेयक 2083 जनहित भन्दा पनि स्वार्थ समूहको प्रभाव बढ़ाउने खालको रहेको आरोप लगाउनुभयो। उहाँले शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क तथा स्वास्थ्य पूर्वाधार लगानी शुल्क जस्ता नयाँ करको औचित्यमाथि प्रश्न उठाउनुभयो।
8: यस विधेयकमा गम्भीर प्रश्नहरू पनि प्रशस्तै छन्। विधेयकमा नयाँ शुल्क र करहरू थपिएका छन्। शिक्षा सेवा शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क आदि। शिक्षा शुल्क ठिक पनि हुन सक्छ, तर शिक्षा समता शुल्कबाट वास्तवमै सरकारी विद्यालयको गुणस्तर बढ़ने सुनिश्चितता के छ?
5: सरकारले नेपाल धितोपत्र बोर्ड सेवनको रिक्त अध्यक्ष पदमा कैलालीका डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसै गरी सरकारले नेपाल विशेष सेवा ऐन 2042 साविक व्यवस्था पुनः लागू गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनुभयो।
2: नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। दुई, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। तीन, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। चार, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। पाँच, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
5: ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिड़ियाखाना बन्द गरिएको जनाएको छ। कोषका प्रवक्ता रचना शाहले चिड़ियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्ड फ्लूको संक्रमण देखिएको सीआईएनसँग बताउनुभयो।
9: अस्ति एउटा काग र परेवा हाम्रो बर्ड सेक्सनमा मरेको भेटियो कि, अनि त्यहाँ त धेरै रुखहरू छ, अनि त्यो मरेको अब अन्याचुरल डेथ जस्तो लागेर हामीले चाहिँ नि लाइफ स्टक डिपार्टमेन्टमा यो पशु चिकित्सक विभाग त्रिपुरेसनमा त्यहाँको ल्याबमा हामीले टेस्ट गर्न पठायौँ, अनि त्यहाँबाट चाहिँ नि हिजो हामीलाई रिपोर्ट आयो यो एभियन इन्फ्लुएन्जाको उयोहरू देख्यो भनेर, अनि स्ट्रेन त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ नि अब पशु चिकित्सक विभागको सिनियर वेटहरूसित कन्सल्ट गरेर र हाम्रो वेटहरूसित पनि कन्सल्ट गरेर प्रिकसन लिन पर्छ भने र प्रिकसनरी स्टेपको अन्तर्गत हामीले चाहिँ नि यो दुई साताको लागि जिउ बन्द गरेको, किनभने धेरै एनिमल्सहरू छ, फेरि भेजिटेबल्सहरू पनि आएपछि अब के अरे संक्रमण हुने चान्सेस हुन्छ भनेर हामीले चाहिँ यो प्रिकसनरी स्टेपले नै हामीले दुई साताको लागि बन्द गरेको हो।
5: साझा खबरमा अब विदेशको खबर। दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले रातभरि भएको आक्रमणका क्रममा धेरै व्यक्ति घाइते भएको जनाएको छ। इजरायली सेनाले भने इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँग सम्बन्धित 80 क्षेत्रमा आक्रमण गरिएको र समूहका दर्जनौं सदस्य मारिएको दावी गरेको छ। आईडीएफका अनुसार यस क्रममा 4 इजरायली सैनिकको पनि मृत्यु भएको छ। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत समूह एमा घरेलू टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 पुग्ने पहिलो टोली बनेको हो। यस जितसँगै मोरक्को समूह एको शीर्ष स्थानमा उक्लिएको छ। मोरक्कोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै यस अघिका खेलमा क्यानाडाले कतारलाई 6-0 गोल, स्विजरल्याण्डले बोस्नियालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। चेक गणतन्त्र र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। यसैबीच समूह डी अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया भिड्नेछन्। राति 1:15 दुई बीचको खेल शुरू हुनेछ।
0: नेपालमा आजबाट भित्रिएको मनसून र त्यसको पूर्व तयारीका कुरा, नागरिकको प्रश्नमा विज्ञसँगको कुराकानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू,
12: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहारका हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जडेदेखि दाँत फरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627777।

0: प्रोडक्ट हरु कोकोनट चोकोनट भिटा मिल्क बटर पैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकिज का है नाइस अडगुरी
2: ये आफूले तयारी गरेको बताएका छन्। मौसम जन्य विपदको जोखिम र सरकारको पूर्व तयारीका बारेमा हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
3: यस वर्षको मनसून कमजोर हुने भनेको समग्र मनसूनको अवस्था हो, तर मनसूनको प्रवेश चाहिँ सम्भवतः आज भएन भने पनि केही दिनभित्र मनसूनको प्रवेश नेपालमा हुनेछ। तर पूर्वी क्षेत्रबाट मनसून प्रवेश हुने भएको कारणले सरदर रूपमा पश्चिमी क्षेत्रसम्म पुग्न एक हप्ता समय लाग्छ। प्युठान भनेपछि मध्यपश्चिम, त्यसकारणले अबको चार पाँच दिन कुरो भन्न चाहन्छु। तर एउटा जोखिम चाहिँ छ, यसपटि कम पानी पर्न सक्छ। यदि यहाँ आकाशीय खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यसकारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुन सक्छ।
4: अर्को प्रश्न चाहिँ यो बाढ़ी पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन सरकारले अब के नयाँ योजना ल्याउँदैछ भनेर प्रश्न गर्नुभएको छ।
3: कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौ एआई, यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढ़ी पूर्वानुमानको लागि हामीले आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्ने गरी आगामी मनसूनदेखि तयारी अगाडि बढ़ाएका छौं। यसै मनसूनमा चाहिँ हामी त भ्याउँदैनौं, तर यस मनसूनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौं। यसचोटि हामीले पाँच दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौं। एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन, रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन, फेरि बाढ़ीहरू कहिलेकाहीँ राति ठूलो बाढ़ीहरू जाने गर्दछन् धेरै जसो नै भनौं। त्यो अवस्थामा चाहिँ अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यौं र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आईभीआर भनेको एसएमएसको सट्टा भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ। तर एउटा सीमा चाहिँ छ यसमा पनि, हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन। यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ,
4: एकरो हुन्छ उहाँहरूले समस्या राख्न सक्ने हुनुभयो तर तपाईँहरूले फिर्ता गर्ने
3: फरक छ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौ उहाँले उठाउनुभयो भने सुन्न सक्नुहुन्छ, तर त्यो कल चाहिँ हामीले सबैले पठाउँदै छैनौं। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ विद्यालयका प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक, जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ, त्यो उहाँहरूको चाहिँ नम्बरहरू हामीले संकलन गरिरहेका छौं। सम्भवतः हामी धेरै पालिकाहरूबाट प्राप्त हुने त्यस्ता नम्बरहरूमा चाहिँ यस वर्ष कल पनि पठाउनेछ।
4: चट्याङ, भूकम्प, बाढ़ी पहिरो, हावाहुरी, आगो लागि जस्ता विपदबाट कसरी बच्न सकिन्छ?
3: अब यो बहुविपदको कुरा उहाँले गर्नुभयो,
4: धेरैवटा विपदको कुरा गर्नुभयो।
3: अब नेपालमा यस्तो कुनै पनि क्षेत्र छैन भनिन्छ जहाँ चाहिँ कुनै पनि विपद नहोस्, भनेको कुनै न कुनै विपद कहीँ न कहीँ छ। त्यसकारणले हामी जतिसुकै सुरक्षित स्थानमा गए पनि त्यहाँ बाढ़ीबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ पहिरोको विपद हुन सक्छ, पहिरो बाढ़ी दुवैबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ आगलागी अथवा अन्य विपदहरू हुन सक्छन्। त्यसकारणले हामी चनाएको हुनुपर्छ र फरक फरक विपदको हामीले फरक फरक किसिमबाट पूर्व तयारी पनि गर्नुपर्छ। बाढ़ीको पूर्व तयारी गर्नको लागि नदीको छेउछाउ, खोलाको छेउछाउ जानु भएन। पहिरोको पूर्व तयारी भनेपछि भिरालो जमिनमा पहिरो गइराख्ने क्षेत्रहरूमा चाहिँ रहनु भएन, त्यसको नजिकैको सुरक्षित स्थानहरू हेर्नु पर्यो। त्यो बाहेक पनि अन्य चट्याङको कुरा गरिराख्नु भएको छ, चट्याङको पनि हामीले पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गर्दैछौ। जल तथा मौसम विज्ञान विभागले सम्भवतः अबको छिट्टै चट्याङ सम्बन्धी सूचना पनि हामी केही छिन अगाडि नै भए पनि भारतले भर्खरै आधा घण्टा अगाडि चट्याङको पूर्वानुमान र पूर्व सूचना दिने गरी तयारी गरेको भन्ने सूचना आएको छ। सम्भवतः हामी छिट्टै त्यो अवस्थामा पुग्नेछौं। तर चट्याङ गइराख्दाखेरि अथवा चट्याङको हाम्रो बुलेटिनमा, मौसम पूर्वानुमान बुलेटिनमा चट्याङ पनि जान सक्छ भनेर जिल्लागत रूपमा जुन बुलेटिनहरू जारी हुन्छ त्यो हेरेर यहाँहरूले त्यो जाने दिन अथवा चट्याङ जान सक्ने बादल देखिएको अवस्थामा अथवा आकाशमा गड्याङ गुडुङ शुरू भए पछाडि यहाँ कम्तीमा खुल्ला आकाशमा रहनु भएन, पानीको छेउछाउ जानु भएन, रूखको नजिक बस्नु भएन, होइन बिजुलीको पोल मुनि बस्नु भएन जहाँ चाहिँ जोखिम बढ़ी हुन्छ, त्यसरी चाहिँ सुरक्षित हुन सकिन्छ। म यहाँहरूलाई चाहिँ यो सबै बहुविपदबाट जोगिनका लागि, सबै किसिमको विपदलाई बुझ्नको लागि अलिकति प्रयास गर्नुहुन, ज्ञान लिनुहुन र त्यसको लागि थप ज्ञान आवश्यक परेमा 1155 नम्बरमै फोन गरेर सोध्नुहुन पनि अनुरोध चाहिँ गर्छु।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपद प्रभावित किसानका लागि विभिन्न प्रकारका राहत कृषि पुनर्स्थापना कार्यक्रम।
3: यस वर्षको मनसून कमजोर हुने भनेको समग्र मनसूनको अवस्था पत्र।
5: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ, तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
2: कार्यान्वयनमा उदासीनता विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछ।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
9: फोन नम्बर 082-563-479,
8: मोबाइल नम्बर 98-494-67-487।
10: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
11: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाहा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
12: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
13: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
14: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-568-1877 और 98-478-3543।
15: प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राकृतिक प्रकोप, रोग वा अन्य बीमाले समेटेका जोखिमबाट क्षति भएमा दावी भुक्तानी पाइन्छ। कृषि अनुदान कार्यक्रम पनि सञ्चालनमा छ। यस्ता कार्यक्रम संघ, प्रदेश र स्थानीय तह मार्फत सञ्चालन हुन्छ। उन्नत बिउ बीजन वितरण, सिंचाई योजना, कृषि उपकरणमा अनुदान, व्यावसायिक खेती प्रवर्धन कार्यक्रम, हरित गृह टनेल निर्माण सहयोग, पशु तथा पाख्रा पालन प्रवर्धन अनुदान, युवा तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार सञ्चालित छन्। भर्खरै शुरू भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण। किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ। स्थानीय तहमा किसान दर्ता, किसान परिचय पत्र कार्यक्रम, कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका क्षेत्र हुन्। सहुलियतपूर्ण कृषि कर्जा, किसानले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण, ब्याज अनुदान युक्त कृषि कर्जा, कृषि उद्यम विकासका लागि ऋण सुविधा पाउन सक्छन्। प्राविधिक सेवा पनि किसानका लागि सञ्चालित कार्यक्रम मध्ये एक हो। यो सेवा पालिकाको कृषि शाखा, कृषि ज्ञान केन्द्र, पशु सेवा कार्यालय मार्फत उपलब्ध छन्। यस सेवा मार्फत खेती सम्बन्धी प्राविधिक परामर्श, रोग किरा नियन्त्रण, तालिम तथा क्षमता विकास, बजार सूचना प्राप्त गर्न सकिन्छ। सरकारले महिला किसानका लागि विशेष व्यवस्था पनि गरेको छ, जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान, उद्यमशीलता विकास कार्यक्रम, केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
2: विपदपछि राहत, बिउ, कृषि सामग्री, प्राविधिक सेवा र कृषि बीमा दावीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारीको अभाव, जग्गाको स्वामित्व नहुने र प्रक्रिया जटिल भएका कारणले सेवाबाट वञ्चित भइरहेका छन्। विपदमा परेका महिला किसानले यस्ता सेवा कसरी लिन सक्छन्? जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका विपद फोकल पर्सन रविराज धितालसँग साथी दीपक खत्रीले कुराकानी गर्नुभएको छ।
5: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ, तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यो खालको प्रभावित अझ तल्लो समुदायका प्रभावित महिला किसानलाई चाहिँ यो विपदको जोखिम न्यूनीकरण राह तथा उद्धारमा चाहिँ अगाडि लिएर आउनलाई फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
9: त्यसो भनिदिनु न रविजी, उहाँहरू राहतको लागि अनुदानको लागि विशेष गरी कहाँ जाने, प्रक्रिया कस्तो हुन्छ, सरकारी कागजहरू कस्तो जुटाउनु पर्छ, उहाँहरूले के छ?
5: अहिले चाहिँ यो नयाँ यो विभिन्न खालको यो मापदण्ड कार्यविधिहरू परिष्कृत हुँदै गएको छ। जति सक्दो तल्लो लेभलको तल्लो समुदायका महिला किसानहरूलाई चाहिँ सहज हुने गरी कार्यविधिहरू आइराखेको छ। त्यो कार्यविधिहरूमा नि के भनिएको छ भन्दाखेरि, पहिला चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने, राहत उद्धार लगायतका विषयमा चाहिँ जिल्लामा केन्द्रित हुनुपर्ने भने, अहिले चाहिँ स्थानीय तहको पनि ओडावडामा नै त्यो ओडावडालाई नै स्थानीय तहलाई नै त्यो अधिकार दिएको छ सरकारले। त्यो हुँदाखेरि चाहिँ उहाँहरू नजिकको, उहाँहरूको सबभन्दा नजिकको चाहिँ ओडामा जानुभयो र त्यो खालको के छ प्रावधान भन्ने खालको कुराहरू भन्नुभयो, अथवा पालिका नजिकको पालिकामा जानुभयो भने त्यहाँ अहिले सबै पालिकामा चाहिँ विपद सम्पर्क व्यक्ति पनि तोकिएको हुनुहुन्छ, त्यहाँ जानुभयो भने चाहिँ उहाँहरूलाई अलिकति सहज रूपमा चाहिँ सेवा लिनको लागि सहज हुन्छ। अहिले
9: हरेक स्थानीय तहमा विपद फोकल पर्सन हुनुहुन्छ,
5: विपद फोकल पर्सन हुन्छ। अहिले त कतिपय ठाउँमा यो प्रदेश सरकारले पनि प्रत्येक ओडावडामा समुदायमा स्वयंसेवक, विपद स्वयंसेवक पनि परिचालन गर्ने, गठन गर्ने कार्यक्रमहरू ल्याइराखेको छ। अब अझ हामीले पनि यहाँ जिल्लाबाट भन्दाखेरि पनि समुदाय तहमा, ओडा तहमा विपद स्वयंसेवकहरू गठन गर्दाखेरि चाहिँ त्यस्ता चाहिँ समुदायमै जतेर पनि बसिराख्ने, हजुरले भने जस्तो कृषि क्षेत्रमा लाग्ने, यो मनसुन जन्ने विपदको समयमा कृषि क्षेत्रमा लाग्ने महिला दलितहरूलाई चाहिँ त्यो स्वयंसेवक तालिमहरू सचेतना कार्यक्रममा चाहिँ अगाडि लिएर आउनुपर्छ भनेर पनि भनिराखेका छौँ। अहिले त हामीले अझै समुदाय स्तरमा समुदाय सामुदायिक विपद व्यवस्थापन समिति, सामुदायिक स्वयंसेवकहरू गठन गर्ने प्रावधानहरू पनि छ। त्यहाँ नजिकैको समिति अथवा समिति नभएको ठाउँमा ओडामा सम्पर्क गर्नुभयो भने उहाँहरूको अझै सेवामा सहज हुन्छ।
9: हाम्रो सामाजिक संरचना, पारिवारिक संरचना हेर्दाखेरि चाहिँ अझै पनि पुरुषकै नाममा चाहिँ जग्गा हुने होइन, महिलाको नाममा जग्गै नहुने। अहिले कतिपय पालिकाहरूले किसानलाई सूचीकृत गरेका छन्, त्यसमा पनि पुरुषकै नाम चाहिँ सूचीकृत हुने, यसले गर्दाखेरि चाहिँ विपदपछि महिला कृषकहरूको राहत प्रक्रियामा उहाँहरूले पाउने सेवा सुविधामा चाहिँ कस्तो खालको असर पारिराखेको पाउनु भएको छ?
5: तपाईँले भने जस्तो अलि अगाडि यो परिवर्तन त बिस्तारै परिवर्तन हुँदै गइराखेको छ। अहिले महिलाहरूको नाममा पनि यहीँबाट जग्गा बाबतको अनुदान दिँदाखेरि पनि धेरै महिलाहरूकै नाममा जग्गा दिने, त्यसपछि लाभकारी कायम गर्दाखेरि पनि अहिले के भइराखेको छ भने, हाम्रो गाउँघरतिर बस्ने पुरुष मान्छेहरू चाहिँ कमाइ गर्नलाई विदेश जानुपर्ने होइन, अनि त्यस पछाडि फेरि घरहरू पुनर्निर्माण राहत दिनलाई चाहिँ पुरुषहरू घरको मान्छे विदेश भएको कारणले चाहिँ अलिकति समस्या पनि भइराखेको छ होइन। त्यो समस्या भइराखेको कारणले पनि अहिले चाहिँ बढी जस्तो चाहिँ लाभकारी कायम गर्दाखेरि पनि घरमा बसिराख्ने, महिलाकै नाममा लाभकारी कायम गर्ने, त्यस पछाडि महिलाकै नाममा खाता खोल्ने र महिलाकै नाममा चाहिँ राहत तथा अनुदानको भुक्तानीहरू जाने प्रक्रिया पनि भएको छ हुन चाहिँ होइन। तर यसलाई अझै को जति हुनुपर्ने हो, जति उहाँहरूलाई चाहिँ त्यो वर्गलाई चाहिँ अगाडि लिएर आउनुपर्ने हो, त्यो पुगेको चाहिँ छैन।
2: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्ने भएको छ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। ललितपुरको चावलाखेलमा रहेको चिडियाखानामा केही पन्छीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना 2 साताका लागि बन्द गरिएको छ। उच्च अदालत पाटनले पनि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। नेपाली कम्युनिष्ट पार्टीले आजदेखि डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्ने भएको छ। दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 18 जनाको मृत्यु भएको छ र फिफा विश्वकप अन्तर्गत समूह डी अन्तर्गतको आज रातिको खेल अमेरिका र अस्ट्रेलिया बीच हुनेछ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम ट्रान चेक यति बेला रात्रिको 8 बजेको छ।
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संसदका दुवै सदनबाट चार अध्यादेश स्वीकृत, प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्यो।
0: एक साता ढिलो गरी नेपाल भित्रियो मनसून, देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने।
1: परीक्षा सकिएको 35 दिनमै कक्षा 12 को नतिजा प्रकाशित, करिब 70% विद्यार्थी पास, 1,471 विद्यार्थी नन ग्रेडेड।
0: अमेरिका र इरान बीचको शान्ति प्रक्रिया सम्बन्धी वार्ता पुनः अनिश्चित, दक्षिण कोरियाका पूर्व रक्षा मन्त्रीलाई 3 वर्ष जेल सजाए।
1: फिफा विश्वकपमा आज अमेरिका र अस्ट्रेलिया भिड्दै, महिला टी20 विश्वकपमा आज न्यूजील्याण्डले आयरल्याण्डको सामना गर्ने।

0: लकिन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले ल्याएका चारवटा अध्यादेश संसदको दुवै सदनबाट स्वीकृत भएको छ। आज बसेको बैठकमा सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतिका लागि प्रस्तुत भएका थियो। दुवै सभाको बैठकले चारै अध्यादेश स्वीकृत गरेको हो। सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाले समेत स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गरिदिएको छ। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि आठवटा अध्यादेश ल्याएको थियो। ती अध्यादेश अधिवेशन शुरू भएकै दिन गत वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये चारवटा अध्यादेश मात्रै आज राष्ट्रिय सभा र प्रतिनिधि सभाले स्वीकृत गरेका हुन्।
2: यसैबीच आजको प्रतिनिधि सभा बैठकले आर्थिक विधेयक 2083 र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको दुवै प्रस्ताव बैठकले अनुमोदन गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत व्यवस्था गरिएका शुल्क र कर सम्बन्धी रकम सम्बन्धित क्षेत्रमै खर्च हुने विश्वास व्यक्त गर्नुभयो। शेयर बजार निरन्तर घटिरहेको सन्दर्भमा अर्थमन्त्री डाक्टर वाग्लेले उत्पादनमूलक वातावरण सिर्जना गर्ने, राज्यलाई कर तिर्ने व्यवसायीलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रलाई साथ दिने उद्देश्यका साथ बजेट ल्याइएको बताउनुभयो। त्यसैले शेयर बजारको उतार चढ़ावबाट नआत्तिन उहाँले लगानीकर्तालाई आग्रह समेत गर्नुभयो।
3: हामीले दिन खोजेको सन्देश, गरी खाने वातावरण, इमानदारपूर्वक राज्यलाई कर तिर्ने, प्लेन लेभल फिल्डमा गएर सक्रिय उद्यम व्यवसाय गर्ने पात्रहरू यो राज्यको यो सरकारको सारथी हुन्, सहयात्री हुन्, उहाँहरूलाई नै बढ़ावा दिनको लागि यो बजेट आएको छ। त्यसैले एक एक घण्टामा स्टक मार्केटको इण्डेक्स माथि जान्छ कि तल जान्छ भनेर हेर्दैनौ। हामी युग युगको लागि दूरगामी नीतिहरूमा काम गरिरहेका छौं।
2: तर रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले अर्थमन्त्री वाग्ले प्रति लक्षित गरी धेरै शैक्षिक योग्यता भएकाले अपराध गर्दैनन् भन्ने भाष्य गलत भएको बताउनुभयो। बैठकमा बजेटबारे टिप्पणी गर्ने क्रममा उहाँले करको दरमा हेरफेर गर्ने अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति बन्नुपर्ने अडान राख्नुभयो। उहाँले वाग्ले प्रति कटाक्ष गर्दै विश्वका प्रख्यात विश्वविद्यालयमा पढ्दैमा वा पीएचडी गर्दैमा भ्रष्टाचार र अनियमितता नगर्ने कुरा मान्न नसकिने तर्क गर्नुभयो।
4: फेरि एकपटक यो संसद मार्फत आग्रह गर्न चाहन्छु, निष्पक्ष संसदीय छानबिन समिति गठन गरियोस्, सत्य बाहिर ल्याइयोस्, जोशी दोसुकै भए पनि कानूनी दायरामा ल्याइयोस्, म सरकारलाई यो माग गर्न चाहन्छु। कसैलाई लाग्न सक्छ पढे लेखेका मानिसहरूले अपराध गर्दैनन्, तर इतिहासले त्यस्तो देखाएको छैन सम्माननीय सभा महोदय। अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेका, विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेका डाक्टर रामशरण महत, डाक्टर प्रकाश चन्द्र महत, डाक्टर युवराज खतिवडा यो देशको अर्थमन्त्री भएकै समयमा देशका ठूल्ठूला भ्रष्टाचार र अनियमितका घटनाहरू सार्वजनिक भएका छन्। त्यसैले केवल शैक्षिक योग्यता नै इमानदारी र सुशासनको ग्यारेन्टी होइन।
2: त्यसअघि विशेष समय लिएर बोल्दै सांसद हर्क साम्पाङले सरकार र सभामुखको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। साम्पाङले प्रधानमन्त्री शाहले प्रयोग गरेको राष्ट्रघाती शब्द संसदको अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अरियाललाई आग्रह गरेको लामो समय भइसक्दा पनि कुनै सुनवाई नभएकोमा आपत्ति प्रकट गर्नुभयो। प्रधानमन्त्री बालेनलाई साम्पाङले राम्रो लुगा लगाएर मात्र राम्रो मान्छे बनिँदैन भन्दै कटाक्ष समेत गर्नुभयो।
5: यो प्रधानमन्त्रीज्यूको वक्तव्य सच्चाउनुपर्छ भनेर आन्दोलन गरेको पनि 16 भएछ र सभामुखज्यूलाई पनि हामीले त्यति नै लामो समयदेखि त्यो उहाँले बोल्नुभएको राष्ट्रघाती जुन एउटा शब्द छ वाक्यांश त्यसलाई चाहिँ डिलिट गरियोस् भनेर भनेको पनि त्यति नै दिन भयो। अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, अब कसैले कसैको केही पनि नसुन्ने, ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छ। हामी मान्छे बन्नका लागि तपाईँको चाहिँ भात खाएर टाई सुट लाएर राम्रो लुगा लगाएर हिँड्दैमा चिल्लो चाप्लो गाडी चढेर चाहिँ ठुला घरमा बस्दैमा हामी मान्छे बन्दैनौ।
1: गृहमन्त्री सुदन गुरूङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सदस्य भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफ दिँदै उहाँले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीड़ा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उहाँले सुनाउनुभयो। प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपीट भएको नदेखियो।

0: कुआको भनाइ छ।
1: सिन्धुलीमा प्रहरीको हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको सम्बन्धमा जिज्ञासा राख्नु भएको
2: रहेछ।
1: यस घटनाका सम्बन्धमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको र निज श्रीकृष्ण विकको पोस्टमार्टम रिपोर्टमा ओपिनियन रिगार्डिङ कज अफ डेथ इज द फाइन्डिङ आर कन्सिस्टेन्ट विथ द डेथ विथ द्याट अफ डेथ ड्यू टु सुसाइडल ह्याङ्गिङ उल्लेख भएको। हिरासतमा रहँदा प्रहरीले कुनै किसिमको शारीरिक एवं मानसिक यातना दिएको पुष्टि नभएको भनी प्रतिवेदनमा उल्लेख भएको छ।
3: सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। आज वर्षको मन्त्री परिषद बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गरेको सूचना तथा संचार मन्त्री विक्रम तिमिसेनाले बताउनुभयो। साथै नेपाल विशेष सेवा ऐन 2042 साविक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने लगायतका 6 निर्णय गरेको मन्त्री तिमिसेनाले बताउनुभयो।
4: एक नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। दुई, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। तीन, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक अर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। चार, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। पाँच, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
3: यस्तै संघीय संसद समक्ष सहकारी ऐन 2074 संशोधन गर्न बनेको विधेयक, सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धिकरण अर्थात मनी लाउण्डरिङ निवारण ऐन 2064 संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक लगायतका प्रतिस्थापन विधेयकहरू संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभयो।
4: सहकारी ऐन 2074 संशोधन गर्न बनेको विधेयक, सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण ऐन 2064 संशोधन गर्न बनेको विधेयक, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष देहाएका प्रतिस्थापन विधेयकहरू पेश गर्न स्वीकृति प्रदान गर्ने।
3: यस्तै सरकारले वैशाख र जेठ 2 महिनाभित्र विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय पनि सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन गर्दै 87 निर्णय सार्वजनिक गर्नुभएको हो। मन्त्री पोखरेलले वैशाखमा बसेका 9 र जेठका 6 बैठकको निर्णय सार्वजनिक गर्नुभयो। सार्वजनिक निर्णय अनुसार सरूवा बडुवा नियुक्ति र प्रत्येक वर्ष असोज 15 गते राष्ट्रिय चलचित्र दिवस मनाउने लगायतका विषयहरू रहेका छन्।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन
7: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2 लाख वा सोभन्दा बढी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-1905। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
3: यस वर्ष सरदर भन्दा छ दिन ढिलो गरी मनसून नेपाल भित्रिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशका केही भूभागबाट प्रवेश गरेको हो। नेपालको पूर्वी भूभागबाट मनसूनको आगमन हुने सरदर मिति जून 13 हो। हाल मनसून कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने महाशाखाले जानकारी दिएको छ।
0: औषधि व्यवस्था विभागको अनुगमन कार्यले अहिले देशभर चर्चा पाएको छ। विभागले नियम विपरीत संचालनमा रहेका देशभरका 5,000 बढ़ी औषधि पसलको दर्ता खारेज गरेपछि यो विषय थप पेचिलो बनेको हो। विभागले कानूनी व्यवस्था अनुसार नवीकरण नगरेका फार्मेसीको दर्ता स्वत रद्द गरिएको जनाएको छ भने व्यवसायी र जनस्वास्थ्य क्षेत्रका सरोकारवालाले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
8: औषधि व्यवस्था विभागका अनुसार संशोधित कानूनी व्यवस्था अनुसार अब दर्ता खारिज भएका फार्मेसीले नयाँ अनुमति नलिई सञ्चालन गर्न नपाउने भएका छन्। विभागको यो निर्णयबाट जोगिन कतिपय व्यवसायहरूले हतार हतार दर्ता गर्न लागेको सूचना बाहिरिन थालेका छन्। तर औषधि व्यवस्था विभागले नियमनका लागि कडाई गरेको दावी गर्दै त्यस्ता कार्य रोक्न निर्देशन दिएको विभागका सूचना अधिकारी किरण सुन्दर बर्जाचार्यले बताउनुभयो।
9: त्यो चाहिँ रेगुलर प्रोसेस हो, नवीकरण गर्न टाइम सकेकोहरूलाई हामीले नोटिस मात्रै जारी गर्छौँ। उहाँहरू चाहिँ आएर नयाँ दर्ता गर्नुभएको छ, अब दर्ता गर्नको लागि चाहिँ हामी रद्दको लागि चाहिँ जिल्ला कार्यालयहरूमा प्रचार पनि गर्छौँ। अब हामीले इन्सपेक्सनमा हामीले चाहिँ जुन जिल्लाहरूमा इन्सपेक्सन गर्छौँ त्यसलाई पनि हामी रेगुलरमा गरिदिँदा होइन सचेत गराउने भन्ने कुरै भएन नै। यो त नियमले चाहिँ तपाईँको एक्टले दिएको कुरा सचेत गराउनु परेन नि त। एक्टमै चाहिँ स्वतः रद्द
8: यता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पनि औषधि पसलहरूको नियमनका लागि सरकारले भरपूर प्रयास जारी राखेको जनाएको छ। सरकारले पसल सञ्चालनका लागि विभिन्न मापदण्ड तय गरेको मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो।
10: त्यस्तो व्यवसाय गर्नका लागि त सबैभन्दा पहिले सम्बन्धित विषयको हुनुपर्छ र सम्बन्धित परिषदमा दर्ता भएको व्यक्ति हुनुपर्ने व्यवस्था छ। त्यसपछि बाँकी अरू व्यवस्थाहरू चाहिँ औषधि व्यवस्था विभागले तोकेको मापदण्ड अनुसार सबै प्रक्रिया पुगेको नेपाली नागरिकले त्यसरी व्यवसाय दर्ता व्यवसाय गर्न पाउँछ। दर्ता गरेर व्यवसाय गर्ने क्रममा पनि बीचमा नियमित रूपमा भइराख्ने नियम पनि भइरहेको छ। त्यो सबै मापदण्ड पूरा नभएको, तोकी अनुसारको औषधि भण्डारण लगाएका विषयहरू राम्रोसँग नगरेको लगायतका विषयहरू रहेमा नियमन त्यसको व्यवस्थापनको लागि सरलीकरण हुन्छ अथवा कार्यवाही हुन्छ।
8: प्रवक्ता अधिकारीले नियमनका लागि पछिल्लो समय सरकारका विभिन्न संयन्त्रहरू थप क्रियाशील रहेकाले तोकेका नियम तथा मापदण्डहरू पालना नगर्नेहरूलाई कानूनी कार्यवाहीको दायरामा ल्याएरै छोड्ने बताउनुभयो। उहाँले औषधि किन्नुभन्दा पहिले सेवाग्राहीलाई पनि सजग रहन आग्रह गर्नुभयो।
10: आफू एकदमै सुसूचित भएर नियमअनुसारको बिल बिजकहरू लिएर मात्रै औषधि खरिद गर्नुहुन, औषधि लिए पनि सम्बन्धित चिकित्सकको प्रेस्क्रिप्सन परामर्श बिना औषधि नलिनुहुन, औषधि चिकित्सकले सुझाए अनुसार औषधिहरू खान प्रयोग गर्नलाई अनुरोध गर्छौ। व्यक्ति अलिक बढी सजग भयौं, अलि बढी जानकार भयौं भन्ने यस्ता समस्याहरू हामी कम हुँदै जान्छन् र हामीले पेसागत व्यवस्थापन पनि दीर्घकालसम्म सहज रूपमा व्यवस्थापन गर्न सक्ने खालको बन्दै जान्छ। समाज सचेत भयो भने सबै कुरा सचेत हुँदै जाने खालको हुन्छ।
8: औषधि व्यवस्था विभागका अनुसार हाल देशभर 26,300 फार्मेसी सञ्चालनमा रहेका छन्। त्यसमध्ये 5,302 दर्ता खारेज भइसकेको छ। देशभर 8,355 जना फार्मासिस्टहरू रहेका छन्।
3: सरकारले समयमा नै खरिद नगर्दा देशभर एन्टी रेबिज भ्याक्सिन एआरभी अभाव भएको छ। कुकुर लगायतका जनावरले टोकेर हुने प्राणघातक रोग रेबिज विरूद्धको एआरभी खोप जनस्वास्थ्यको हिसाबले अत्यावश्यक खोप हो, तर यही खोप यतिखेर देशभर अभावको अवस्थामा छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एआरभी खोपको स्टक कम हुँदै गए पनि समयमै खरिद प्रक्रिया अगाडि नबढ़ाएपछि खोपको कमी भएको जनाएको छ। हाल टेकु स्थित केन्द्रीय भण्डार कक्षमा नै खोप न्यून मात्रामा रहेको छ। यसले गर्दा अहिले एन्टी रेबिज भ्याक्सिन एआरभी सर्टेजकै अवस्थामा रहेको छ।
0: बर्ड फ्लू भेटिएपछि ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखाना अनिश्चितकालका लागि बन्द भएको छ। चिड़ियाखानामा बर्ड फ्लू संक्रमण देखिएकाले आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिड़ियाखाना बन्द गरिएको हो। चिड़ियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्ड फ्लू संक्रमण देखिएकाले आम सर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिड़ियाखाना बन्द गरिएको सदर चिड़ियाखानाले जानकारी दिएको छ।
3: राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको परीक्षा फल प्रकाशन गरेको छ। वैशाख 14 देखि 27 गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा 35 दिनमै सार्वजनिक गरिएको हो। बोर्डका अनुसार नियमिततर्फ 69.75 विद्यार्थी ग्रेडेड भएका छन्। 3,32,241 जना परीक्षामा सहभागी भएका थिए, जसमा 2,31,770 जना ग्रेडेड भएका छन् भने 1,471 जना नन ग्रेडेड भएका छन्। गत वर्षको तुलनामा नतिजामा यस वर्ष 8.58% सुधार आएको छ। गत वर्ष 61.17% ग्रेडेड भएका थिए, यसपालि 3.61 देखि 4 जीपीए ल्याउनेको संख्या 17,786 छ। 64,821 जनाले 3.21 देखि 3.60 जीपीए ल्याएका छन्। 2.81 देखि 3.20 94,249 50,597 विद्यार्थीले 2.41 देखि 2.80 4,308 जनाले 2.01 देखि 2.40 जीपीए र 9 जनाले न्यूनतम 2 जीपीए पाएका छन्। आंशिकतर्फ 85,929 जना विद्यार्थी सहभागी भएका थिए, जसमा 36,420 जना ग्रेडेड भएका छन्। यो आंशिकतर्फ मात्र 42.38% ग्रेडेड भएका छन्। समग्रमा नियमित र आंशिक गरी 4,18,170 जना विद्यार्थीले परीक्षा दिएका थिए। नियमित र आंशिक जोड्दा भने ग्रेडेड प्रतिशत 64.13% हुन्छ। नियमिततर्फ 30 र आंशिकतर्फ 10 गरी 40 जनाको परीक्षा रद्द गरिएको छ। साथै बोर्डले प्रयोग परीक्षा साउन 2 र 3 गते हुने जनाएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराधको अभियोग सबै जिल्लामा फिर्ता लिएको छ। आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। यसअघि रूपन्देही पर्सा र कास्की अदालतले समेत संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको थियो। कास्की अदालतमा दायर सम्पत्ति शुद्धिकरणको मुद्दा पनि फिर्ता लिइसकिएको छ। सबै अदालतहरूमा सहकारी ठगीको मुद्दा यथावत राखेर अन्य मुद्दा फिर्ता लिएको हो। यी आदेशसँगै रवि अन्य प्रतिवादीहरू जीवी राई लगायत विरूद्ध लगाइएका सहकारी ठगी बाहेकका अभियोग फिर्ता भएका छन्।
3: महोत्तरीको सोनामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। सेवाग्राहीबाट 72,000 रूपियाँ घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादव विरूद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको हो। सड़क ढलान योजनाको कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा विभिन्न वाहन बनाएर घुस मागेको भन्ने सूचनाको आधारमा खटिएको आयोगको टोलीले यादवलाई उक्त रकम घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा यादवले सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएकाले उनी विरूद्ध मुद्दा दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
12: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
11: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
12: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
11: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
12: एकपटक दङ्गालीबाट किनेर हेर न।
11: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
13: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
12: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
14: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
15: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
12: प्रोप्राइटर सोमराज रैदास।
16: सम्पर्क फोन नम्बर 082-563-775।
12: सम्पर्क नम्बर 4 98 4 78 26 873।
16: हजुर, हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
17: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
18: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98-453-0653।
3: आतंक नियन्त्रणका लागि दीर्घकालीन नीति ल्याउन माग गरेका छन्। बाँदरका कारण खेतीपातीमा ठूलो क्षति पुग्नुका साथै स्थानीय बासिन्दा र धार्मिक पर्यटक समेत असुरक्षित बन्न पुगेको गुनासो स्थानीयले गरेका छन्। देवघाटमा दैनिक जसो बाँदरले घर पसल तथा खेतीबारीमा क्षति पुर्याउने गरेकामा कृषक सबैभन्दा बढ़ी मारमा पर्दै आएका छन्।
19: बागलुङको तमान खोला गाउँपालिकाले अभिभावक विहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी सहारा दिएको छ। आमा बुबा गुमाएर बेसहारा बनेका बालबालिकालाई निशुल्क खाना, बस्न र शिक्षाको 4 वर्षदेखि सुनिश्चित गर्दै आएको छ। गाउँपालिकाले वडा नम्बर 3 तमान गाउँपालिकामा 2 घर भाड़ामा लिएर तमान खोला बालगृह नै सञ्चालन गरी बालबालिकाको स्याहार सुसार सहित पठन पाठन गराउँदै आएको छ।
3: तनहुको आबु खैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। गाउँपालिका मार्फत रहेका 6 वडामा रहेका 799 जना बालबालिकालाई 15 महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरिएको हो।
19: हेटौडा उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका छाडा छोडिएका कुकुरको स्थायी बन्ध्याकरण शिविर तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। यही असार 8 गतेदेखि 10 गतेसम्म हेटौडाको थान भन्ज्याङ स्थित प्रादेशिक कृषि थोक बजार केन्द्र परिसरमा शिविर सञ्चालन गर्न लागि उपमहानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिनुभयो।
3: हिमाली जिल्ला मुस्ताङको सदरमुकाम स्थित घरपझोङ गाउँपालिकाले स्काभेटर जेसीबी डोजर खरिद गरेको छ। हिउँ तथा बर्खायाममा हुन सक्ने मनसूनजन्य प्राकृतिक विपदको व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माण लगायतका कार्यमा उपयोग गर्ने गरी घरपझोङ गाउँपालिकाले डोजर खरिद गरेको हो।
19: पर्वतमा नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि 3 महिना रोक लगाइएको छ। नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले असार 1 गतेदेखि लागू हुने गरी भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको हो। अनुगमन समितिले जिल्लाका 7 पालिकामा पत्रचार गरी आफ्नो क्षेत्र अधिकारभित्र रहेका नदी, खोला वा अन्य खानीबाट ढुङ्गा, बालुवा, गिटी लगायत पदार्थ उत्खनन नगर्न पत्रचार गरेसँगै स्थानीय तहले रोक लगाएका हुन्।
3: साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक झिनो अंकले बढ़ेको छ। नेप्से परिसूचक 1.63 अंकले उकालो लागेर 2,702.11 पुगेको छ। आज 4,53,49,83,000 मूल्यको शेयर खरिद बिक्री भएको छ। आज 116 कम्पनीको शेयर मूल्य बढ़ेको छ। 140 कम्पनीको शेयर मूल्य ओह्रालो लाग्दा 17 कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।
19: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्चस्तरीय वार्ता पुनः अनिश्चित बनेको छ। मध्य पूर्वमा जारी तनाव व्यवस्थापन गर्ने उद्देश्यले तय गरिएको स्विजरल्याण्डको बैठक स्थगित भएको स्विस सरकारले जनाएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विजरल्याण्ड यात्रा रद्द भएको केही घण्टापछि वार्ता स्थगनको औपचारिक घोषणा गरिएको हो। अमेरिका, इरान, कतार र पाकिस्तान बीच हुने भनिएको वार्ता हाललाई रोकिएको छ। स्विस विदेश मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। मन्त्रालयका अनुसार बर्गेन स्टकमा आवश्यक तयारी कार्य जारी रहे पनि नयाँ मिति तय गरिएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्ता हालै सम्पन्न भनिएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलका रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द्व अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा तेहरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र ठोस सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो।
3: दक्षिण कोरियाको अदालतले पूर्व राष्ट्रपति युन सुक वोलद्वारा सन् 2024 लागू गरिएको विवादास्पद मार्शल लसँग सम्बन्धित मुद्दामा पूर्व रक्षामन्त्री किम योङ ह्युनलाई 3 वर्षको जेल सजाय सुनाएको छ। अदालतले गोप्य सैनिक जानकारी अनुचित रूपमा सार्वजनिक गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो। सियोल सेन्ट्रल डिस्ट्रिक्ट अदालतका अनुसार किमले पूर्व राष्ट्रपति युनले उठाउँदै आएको अप्रमाणित चुनावी धाँधली सम्बन्धीको दावीको अनुसन्धान गर्न गठन गरिने विशेष टोलीसँग सम्बन्धित संवेदनशील सैन्य जानकारी एक सर्वसाधारण व्यक्तिलाई उपलब्ध गराएको ठहर गरिएको छ। यस्तै अभियोजन पक्षले भने यसलाई राष्ट्रिय सुरक्षाको नियमको गम्भीर उल्लंघन मानेको थियो।
0: नेपाल परिवेशमा अब खेल समाचार।
20: विश्वकप फुटबल विशेष।
21: फिफा विश्वकप फुटबलमा आज अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदैछ। दुई टोली बीचको खेल आज राति 1:15 शुरू हुनेछ। दुवै टोलीले विश्वकपमा जीतबाट शुरूआत गरेका छन्। विश्वकपमा पहिलो पटक भिड्न लागेका दुवै टोलीको लक्ष्य नकआउट चरणमा पुग्नु रहेको छ। अमेरिकाको लुमन फिल्डमा हुने खेलमा अमेरिका र अस्ट्रेलिया 100% जीत निकाल्दै अगाडि बढ़न चाहन्छन्। पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई 4-1 अन्तरले हराएको थियो। अमेरिका अहिलेसम्म सेमी फाइनलमा पुग्न सकेको छैन। 32 वर्षपछि घरेलु मैदानमा फर्किएको विश्वकपमा अमेरिका नयाँ कीर्तिमान बनाउने योजनामा रहेको छ। त्यसको छनक पहिलो खेलमा पनि देखिएको थियो। अमेरिका सन् 1930 नै विश्वकपमा लगातार दुई खेल जित्ने रणनीतिमा रहेको छ। पाराग्वे विरूद्ध फोलारिन बोलागुनले 2 गोल गरेका थिए। पहिलो खेलमै गोल गरेका जियो भानी रयन डोनी अन बोबा अमेरिकाका मुख्य खेलाड़ीमा पर्दछन्। कप्तान क्रिस्टियन पोलिसिक घाइते भएका छन्। यसको फाइदा अस्ट्रेलियाले उठाउन सक्नेछ। युरोपेली राष्ट्र टर्कीलाई 2-0 पराजित गरेको अस्ट्रेलिया उच्च लयमा देखिएको छ। अस्ट्रेलिया सन् 2022 ट्युनिसिया र डेनमार्कलाई हराउँदै समूह चरणबाट नकआउट चरणमा पुगेको थियो। यसपटक अस्ट्रेलिया गत संस्करणकै नतिजा दोहोर्याउने लक्ष्यमा रहेको छ। टर्कीलाई हराउँदा नोस्टोरी इरानकुण्डा नायक बनेका थिए। कनर मेटक्याल्फले अर्को गोल थपेका थिए। प्रशिक्षक पोपोभिक दोस्रो खेलमा पनि यी दुई खेलाड़ीलाई नै अट्याकमा जिम्मेवारी दिने तयारीमा रहेका छन्। यी दुईलाई मध्यभागबाट एडेन ओनेल मोहम्मद टोरोले साथ दिनेछन्। टर्की 14 प्रहार क्लियर गरेका ह्यारी सटर सबैको नजरमा हुनेछन्। फिफा वरियतामा अस्ट्रेलिया भन्दा अमेरिका माथि रहेको छ। वरियतामा अमेरिका 17 तथा अस्ट्रेलिया 27 स्थानमा छ। दक्षिण कोरियामाथि रोमाञ्चक जीत निकाल्दै आयोजक मेक्सिको फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरिसकेको छ। आज घरेलु मैदानमा दक्षिण कोरियालाई 1-0 अन्तरले हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश गरेको हो। भोलि बिहान 3:15 स्कटल्याण्डले मोरक्कोको सामना गर्दा भोलि नै हुने अर्को खेलमा 5 पटकको च्याम्पियन ब्राजिलले हाइटीसँग खेल्नेछ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार बिहान 6:15 शुरू हुनेछ।
3: महिला टी20 विश्वकप क्रिकेटमा आज न्यूजील्याण्डले आयरल्याण्डको सामना गर्दैछ। खेल साउथ ह्याम्पटनमा नेपाली समय अनुसार आज राति 11:15 शुरू हुनेछ। समूह बीमा रहेका दुवै टोलीले अहिलेसम्म 2-2 खेल खेलेका छन्।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: संसदका दुवै सदनबाट 4 अध्यादेश स्वीकृत। प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्यो।
0: एक साता ढिलो गरी नेपाल भित्रियो मनसून। देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने।
3: परीक्षा सकिएको 35 दिनमै कक्षा 12 नतिजा प्रकाशित। करिब 70% विद्यार्थी पास। 1,471 विद्यार्थी नन ग्रेडेड।
0: अमेरिका र इरान बीचको शान्ति प्रक्रिया सम्बन्धी वार्ता पुनः अनिश्चित। दक्षिण कोरियाका पूर्व रक्षा मन्त्रीलाई 3 वर्ष जेल सजाए।
3: र फिफा विश्वकपमा आज अमेरिका र अस्ट्रेलिया भिड्दै। महिला टी20 विश्वकपमा आज न्यूजील्याण्डले आयरल्याण्डको सामना गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।

0: नमस्ते म राजु लामा तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ सर्जन फिजिसियन हार्ट जोड्ने नसा प्रसुति रेडियोलोजी

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्राली को राइदान बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुस 082-563-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-563-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमजीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
10: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
11: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हाड जोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
14: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।
18: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराहीको दिव्य फार्मेसीमा।
19: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
20: डाक्टरद्वारा दिइने सेवाहरू,
18: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
20: बिना टाका प्रभावकारी उपचार,
10: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
0: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
10: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
0: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच निमित्त यही असार 12 गते शुक्रबार
21: दिव्य फार्मेसी कोराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
10: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
0: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
22: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
10: बाङ्गा टिङ्गा दाँत मिलाउने,
22: शल्यक्रिया गरेर दाँत निकाल्ने,
10: खाली ठाउँमा दाँत भर्ने,
22: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
10: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
22: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
23: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
15: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: अन्य सेवाहरू:
0: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
27: खुसीको खबर।
28: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट,
29: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ।
28: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
1: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
28: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हल आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्या
2: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
3: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
2: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 0825 2823 1817 98[]6745.

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीमाथि अनुचित दबाव दिएका भन्ने विवरणबारे दुवै सदनमा सरकारमाथि प्रश्न।
1: आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नै सेनामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने?
0: यसै साता भएको भनिएको उक्त घटनाबारे के भन्छन् कानूनी मामिलाका जानकार?
2: काम गर्ने चाहना हुँदा हुँदै पनि कानूनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ यहाँ।
0: कानूनविद विपिन अधिकारी र एक वरिष्ठ अमेरिकी अधिकारीद्वारा इजरायल र हिजबुल्लाह बीच युद्ध विरामको पुष्टि। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिङ र दाहालबाट समाचार सुन्नुहोस्। गैरातीको सघन लड़ाईपछि इजरायल र हिजबुल्ला बीच युद्ध विराममा सहमति भएको छ। एकजना वरिष्ठ अमेरिकी अधिकारी र एकजना इजरायली सैनिक प्रवक्ताले यसलाई पुष्टि गरेका छन्। आईडीएफका प्रवक्ताले युद्ध विराम कार्यान्वयनमा रहेको तर आवश्यक परे सेनाले पुनः सैन्य कार्यवाही गर्ने बताए। अमेरिका र इरान बीचको वार्तालाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्तामाझ पछिल्लो सहमति भएको हो। आज अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो। लेबनानले मध्यरात यताका इजरायली हवाई आक्रमणमा कम्तीमा 47 जना मारिएको बताएको थियो भने इजरायलले हिजबुल्लाले 4 सैनिक मारिदिएपछि आफूले जवाफी आक्रमण गरेको जनाएको थियो। इटलीका विदेश मन्त्री एन्टोनियो ट्रायनीले प्रधानमन्त्री जोर्जा मेलोनी बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपमानजनक टिप्पणी गरेको भन्दै आफ्नो अमेरिका भ्रमण रद्द गरेका छन्। यसै सप्ताहन्तमा उनी अमेरिका जाने तय भएको थियो। मेलोनी प्रति ट्रम्पले गरेका टिप्पणी गम्भीर र अनुपयुक्त भएको ट्रायनीले बताएका छन्। फ्रान्समा यसै साता भएको G7 सम्मेलनका क्रममा मेलोनीले आफूसँग फोटो खिचाउन बिन्तीभाव गरेको ट्रम्पले एउटा इटालियन टेलिभिजन नेटवर्कसँग भनेका थिए। सामाजिक सञ्जालमा इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनीले भनिन्, डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्ति पूर्णतः बनावटी हो। म वास्तवमा स्तब्ध छु। अमेरिकाका राष्ट्रपतिले आफ्ना सहयोगी देशहरूसँग किन यस्तो व्यवहार गर्छन् मलाई थाहा छैन। यो पहिलो पटक भएको पनि होइन। इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनी। ब्रिटेनमा प्रधानमन्त्रीसँग सम्बन्धित सम्पत्ति र कारहरूमा आगजनी गर्न षड्यन्त्र गरेको आरोपमा 2 पुरूषहरूलाई जेल सजाय सुनाइएको छ। रूसी भाषा बोल्ने एकजना ह्याण्डलरले टेलिग्राम एप मार्फत संयोजन गरेको भनिएको उक्त आक्रमणमा संलग्न रहेकोमा एकजना युक्रेनीलाई 7 र अर्का रूमेनियाली व्यक्तिलाई 2 सजाय सुनाइएको छ। बीबीसीले उक्त संयोजन गर्ने व्यक्ति एकजना रूसी कूटनीतिज्ञ रहेको पुष्टि गरेको छ, तर रूसको राजदूतावासले मस्को संलग्न रहेको हुन सक्ने भन्ने आरोप अस्वीकार गरेको छ। अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानमा इस्लामवादी लड़ाकूहरू लुकेर बस्दै आएका स्थानहरूमा आफ्नो हवाई फौजले रातभरि हमलाहरू गरेको जनाएको छ। सीमा पार आक्रमणहरूका लागि योजना बनाउन प्रयोग गरिएका बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तका विभिन्न स्थानमा हवाई हमला गरिएको सामाजिक सञ्जाल एक्स मार्फत उसले बताएको हो। पाकिस्तान सरकारले आफ्नो भूमिमाथि हमला गरिएको अस्वीकार गरेको छ। र भारतको एउटा अदालतले सन्देश आदान प्रदानका लागि प्रयोग हुने एप टेलिग्राममाथि अस्थायी प्रतिबन्ध लगाउने सरकारी कदम उल्टाउन अस्वीकार गरेको छ। चिकित्सा अध्ययन प्रवेश परीक्षाका प्रश्नपत्र छुवावट भएको विषयमा भारत सरकारले सन्देश पठाउन प्रयोग गरिने उक्त एपमाथि प्रतिबन्ध लगाएपछि कम्पनी बुधबार दिल्ली उच्च अदालत पुगेको थियो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूमाथि पासपोर्ट ठेक्का प्रक्रिया सम्बन्धी छानबिनका लागि प्रधानमन्त्री वालेन्द्र शाह वालेनका सल्लाहकारहरूले अनुचित दबाव दिएका भन्ने विवरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा उनीहरूले सरकारले संवैधानिक निकायको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाए। उक्त दबावपछि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको भन्ने विवरण विभिन्न संचार माध्यम मार्फत सार्वजनिक भएका थिए। एक रिपोर्ट। यसै साता भएका भनिएका ती घटनाक्रमबारे विभिन्न संचार माध्यममा चर्चा भइरहेका बेला विपक्षी दलहरूले आज दुवै सदनमा सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्। प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दबाव दिएको भनिएको घटनाको आलोचना गरे।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका अधिकारीहरूलाई प्रधान तथा मन्त्री परिषदको कार्यालयमा 9 घण्टासम्म राखी उनीहरूमाथि दबाव सृजना गरिएको विशेष व्यक्ति विरुद्ध पक्राउपुजी जारी गर्न निर्देशन दिएको भन्ने समाचार सार्वजनिक भएको छ। लोकतन्त्र विधि प्रक्रिया संवैधानिक संस्था र संविधानमा विश्वास गर्नेहरू आज सरकारको यो स्वेच्छाचारता देखेर अचम्भित भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मात्रको सतर्कता केन्द्र होइन, संवैधानिक अङ्ग हो। यसको मुख्य जिम्मेवारी नै आवश्यक परेका बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स कायम गर्ने हो। आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नै सेरामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने?
0: पासपोर्ट छपाईकै मामिलामा प्रधानमन्त्रीको सचिवालयले नेपालका लागि जर्मन राजदूत उडो फोल्सलाई पनि अपमान गरेको विवरण आएपछि सांसदहरूले त्यसबारे पनि प्रश्न उठाए। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले भने,
4: यो सरकार सुशासनको नारा लिएर आएको थियो तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाव दिने नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
0: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले घटनाबारे सरकारले तत्काल प्रष्ट पार्नुपर्ने धारणा राखिन्, अन्यथा अन्तर्राष्ट्रिय समुदायमा समेत यो घटनाले नेपालको छवि र विश्वसनीयतामा आँच पुर्याउने उनको टिप्पणी थियो।
5: यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेको छ। स्थायी प्रशासनिक संयन्त्रको भूमिकामाथि अनौपचारिक शक्ति केन्द्र हावी हुँदै गएको अनुभूति बढ़ेको भन्दै व्यापक सार्वजनिक गुनासाहरू आइरहेका छन्। राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ।
0: त्यस्तै राष्ट्रिय सभामा नेकपाका नरबहादुर विष्टले सरकारको गतिविधिबाट विधिको शासनमाथि नै प्रश्न उठेको बताए। यद्यपि अहिले चर्चा भइरहेको घटनाबारे प्रधानमन्त्रीको कार्यालय र अख्तियारका अधिकारीहरूले भने स्पष्ट प्रतिक्रिया दिएका छैनन्। बीबीसीले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल र प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहसँग यी विषयमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्ने कोशिश गरे पनि सफल हुन सकेन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेले भने, यस मामिलाबारे आफू जानकार नरहेको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालयका प्राध्यापक समेत रहेका कानूनविद विपिन अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्रीका सल्लाहकारहरूले अनुचित दबाव दिएका भन्ने विवरणहरूलाई कसरी हेर्ने भनेर सोधेका छौं।
2: जे चाहिँ सार्वजनिक रूपमा छलफल गरिँदैछ या मिडियामा जुन रिपोर्टहरू आएका छन् त्यसका बारेमा सम्बन्धित पक्षले स्पष्ट गरिहाल्नुपर्ने अवस्था छ, किनभने अख्तियारको जुन एउटा सिर्जना गरिएको छ संविधानमा त्यसको सिर्जना सरकारको मातहत विभागको रूपमा होइन। अहिले आएर जब यत्रो चार्ज लागिसकेको छ भने त्यो सही होला या गलत होला, तर यसका बारेमा डिबेट भइरहेको छ। हाउसमा जब प्रश्न उठिसक्यो भने प्रधानमन्त्री कार्यालयले प्रष्ट रूपमा भन्न सक्नु पर्दछ कि यो या सही हो या गलत हो भनेर, गरेको हो या होइन भनेर। त्यस्तै अर्कोतर्फ प्रधानमन्त्री कार्यालय त ल राजनैतिक कुरा भयो होला, तर अख्तियारलाई त थाहा छ कि अख्तियार किन सिर्जना गरिएको हो। त अख्तियारको दुरुपयोग गरेर सार्वजनिक एउटा पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गर्दा काम गर्नुपर्ने निकायले कुनै राजनैतिक संरचनाको व्यवस्थाका आधारमा उसको राजनैतिक नीति भएको कारणले गर्दा या कुनै किसिमको प्रभावमा परेर कारवाही गर्ने हो त भन्ने कुरो त ऊ स्पष्ट हुनुपर्छ, र स्वतन्त्र रूपमा कारवाही भएको छैन भन्ने यति जुन रूपमा चाहिँ सार्वजनिक एउटा अनुभूति सिर्जना गरिँदैछ त्यसलाई अख्तियारले भन्नुपर्छ यो झुटा कुरा हो भनेर, या भन्नु पर्यो होइन परिस्थिति यस्तो हो त्यस्तो चाहिँ होइन भनेर।
0: तपाईँले अहिले जुन कानूनी व्यवस्थाको चर्चा गर्नुभयो र जुन घटनाक्रमका सन्दर्भमा हामी कुराकानी गरिराखेका छौं, यो दुवै पक्षले कानून नबुझेका त होइनन् होला अथवा संवैधानिक व्यवस्था नबुझेका त होइनन् होला, यसबारे के भन्नुहुन्छ तपाईँ?
2: मलाई के लाग्छ भने अहिले जस्तो नयाँ रिपोर्टहरू जसरी आइरहेको छ यो प्रधानमन्त्री कार्यालयले गरेका काम कारवाहीहरू भनेर काम गर्ने कुरामा निष्ठा देखिन्छ, तर यो कानूनको शासनको संस्कृतिसँग सम्बन्धित विभिन्न प्रश्नहरू चाहिँ उठेका छन्, र यति सामान्य कुरामा कि अख्तियारले कुनै खास मुद्दामा अनुसन्धान गर्ने वा नगर्ने, कहिले गर्ने, कुन रूपमा गर्ने, सबैभन्दा ठुलो कुरो अभियोजन नै गर्ने कि नगर्ने, केवल कारवाही गरेर तामेलीमा राख्ने हो कि भन्ने कुरो, त्यो त विवेक प्रयोग गर्ने स्वतन्त्र रूपमा गर्ने कुरा हो भन्ने कुरो त सरकारलाई थाहा छ नि त। अनि सरकारले त्यस्तो किसिमको परिस्थिति सिर्जना हुने गरी कसैलाई पनि एरेस्ट गर्ने गराउने चाहिँ अवस्था सिर्जना गर्नु हुँदैन थियो। मलाई लाग्दछ त्यो काम गर्ने चाहना हुँदा हुँदै पनि कानूनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ यहाँ।
0: अधिकारीजी, जुन विषयमा यहाँ हामी चर्चा गरिरहेका छौं त्यसबारे समाजमा र सदनमा पनि केवल प्रश्नहरू मात्रै छन्, कुनै पनि पक्षबाट यसो भएको हो भनेर भनिएको छैन। विधिको शासनमाथि प्रश्न उठिरहेको बेलामा त्यसलाई सुनिश्चित गर्ने दायित्व कसको हो यहाँनिर?
2: पहिलो कुरो त यत्रो ठूलो बहुमतबाट आएको सरकार र त्यसको नेतृत्वले आश्वस्त गर्नुपर्छ कि केवल कानूनको शासन बाहेक अन्य किसिमको शासन हुने छैन भनेर, पहिलो कुरो। दोस्रो कुरो चाहिँ यो जुन यस्ता कुराहरूमा टिप्पणीहरू आउँदछन् सार्वजनिक रूपमा, यसलाई अनएटेन्डेड राख्नु हुँदैन, त्यसलाई त तुरन्तै आवश्यक संसूचना दिएर सम्बोधन गर्नुपर्छ। दुवै कुरा हाम्रो भएको छैन, कामहरू हुँदैछन् देखिएको छ, तर त्यो संस्कृति अब कमजोर हुँदै जाँदा के हुन्छ भने त्यो कामको औचित्य नै पनि समाप्त हुने दिन आउन सक्छ। केवल अख्तियारको कुरो मात्र छैन, मानव अधिकार आयोगकै पनि हेर्नुहोस् न, हजारौं सिफारिसहरू कार्यान्वयन भएको छैन। र संवैधानिक निकायहरूको संरक्षक भनेको संसद हो, अनि संसद मुख दर्शक भएर बस्नु हुँदैन। यो इस्यु के हो भन्ने कुरोको बारेमा छिनोफानो हुनुपर्दछ।
0: अब अन्त्यमा अधिकारीजी, यो विषयमा अहिले जसरी बहस भइरहेको छ, केही मानिसहरूले अख्तियारकै तर्फबाट केही कमजोरी भएको हुन सक्ने आशंका गरिरहेका छन्, जसका कारणले उहाँहरूले यो विषयमा स्पष्ट रूपमा मुख खोलिरहनु भएको छैन अथवा केही बताइराख्नु भएको छैन, र अर्का थरीले चाहिँ अवरोध वा हस्तक्षेप भएमा कानूनी संरक्षणको बाटो खोज्न सकिन्छ भन्ने धारणा राखिरहेका छन्। यो विषयको निरूपण कसरी हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई?
2: संक्षेपमा भन्दा अख्तियारले आफ्नो स्वतन्त्र अस्तित्वमा जुन एउटा प्रभाव देखिँदैछ, यदि यो साँचो हो, त्यसको वस्तुगत आधार छन् भने त सर्वोच्च अदालतमा जानुपर्छ। अख्तियारका बारेमा आम मान्छेमा यो पर्नु हुँदैन कि यो सरकार अन्तर्गतको निकाय हो। अख्तियारको शक्ति र सामर्थ्यलाई संरक्षण गर्न सक्ने नेतृत्व अख्तियारमा छैन भने यो बेला त राजीनामा गरेर हिँड्ने हो।
6: तर त्यो परिस्थितिको विद्यमानता छैन भने अख्तियारले पनि आश्वस्त पार्नुपर्छ कि हामी स्वतन्त्र छौं, स्वायत्त छौं र आफ्नो काम कर्तव्य र निष्ठाप्रति हामी सचेत छौं भनेर।
0: उनी थिए कानूनविद विपिन अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। एकजना अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै इजरायल र हिजबुल्लाह बीच युद्ध विराम भएको बताएका छन्। गए राती दक्षिण लेबननमा गरिएका इजरायली हवाई हमलामा कम्तीमा 47 जनाको ज्यान गएका विवरणमाझ यो घोषणा आएको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणिन्द्र दाहालबाट।
7: इजरायलको डिफेन्स फोर्सले हिजबुल्ला र इजरायल बीच युद्ध विराम भएको पुष्टि गरेको छ। आईडीएफका प्रवक्ता ब्रिगेडियर एफी डेफ्रिनले एउटा विज्ञप्तिमा भने, हामी युद्ध विरामको अवस्थामा छौं, आईडीएफ आवश्यक परेको खण्डमा लड़ाईलाई पुनः जारी राख्न तयार छ। अमेरिका र इरान बीच भएको सम्झौता अनुसार लेबननमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो, तर लेबननको स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई हमलाहरूमा दक्षिण भागमा गए राती कम्तीमा 47 जनाको मृत्यु भएको जनाएको थियो। इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिजबुल्ला समूहलाई निशाना बनाएको उल्लेख गर्दै आफ्ना 4 सैनिकहरू मारिएको बताएको थियो। लेबननका राष्ट्रपति योजेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै चिन्ता जनाएका थिए। पछिल्लो द्वन्द्व यता लेबननमा कम्तीमा 3,912 मारिएका र 11,699 घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त द्वन्द्वबाट झण्डै 10,00,000 मानिसहरू विस्थापित भएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङमा साना लगानीमा सञ्चालन भएका उद्योग तथा व्यवसायले उत्पादन भन्दा उत्पादित सामग्रीको बजारीकरणमा बढ़ी समस्या भोग्नु परेको बताएका छन्। कोराही उपमहानगरपालिका उद्योग तथा व्यवसाय प्रबन्धन शाखाले आज आयोजना गरेको बजारीकरण तथा वित्तीय सेवामा पहुँच विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी उद्यमी तथा व्यवसायले स्थानीय स्रोत साधनको उपयोग गरी उत्पादन बढ़ाउन सकिने सम्भावना रहे पनि बजार व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका हुन्। कार्यक्रममा अल्लो धागो तथा कपड़ा व्यवसायी झुला डागीले उत्पादन गर्न सहज भए पनि बिक्री वितरण र बजार विस्तारमा कठिनाई भइरहेको बताउनुभयो। खोराई स्थित युनिक अल्लो धागो गार्मेन्टकी सञ्चालिका डागीले अल्लो धागो सँगै तयारी पोसाक उत्पादन गर्दै आएको उल्लेख गर्दै उत्पादित सामग्री बिक्री तथा मेला महोत्सवमा पुर्याउन समेत विभिन्न झन्झट बिहोर्नु परेको गुनासो गर्नुभयो। ड्रागन फ्रूट व्यवसायी सोमराम डागीले कृषि क्षेत्रमा लगानीको राम्रो सम्भावना भए पनि कृषि उद्यमलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक बन्न नसकेको बताउनुभयो। योजनाबद्ध रूपमा लगानी गरेमा कृषि क्षेत्रमा डुब्ने जोखिम कम हुने उहाँको भनाई थियो। तरकारी व्यवसायी मनराज खर्तीले कृषि क्षेत्र आमदामीको आधार बन्दै गए पनि आवश्यक समयमा मल बिउ लगायतका कृषि सामग्री नपाउँदा किसान समस्यामा पर्ने गरेको बताउँदै उत्पादन बढ़ेपछि बजार अभावका कारण बिक्रीमा समेत कठिनाई हुने गरेको उहाँको भनाई थियो। कार्यक्रममा प्रमुख अतिथि तथा खुराही उपमहानगरपालिका नगर प्रमुख नरुला चौधरीले साना उद्योग तथा उद्यमीले उत्पादन गरेका सामग्रीको प्रबन्धन र बजारीकरणका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उप प्रमुख हुमा कुमारी डिसीले स्थानीय सरकारले नागरिकलाई उद्यमशील बनाउन सी विकास तालिम तथा व्यवसाय प्रबन्धनका कार्यक्रम सञ्चालन गरिरहेको बताइन्। उत्पादनसँगै बजार विस्तारमा व्यावसायिक स्वयंले पनि लगानी र पहल गर्नुपर्ने उहाँको भनाई थियो। आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर 7 का अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा

0: आयोजना गरी चालू आर्थिक वर्षमा 25 मुद्दाको टुंगो लागेको र 11 मुद्दा विचाराधीन अवस्थामा रहेको जानकारी गराएको छ। लमिनगर उप प्रमुख तथा न्यायिक समिति प्रमुख लक्ष्मी योगीले न्यायिक समितिमा आएका मुद्दामा दुवै पक्षलाई मिलाएर विवादको समाधान गर्ने गरेको बताउनुभयो। पालिकामा मिल्न नचाहने र जटिल प्रकृतिका विवादहरूलाई न्यायिक समितिले अदालत पठाउने गरेको पनि न्यायिक समिति प्रमुख योगीले बताउनुभयो। उहाँका अनुसार चालू आर्थिक वर्षमा लमिन नगरपालिकाको न्यायिक समितिले 3 मुद्दालाई अदालत पठाएको छ। कार्यक्रममा लमिन नगरपालिका प्रमुख जोकराज चौधरीले नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएको भन्दै स्थानीय सरकारले कसैलाई काखा र पाखा नगरी समान व्यवहार गरेको बताउनुभयो। पालिकामा रहेको सीमित स्रोत साधनका कारण नागरिकका धेरै भन्दा धेरै इच्छा चाहना पूरा गर्न नसकेको भन्दै जनताका आधारभूत समस्या समाधानका लागि स्थानीय सरकार तत्पर रहेको पनि बताउनुभयो। न्यायिक समितिका सदस्य केशव अधिकारीले विषयवस्तुमाथि प्रवेश गराउँदै शुरू भएको पत्रकार सम्मेलन कार्यक्रमको सहजीकरण पत्रकार प्रिया स्मृति कश्मीरीले गर्नु भएको थियो। र दाङ देखोरीको गढवा गाउँपालिकाको गाउँसभाको 19 अधिवेशन अन्तर्गत आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। गाउँपालिका अध्यक्ष एम नारायण शर्मा पोखरेलले गाउँसभाका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि शिक्षा स्वास्थ्य रोजगार पूर्वाधार विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो। नीति तथा कार्यक्रममा स्थानीय स्रोत साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै समृद्ध गढवा निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ भने गाउँपालिकाले आगामी वर्ष कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा सुनिश्चितता, गुणस्तर शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, युवालाई स्वरोजगार तथा उद्यमशीलतामा जोड़ दिने नीति अवलोकन गर्ने सुनाइएको छ। गाउँपालिकाले कृषि उत्पादनमा आधुनिकीकरण, व्यवसायीकरण तथा बजार व्यवस्थापनमा जोड़ दिँदै कृषकको आय स्तर वृद्धि गर्ने योजना अघि सारेको छ। शिक्षा क्षेत्रमा विद्यालयको गुणस्तर अभिवृद्धि, प्रविधि मैत्री शिक्षण सिकाई तथा मानव पूँजी विकासमा लगानी बढ़ाइने नीति लिएको छ। त्यस्तै स्वास्थ्य तथा पोषण क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्य, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्ग लक्षित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। यसै गरी गाउँपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएको छ। हौस्त अलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते।
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चाडेर
6: के गर्ने बाबु,
7: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
6: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छन् नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
11: सम्पर्क मोबाइल 98478727977
12: र 98578330689।

0: एमिथियस इन्टरनेट यो 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9848928913 र 9805912871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 9845003523।
7: सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
8: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
9: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 MHz।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकाल्नु।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। थारू समुदायको पहिचानका रूपमा रहेको ठकिया लोपहुनी अवस्थामा पुगेको छ। नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन्। नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्न सकेमा मात्र यो संरक्षण हुन सक्ने थारू अगुवा खुशीराम चौधरीले बताउनुभयो। थारू समुदायले पूजा आजा सहित विभिन्न शुभ कार्य, विवाहमा, दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ठकिया दिने चलन छ। थारू अगुवा रूपलाल चौधरीका अनुसार कुनै औपचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ठकियाको प्रयोग गर्ने गरिन्छ। दाङमा थारू समुदायको बहुलता रहेको जिल्ला भए पनि यहाँका थारू समुदायले ठकिया बुन्न छोडेको उहाँको भनाइ छ। उहाँले ठकियालाई दाङको चिनोका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। ठकिया निर्माण सम्बन्धी तालिम, व्यावसायिक उत्पादनका लागि आर्थिक सहयोग, बजारीकरण लगायत क्षेत्रमा स्थानीय सरकार र अन्य सरकार भएका निकायले समन्वय गरी युवा पुस्तामा यसप्रति आकर्षण बढ़ाउनु पर्नेमा चौधरीले जोर दिनुभयो। युवा पुस्ताको सहभागितामा ठकिया संरक्षण गर्दै स्वरोजगारका अवसर सिर्जना गर्न सकिने उहाँको भनाइ छ। कोराही उपमहा नगरपालिका 15 परिवार नियोजन चोक नजिक आज केक संसारको उद्घाटन गरिएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रयासन, उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनार तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ लगायतले संयुक्त रूपमा केक संसारको उद्घाटन गरेका हुन्। विगत 10 वर्षदेखि संचालनमा रहेको खोराही डेरी बेकरले आफ्नो नयाँ शाखाका रूपमा केक संसार संचालनमा ल्याएको हो। उद्घाटन कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले पछिल्लो समय युवाहरू विदेश पलायन हुने क्रम बढ़िरहेका बेला स्वदेशमै लगानी गरेर नयाँ व्यवसाय शुरू गर्नु प्रेरणादायक कार्य भएको बताउनुभयो। उहाँले युवाहरूले आफ्नै ठाउँमा सम्भावना खोज्दै उद्यमशीलता मार्फत रोजगारी सृजना गर्न सक्ने उल्लेख गर्नुभयो। अध्यक्ष जोशीले व्यवसाय सफल बनाउन गुणस्तर, स्वच्छता र ग्राहकको विश्वास सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउँदै खाद्य सामग्री उत्पादन तथा बिक्रीमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। केक संसारका संचालक सनम शर्माले उद्घाटनको अवसरमा असार महिनाभर केकमा 30% तथा अन्य सामग्रीमा 10% छूट प्रदान गरिने जानकारी दिनुभयो। उहाँले ग्राहकको आवश्यकता र माग अनुसार विभिन्न प्रकारका केक, बेकरी परिकार, कफी

बद्ध गरेको छ। गएको जेठ 19 गते बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृत प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्ष सहित सदस्य नियुक्त गरेको छ। समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद निपानी, पदम निधि सोती र डाक्टर रिहाना श्रेष्ठ नियुक्ति हुनु भएको छ। र छ दिनपछि बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित भएको छ। आज बसेको बैठकले चारवटा अध्यादेश स्वीकृत गरेको छ। यसै गरी सभामुख डोलप्रसाद अर्याले अर्को बैठक असार 11 गते बिहान 11 बजे बस्ने गरी बैठक स्थगित गर्नु भएको हो। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू गर्नु अगाडि 8 अध्यादेश ल्याएको थियो। ती अध्यादेशहरू अधिवेशन शुरू भएकै दिन गत 28 वैशाखमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये 4 अध्यादेश आज प्रतिनिधि सभाले स्वीकृत गरेको हो। संसदको अधिवेशन नरहेका बेला सरकारले संवैधानिक परिषद, काम कर्तव्य अधिकार र कार्यविधि, पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि त्यसै बेला आएको थियो। यसमध्ये सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश आज प्रतिनिधि सभाबाट स्वीकृत भएको हो। उक्त राष्ट्रिय सभाले पनि आज यी चारवटै अध्यादेश स्वीकृत गरेको छ। यो सँगै अब यी चारवटै अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ। हौस् त अहिलेलाई राति 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। यी हाइलाइट सँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्य पश्चिम परिवारलाई आज दिनुहोस् नमस्कार र शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466 9829185053।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिटिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
9: हाम्रा विशेषताहरू:
11: आधुनिक प्रयोगशाला,
9: अत्याधुनिक सर्वेक्षण उपकरण,
11: अनुभवी प्रशिक्षक,
9: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
11: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
9: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
11: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
9: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
9: सम्पर्क फोन नम्बर 082562204।
10: सम्पर्क मोबाइल नम्बर 9858703672 र 9869964848।
12: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।

0: पदार्थहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
7: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
8: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
12: विशेषज्ञ डाक्टरी सेवाहरू
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
13: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
12: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
12: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
11: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
14: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
15: भर्ना खुल्यो
16: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
15: हाम्रा विशेषताहरू
16: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
15: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
16: शान्त तथा पारिवारिक वातावरण भएको
15: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
16: तिहार सुशासन राम्रो व्यवस्था भएको
15: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
16: घरको जस्तै माया पाउने
17: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
18: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
17: सम्पर्क फोन नम्बर 082-567-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-35-183
15: भर्ना खुल्यो
19: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
15: कार्यक्रमहरू
19: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
15: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ
20: 18 महीना, प्री डिप्लोमा इन सिविल इंजीनियरिंग 18 महीना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इंजीनियरिंग 18 महीना।
21: विस्तृत जानकारी का लागि राप्ती इंजीनियरिंग कलेज गोराई 16 सानी अम्बापुर सरादाङ।
22: फोन नंबर 082-562-601 98-578-3590 98-578-3184 98-512-32-328
23: र 98-578-37-255
24: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
25: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
26: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
25: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
26: यौन उत्तेजना नहुने,
25: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
26: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
25: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
27: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
28: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
27: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
29: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
27: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
29: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
27: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
29: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
27: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
30: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

पूजा लाउला ए बाबू हे प्रसाद खाउला मेवा भगवान कै पूजा लाउला हे प्रसाद खाउला मेवा नाचे पनि गाए पनि दान पुण्य गरे पनि उनै हे भगवान।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो। साथीले सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601।